0: प्रयोग भएको सम्भवतः यो पहिलो हो। एयर ट्राफिक कन्ट्रोलर र इन्धन त्रिशुली लगेर हेलिकप्टर उडान व्यवस्थापन गरिएको छ, जसको समन्वय सेनाले गरेको छ। हिमाली र उच्च पहाड़ी भेगमा विपत्तिका बेला खोज उद्धार र राहतका लागि हेलिकप्टर सबैभन्दा उपयुक्त माध्यम मानिन्छ।
1: शेयर बजारमा बाढीको धक्का कहिलेसम्म? कान्तिपुर दैनिक खबर लेख्छ, भोटेकोसीमा आएको विनाशकारी बाढीले नेप्सेमा सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा एक दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जलविद्युत र निर्जीवन बीमा कम्पनीका शेयर बिक्री चाप बढाएको छ। बाढीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढी, चिलिमे, मैलुङ र माथिल्लो त्रिशुली बी मात्र हुन्। बजारमा बाढीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बाढी यता 63 अङ्कले ओह्रालो लाग्नुले वास्तविक क्षतिभन्दा लगानीकर्ताको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारीहरू बताउँछन्। प्रभावित आयोजनाको वास्तविक क्षति, बीमा दावी र पुनर्निर्माण लागत यकिन भई नसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमका रूपमा हेर्न नहुने उनीहरूको भनाइ छ।
0: भोटेकोसी नदीमा बाढी गएको 10 र 11 दिनमा गरी 4 उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्क विहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ। नेपाल सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका सुरुङ विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गरिरहेका उपसचिव राम बहादुर केसीका अनुसार भारत, चीन र दक्षिण कोरियाका विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज र उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घरबस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। हेलिकप्टरबाट नेपाली सेना, स्थलमार्गबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सुरुङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार गर्दैछन्। भदौ 10 बिहान 8:37 आएको भोटेकोसी बाढीबाट 3 जिल्लाका 15 पालिका प्रभावित छन्। नुवाकोट र रसुवामा भोटेकोसी र नदी वरिपरिका बस्ती तथा पूर्वधार बाढीले अति प्रभावित भएका छन्। भारत, चीन र दक्षिण कोरियाका विज्ञ टोलीहरूले समेत उद्धारलाई निरन्तरता दिएका छन्। हेलिकप्टरबाट नेपाली सेना, स्थलमार्गबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सुरुङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार कार्य गर्दै आएका छन्। आयोजना स्थलमा अझै जीवित व्यक्ति रहने सम्भावना भएकाले खोजी कार्यलाई तीव्र बनाइएको छ। सुरुङभित्र जीवनको खोजी शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: नदी वा खोलाहरू जीवित सम्पदा भएको व्याख्या सर्वोच्च अदालतले गरेको छ। मानव सरहको जीवितको रूपमा व्याख्या गर्दै सर्वोच्चले खोला र नदी आफ्नो प्राकृतिक बहाव क्षेत्रमा स्वतन्त्र रूपमा बग्न पाउने मौलिक अधिकार राख्ने महत्वपूर्ण फैसला गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत साउन 13 गरेको फैसलामा खोलाको बहाव क्षेत्र वा चौडाईलाई कसैले पनि संकुचित गर्न नपाउने र यसको प्राकृतिक रूपमै संरक्षण हुनुपर्ने व्याख्या गरिएको छ। खोला र नदीहरू जीवित सम्पदा भएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: नेपाली काँग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवादबीच शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद शुरू भएपछि पार्टीभित्र सहमतिको वातावरण बन्न सक्ने संकेत देखिएको छ। सभापति गगन कुमार थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको 1-to-1 भेटवार्तापछि लामो समयदेखि नेतृत्व, वैधानिकता र 15 महाधिवेशनको प्रक्रियालाई लिएर विवादित देखिएको काँग्रेसभित्र संवादको नयाँ प्रयास अघि बढेको हो। एकातर्फ सभापति थापा नेतृत्वको संस्थापनपछि पूर्व निर्धारित कार्यतालिका अनुसार आगामी असोज 16 19 गतेसम्म महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ भने अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देवान निकट पक्षले विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्य समितिको वैधानिकतामाथि प्रश्न उठाउँदै समानान्तर संगठनात्मक गतिविधि अघि बढाइरहेको छ। दुई पक्षले आफ्नो राजनीतिक तथा संगठनात्मक तयारी तीव्र बनाइरहेका बेला गगन पूर्णबहादुर भेटलाई भने काँग्रेसभित्र सम्भावित सहमतिको प्रारम्भिक आधारका रूपमा हेरिएको छ। थापासँगको भेटमा खड्काले 15 महाधिवेशनको प्रक्रियामा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्य अध्यावधिक नभएको आधारमा कसैलाई महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नहुने धारणा समेत राखेका छन्। काँग्रेसमा संवादको ढोका खुल्यो, महाधिवेशन अघि सहमतिको सूत्र खोजिँदै शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
1: सामाजिक सञ्जालमा बाढी पीड़ित विरूद्ध घृणा फैलाउने

0: Access. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब भित्री पृष्ठका खबर. बाढी प्रभावितको उद्धार र राहत कार्य जारी रहँदा बाढीबाट जोगिएका विद्यार्थीलाई मानसिक समस्या बढ्ने जोखिम देखिएको छ. यस्ता समस्याबाट जोगाउन तत्काल उनीहरूलाई विशेष परामर्श दिनुपर्ने विज्ञको सुझाव छ. बाढीमा परेर आफन्त तथा सहकर्मी गुमाएकामा यस्तो समस्याको जोखिम बढी देखिन सक्ने मनोविदको बुझाइ रहेको छ.
3: रसुवाको भुटेकोसीमा आएको बाढी पछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, डीएनए नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ. जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्.
2: भुटेकोसी खुलामा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका अर्को शव फेला नपर्दा पशुपति क्षेत्रमा मात्रै 1500 भन्दा बढी कुश बनाएर दाह संस्कार गरिएको छ. जल प्रलयले निम्ति आएको मानवीय क्षतिको पीड़ा आर्यघाटमा स्पष्ट देखिएको छ. पशुपति क्षेत्र विकास कोषका अनुसार बाढीपछि केही दिनसम्म आर्यघाटमा अत्याधिक चाप देखिएको थियो.
3: सड़क विभागले धादिङको कृष्णवीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ. विभागका महानिर्देशक डाक्टर विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै कृष्णवीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन्.
2: वर्षायामसँगै सड़कमा खसेको पहिरो र निरन्तरको अवरोधका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकाका किसानले आफ्नो कृषि उपज बजारसम्म पुर्याउन ज्यानकै जोखिम मोल्नु परेको छ. पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर क्षेत्रमा खसेको पहिरो र सड़कमा थुप्रिएको लेदो तथा ढुङ्गा छिचोल्दै किसानहरू दैनिक जसो तरकारीका भारी बोकेर बजारतर्फ जाने गरेका छन्।
3: भोटेकोसी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ. खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण हालसम्म 6,40,00,000 रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ.
2: सिन्धुलीका नदी किनारमा रहेका दर्जनौ बस्ती बाढी र नदी किटानको उच्च जोखिममा छन्। बीपी राजमार्ग तथा मध्यपाली लोकमार्ग आसपासका नदी किनारमा सड़क, घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए तापनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्व तयारी हुन नसक्दा तल्लो तटीय क्षेत्र सधैँ जोखिममा पर्ने गरेको छ.
3: विद्यालय तहका पढाइसँगै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र असल नागरिकका रूपमा विकास गर्ने उद्देश्यले पूर्वी नेपालका विद्यालयमा राष्ट्रिय सेवा दल एनसीसी तालिम सञ्चालन हुँदै आएको छ. नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत कक्षा 8-12 विद्यार्थीलाई जुनियर र सिनियर डिभिजन अन्तर्गत तालिम दिँदै आएको हो.

0: विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन

0: समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855509484 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9848591284। नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
0: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजेभित्रमा कार्यालय समयभित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: नेत्रनाथ आले, अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माडी 3, बसन्तपुर।
2: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: दुबईमा रोजगारीको सुवर्ण अवसर।
0: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
1: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: निशुल्क परामर्श वा थप जानकारीका लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
1: सम्पर्क
3: अब विदेशका खबर। 4 वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच महत्वपूर्ण वार्ता भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिप विटकफ र जारेड कुसरनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग ठोस योजनाहरूबारे वार्ता समेत गरेका छन्।
4: अब खेल र खेलाडीका खबर। नेपाल एसिसी प्रिमियर कप क्रिकेटमा लगातार तेस्रो विजय हात पार्दै सेमी फाइनलमा पुगेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले आइतबार साउदी अरेबियालाई 5 विकेटले पराजित गर्यो।
3: अब विचार तथा विश्लेषण। क्षति न्यूनीकरणका आगामी रणनीति शीर्षकमा बादल पोखरेल, श्वेता बानिया र आकाश आचार्यको विचार कान्तिपुर दैनिकमा छापिएको छ। भदौ 10 को घटनाले स्पष्ट पाठ दिएको छ। हिमाली जोखिम बद्लिँदैछ, त्यसैले हाम्रो विज्ञान, पूर्व संरचना, संचार, राहत र पुननिर्माणको अभ्यास पनि बदलिनुपर्छ। हामीले हरेक पहिरो वा बाढी रोक्न नसकौँला, तर क्षति घटाउन सक्छौ। जोखिम बुझ्न, समुदायसँग अभ्यास गर्न, सही सूचना समयमै पुर्याउन, सीमापार सहकार्य बलियो बनाउन र राहत तथा पुनर्स्थापनामा अदृश्य मानिसलाई पनि केन्द्रमा राख्न सक्छौ।
4: हस् त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4935 80 98 550 2640
4: It's 6 o'clock. अहिले 6 बजे को छ।
5: तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल भदौ 22 गते सोमबार सन् 2026 सेप्टेम्बर 7 तारिक भदौ कृष्ण पक्षको एकादशी तिथि।
7: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक उद्धारसँगै पुनस्थापनामा जोड। जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती।
5: सामाजिक सञ्जालमा बाढी पीडित विरुद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार। कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानुनी व्यवस्था।
6: बाढी प्रभावित क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक असरको जोखिम। कक्षा सुरु हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरुरी।
9: नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनुपर्छ।
5: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एएफडी पार्टीको ऐतिहासिक सफलता। परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
6: र एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित।
10: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
11: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
11: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
10: तपाईँको सपना हाम्रो जिम्मेवारी। भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
11: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 0556 4212 65 96 617
10: मोबाइल 98 550 6078 98 550 6079 98 511 62 594 98 510 54 22 4
12: कुखुरा बालेको त्यसमा पनि घाटै लायो। होइन के गरौँ
13: बाबा बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ। ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
0: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधि बाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
14: माडीको लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9452512206।
0: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।

0: परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतक प्रति सम्झना व्यक्त गर्ने मात्र नभई बेपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुननिर्माण गर्ने राष्ट्रिय संकल्प गर्ने दिन समेत हो भनेर आजको गोर्खापत्रले खबर लेखेको छ। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतक प्रति सम्मान र शोक सन्तप्त परिवार प्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। गृह मन्त्रालयका अनुसार राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। आज सार्वजनिक विदा भने नरहेको सरकारले प्रष्ट पारिसकेको छ।
1: यसैबीच बाढ़ीपछि रसुवाका जंगल भीर तथा नदी किनारामा मानिस फसेको हुन सक्ने आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीले ती क्षेत्रमा गस्ती तीव्र पारेका छन्। सुरक्षा निकायका अनुसार जंगल तथा नदी आसपासका सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ। सम्पर्कविहीन भएका व्यक्तिले आफ्ना आफन्तहरू जंगल तथा भीरमा रहेको आशंका गरेका छन्। यसैलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले सम्भावित ठाउँमा निगरानी बढ़ाएका छन्। बाढ़ी आएको पहिलो दिनदेखि नै नदी किनार तथा त्यस आसपासका माथिल्ला क्षेत्रमा हेलिकप्टर मार्फत निगरानी र रेकी गरिएको सुरक्षा निकायले जनाएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा निगरानी बढ़ाए पनि अहिलेसम्म कसैलाई फेला पार्न नसकिएको सुरक्षा निकायको भनाइ छ। नयाँ पत्रिकामा खबर छ।
0: भोटेकोशी नदीमा बाढ़ी आएको 10-11 दिनमा गरी 4 उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ। सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका सुरुङ विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गर्नुभएका उपसचिव रामबहादुर केसीका अनुसार भारत, चीन र दक्षिण कोरियाको विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घर बस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको उद्धारसँगै सरकारले पुनर्स्थापनाको काम पनि अघि बढ़ाएको छ। बाढ़ीका कारण घर जग्गा गुमाएका तथा जोखिमयुक्त ठाउँमा बसिरहेका परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी पुनर्स्थापना गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समिति गठन गरेको हो।
1: यसैबीच सरकारले नदी र खोला किनारका जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून निर्माणको गृह कार्य थालेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तटीय क्षेत्रका बस्ती र बजार ध्वस्त पारेपछि सरकार कानून बनाएरै दीर्घकालीन समाधान र सुरक्षित आवासको प्रबन्ध गर्ने योजनामा अघि बढेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नागरिकको सुरक्षित आवासको प्रबन्ध सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो। त्यसैले कानून बनाएरै जोखिमयुक्त बस्ती स्थानान्तरणलाई अगाडि बढ़ाउन लागि उहाँको भनाइ छ। भूमि मन्त्रालयले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। त्यहाँ जोखिमयुक्त स्थानको बसोबास सार्ने कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले जोखिमयुक्त ठाउँमा बसेका भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि केन्द्र र जिल्ला तहमा समिति र कार्यदल गठन गर्न सक्ने भनिएको छ। कार्यदलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, जग्गा पहिचान गर्ने, स्थलगत अध्ययन गरी जग्गाको लगत लिने र प्रमाण संकलन गरी जग्गा उपलब्ध गराउन सक्ने मस्यौदामा भनिएको खबर आजको नयाँ पत्रिकामा छ।
0: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 टीम बनाएर अनुसन्धान अगाडि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपेक्षक दिलीप कुमार गिरीले सामाजिक सञ्जालमा बाढ़ी पीड़ितलाई थप पीड़ा दिने गरी कमेन्ट टिक्नेहरूको प्रोफाइल हेर्ने, ठेगाना र फोन नम्बर पत्ता लगाउने काम भइरहेको जानकारी दिनुभयो। यसमा 10 टीमले काम गरिरहेको छ। बाढ़ी पीड़ितलाई थप पीड़ा दिने यस्ता कामलाई निरुत्साहित गरिन्छ, जसले गरेको छ कारवाही हुन्छ उहाँले भन्नुभएको छ। प्रधानमन्त्री शाहले शनिबार अस्तिको फेसबुक स्टार्टर पछि पनि बाढ़ी पीड़ितमाथि नकारात्मक कमेन्ट गर्ने क्रम रोकिएको छैन। सामाजिक सञ्जालमा कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना कैदसम्म हुने कानूनी व्यवस्था छ। कान्तिपुरमा खबर छ। काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू होने सा। सातै दिन 24 घण्टा 01-5-97-12-22 मा कल गर्नु हुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोसी बाढीको पीड़ामा आज राष्ट्रिय शोक उद्धार सँगै पुनर्स्थापनामा जोड़, जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती, जोखिमयुक्त ठाउँको बसोबास सार्न कानून बनाउँदै सरकार, सामाजिक सञ्जालमा बाढी पीड़ित विरूद्ध घृणा फैलाउनेलाई खोज्दै लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकाहरूको समस्या घर र विद्यालय क्षतिग्रस्त हुनुमा मात्र सीमित छैन, उनीहरूको मानसिक स्वास्थ्य, पढ़ाई, सामाजिक सम्बन्ध र दैनिक दिनचर्यामा समेत गहिरो असर पर्न थालेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार आपतकालीन घटनाबाट प्रभावित अधिकांश मानिसमा कुनै न कुनै स्तरको मनोवैज्ञानिक तनाव देखिन सक्छ। त्यसमध्ये बाल बालिका अझ बढ़ी संवेदनशील भएकाले उनीहरूको मनोविज्ञानमा छिट्टै असर पुर्याउने सम्भावना धेरै हुन्छ। यो समयमा उनीहरूलाई शिक्षासँग जोड्नु अघि के गर्ने भनेर साथी सम्झना महर्जनले मनोविद प्राध्यापक डाक्टर गंगा पाठकलाई सोध्नु भएको छ।
7: अहिले 3 कुरामा चाहिँ जोड दिनुपर्छ। एउटा कुरा, त्यहाँ भएका हरेक व्यक्तिलाई फर्स्ट एड काउन्सिलिङ, हरेकलाई, वहाँ अडल जतिलाई बेग्लै एउटा काउन्सिलिङ, अनि अर्को भनेको टिनेज अडोलेसेन्सलाई अर्कै काउन्सिलिङ हुन्छ। उनीहरूलाई पनि त्यो कति काम गर्न सक्छन्, जिम्मेवारी दिने के बच्चा, अर्को बच्चालाई तिमीले यो सिकाऊ, तिमी यो पढाऊ, यसो गर, यो खेलाऊ, है, तिमीले आफ्नो अभिभावकलाई यो भन, यस्तो भन, इत्यादि जिम्मेवारी दिने। अनि त्यसपछि सानो बाल बालिकालाई त एकदमै प्रोटेक्सन चाहिन्छ, साइकोलोजिकल एस्योरेन्स चाहियो। साँच्चै मैले भन्नु साइकोलोजिकल कोमा हो यो, त्यो साइकोलोजिकल कोमा अवस्थाबाट बाहिर निकाल्नु पर्यो। यो 3 काम चाहिँ एकदमै जरुरी छ, र यो 3 काम गर्ने भनेको यो व्यक्तिगत रूपमा हामी एक्लै एक्लै गएर हुँदैन, अथवा कुनै एउटा पार्टीका केही 2-4 केही उसो गएर पनि हुँदैन। यो एउटा के त भने नेसनल रूपमै एउटा टिम तयार गर्नुपर्छ, गभर्मेन्टको लिडिङमा, उहाँहरूले नेतृत्वमा चाहिँ नि यस्तो विज्ञहरूको, यो भनेको चाइल्ड साइकोलोजिस्ट पनि चाहियो, एडोलेसेन्ट साइकोलोजिस्ट पनि चाहियो, काउन्सिलर पनि चाहियो। हेर्नुहोस्, यो सबैलाई एउटा टिम बनाएर त्यो ठाउँमा लगेर फिल्डमा जानुपर्छ, र त्यसको एउटा प्रोटोकल तयार गर्नुपर्छ, जसमा त्यो सहयोगी व्यक्तिहरूले के गर्ने के चाहिँ गर्ने हुँदैन।
8: बाल बालिकालाई शिक्षासँग जोड्ने कि नजोड्ने यतिखेर, अथवा कुन अवस्थामा जोड्ने,
7: पढ्ने वातावरण अब तुरुन्तै गर्नुपर्छ, त्यसको लागि ब्रिज बनाउनु पर्यो। कसरी हुन्छ त, यो टेन्टमा बसेको छ भने अर्को एउटा टेन्ट बनाउनु पर्यो र यो चाहिँ तिमीहरूको स्कुल है टिचर अभाइलेबल हुनु पर्यो अनि त्यहाँ गएर उनीहरूको किताब त्यो सबै ब्यागहरू स्कुल जाने बाल बालिकाको एकदम अभिन्न साथी भनेको त्यही ब्याग हो.
8: पढाइ सुरु गर्दाखेरि चाहिँ जोसँग पढिरहेको हो ती नै शिक्षकहरू हुनु कतिको जरुरी छ यो विषय चाहिँ
7: जरुरी त छ तर त्यो सम्भावना पनि कमै हुन्छ. त्यसकै निम्ति पुल बनाउने हो के यो पुलको कुरा गर्दैछु नि त्यो पुल बनाउने काम त त्यो विज्ञ टोलीले गरिदिन्छ नि त अनि उनीहरूको जम्मै ब्यागहरू त गभर्मेन्टले प्रोभाइड गर्नु पर्यो होइन. कमसे कम स्टोरी टेलिङ मात्रै भने गर्नु पर्यो कमसे कम चित्र मात्रै भने कोर्नु पर्यो कमसे कम त्यो बुक पल्टाएर इन्जोय गरोस् होइन कमसे कम उसलाई मन लागेको कुरा लेखोस् त्यो भनेको ब्रिज हो जुन पठन पाठन सुरु गर्नु अगाडि उनीहरूको ध्यान केन्द्रित गर्न सक्ने एक ठाउँमा स्टेबल भएर बस्न सक्ने साथीहरूसित इन्टरेक्ट गर्न सक्ने नयाँ एटमोस्फियरमा एडजस्ट गर्न सक्ने नयाँ टिचरहरू नयाँ साथीहरूसित एडजस्ट गर्न सक्ने र आफ्नो जीवनलाई एउटा नर्मल प्याटर्नमा ल्याउन सक्ने काम गराउनु पर्छ.
8: त्यसको लागि पालिकाले चाहिँ के गर्ने
7: पालिकाको मेन हातै पालिकाको छ. पालिकाको सपोर्ट बिना स्थानीय सरकारको सपोर्ट बिना त यो हुनै सक्दैन.
8: कतिपय पालिका चाहिँ यतिखेर आफै घाइते छ होइन क्षेत्र त्यस्तै छ अवस्था होइन यो बेला चाहिँ संघले प्रदेशले कसरी सपोर्ट गर्ने
7: यही रोल खेल्ने हो. यो जरुरी भएको हुनाले म गर्छु भनेर त्यो भित्रबाट एउटा आफै जाग्नु पर्छ कि यो कुरा आफै आउनु पर्छ अथवा आएन भने त्यो काउन्सिलिङ गरेर काउन्सिलरहरूले काउन्सिलिङ गरेर यो कुरालाई इनसाइट डेभलप गराइदिनु पर्छ.
0: मनोविद प्राध्यापक डाक्टर गंगा पाठकसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ. फेरि खबरकै सिलसिला भोटिकोसीमा आएको बाढीले मानवीय कृषिदेखि खाद्य उत्पादनमा समेत धेरै क्षति पुर्याएको छ. कृषियोग्य भूमिमा क्षति पुगेसँगै खाद्य उत्पादनमा रास आउने जोखिम बढेको छ. बाढीले ठूलो क्षेत्रफलको कृषियोग्य जमिन खेतबारी र बालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रको खाद्यान्न उत्पादन घट्ने सम्भावना छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार बाढी प्रभावित क्षेत्रमा 1806 हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको छ. बाढीबाट कृषियोग्य जमिन तथा उत्पादनशील पुँजीमा भएको क्षतिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने जोखिम बढेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताउनुभयो. कृषि उत्पादन घट्दा आन्तरिक माग धान्न खाद्यान्न आयात बढ्ने अवस्था सृजना भएको उहाँको भनाइ छ. भोटेकुसीमा आएको बाढीले पहिरोबाट पशुपन्छी तथा मत्स्य क्षेत्रमा समेत ठूलो असर पुगेको छ. रसुवा नुवाकोट धादिङ गोर्खा लगायत जिल्लामा पशुपन्छीका गोठ खोर तथा फार्ममा क्षति पुगेको पशु सेवा विभागको प्रभावित जिल्लाबाट संकलन गरेको प्रारम्भिक विवरणमा उल्लेख छ.
1: भोटेकोसीमा आएको विनाशकारी बाढीले नेप्सेमा सूचीकृत 111 जल विद्युत कम्पनी मध्ये प्रारम्भिक रूपमा 1 दर्जन जति आयोजनालाई मात्र प्रत्यक्ष असर पारे पनि त्यसको त्रासले समग्र जल विद्युत र निर्जीवन बीमा कम्पनीका सेयर बिक्रीमा चाप बढाएको छ. बाढीले क्षति पुर्याएका मध्ये बजारमा सूचीकृत कम्पनी भने रसुवागढी चिलिमे मैलुङ र माथिल्लो त्रिशुली बी मात्र हुन्. बजारमा बाढीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका सेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बढिएता 63 अङ्कले ओह्रालो लाग्नुले वास्तविक क्षतिग्रस्त लगानीकर्ताहरूको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारहरू बताउँछन्. प्रभावित आयोजनाहरूको वास्तविक क्षति बीमा दावी र पुनर्निर्माण लागत यकिन नभइसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमको रूपमा हेर्न नहुने उनीहरूको भनाइ छ. कान्तिपुरमा खबर छ.
0: काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ उपत्यकालाई अत्यावश्यक पर्ने खाद्यान्न ग्यास पेट्रोलियम लगायतका सामग्री ढुवानीको आपूर्ति श्रृङ्खलामा असर परेको छ. यसले गर्दा उपभोक्तामा दैनिक उपभोग्य सामग्री अभाव हुने महँगीको त्रास फैलिएको छ. तर वैकल्पिक मार्गबाट समेत नियमित रूपमा अत्यावश्यक सामग्री आइरहेका कारण काठमाडौँ उपत्यकाको माग अनुसार खाद्यान्न आपूर्ति सुनिश्चित भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक तारानाथ लुइटेले जानकारी दिनुभएको छ. अहिले सरकारले खाद्यान्न इन्धन लगायतका ठूला मालवाहक गाडीका लागि त्रिभुवन राजपथको सड़क छुट्याएको छ. बाढीपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ. सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिन्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइनमा बसिरहेका खबर नागरिक दैनिकले लेखेको छ।
1: पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णवीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अघि बढाएको छ। सड़क विभाग तथा भौतिक पूर्वाधार मन्त्रालयले तत्कालीन र दीर्घकालीन समाधानका उपाय अगाडि सारेको हो। विभागका महानिर्देशक डाक्टर संजय जैसी सहितको टोलीले हिजो स्थलगत अनुगमनका क्रममा कृष्णवीरको भौगोलिक अवस्था र भावी दीर्घकालीन योजनाबारे जानकारी दिनुभएको छ। कृष्णवीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले दुईवटा मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ। महानिर्देशक जैसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङमार्ग टनेल निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनाराबाट वैकल्पिक सड़क विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यसैबीच सड़क विभागले त्रिशुली करिडोर र अन्य क्षेत्रमा क्षति पुगेका झण्डै 29 पुलको मर्मत सम्हार र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेको छ। यसै क्रममा धादिङको फुर्केखोला पुलको 94 मिटर लामो स्पानमा पिलर बिनाको बेली ब्रिज राख्ने विषयमा चिनिया विशेषज्ञसँग पनि परामर्श भइरहेको छ। चीनबाट ल्याइएको 100 मिटर लामो पुल त्यहाँ जडान गर्न सकिएमा आउँदो 2-3 हप्ताभित्र यातायात पूर्ण रूपमा सुचारू गर्न सञ्चालन गर्न सकिने प्राविधिक आकलन समेत गरिएको कारोबार दैनिकमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
9: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084। नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
9: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजेभित्रमा कार्यालय समयभित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: नेत्रनाथ आले अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माडी 3 बसन्तपुर।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाइ सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: दुबईमा रोजगारीको सुवर्ण अवसर।
9: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
2: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
9: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन चोक नारायणगढ चितवन।
2: सम्पर्क 98555 5359
1: सञ्चालनमा ल्याएका छन्। भौतिक संरचना उठे पनि लगानी, रोजगारी र आर्थिक गतिविधिलाई गति दिने व्यवसायहरूको मनोबल भने अझै पुरानै अवस्थामा रहेको छ। एक वर्ष अघि भएको हिंसात्मक आन्दोलनबाट क्षतिग्रस्त सुपर मार्केट, होटल, रेस्टुरेन्ट, सिनेमा हल, कार्यालय तथा अन्य व्यवसाय मरमत सम्हार र पुननिर्माणपछि क्रमशः सञ्चालनमा फर्किएका छन्। तर सुरक्षा जोखिमको त्रास, लगानीप्रतिको अनिश्चितता, शेयर बजारको गिरावट, बैंकिङ क्षेत्रमा तरलता थुप्रिनु, नयाँ परियोजनाको सुस्तता र विदेशी लगानी नआउनुले निजी क्षेत्रको आत्मविश्वास नउठिसकेको व्यवसायहरू बताउँछन्। नवयुवा आन्दोलनका क्रममा आक्रोशित तथा अनियन्त्रित भीड़ले भाटभटेनीका 21 सुपर मार्केट, हिल्टन होटल, एनसेल मुख्यालय, बिगमार्ट, सेन्ट्रल बिजनेस पार्क, सीजी केटागिरी केबल कार त्यसै गरी गाड़ीका शोरूम चलचित्र हल लगायत निजी लगानीका उद्योग व्यवसायमा मात्र नभई निजी घरमा समेत तोडफोड़ आगजनी तथा लुटपाट भयो। त्यसमध्ये सामान्य क्षति भएका उद्योग व्यवसायले मरमत सम्हार गरेर तत्कालै सञ्चालन गरेका थिए भने त्यसपछि आवश्यक पुनर्निर्माण तथा पुनस्थापनाको काम पूरा गर्दै उद्योग व्यवसाय तथा कम्पनीहरू क्रमशः सञ्चालनमा फर्किएका छन्। नयाँ पत्रिकामा खबर छ।
0: अब विदेशको खबर। जर्मनीको पूर्वी राज्य स्याक्सनी अनहाल्टमा भएको राज्य चुनावमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ। हिजो भएको चुनावमा एएफडीले झण्डै 44% मत प्राप्त गर्दै राज्यको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ। यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य चुनावमा एएफडीले हासिल गरेको सबैभन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। एएफडीका 35 वर्षीय प्रमुख उम्मेद्वार उल्द्रिस जिगमुन्डले चुनाव परिणामलाई जर्मनीको राजनीतिमा नयाँ परिवर्तनको शुरूआत भएको बताउनु भएको छ। चुनाव परिणामले जर्मनीका परम्परागत मूलधारका दललाई भने ठूलो धक्का दिएको छ।
1: अब खेल खबर। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जित निकालेको छ। हिजो भएको दोस्रो खेलमा खप्तड फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अङ्क जोडेको हो। त्रिपुरको राष्ट्रिय खेलकुद परिषदको कवर हालमा भएको खेलमा खप्तडलाई 25-19 र 25-19 पराजित गर्दै कर्णालीले सहज जित निकालेको हो। लगातारको दोस्रो जितसँगै कर्णालीले 6 अङ्क बनाएको छ। खप्तडले पनि लगातार दोस्रो हार बिहोरेको छ। उसले अङ्कको खाता खोल्न सकेको छैन। यसअघि हिजै भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित निकालेको छ। एनभीएलमा आज मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ। लीगमा कुल 6 वटा टोली सहभागी छन्।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ। गैराती काठमाडौँ उपत्यका सहितका धेरै ठाउँमा पानी परेको थियो। भक्तपुरको हनुमन्ती खोला र काठमाडौँको बागमती नदीमा बाढ़ी आएकाले सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत 3 वटै कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढ़ीबाट प्रभावित कामदार कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीहरूले जनाएका छन्।
0: राजनीतिक दलहरूले भोटेकोशी बाढ़ीबाट प्रभावित नुवाकोट रसुवा र धादिङ जिल्लामा राहत उद्धार र पुनर्स्थापनाका काममा कार्यकर्तालाई परिचालन गरेका छन्। विपदको अवस्था बुझ्न शीर्ष नेताहरू आफै पनि प्रभावित क्षेत्र पुगिरहेका छन्।
1: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खर्ब रूपियाँको भौतिक क्षति भएको छ। यो क्षेत्रको पुनर्निर्माणका लागि झण्डै 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यक मूल्याङ्कन आरडीएनएले प्रारम्भिक अनुमान गरेको छ।
0: नेपालमा पर्यटनको मुख्य सिजन शुरू हुने समयमा आएको विनाशकारी भोटेकोशी बाढ़ीले पर्यटकको आगमनमा असर पार्ने देखिएको छ। नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सिजन मानिन्छ। तर भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लामा व्यापक जनधनको क्षति भएपछि नेपाल भ्रमणमा आउन लागेका केही पर्यटकले बुकिङ रद्द गरेका पर्यटन व्यवसायीले बताएका छन्। बाढ़ी पहिरोको अवस्थालाई लिएर सिंगो नेपालले असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय रूपमा नलैजान सरकारवालाहरूले आग्रह गरेका छन्।
1: नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्रोतबाट संकलन गरिएका 15 वटा खानेपानीका नमूना मध्ये 5 वटामा हानिकारक सूक्ष्म जीवाणु ई कोली भेटिएको खबर कान्तिपुर।
0: भोटेकोशी बाढ़ी पीड़ितका लागि वितरण गर्न पठाइन लागेका सामग्रीको गुणस्तरमा समस्या देखिएको छ। राहतका लागि दाताले प्रदान गरेका सामग्री न्यून गुणस्तरका र म्याद नागेका पाइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले राहत खाद्य सामग्रीको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न संकलन केन्द्रमै अनुगमन गर्दा यस्तो पाइएको हो।
1: कांग्रेसको आन्तरिक विवाद समाधानका लागि सभापति गगन थापा, नेता शेखर कोइरालाको नेतृत्वमा महाधिवेशन गर्ने छुट्टै राजनैतिक संयन्त्र बनाउन तयार देखिनु भएको खबर कान्तिपुर दैनिकमा छ।
0: काया कैरनमा अब पालो उखानको
1: रोजी सकेपछि भिजिनकेको डर
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक उद्धार सँगै पुनस्थापनामा जोड। जलविद्युतको सुरुङभित्र खोजी चल्दै रसुवाका जंगल र नदी किनारामा गस्ती।
0: सामाजिक सञ्जालमा बाढी पीडित विरुद्ध घृणा फैलाउनेलाई खोज्दै सरकार। कसैको अपमान हुने गरी कमेन्ट लेख्नेलाई जरिवाना र कैदसम्म हुने कानूनी व्यवस्था।
1: बाढी प्रभावित क्षेत्रका बाल बालिकामा मनोवैज्ञानिक असरको जोखिम। कक्षा शुरू हुनु अघि सामान्य जीवनमा फर्काउन सहयोग जरूरी।
0: जर्मनीको राज्य चुनावमा दक्षिणपन्थी एफडी पार्टीको ऐतिहासिक सफलता। परम्परागत मूलधारका दलहरूलाई ठूलो धक्का।
1: र एनबीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। पीड़ा र आक्रोश पोख्ने बाढ़ी पीड़ितलाई जथाभावी कमेन्ट लेख्नेहरूलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ दुईजना मान्छे छन्, एउटाले मोबाइलमा फेसबुक हेर्दैछ अनि अर्कोले भन्दैछ, हेर त हेर, सरकार विरुद्ध कोही बोलिया छ कि, भक्कु गाली दिनुपर्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौ। डेङ्गी लाग्न नदिन, लामखुट्टेको टोकाईबाट बचौ। नमस्कार।
11: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। यतिखेर नुवाकोट, रसुवा, धादिङ, चितौन लगायतका पूर्वी नवलपरासी, पश्चिम नवलपरासी लगायतका क्षेत्रमा केन्द्रित छ, किनभने बाढीले त्यहाँ निकै ठुलो बितन्डा मचाएको छ। हिमालहरू पग्लिएका छन्। हिमालको माथिका चट्टानहरू तपाईँ कल्पना गर्नुहोस्, भूगर्भविदहरूले भनेका छन् अहिलेको अवस्थामा 1 किलोमिटर लम्बाइ, 1 किलोमिटर चौडाई र उचाइ भएको ठुलो हिमचट्टान त्यहाँ चाहिँ खसेको छ। तपाईँ अन्दाज गर्न सक्नुहुन्छ, एउटा त्यति ठुलो शक्तिशाली, किलोमिटर भन्दा ठुलो एरिया भएको त्यत्रो हिमचट्टान खस्दाखेरि त्यहाँको तालको अवस्थिति कस्तो रह्यो होला, त्यो कतिको कम्पन्न गयो होला। यस्ता हिमालका माथि हामीसँग करिब करिब 47 हिम बमहरू छन्। आदरणीय श्रोता, 21 नेपालमा छन्, 25 विभिन्न ठाउँहरूमा छन् र 1 भारतमा, 25 चिनिया क्षेत्रमा छन्। आदरणीय श्रोता, आज 47 ठाउँ भीम बमहरू कति बेला फुट्छन् त्यसको वास्तविकता, त्यसको यकिन गर्न सक्ने स्थिति छैन। हामीसँग सेटेलाइट पद्धति छैन, हामीसँग बाढी पूर्वानुमान मापन त्यति सहजीकरण, त्यति राम्रो, त्यति पारदर्शी, स्पष्ट रूपमा देखिन सक्ने छैन। हिमालमा भइरहेका गतिविधिहरूलाई नियाल्नका निम्ति हामीसँग त्यो किसिमको पनि प्रविधि विस्तार भइसकेको छैन। चीनमा के हुँदैछ, तिब्बतमा के हुँदैछ, नेपालले कहाँ कहाँ सतर्क रहने भन्ने कुरा मापन गर्नका निम्ति पनि हामीसँग उचित संयन्त्र छैन। त्यसैले गर्दाखेरि धेरै नागरिकहरूले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ। आदरणीय श्रोता, अब एउटा बस्ने उपाय, प्राकृतिक विपत्तिसँग धेरै देशहरूले सकेका छैनन्। सुनामीसँग अमेरिका लगायतका देशहरूले सक्दैनन्। उनीहरूले अलर्ट गर्छन्, हाई अलर्ट जारी गर्छन्, त्यसपछि नागरिकहरू सुरक्षित ठाउँमा जान्छन् र सुनामीले भएभरको सबैलाई भग्नावशेष बनाएर लगेर जान्छ। तपाईँलाई जानकारी गराउँ, तिब्बतमा आएको बाढीको पूर्वानुमान धेरैले गर्नै सकेका थिएनन्, त्यो आकलनै थिएन। र अहिलेसम्म हामीले त्यहाँका बुढापाकाहरूसँग र नागरिकहरूसँग सोद्धाखेरि यत्रो खालको बाढी उहाँहरूले आफ्नो जीवनकालमा देख्नु नै भएको छैन रे, इतिहासमा पनि यति ठुलो बाढी एकै पटक यसरी नै आएको स्थिति थिएन रे। तर अब त्यो आयो, अहिले आउँदाखेरि हामीसँग पूर्व तयारीले पनि पुगेन र हामीसँग भएको सुरक्षा साधनले पनि पुगेन। करिब करिब 10-15 मिटर माथिसम्म त्यसले चाहिँ आफ्ना गेग्रानसहित हिमचट्टानसहित ढुङ्गा मुढा काठ बगाएर माथिबाट सोहोरेर माटोसहित ल्यायो। त्यसले अहिलेसम्म धेरै नागरिकहरू बेपत्ता छन्। करिब करिब 1400-1400 भन्दा बढी नागरिकहरूको मृत्यु भइसकेको छ, सब फेला परिसकेको छ। 5000 बढी अझै पनि बेपत्ता छन्। सरकारसँग एकिन तथ्याङ्क अझै पनि छैन, तैपनि यसको रेस्क्यू जारी छ। 11 दिनपछि पनि मानिसहरू फेला परिरहेको एउटा परिस्थिति छ। अब भन्दै गर्दाखेरि त्यहाँ मानिसहरू कसरी तडपिएर चाहिँ दियावसान हुनुपर्ने स्थिति आयो होला। आदरणीय श्रोता, आज सरकारले उद्धार र राहतको काम गरिरहेको छ, अब त्यहाँ राहतको खाँचो छ। आधुनिक श्रोता, अब त्यहाँ स्वास्थ्यको खाँचो छ, त्यहाँ स्वास्थ्य सङ्कट निम्तन सक्छ। कतिपय सुत्केरीहरू छन् त्यहाँ, कतिपय गर्भवतीहरू छन् त्यहाँ, कतिपय होइन नागरिकहरू, वृद्ध नागरिकहरू चाहिँ त्यहाँ, ज्येष्ठ नागरिकहरू त्यहाँ छन्, उहाँहरूको स्वास्थ्य उपचार, सुरक्षा, हेरचाह आजको प्रमुख दायित्व बन्नुपर्ने हुन्छ। अपरिचित मान्छेहरूको भिडभाडमा होल्डिङ सेन्टरमा बसिएको छ एउटा सुत्केरी महिला, जसले आफ्नो बच्चालाई दुध चुसाउनु पर्छ, उनले सजिलै तरिकाले दुध चुसाउन पाउनु भएको छ कि छैन, ती महिलाले सजिलो तरिकाले दुध चुसाएकी छन् कि छैनन्, अप्ठ्यारो स्थिति छ, सबैलाई सगोलमा राख्दाखेरि, होल्डिङ सेन्टरमा राख्दाखेरि उहाँलाई कस्तो खालको अप्ठ्यारो परेको छ, आदरणीय श्रोता, आज त्यस विषयमा पनि सरकारले ध्यान दिनुपर्ने जरुरी छ। समयमा औषधि नपाएर कतिपय तडपिरहेको परिस्थिति बन्ला, समयमा औषधि उपचार चाहिँ नहुँदाखेरि समस्या भएको स्थिति छ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ, अब सरकारले स्वास्थ्यतर्फ पनि ध्यान दिनुपर्छ र हरेक नागरिकलाई चाहिँ सरकार भएको अनुभूति चाहिँ यति बेला हो दिलाउने त्यस्तातिर ध्यान दिनुपर्छ। बालबच्चाको स्थिति के छ, कतिपयहरूले अभिभावक गुमाएका छन्, बालबालिकाहरू मात्रै छन्, त्यो विषयमा पनि सरकारले ध्यान दिन जरुरी छ। आजको नेपाली बहसमा यसै विषयमा पनि हामी चर्चा परिचर्चा गर्नेछौँ। अन्तिम संस्कारमा पनि सकस भएको छ, एउटै कोठामा दुई परिवार बस्नुपर्ने एउटा परिस्थिति छ आदरणीय श्रोता। त्यसैले गर्दाखेरि जलवायु न्याय प्राप्तिको अवसर पनि छ, प्रधानमन्त्रीको राष्ट्रसङ्घीय यात्रा होइन राष्ट्रसङ्घको यात्रा चाहिँ अलिकति राम्रो बनोस्, यस विषयमा पनि हामी बस गर्छौँ। ग्यासको अझै अभाव छ, रातभरि लाइन लाग्नुपर्ने स्थिति छ। उद्धारमा दैनिक 20 वटासम्म हेलिकप्टर परिचालन भएको छ। उद्धार र राहतको प्रक्रियामा सरकारले जुन तदारुकता देखाएको छ त्यसतर्फ पनि अब अझै बढी मात्रामा सक्रियता रहोस् सरकारको, यस विषयमा पनि कुराकानी गर्न चाहन्छौँ। सेयर बजारमा बारीको धक्का कहिलेसम्म आउन सक्छ भन्ने खालका विश्लेषण, किनभने सेयर बजार अब ओह्रालो यात्रामा छ, अझै पनि ओह्रालो यात्रामा जाने निश्चित प्राय छ, किनभने दसैँ आयो, तिहार आयो, नागरिकहरूसँग पैसा छैनन्, बारीले निकै ठुलो धक्का पुर्याएको छ सेयर बजारमा। पारदर्शी सेयर बजार छैन, तपाईँहरूले हिजो देख्नुभयो कस्ता खालका बिचौलियाहरूले सेयर बजार कब्जा गरेका रहेछन् होइन, त्यसैले कोही मन्त्री बन्न छ सेयर बजार वात्त माथि उकालो आउने बिचौलियाहरूले बजार चलाएको स्थिति छ। अझै पनि नेपालको अझै बजार चाहिँ केही हदसम्म पारदर्शी बन्नका निम्ति केही समयसम्म घाटा बेहोर्नै पर्ने एउटा स्थिति छ लगानीकर्ताले, तर सेयर बजारलाई पारदर्शी बनाउनु पर्छ, यसका विषयमा पनि हामी चर्चा गर्न चाहन्छौँ नेपाली बहसमा। आदरणीय श्रोता, कङ्ग्रेसमा विवाद समाधानको प्रयास तीव्र पारिएको छ, एकताका लागि 5 बुँदे प्रस्ताव मान्न संस्थापन तयार पनि भएको छ, पार्टी एकताका लागि जस्तो सुकै त्याग गर्न तयार रहेको डाक्टर शेखर कोइरालाले बताउँदै गर्दाखेरि महाधिवेशन नरोकिए पार्टी विभाजन हुन्छ भनेर नेता लेखकले बताउनु भएको छ।
12: विश्लेषक एवं कानूनका जानकार अधिवक्ता सुशील सापकोटा हुनुहुन्छ। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: नमस्कार, गुड मर्निङ।
13: हजुर नमस्कार, गुड मर्निङ।
11: अब भोटेकोसीमा निकै ठुलो महाबाढी आयो, विपत्ति आयो, भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक पनि छ, राष्ट्रिय झण्डा आधा झुकाइने पनि भएको छ, यो प्रलयकारी महाबाढीको यो सन्ध्यामा तपाईँ के भन्न चाहनुहुन्छ? त्यहाँको यो दयनीय अवस्था, तपाईँको जानमा यस्तो खालको विपत्ति नेपालले बिहोर्नु परेको थियो?
13: यस्तो खालको विपत्ति नेपालले बिहोर्नु परेको थिएन, यो पहिलो घटना हो र जहाँसम्म आज राष्ट्रिय शोकको घोषणा गरिएको छ, म पनि ती सम्पूर्ण त्यहाँ त्यो बारीमा आफ्नो ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली नागरिक दाजुभाइ दिदी बहिनी बुवा आमामा म हार्दिकतापूर्वक समवेदना व्यक्त गर्छु र साथै जति पनि घाइते हुनुहुन्छ उहाँहरूको शीघ्र स्वास्थ्य लाभ र जति पनि बेपत्ता हुनुभएको छ उहाँहरूको शीघ्र यथाशीघ्र पत्ता लागोस्, जानकारीमा आओस् सूचना भन्ने कुरा म पशुपतिनाथमा हार्दिकतापूर्वक निवेदन गर्न चाहन्छु। र यो अवस्था भनेको हेर्नुहोस्, कसैले पनि चाहेर वा कसैले पनि गरेर यो अवस्था आएको होइन, एउटा प्राकृतिक प्रकोप हो र जैविक जलवायुसँग जोडिएको र हिमाल पग्दै गएको अवस्थाले गर्दाखेरि हिमाल तालहरू फुटेर भोलि पनि यस्ता जोखिमहरू दक्षिण एसियाका देशहरूमा पनि आउन सक्ने सम्भावना प्रबल रहेको देखिन्छ र यो एउटा वातावरण र भौतिक अवस्थालाई हामीले पूर्वाकलन गर्न सकेको अवस्थामा पनि हामीले यसको सही उत्पाद गर्न सक्ने अवस्था थिएन होला भन्ने एउटा पाटो रहला। तर जे भए पनि जसरी भए पनि आज नेपाली दाजुभाइ बुवा आमाहरूको जुन अवस्थामा आज मृत्यु भएको छ, जुन अवस्थामा बेपत्ता भएर बस्नु भएको छ, फेला परेर उहाँहरूको पुनः उद्धारमा लागेको सरकार र सम्पूर्ण नागरिक समाज, नेपाली सेना सबैलाई म कृतज्ञता ज्ञापन गर्दैछु। यस्ता घटनाहरूबाट आउँदा दिनमा हामी नेपालीले पीडा भोग्नु नपरोस् भन्ने सबैमा पशुपतिनाथले हामीलाई शक्ति प्रदान गरून् भन्ने म निवेदन गर्न चाहन्छु।
11: सुशील सापकोटाजी, अब दैविक प्रकोप आउँछ, त्यसबाट चाहिँ निकै ठुलो पैठो जोडी खेल्न सकिँदैन, त्यसबाट बस्ने हो। तर नेपालमा त मानव निर्मित विपत्ति पनि आयो, मानव निर्मित विपत्ति आएको 1 वर्ष पुरा भएको छ, जेएनजी आन्दोलन, त्यो पनि धेरैले कल्पनै गरेका थिएनन्, भ्रष्टाचार विरुद्ध आन्दोलन गर्नु त लोकतान्त्रिक अधिकार पनि होला, तर संसद, सरकारी कार्यालय, निजी सम्पत्तिमा आगजनी, तोडफोडलाई पनि आन्दोलनको उपलब्धि भनेर स्वीकार गर्न मिल्छ त आजको दिनमा 1 वर्षसम्म फर्केर हेर्दा?
13: यसो हुन्छ, एक वर्षसम्म फर्केर हेर्दाखेरि हामीले प्राकृतिक प्रकोपहरू हाम्रो कब्जामा हुँदैन, हामी त्यसलाई पूर्व आकलन गर्न सक्दैनौँ, कहिलेकाहीँ नियन्त्रण पनि गर्न सक्दैनौँ, सोचेभन्दा बढी आएको हुन्छ र बाढी भन्नेमा त्यो बाढी जसरी आयो त्यो पूर्व आकलन पुरा थिएन, तर मानवबाट हुने कलका जुन घटनाहरू हुन्छन् ती घटना चाहिँ पूर्व आकलन र त्यसलाई नियन्त्रण गर्न सकिन्छ हेर्नुहोस्। र मैले आज भदौ 23 गतेको त्यो विशाल हाम्रो जेएनजी आन्दोलन र त्यसमा भएका मानवीय क्षतिहरूलाई म कसरी निवेदन गर्न चाहन्छु भने त्यो अवस्थासम्म आउनका लागि चाहिँ अहिलेको जस्तो बाढी जस्तो नियन्त्रण गर्न सक्ने अवस्था त्यहाँ थिएन भन्न सकिँदैन हेर्नुहोस्। र त्यो आन्दोलन भनेको तपाईँको लगभग एक महिना अगाडिदेखि एउटा पूर्व घोषणा भएको थियो र किन भयो भन्दाखेरि देशमा व्याप्त भ्रष्टाचार र देशमा व्याप्त राजनीतिक दुष्कृति देशमा भएको कुशासन चरम स्तरमा पुगेपछि यहाँका युवाहरूले बाध्य भएर त्यो आन्दोलन गर्नुपर्ने पूर्व घोषित आन्दोलन थियो र त्यो आन्दोलनको निकासका लागि सरकारले त्यो आन्दोलनलाई नियन्त्रण गर्नका लागि भन्दा पनि त्यो आन्दोलनको सही सम्बोधन गर्नका लागि सामाजिक माथि गरे नियन्त्रण गर्न खोज्यो, उसले त्यसको विकल्पमा उसले के गर्न खोज्यो भन्दाखेरि आन्दोलन दबाउन गर्न खोज्यो र यसरी ती आन्दोलनकारीहरू मेरो छाती र नियत उन्नाइसजना विद्यार्थीहरूमाथि 23 गतेको बिहान उनीहरूको छाती र टाउकोमा ताकेर गोली हानेर राज्यबाट मृत्यु भएको अवस्था त्यो नियन्त्रण गर्न सकिन्थ्यो, बाढी नियन्त्रण गर्न सकिँदैन तर त्यो नियन्त्रण गर्न सकिन्थ्यो, तर त्यसलाई पनि आज हामी राजनीति गर्छौँ। त्यसो भन्दाखेरि एउटा देशमा सत्ता हुनु, एउटा देशमा शासन सञ्चालन हुनु त्यो डेमोक्रेसी होइन, डेमोक्रेसी भनेको आम नागरिकले पनि त्यसको लोकतन्त्रको मर्म बुझ्न सक्नुपर्छ, पाउनुपर्छ, अधिकार उसमा नियत हुन्छ, तर जब अधिकार नियत हुँदैन, जब देशमा चाहिँ भ्रष्टाचार व्याप्त हुन्छ, जब राजनीतिक कुशासन चरम अवस्थामा पुग्छ र भ्रष्टाचारीलाई नै राजनीतिबाट संरक्षण गरिन्छ र न्यायपालिका नै जब राजनीतिक भागमा चल्छ तब देशका नागरिकले बाध्य भएर आन्दोलन गर्नुपर्छ, यो बाध्यता, त्यस कारणले बाध्यता र प्राकृतिक प्रकोप दुईवटा फरक कुरा हुने हेर्नुहोस्। त्यस कारणले तोडफोड गर्नु 24 गतेको घटनाप्रति म पनि निन्दनीय छु, त्यसमा म निन्दा गर्छु, तर 19 गतेको घटना यदि हुन नदिएको भए 19 विद्यार्थीलाई गोली छाती र टाउकोमा गोली नहानेको भए आक्रोशित भिडलाई नियन्त्रण गर्न सकिन्थ्यो होला, किनभने हुन्थ्यो भने 24 गतेको घटना त्योभन्दा धेरै अगाडि तोडफोड आएको जाने लाग्थ्यो जस्तो लागेन। त्यस कारणले मेरो निवेदन गरे के हो भने मानवीय दुर्व्यवहार गरेर सत्ता पक्षले नागरिकलाई दमन गर्न खोज्दाखेरि भएको आन्दोलन र प्राकृतिक प्रकोपबाट भएको आन्दोलनलाई एउटै जालोमा हालेर हेर्न हामीले हुँदैन। त्यस कारणले चरम उत्कर्षमा राजनीति गर्नका लागि जनता हत्या गरेको अवस्थामा भएका त्यो 24 गतेको घटनाको परिणाम थियो र 23 गतेको परिणाम आउन नदिएको भए 24 गतेको घटना परिणाम आउने थिएन भनेर पटक पटकमा भनिरहेको छु। मेरो आग्रह निवेदन सबैमा यो, त्यस कारणले हामी यसलाई राजनीतिकरणबाट मुक्त राखेर यसलाई बाढीसँग जोडिएर यसलाई प्राकृतिक प्रकोपसँग जोडेर हेर्नुभन्दा पनि निकम्मा नेताहरूले जसले चाहिँ नेपो किड्स बेबी जस्ता नेताका छोराछोरीले प्राथमिकता सुविधा पाउने र त्यो सुविधा आम नागरिक छोराछोरीले नपाउने खालको जुन एउटा फरक आयो, जहाँ प्रत्येक कार्यालयमा चाहिँ भ्रष्टाचार व्याप्त थियो, जहाँ सुशासनको नाममा चाहिँ वक्षतन्त्रको नाममा चाहिँ केही सीमित व्यक्तिहरू नेतृत्व पन्थीमा जति साइबर सेनाले बोल्न पाउने अर्कोले बोल्यो भने त्यही अपराध हुने, पत्रकारितामा पत्र लेख्ने पत्रकारहरूलाई नै बन्दी गराउने जस्ता अवस्थाहरू र ती अवस्था जुन थिए ती अवस्थाहरूबाट उत्खनन गर्न त्यसलाई निकास किरण गर्नका लागि 23 गतेको घटना भएको कुरामा कुनै बिमारी छैन। त्यस कारणले एउटा राज्य लोकतन्त्र डेमोक्रेसी र संविधानवाद भनेको चाहिँ हेर्नुहोस् कुनै पनि नेताको भाषणमा सीमित हुने होइन, त्यो नागरिकले उपभोग गर्न पाउनुपर्छ र त्यो नपाएको परिणामलाई चाहिँ म आज अलिक दुःख व्यक्त गर्छु र 19 गते सर्वप्रथम जुन 19 विद्यार्थीको 23 गते देहान्त भयो, शरीरमा टाउकामा गोली लागेर राज्य सत्ताबाट त्यो व्यक्ति ती नाबालकहरूको ती विद्यार्थीहरूको चाहिँ आत्माले चिर शान्ति प्राप्त गरोस् र ती अपराधीहरूलाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउन सकियोस् भन्ने म हार्दिकतापूर्वक सबैमा निवेदन गर्छु।
12: आन्दोलनका क्रममा राज्यबाट भएको बल प्रयोग, प्रदर्शनकारीबाट भएको हिंसा, दुवैको कानुनी जिम्मेवारी समान ढङ्गले निर्धारण हुनु पर्दैन, दोषीमाथि कारवाही गर्नु पर्दैन सरकारले।
13: राज्यले नियन्त्रण गोली हान्नुभन्दा अगाडि त्यसलाई पर्याप्त रूपमा त्यो मागलाई सम्बोधन गर्नको लागि कदम चालेको थियो कि थिएन, पहिलो कुरा त्यो हेरौँ। यदि एक महिना अगाडि घोषणा गरेको आन्दोलनलाई नियन्त्रण गर्न भन्दाखेरि पनि ती मागलाई, सुशासनको माग, सामाजिक सञ्जालको पुनप्रयोग गर्न पाउने माग, भ्रष्टाचारलाई नियन्त्रण गर्ने माग जुन आन्दोलनको थियो एक महिना अगाडि उद्घोष गरेको, त्यो आन्दोलनलाई तत्कालीन प्रधानमन्त्री, तत्कालीन सरकारले सम्बोधन गर्नु भएको थियो एक महिनाभित्रमा गर्नु भएन। त्यस कारणले एउटा देशको नागरिकले आफ्नो देशमा सुशासनसहित बस्न पाउने उसको नैसर्गिक अधिकार हो, त्यो अधिकारको माग लिएर आउने नागरिकलाई सम्बोधन गर्न नसक्ने, गोली चलाउने अनि गोली चलाइसकेपछि मृत्यु भएका नागरिक देशको आन्दोलनकारीलाई गोली हानेको भन्न पाइन्छ? यो देशमा प्रधानमन्त्री भएर म यो पनि जान्दिनँ, म त्यो पनि जान्दिनँ भन्यो भने प्रधानमन्त्री किन चाहियो त? त्यस कारणले प्रधानमन्त्रीका ती पूर्व प्रधानमन्त्रीका वक्तव्य सुन्दाखेरि मैले दर्ता गरेको पनि मलाई थाहा छैन, गोली हानेको पनि मलाई थाहा छैन, अब के चाहिँ थाहा छ त, हेलिकप्टर भएको मात्रै थाहा छ? त्यसो भन्दाखेरि मेरो गराए के हो भने एउटा देशको प्रधानमन्त्रीले देशमा भएका प्रत्येक कुराहरूको जानकारी राख्नुपर्छ र त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ, गोली हानेको दायित्व सम्बन्धी सेनाले या प्रहरीले हान्ला, तर त्यो गोली हान्ने वातावरण पूर्व क्रिएट नगरिकन त्यसलाई सम्बोधन गर्ने अधिकार त प्रधानमन्त्रीमा राज्यमा सत्तामा हुन्थ्यो होला नि त। त्यो भयो भएन नहुनु भनेको के हो त भन्दाखेरि त्यहाँ योजनाकार चाहिँ तत्कालीन प्रधानमन्त्री, तत्कालीन गृहमन्त्री, तत्कालीन संचार मन्त्री पनि होइनन् भनेर हामीले कसरी आकलन गर्न सक्छौँ? त्यसो भन्दाखेरि उनीहरूले सही ट्रेकमा लगेर देशलाई सम्बोधन गर्न खोजेको भए, उनीहरूले ती आवाजलाई सम्बोधन गर्न खोजेको भए त्यतिखेर पनि बलजफत तरिकाले तोडफोड हुन्थ्यो भने त्यो चाहिँ उग्रवाद हुन्थ्यो, त्यो चाहिँ आतंकवाद हुन्थ्यो। तर त्यसलाई सम्बोधन गर्ने पाटातिर नजाने, त्यसलाई सम्बोधन नगर्ने अनि आफ्ना आसेपासेलाई चाहिँ जे भने पनि पुर्याइदिने अनि देशका अरू नागरिक नागरिक नै होइनन् भन्ने र पहुँचमा न्याय हुनु पर्ने, न्यायमा राजनैतिक पहुँच गराउने अनि ती व्यक्तिहरूले गरेका सिकारीहरूलाई चाहिँ अहिले हामीले देशको सही थियो र उनीहरूले गरे गोली हानेको ठिक थियो, आन्दोलनकारी गलत थियो भनेर भन्न मिल्छ। त्यस कारण राज्य अब
12: दलका नजिकका आसेपासेहरू त छन् नि त सत्तामा, सरकारमा, नियुक्तिमा, हरेक ठाउँमा, अब त्यो आफ्ना आफ्ना त जसले पनि ल्याउने भयो नि त होइन सुशील साहब?
13: त्यसलाई हामीले कसरी हेरौँ भन्नुहुन्छ भने म चाहिँ यदा कदा भएको पनि छैन भनेर मैले भनिनँ, भयो। त्यसमा पनि के हुन्छ भने मानवीय चरित्रलाई सुधार गर्नको लागि धेरै समय लाग्छ, तर हिजोको अवस्थाबाट आज सुधार भएको हुँदै गएको छ भने त्यसलाई सुधारात्मक मान्नुपर्छ। के अवस्थाहरूमा अहिले पनि सही ठिक छ, अहिलेको चाहिँ ठिक, हिजोको बेठिक मैले बिल्कुल भन्न खोजेको, अहिलेको अवस्थामा राजनीतिक रूपान्तरण भएको छ, राजनीतिक रूपान्तरणले ती हिजोका परम्परावादी तत्त्वहरूमा विभेद आएको छ, उनीहरू बिचमा आफैमा विवाद सृजना भएको छ, त्यसको कारणले निवेदन गराएको हो भने अहिलेको सरकारले गरेका वा अहिलेको व्यवस्थामा भएका कार्यहरूलाई पनि हामी सही भन्न सक्छौँ। धेरै कुराहरूमा, केही नियुक्तिहरूमा पनि विवाद देखिन्छ, त्यसलाई हामीले खुलेर विरोध गर्नुपर्छ, किनभने हिजोकोले गरेको ठिक, राजाले गरेको बेठिक भन्ने कदापि पनि भन्ने मिल्छ। त्यसकारण नागरिक समाज, पत्रकार र सम्पूर्ण बुद्धिजीवी वर्गले चाहिँ कहाँ गलत भयो त्यसलाई खुलेर हामीले विरोध गर्नुपर्छ। विरोध गर्न सकेनौँ भने हामी यो देशमा सुशासन ल्याउन सक्छौँ। त्यस कारणले हिजो गरेका ठिक थिए, आज गरेका नीति गरेका
12: होइन। यहाँ त आज भन्दैछन् क्या अडियन्सहरूले तपाईँलाई, तपाईँसँग मैले अन्तर्वार्ता लिँदै गर्दाखेरि सिंहदरबार एक सभ्यता हो, कुनै विध्वंसकारी तत्त्वको बपौती हो र यो सिंहदरबार यो साझा हो हरेकको, यसलाई जलाउन मिल्छ, यसलाई चाहिँ यो नामेट गर्न मिल्छ, यो तत्त्वले चाहिँ खेल्न मिल्छ, देश दोष विध्वंस पार्न मिल्छ भनेर यहाँ भन्दै हुनुहुन्छ। हेर्नुहोस् त दर्शक,
13: मैले अघि भने, मैले के भने, 24 गतेको घटनामा जुन देशका सम्पत्तिहरू सिंहदरबार भयो, तपाईँको सर्वोच्च अदालत भयो, संसद भवन भयो, यिनीहरूलाई आग जाने काम गर्ने काम चाहिँ यो चाहिँ अराजक तत्त्वबाट अघि भनिसकेँ मैले। हेर्नुहोस् तर अराजक तत्त्व निम्तिनको लागि कारक तत्त्व चाहिँ के हो त भन्दा 23 गतेको घटना हो नि त। 23 गतेको घटनालाई पूर्व सम्बोधन गर्न सकेको भए, एक महिना अगाडि सम्बोधन गर्न सकेको भए, 23 गते बिहान 19 जना विद्यार्थीलाई तत्कालीन सरकारले छात्र टाउकोमा गोली नहानेको भए, 23 गतेको घटना नभएको भए, 24 गते घटना आउँथ्यो आउँदैन थियो भने कारक तत्त्वको निवेदन गर्न खोजेको मैले सिंहदरबारमा गोली हानेको ठिक भन्न खोजेको होइन। सिंहदरबारमा आयोजन गरेको, सर्वोच्च आयोजन गरेको विडम्बना हो, त्यो पीडा हो, त्यो गर्नु हुँदैन, त्यो गलत हो, त्यो आतंककारी तत्त्व हुन्, तर त्यो कार्य गर्नको लागि त्यसको आउटपुट के हो त, त्यसलाई कहाँ प्रश्न गर्यो भन्दाखेरि यदि 23 गतेको सम्बोधन गरिदिएको भए, 23 गतेको जेएनजीको आन्दोलनलाई पूर्व सम्बोधन गरेर हामी सामाजिक सञ्जाल पनि सुचारू गर्छौँ, हामी यो देशमा अब सुशासन ल्याउँछौँ, तपाईँहरूको माथि आउनुहोस् भनेर वार्तामा बोलाएको भए तत्कालीन प्रधानमन्त्री गृहमन्त्रीले यो देशमा 24 गते घटना हुन्थेन। त्यस कारण 24 गते घटना गलत हो, त्यसलाई मैले सही भनेकै छैन, तर के हो भने 24 गते घटना घटाउनका लागि पनि 23 गते गोली हान्न निर्देशित गर्ने कारक तत्त्वहरू नै जिम्मेवार भएको हुँदाखेरि ती तत्त्वहरू चाहिँ राष्ट्रघाती हुन् भनेर मैले भन्न खोजेको चाहिँ 24 गतेको घटना चाहिँ सही हो भन्न खोजेको कदापि पनि होइन।
12: अब एउटा कुरा के छ भने नि सुशील सापकोटाजी, अब नयाँ नयाँ अनुहारहरू आएका छन् होइन, महाविपत्ति आयो, बाढी आयो, त्यहाँ त प्राविधिकहरूलाई टाइममा पठाउनु पर्नेमा सिलिन्डर बोकेर कुप्रिएर त्यो के स्टन्ट गरेको भन्ने पनि आलोचना भयो क्या गृहमन्त्रीको।
13: यस्तो हुन्छ, हामी जति मेरो दिमागमा जति सोच छ, जति क्षमता छ, त्योभन्दा बाहिर गएर म सोच्न पनि सक्दिनँ र मैले बोल्न पनि सक्दिनँ, पहिलो कुरा। त्यस कारणले गृहमन्त्री आफैले सिलिन्डर बोकेर जानु भनेको, हामी अहिले लोकतान्त्रिक गणतन्त्रमा छौँ, लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्री र गृहमन्त्री भनेको जनताको मालिक होइन, उनीहरू जनताका सेवक हुन्। त्यस कारण जनताको सेवकको हैसियत चाहिँ प्रधानमन्त्री, गृहमन्त्री वा अरू मन्त्रीहरू वा सभासदहरू चाहिँ आफै फिल्डमा गएर चाहिँ सिलिन्डर बोक्छन् भने त्यो जनतासँग भिजेको बारेमा मान्नुपर्छ। त्यो चाहिँ कसले बोल्ने हो भन्दाखेरि जो गणतन्त्रको नाममा आफूलाई तानासा सोच्छ उसले चाहिँ गृहमन्त्री जाने होइन भन्ने हो। जो तानासा सोच्दैन, जसले लोकतन्त्रमा नेपाली जनताभन्दा ठुला कोही हुँदैन भनेर मान्छ, उसले नेपाली जनतामा गएर सिलिन्डर बोके पनि, खुट्टा मिचिदिए पनि, भिजे गरिदिए पनि त्यो नेपाली जनताको सेवक हो भनेर मान्छ। त्यस गरी हामीले खोजेको गृहमन्त्री भनेको भिजिबिलिटी नभएर चाहिँ मान्छे निकाल्न सकिएन भनेर बल्कुबाट मान्छे छोड्ने गृहमन्त्री हामीले खोजेको होइन। हामीले खोजेको गृहमन्त्री भनेको यो देशमा नागरिकसँग गएर भिजेर, नागरिक हातमा हात मिलाएर, पीडामा पीडा दिएर, सेना प्रदूषण उद्धार गर्ने कार्यमा जब गृहमन्त्री आफै लागेका हुन्छन् भने सेना र प्रहरीको मनोबल पनि बढेर आउँछ। त्यस कारण हामीले खोजेको त्यस्तो गृहमन्त्री, त्यस कारण हामीले देशगतको आन्दोलनको कारण पनि यही थियो। गृहमन्त्री चाहिँ राजा हुन खोज्ने, प्रधानमन्त्री राजा हुन खोज्ने, जनतालाई शासन गर्न खोज्ने अवस्थाको कारणले गर्दा त्यस गते घटना आएको। त्यस कारणले हामी फेरि पनि त्यस गते घटना निम्त्याउन चाहन्छौँ भने त्यो अभिव्यक्ति दिउँ, अन्यथा हामीले त्यो अभिव्यक्ति हामीले सुधार्नुपर्छ। अन्यथा देशको जनताको हितको लागि प्रधानमन्त्री मात्रै होइन, गृहमन्त्री मात्रै, सेना मात्रै होइन, तपाईँ हामी जो पनि जहाँबाट सक्छौँ सहयोग गर्नुपर्छ। यो कुनै राजनीति गर्ने अब बेला होइन, राजनीति गर्नको लागि समय आउँछ, राजनीति गरौँला। तर आज देश सङ्कटमा छ, मानवीय सङ्कट भएको अवस्थामा हामी कुनै पनि व्यक्तिको कुनै पनि कार्यलाई इसारा गर्छौँ भने हाम्रो नैतिकता, हाम्रो इमान्दारीता, देशप्रतिको जवाबदेहीता र हाम्रो हाम्रो दिमागको विवेक क्षमता कति छ भन्ने कुरा त्यसले हामीलाई नै प्रश्न गरिरहेको। त्यस कारण यस्ता अभिव्यक्ति दिने व्यक्तिहरूलाई म हार्दिक निवेदन गर्छु, तपाईँहरू देशको असल नागरिक हो भने कसले के गर्यो भन्दाखेरि होइन, म अब के गर्दैछु र यो विपदबाट देशलाई निकाल्नका लागि मैले के गर्नुपर्छ भन्ने सोच लिएर अगाडि आउनुहोस्। अन्यथा तपाईँहरूको सोच र मानसिकताले गर्दा तेज गतको घटना घट्यो, तेज गतको घटना पछाडि चौबिस घटना घट्नु हुने थिएन। तर यहाँ म निवेदन गर्छु, अझै पनि देशले सुशासन पाउनका लागि अर्को एउटा क्रान्तिको आवश्यकता छ। यहाँ हेर्नुहोस्, न्यायपालिका सुधार भएको छैन, यहाँ कार्यपालिकाबाट भएका ती परम स्थायी शक्ति जुन छन्, स्थायी सरकार जुन छन्, ती स्थायी सरकारले पनि अहिलेसम्म देशलाई चाहिँ सुशासनको मार्गमा दिन सकेको छैन, भ्रष्टाचार मुक्त हुन सकेको छैन समाज अहिले पनि। र त्यहाँ हिजका ती अवशेषहरूले अहिले पनि सरकारलाई र नागरिक समाजलाई चाहिँ सही ट्रेकमा लान, भ्रष्टाचार मुक्त समाजमा लानको लागि बाधा पुर्याएको चाहिँ मैले महसुस गरेको छु।
12: अब एउटा कुरा जाँदा जाँदा के बताउनुहोस् भने, सरकार सही बाटोमा छ, सही ट्र्याकमा छ, सरकारले चाहिँ उलट पुलट गर्छ, देशमा काय पलट गर्छ, तपाईँ विश्वस्त हुनुहुन्छ सुशील सापकोटाजी?
13: सरकारले गरेका सबै कामहरू सही ट्रेकमा छन् र सही बाटोमा छन् भन्ने कुरामा बोल्नु पनि हुँदैन, भन्नु पनि हुँदैन, त्यो भएको पनि छैन। हेर्नुहोस्, तर हामीले एउटा कुरा के मान्नुपर्छ भने, कम्पेरेटिभली सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्दैछ। हिजोको सरकारमा सीमित व्यक्तिहरूको कब्जामा सीमित तहका व्यक्तिहरूले जसको पहुँच छ, जसको शक्ति छ, जसको पैसा छ, तिनीहरूको आधारमा चाहिँ न्यायमा पनि पहुँचन्थ्यो, व्यवस्थापिका नै पहुँचन्थ्यो, नियुक्तिमा नै पहुँचन्थ्यो। तर आज कतै कतै नियुक्तिमा पनि त्यो अवस्था देखिएको छ, मेरिटोक्रेसी भन्दाखेरि पनि नाताबार कतै कतै देखिएको छ। तर त्यसको अर्थ के होइन भने, 100 जनामा 99 जना चाहिँ नाताबारमा नियुक्ति हुने र 1 जना योग्यतामा नियुक्ति हुने, र 100 जनामा चाहिँ 20 जना चाहिँ नाताबारमा नियुक्ति भएर 80 जना चाहिँ मेट्रोक्रेसीमा र जनताको उसमा नियुक्ति हुन्छ भने त्यो चाहिँ सुधार हो। हेर्नुहोस्, त्यो चाहिँ भएको छ अहिले। अर्को कुरा के हो भन्नुहुन्छ भने, यो देशमा सुशासनको लागि आम नागरिकले, गरिब जनताले, जसले हिजो पहुँच थिएन, जसको लागि

0: बाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब
1: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200 छ
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
5: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सहडिन
6: आइनी बैंक सबैका लागि बैंक
7: पीस होम इन्टरनेट
8: यतिखेर हाम्रो बीचमा कालिका गाउँपालिकाका उपाध्यक्ष मीरा लामा हुनुहुन्छ नेपाली बहसमा आदरणीय श्रोताहरू हामी त्यहाँको अवस्था के छ भन्ने विषयमा पनि कुराकानी गर्छौँ स्वयं उहाँ पनि आफू विस्थापित हुँदो रहेछ त्यहाँको वितण्डाले त्यहाँको बाढीले निकै ठुलो क्षति पुर्याएको छ मिराजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
9: हजुर धन्यवाद
8: अब आफ्नै आँखा अगाडि यति ठुलो वितण्डा देख्नुभयो त्यहाँको अवस्था जतिखेर बाढी आयो तपाईँ आफै पनि विस्थापित हुनुहुन्छ यो अहिले त्यहाँको दृश्य कस्तो थियो त्यो एकचोटि आकलन गर्नुहोस् न तपाईँलाई यो अहिलेसम्म देख्नु त्यहाँको त्यो भयावह दृश्य चाहिँ अहिलेसम्म त्यहाँका बुढापाकाहरूले होइन अरूहरूले पनि देखेको स्थिति थियो के थियो ल बताउनुहोस् त अलिकति
9: त्यहाँको त्यो कुरा अनुपर्दा त म सम्झिनै सक्दिनँ अब किनभने अब त्यो सोध्दै नसोचेको भयो अनि त्यहाँबाट अब हामी पनि सेकेन्डले बाँच्छौँ किनभने म विद्युत नगरपालिका वार्ड नम्बर 10 बस्छु त्यो फेरि पालिका गाउँपालिकाको उपाध्यक्ष भइकन पनि अनि म हेर चाहिँ नुवाकोटको विद्युत 10 पर्छ घर बेतराती भन्ने ठाउँमा अनि हजुर अनि अब मैले सूचना पाएको भनेको चाहिँ 9:05 खबर पाएँ 9:05 खबर पाउँदाखेरि मैले त्यहाँ बजारको मान्छेलाई बताउनु पर्छ भन्ने हिसाबले मेरो हस्बेन्डलाई चाहिँ मैले थाहा पाउने बित्तिकै मसँग नम्बर भएको टोलीलाई चाहिँ मैले फोन गरेँ अनि मैले आफ्नै हस्बेन्डलाई चाहिँ त्यहाँ वरिपरिको बजार एरियाको टोलीलाई चाहिँ भन्न पठाएँ मेरो हस्बेन्ड पनि एक सेकेन्डले बाँच्नुभयो किनभने उहाँ चाहिँ रसपट्टि जानुभएको भयो एक सेकेन्डले मात्रै बाँच्न सक्नु भयो हामी हाम्रो परिवार चाहिँ सबैजना सक्नै छौँ तर हाम्रो आफन्तहरू चाहिँ आफ्नै आँखा अगाडि चाहिँ अब घुमेर छौँ मृत्यु भएको छ अहिलेसम्म लाज पनि भेटेको छैन
8: त्यहाँ बाढी आउँदाखेरिको स्थिति जस्तो तपाईँ कहाँ हुनुहुन्थ्यो त्यतिखेर चाहिँ अनि कसरी भाग्न सफल हुनुभयो त्यो माथिबाट कतिको सूचना प्रवाहित भएको थियो त्यो बेला
9: घरको आँगनमा आइपुगेको थिएँ म त्यहाँ तल भएको आफ्नो छरछिमेकी काकाहरूलाई भन्नु अनि त्यहाँबाट ठ्याक्कै हामी घरबाट आँगनबाट निस्किँदाखेरि त्यो छेउपट्टिको टावर छ नि लाइनको टावरको लाइन हान्ने बित्तिकै एकासी खोला नै हाम्रो घर अगाडि आइपुग्यो खोला पछि पछि हामी अलि अघि फेरि त्यसरी मेरो नानी दुईटा सानै त्यसरी आफ्नो हस्बेन्ड उतातिर आफू यतातिर सासू ससुरा बिरामी सासू ससुरा भयो होला त्यो त अब म भन्नै सक्दिनँ कि म त्यो बोल्ने उसमा नै छैन
8: तपाईँको घर सहित लिएर सबै क्षति भयो त्यहाँ सम्पत्तिहरू होइन
9: हजुर केही छैन अहिले त बगर छ त्यहाँ जुत्ता दिने बजार पनि बगर छ केही छैन
8: अनि अरू अब परिवारहरू त्यहाँको गाउँलेहरू बेत्रावती बजार तपाईँ अनुमान गर्न सक्नुहुन्छ के कति जति क्षति भयो होला कति जति मान्छेहरू चाहिँ मिसिङ हुनुभयो त्यहाँबाट
9: मान्छे त अब त्यो बजारमा भएकोमा त 90% मान्छे नै छैन 10% मात्रै हो अरू अब काठमाडौँतिर भएको चाहिँ अब बाटा छ त्यहाँ भएको चाहिँ टोटल्ली नै 90% नै मिसिङ छ
8: अनि अहिले अब तपाईँहरू चाहिँ भाग्यले बाँचेर त्यो ठाउँबाट अलिकति टाढा भए पनि त्यहाँको अहिलेको अवस्था के छ तपाईँहरू प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ कि हुनुहुँदैन त्यहाँको चाहिँ मानिसहरूको अवस्था के छ राहतको कुराहरू उद्धारको कुराहरू के कस्तो चलिरहेछ उपाध्यायजी
9: अब उद्धारको कुरा गर्ने हो भने हिजो तपाईँले न्युज हेरिहाल्नुभयो होला हाम्रो घर अगाडिको एउटा चन्डीका श्रेष्ठको मम्मी चाहिँ 11 दिनमा उद्धार गरेर जीविदी उद्धार गर्नुभएको छ र अर्को कुरो भनेको अब त्यहाँतिर रातको कुरा गर्दा अब सम्बन्धित पीडितले चाहिँ पाएको छैन जस्तो लाग्छ मलाई किनभने म त्यहाँ त पुगेको छैन होइन अब होल्डिङ सेन्टरहरू राखिरहँदा पनि जुन सम्बन्धित पीडित हो उनीहरूले चाहिँ रात पाएको छैन जस्तो मलाई लाग्छ
8: सम्बन्धित पीडितहरूले रात नपाउनुको कारण स्थानीय तहसँग चाहिँ एकद्वार प्रणालीमा जानुपर्ने स्थानीय तहसँग चाहिँ कोर्डिनेसन गर्नुपर्ने सङ्घ सरकारसँग चाहिँ त्यो किन प्राथमिकतामा परेन स्थानीय तह
9: अब यस्तो किनभने त्यहाँको जुन पीडितहरू छ

0: आफ्नो आफ्नो जग्गा यताउता हिँड्नुभयो, त्यहाँ चाहिँ कोही पनि भएन नि त। त्यो भएपछि सबैजना काठमाडौँ नुवाकोटनिर दरबारनिर घुम्ने भएको कारणले चाहिँ त्यो त्यहाँ चाहिँ जो पीडित हो त्यहाँ चाहिँ अब त्यहाँ विद्यार्थी भन्ने नै नभएपछि सबै आकस्मा आफन्त कहाँ आश्रय लिन हिँडेछ नि त। त्यो भएको कारणले पनि हुनसक्छ।
1: स्थानीयहरू के भन्छन्, सम्पर्कमा हुनुहुन्छ तपाईँहरूको बचेकोहरू, कोही सम्पर्कमा राहत उद्धारको विषयमा चाहिँ उहाँहरूको के धारणा छ? हामीले चाहिँ राहत प्राप्त गरेका छौँ, त्यहाँ मिसिङ भएकोहरूको चाहिँ उद्धारको लागि के कस्तो भइरहेको छ, सरकारको कामबारे चाहिँ उहाँहरूको भनाइ के छ?
0: अब यस्तो छ, राहत कार्यक्रम त अब अस्तिबाट आज 3 दिन कति भयो होल्डिङ सेन्टर स्थापना गरेको छ। अब त्यहाँ चाहिँ होल्डिङ सेन्टर स्थापना गरेपछि सबैजना पीडितहरूलाई चाहिँ एक ठाउँमा जम्मा गरेर एक द्वार प्रणाली गर्नुहुने कुरा जानकारी मागेको छ, र उद्धारको कार्यक्रम त अब उद्धार कार्य भइरहेको छ।
1: स्थानीय तहसँग चाहिँ सङ्घ सरकारको कोर्डिनेसन, प्रदेशको कोर्डिनेसन कस्तो खालको मिलेको छ कि छैन, त्यो तादम्यता के छ? अध्यक्षज्यूले के भन्नुहुन्छ?
0: अब यस्तो, सङ्घ प्रदेश स्थानीय सरकार आफै स्थानीय सरकार भएको कारणले जुन दिन चाहिँ उद्धार गर्नुपर्ने थियो नि बेलुकी भन्ने ठाउँमा, त्यो दिन चाहिँ आफ्नै गाडी बचाऊ भन्दा पनि बचाउन सकेन। हेलिकप्टर उडेको छ, पारीतिर टुप्ते साइडमा मात्र बसेर रेस्क्यु गरेको छ, यतापट्टि चाहिँ अब जेरो नै भन्छु म चाहिँ, किनभने आफ्नै आँखाले देखेको। त्यसमा चाहिँ अब कतिजनाले बचाऊ भन्दा पनि बचाउन नसकेको अवस्थामा त्यो चाहिँ त्यो जुन दिन रेस्क्यु गर्नुपर्ने हो त्यो दिन चाहिँ भएन भन्छु।
1: ए, भनेपछि सुरुवातको दिन जुन दिन बाढी आएको थियो त्यो दिन चाहिँ हेली पर्याप्त रूपमा परिचालन भइदिएको भए धेरैको ज्यान बाँच्थ्यो भन्ने तपाईँले हेर्नु?
0: हजुर हजुर, किनभने आफ्नै आँखा अगाडि भयो नि त।
1: कति समयसम्म चाहिँ त्यहाँ नागरिकहरू चाहिँ तडपिए होला नि त्यसो भए? त्यो हेलीको टाइमिङ र नागरिकहरू त्यहाँ तडपिएको टाइमिङ चाहिँ मिल्न सक्थ्यो होला नि, त्यतिखेर रेस्क्यु गर्न सकिन्थ्यो होला
0: नि? एक घन्टा जस्तो नै त्यस्तो भयो।
1: ए, त्यो बाढी आएको 10 गते आधा घन्टा जति पनि मान्छेहरू त्यहाँ जीवित थियो?
0: हजुर हजुर, हजुर, उपचार ढिलै कारणले हाम्रो अब भर्ती पर्ने भाइ अब उपचारको क्रममा अस्ति भरि निधन भयो होइन, त्यो बाढी आएको 3 दिनपछि निधन भयो। एउटा चाहिँ उपचार हुँदैछ, त्यो त कम्तीमा पनि मैस मङ्गल भन्ने कम्तीमा पनि उपचार के अरे उद्धार चाहिँ टाढी भयो भने उसको जीवन त बाँच्थ्यो नि त।
1: जस्तो रुखमा चढेको, घरको छतमा बसेको, त्यस्तो दृश्यहरू देख्नुभयो त्यतिखेर त्यो बाढी आउँदै गर्दा?
0: बाढी आउँदै गर्दा प्रायः सबैजना घरको छतमा सुनेर गएको भएर चाहिँ अलि त्यस्तो
1: भयो। कति जति समय जति त्यहाँमा यदि उद्धार फास्ट भइदिएको भए कति समय जति त्यहाँ बच्यो होला घरहरू?
0: घर त अब बन्द अवस्थै थिएन, घर त कसैको पनि छैन त्यहाँ, यताको घर उता लगेको थियो खोलाले, अब त्यो घर त छैन नै भन्नै पर्यो नि।
1: घर त छैन, घर त सबै सकापै भाषा भित्र आउतीको होइन?
0: हजुर,
1: तर केही समय रातमा अलिकति चाँडो उद्धार भइदिएको भए चाहिँ केही बाँच्ने सम्भावना वा घाइते भएकाहरू बाँच्ने सम्भावना थियो भन्दा?
0: घाइते भएकोहरूलाई चाहिँ चाँडो उपचार पाएको बाँच्छु भन्ने।
1: ए, त्यो घाइतेहरू चाहिँ भनेको त्यो नदीले बगाउँदै ल्याउँदाखेरि त्यसको चाहिँ भापले वा छालले चाहिँ किनारतिर फालेकाहरू त्यस्तो खालकोहरू घाइते भन्नुभयो?
0: हजुर हजुर।
1: ए, अनि त्यो बेत्रावतीको समग्र रूपमा चाहिँ के कति क्षति भयो होला, कुन कुन ठाउँमा क्षति भयो होला भन्ने केही त्यस्तो आकलन गर्न सकिन्छ आज?
0: बेत्रावती चाहिँ टोटल्ली नै हो, यता भैँतीसम्म नै आइपुगेको छ अब मैले देखे अनुसार चाहिँ। बेत्रावती त अब बेत्रावतीको त बजार भन्ने ठाउँमा केही छैन,
1: त्यो त रहेन।
0: हजुर हजुर, रसुवाको चाहिँ उता 9 बिसे खाल्टे उतासम्म छ, त्यहाँ पनि केही छैन।
1: के भन्न चाहनुहुन्छ सङ्घ सरकारलाई, त्यहाँको त्यहाँका पीडितहरूलाई, राहत वितरणमा वा चाहिँ आफन्त गुमाएकाहरूलाई, मिसिङ भएकाहरूलाई चाहिँ के भन्नुहुन्छ?
0: म चाहिँ के भन्न चाहन्छु भने अहिले जति पनि खाद्यान्नहरू लगिरहनु भएको छ नि, सम्बन्धित पीडितलाई होस् त यो खाद्यान्न मात्र नभएर कमसेकम पनि बासको व्यवस्था चाहिँ होस् भन्न चाहन्छु। किनभने होल्डिङ सेन्टरमा कतिजना बस्ने, कति दिन बस्ने, त्यो भएको कारणले कम्तीमा पनि सङ्घ प्रदेश स्थानीय मिलेर के गर्न सकिन्छ सकेसम्म चाँडो चाहिँ। अब सङ्घ बच्चाहरूको विद्यालय छुटिरहेको छ होइन, पढ्न पाएको छैन, त्यो भएको कारणले कम्तीमा पनि बासको चाहिँ पुनर्वास गरिदियो भने जति सक्दो चाँडो त्यो भयो भने चाहिँ हुन्छ जस्तो मलाई लाग्छ। अब खाद्यान्न त प्रायः एनजिओ आइएनजिओहरूले पनि दिइरहनु भएको छ नि त, पुगिरहेको छ, त्यो भएको कारणले सरकारले चाहिँ अब बासको व्यवस्था गर्नुपर्छ जस्तो मलाई लाग्छ।
1: हस्, यहाँको यहाँले आफै पनि पीडामा हुनुहुँदो रहेछ, समय दिनुभयो, धेरै धेरै
2: हवस् त श्रोता, आजका लागि नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 7553 98 550 77 061 र 98 550 77 053
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 र 98 550 26 440
5: It's 7 o'clock. अहिले 7 बजे को छ।
6: स्वदेश FM 93.2 MHz खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
8: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश

नमस्कार। माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीको बसन्तपुर स्थित बगोडा अस्पतालमा आयोजित निशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविरमा 131 जनाले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श लिएका छन्। स्पाइनल इन्जुरी संघ नेपाल स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर न्यू रोड खनालचोक नारायणगढ चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो। शिविरको उद्घाटन माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले गर्नुभएको थियो। शिविरमा डाक्टर हेमन्त कुमार गुप्ता, डाक्टर राहुल पाण्डे र डाक्टर हरि गैरे लगायतका विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो। शिविरमा स्पाइनल इन्जुरी, ढाड तथा मेरुदण्ड सम्बन्धी समस्या, स्ट्रोक, ट्राउमेटिक ब्रेन इन्जुरी लगायत दीर्घकालीन समस्याबाट प्रभावित बिरामीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार र पुनर्स्थापना सम्बन्धी परामर्श प्रदान गरिएको थियो। शिविरमा परीक्षण गरिएका बिरामी मध्ये ढाड र घुँडा दुख्ने समस्या धेरै देखिएको चिकित्सकहरूले बताएका छन्। पछिल्लो समय दैनिक जीवनशैली, शारीरिक श्रम तथा अन्य कारणले यस्ता समस्या बढ्दै गएको सम्बन्ध चिकित्सकहरूको भनाइरहेको छ। बाढी पहिरोमा पनि ज्यान गुमाएकाहरूको स्मृतिमा माडीमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ। माडी नगरपालिका क्षेत्रका क्रियाशील सम्पूर्ण राजनैतिक दलहरूको आयोजनामा भदौ 22 गते साँझ 6 बजे माडीको बसन्तपुर बजारमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको हो। विनाशकारी बाढी पहिरोका कारण ठूलो मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको राजसभा माडीका सभापति नारायण रिजालले बताउनुभयो। आयोजकले माडीवासी सबैलाई कार्यक्रममा सहभागी भई विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न अनुरोध गरेको छ। भदौ 22 गते भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउ निर्णय समेत भएको छ। सिबाडी प्रभावित क्षेत्रका नागरिकहरूका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। सेवा इन्टरनेसनल नेपालको सहकारीमा नेपाल सीएमए संघद्वारा सञ्चालित शिविरमा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान भइरहेको छ। शिविरको दोस्रो दिन स्वास्थ्य कर्मीहरूले बाढी प्रभावित नागरिकलाई सेवा दिएका छन्। शिविरमा माडीका वरिष्ठ स्वास्थ्य कर्मी गोविन्द नेपाल लगायतका स्वास्थ्य कर्मीहरू खटिए र स्वास्थ्य सेवा प्रदान गरिरहनु भएको छ। बस्तीमा सञ्चालित वैकुण्ठ भूमिगत खानेपानी तथा सरसफाई योजनाको साधारण सभा तथा अधिवेशनबाट रामचन्द्र शाहीको अध्यक्षतामा 11 सदस्यीय नयाँ खानेपानी उपभोक्ता समिति चयन भएको छ। नवगठित समितिको उपाध्यक्षमा लोकबहादुर सुनार, सचिवमा शम्भु परियार, सहसचिवमा महेन्द्र रेग्मी र कोषाध्यक्षमा राधिका छेत्री चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा रमेश भूषाल, अनिता चेपाङ, राधिका भूषाल, लक्ष्मी सुवेदी, जुना मगर र धनबहादुर प्रजा रहनु भएको छ। नवनिर्वाचित समितिले योजनाको दिगो व्यवस्थापन, खानेपानी सेवाको प्रभावकारी सञ्चालन तथा उपभोक्ताहरूलाई नियमित र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य सहित आगामी कार्य अगाडि बढाउने जनाएको छ। माडीको बरौ खेल मैदानमा जारी 31 स्टार कप फुटबल प्रतियोगिताको तेस्रो दिन आइतबारको खेल भीषण वर्षाका कारण स्थगित भएको छ। वर्षाका कारण खेल मैदान प्रभावित भएसँगै माडीको जनपुर युवा क्लब र बारा जिल्लाको सिमरा भेटरान क्लब यसको खेल स्थगित भएको हो। स्थगित खेल सोमबार भदौ 22 गते बिहान 8 बजे सञ्चालन हुने र त्यसका लागि चैनपुर युवा क्लब र सिमरा भेटरान क्लबका खेलाडी तथा सम्बन्धित टोलीले बिहान 7:30 बजे रिपोर्टिङ गर्नुपर्ने आयोजकले जनाएको छ। यस्तै सोमबार दिउँसो भने पूर्व निर्धारित नियमित समयमै लोकतान्त्रिक प्याराडाइस युवा क्लब र अभिषेक चर्च रजहरबीच खेल सञ्चालन हुनेछ। तीज र जितिया पर्वको अवसर पारे स्टार स्पोर्ट्स क्लब बरुवाको आयोजनामा सो खेल सञ्चालन रहेको हो। सडक खण्ड अन्तर्गत तुइन खोला क्षेत्रमा भदौ 22 गतेदेखि दैनिक 10 घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा रोकिने भएको छ। तुइन खोला परियोजना अन्तर्गत माटो कटानको काम अगाडि बढाउन सवारी साधनको आवागमन निश्चित समयका लागि रोक्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ। प्रशासनका अनुसार बिहान 6 बजेदेखि 8 बजेसम्म, बिहान 8:30 बजेदेखि 10:30 बजेसम्म, बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म, दिउँसो 1:30 बजेदेखि 3:30 बजेसम्म र अपरान्न 4 बजेदेखि साँझ 6 बजेसम्म सडक बन्द रहनेछ। यसै गरी बिहान 8 बजेदेखि 8:30 बजेसम्म, बिहान 10:30 बजेदेखि 11 बजेसम्म, दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म र साँझ 6 बजेपछि सडकमा सवारी आवागमन खुल्ला रहनेछ।
नगर कृष्ण भीर माथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सड़क भाँसिएपछि अवरुद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूकटान र झाडी फाड्ने काम गरी ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थान माथिबाट निरन्तर काम गरेपछि टाढा माथिबाट दुवैतर्फ करिब 4 मिटर चौडाईको ट्र्याक खोलिएको छ। र सुवाकोटीको सीमा आएको बाढीपछि त्रिशुली र नारिडी नदी किनारमा किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन डीएनए नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयको प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्। तीमध्ये 333 शवको व्यवस्थापन गरिसकिएको छ भने 14 शवको शनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ। गते रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीले चिनतर्फको प्रमुख व्यापारिक नाका ध्वस्त बनाएको छ। बाढीले नेपाल चीन जोड्ने रसुवागढी राजमार्गको ठूलो खण्ड बगाएपछि दुई देशबीचको मुख्य राजमार्ग विच्छेद भएको छ। बाढीको चपेटामा परेर रसुवागढी भन्सारका अस्तित्व नै मेटिने गरी क्षति पुगेको छ भने अर्को प्रमुख नाका तातो पानी समेत बन्द छ। व्यापारिक नाकाहरू बन्द हुनुका साथै भन्सार कार्यालय नै बाढीले बगाएपछि नेपाल चीन व्यापारको लाइफलाइन मानिने रसुवागढी नाका संकटमा परेको व्यवसायीहरू बताउँछन्। उनीहरूका अनुसार भन्सार क्षेत्रमा रहेका 100 मालवाहक कन्टेनरहरू बाढीले बगाएको छ। दशैं तथा तिहारलाई लक्षित गरी आयात गरिएका 10 अर्ब रुपियाँ भन्दा बढीका सामान नष्ट भएको प्रारम्भिक अनुमान व्यवसायीहरूले गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री शरद राज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारी परित्याग गरेको घोषणा गर्नुभएको छ। पाठकले आइतबार सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै महामन्त्री लगायतका पार्टीका सबै पद र पार्टी सदस्यहरू सदस्य समेत नरहने घोषणा गर्नुभएको हो। विवादमा तानिएको ग्रीन आर्मी नेपालका विषयमा गृह मन्त्रालयले चासो देखाएको छ। मन्त्रालयले ग्रीन आर्मीसँग सम्बन्धित कागजात माग गरेको पुष्टि भएको छ। संस्थाको स्वरूप नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसदमा प्रश्न उठेपछि गृह मन्त्रालय र नेपाल आर्मी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले संस्थाका आधिकारिक डकुमेन्टहरू माग गरेको छ। देशका सभापति गगन थापाले भुटेकोशी र त्रिशुलीबाडीबाट अति प्रभावी जिल्लाहरूमा तत्काल वडा अधिवेशन गर्न सक्ने अवस्था नरहेको भन्दै अधिवेशनको मिति सार्न प्रस्ताव गर्नुभएको छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा थापाले रसुवा नुवाकोट र धादिङ जस्ता बाढी प्रभावी जिल्लाहरूमा अहिलेको अवस्थामा राजनीतिक कार्यक्रम भन्दा पनि उद्धार र राहत प्राथमिकतामा रहेको बताउनु भएको हो। त्रिशुली नदी बाढी प्रभावित क्षेत्रमा अनावश्यक रूपमा खटिएका नेता तथा सांसदहरूलाई फिर्ता बोलाएपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा असन्तुष्टि बढेको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँ जिल्लाको तटीय क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको थियो। बाढी लगत्तै प्रभावित क्षेत्रमा पुगेका रासपा सांसदहरूले उद्धार कार्यमा अनावश्यक हस्तक्षेप गरेको र पीडित जनतालाई राहत दिने गरी काम गर्ने भन्दा पनि मिडियाबाजी गरेको गुनासो तथा उजुरी आएपछि उनीहरूलाई फिर्ता आउन पार्टीले निर्देशन दिएको थियो। पार्टीको निर्देशन प्रति सचिवालय सदस्य सागर ढकाल र सांसद श्रीराम नेउपानेले तीव्र असन्तुष्टि पोख्नु भएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला र नेता गगन थापा बीच आइतबार दिउँसो 12:30 बजे भेटघाट भएको छ। भेटका क्रममा दुई नेताबीच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा विस्तृत कुराकानी भएको छ। भेटमा डाक्टर शेखर कोइरालाले अहिले देश लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको औल्याउनु भएको छ। यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो। गएको बाढीसँगै सड़क पुल लगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्र राष्ट्र चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान कोरला नाकाबाट ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दे खुला हुँदै भुटेकोशीमा आएको अकल्पनीय बाढीले रसुवागढी स्थित दुवैतर्फको सरकारी कार्यालय सहित सड़क मार्ग बगाएपछि केरुङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम सुरु भइसकेको मुसा ट्रान्सपोर्टले जनाएको हो।
खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा सडक भाँचिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढी सिलिन्डर ग्यास काठमाडौँ भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलप्रासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफलिङ गरेर 87,877 सिलिन्डर काठमाडौँ ल्याएको हो। यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134 र भदौ 20 गते 29,249 सिलिन्डर उपत्यका भित्रिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। बाढी पीडितलाई वितरण गर्न ठिक्क पारिएको राहत सामग्रीमा गम्भीर लापरवाही फेला परेको छ। विपदमा परेकालाई सहयोग स्वरूप पठाउन लागिएका चामल, आटा, भुजा, चिप्स लगायत खाद्य सामग्री म्याद गुज्रेको र उपभोग गर्न अयोग्य अवस्थामा भेटिएका हुन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त अनुगमन टोलीले काठमाडौँका विभिन्न 5 भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिर आएको हो। अनुगमन टोलीले 30 थान करेन्ट चिप्स र 21 बुरा भुजा वितरणमा रोक लगाउँदै छुट्टै एक्सपायर्ड जोनमा राखेर कारवाही अगाडि बढाएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 MHz
2: हामी नेपाली बहसमा छौँ। नेपाली बहसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग हामी कुराकानी गरिरहेका छौँ। महाविपत्ति छ, यतिखेर बाढीको कहर छ, देशमा एउटा अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ, श्रोता सञ्जालमा घृणा फैलाउनेलाई सरकारले खोजिरहेको छ। यो विपत्तिको बेलामा नेपाली कङ्ग्रेसभित्र पनि आन्तरिक विपत्ति छ, तर कङ्ग्रेस अब मिल्ने लाइनमा छ। यतिखेर हामी कुराकानी गर्दैछौँ नेपाली कङ्ग्रेसका नेता पूर्व मन्त्री एनपी साउदसँग। एनपीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: धन्यवाद सर।
2: देशको महाविपत्तिका बीचमा पनि नेपाली कङ्ग्रेसको विपत्ति अझै पनि मत्थर हुन सकेन। विपत्तिमा त सबैलाई एक ठाउँमा उभ्याउँथ्यो हिजो अस्तिसम्म, तर यो पाला चाहिँ कङ्ग्रेस भित्रका मतभेदहरू मत्थरको लाइनमा किन जान सकेनन्?
3: तपाईँले भन्नुभएको एकदमै ठिक कुरा हो। मुलुक गम्भीर विपत्तिमा छ, प्राकृतिक विपदामा छ। यस्तो बेलामा नेपाली कङ्ग्रेसले आफूलाई त्यो प्राकृतिक विपदबाट मुलुकलाई मुक्त गर्न केन्द्रित हुनुपर्नेमा अहिले आपसी अन्तर्द्वन्दमा हामी पुगेका छौँ, गएका छौँ। यो एकदमै दुःखद कुरा हो र हामी चाहन्छौँ कि यो विशेष गरेर यो महाधिवेशन अहिले स्थगित भएको भए हुन्थ्यो। हाम्रो चाहिँ 3 महिना म्याद चाहिँ हाम्रो विधानले स्वाभाविक रूपमा नै दिएको छ। मङ्सिरसम्म 5 वर्ष पुग्छ, त्यस कारण मङ्सिरसम्मको म्याद छँदैछ। त्यसपछि पनि संवैधानिक प्रावधान जसलाई हामीले योभन्दा अगाडिको महाधिवेशनमा पनि प्रयोग गरिसकेका छौँ, हामीले चाहिँ 6 महिना थप्न पनि सक्ने अवस्था छ। त्यस कारण अहिले यो महाधिवेशन रोकेर दुईवटा कारणले, एउटा त अदालतमा मुद्दा पुनरावलोकन भएको हुनाले यो मुद्दाको छिनोफानो नभइकन दुईटा महाधिवेशन गरेर पार्टी तोड्न हाम्रा साथीहरूलाई किन हतार छ चाहिँ हामीले बुझ्न सकेका छैनौँ।
2: कसले पार्टी तोड्ने हो एमपी साउजी, कसले तोड्दैछ पार्टी?
3: अब पहिले पनि हामीले विशेष अधिवेशन नगर्नुहोस्, अब नियमित महाधिवेशनको लागि समय भइसकेको छ। 4 वर्ष पुगिसक्दाखेरि नियमितै गर्दा हुन्छ। चुनावको पूर्व सन्ध्यामा विशेष अधिवेशन नगरौँ भन्दाखेरि हामीले यसलाई यसमा गम्भीर क्षति भएको कुरा तपाईँलाई थाहा छँदैछ। विशेष अधिवेशनका पक्षधर साथीहरूले त्यो कुरालाई मान्नु भएन। अहिले पनि हामी आग्रह गरिरहेका छौँ पार्टी नतोड्नुहोस्, अदालतमा मुद्दा छ, पार्टीको लागि चाहिँ समय पनि छ, यस्तो बेलामा नतोड्नुहोस् भन्दाखेरि साथीहरू महाधिवेशनमा जान चाहनुहुन्छ, यसले सुनिश्चित रूपमा पार्टी तोड्ने जोखिम उत्पन्न हुन्छ।
2: अब तपाईँहरूले पनि त महाधिवेशनको मिति तय गरिसक्नु भएको छ नि त, छुट्टा छुट्टै महाधिवेशन समानान्तर गतिविधिहरू कङ्ग्रेसमा यतिखेर
3: होइन, अदालतमा मुद्दा छ, पुनरावलोकनको लागि मुद्दा छ भनेपछि अदालतमा मुद्दा हुन्जेलसम्म दुइटै पक्षको विशेष गरेर 14 महाधिवेशनबाट निर्वाचित पक्ष र अहिलेको चाहिँ विशेष महाधिवेशनबाट हामी गठित पक्ष हौ भन्नेहरूका बिचमा त चाहिँ कानुनी क्लेम त छँदै छ नि। त्यो कानुनी क्लेम नटुङ्गिकनै अधिवेशनमा जाँदाखेरि दुइटै थरीलेको अधिवेशन हुन्छ। अहिले त हाम्रो चाहिँ केन्द्रीय समितिमा मात्रै विभाजन छ, निर्वाचन आयोगले विभाजन गरिदिया छ। विशेष अधिवेशनलाई मान्यता नदिएको भए त त्यो विभाजन हुन्न थियो, अहिले केन्द्रीय समितिमा विभाजन छ। अब यसलाई वडा, पालिका, क्षेत्र, त्यसपछि जिल्लामा विभाजन गरेर लैजाने हो भने पार्टी संस्थागत रूपमा नै टुक्रिने चाहिँ गम्भीर जोखिम हुन्छ।
2: तर अब महाधिवेशन रोक्नका निम्ति परेका रिटहरूमा त अन्तरिम आदेश दिन अस्वीकार गरिसक्यो नि त। नियमित महाधिवेशन त संस्थापन पक्षले गरोस् भनिसक्यो त सर्वोच्चले, फैसलाले
3: त्यो कानुनी कुरा हो। कानुनी कुरा उहाँहरूले चाहे अन्तरिम आदेश दिएन भन्ने बित्तिकै कानुनी कुराका आधारमा अदालतले के भनेको छ भनेपछि उहाँले महाधिवेशन बैठक जस्ता सामान्य कुरामा अदालत प्रवेश नगर्न चाहेको पनि हुनसक्छ। तर यसको अर्थ अदालतले जुन मूल मुद्दा हेरिरहेका छ त्यो मूल मुद्दा नै अदालतले हेर्दैन भन्ने कुरा गलत हो नि.
2: तर अब अदालतमा त गएको गए गएको गए होइन, देउबा पक्ष त गयो नि त, संस्थापनित पक्ष त गयो.
3: अदालतमा गएको गए भन्ने कुरा त जो पक्ष पीडित हुन्छ त्यो जान्छ नि अदालत.
2: पार्टीमा मिलाउनु पर्यो नि त, तपाईँहरू त लोकतान्त्रिक पार्टी होइन, पुरानो पार्टी नेपाली कङ्ग्रेस, यो देशको लोकतान्त्रिक पार्टी, पार्टीभित्र मिलाउनु नसक्ने अनि अदालतको ढोका चारेको चारे गर्दाखेरि त तपाईँहरूमाथि पनि त प्रश्न आयो नि त यतिखेर एनपी साउजी.
3: होइन, निर्वाचन आयोगले गलत काम गर्यो. निर्वाचन आयोगले 165 जनाको केन्द्रीय समितिभित्र 2 जना महामन्त्रीले आह्वान गर्ने, 2 जना महामन्त्री निर्वाचित हुने, 2 जना महामन्त्रीले बोलाएको विशेष अधिवेशन नै आधारित हो, यो वैधानिक हो भनेर सर्वोच्च यो निर्वाचन आयोगले दर्ता गरिसकेपछि हामी न्यायिक निरूपणका लागि त जानु पर्यो नि अदालत. त्यो त हाम्रो बाध्यता हो. 14 महाधिवेशनमा 165 जना मान्छे निर्वाचित भएर आयौँ, 2 जना महामन्त्रीले गरेका काम मात्रै वैधता हुन्छ भने त्यो कुन चाहिँ कमिटी सिस्टम, कुन चाहिँ संघ संस्था दल यसरी चल्नु सक्छ? संसद कहाँबाट चल्नु सक्छ? 2 जना सांसदले मात्रै सभामुखलाई, सभामुखको प्रक्रियालाई उछिनेर 2 जना सांसदले मात्रै गरेको आधारमा संसद अगाडि बढ्न सक्छ? त्यसै गरेर हामी त लगातार अहिले पनि भनिरहेका छौँ, वार्ता गरौँ, संवाद गरौँ, छलफल गरौँ. तर तपाईँहरू चाहे अधिवेशनमा जानुहुन्छ भनेपछि तपाईँहरूको यो पार्टी तोड्ने हतार मात्रै हुन्छ. पार्टी तोड्ने हतार किन छ भने विशेष अधिवेशनको बेला तपाईँहरूलाई हामीले भन्यौँ, यो चुनावको बेला, जोखिमको बेला यो काम नगरौँ भन्दाखेरि त्यसको आफू पनि तपाईँहरू साथीहरू चुनाव कोही लड्नु भएन, कोही हार्नुभयो, हामी पनि हार्यौँ. त्यसै गरेर चाहिँ परिस्थिति कति जटिलसम्म पुग्यो भनेपछि हाम्रो चाहिँ सिट इतिहासमै सबभन्दा कम भयो. 89 सिटबाट चाहिँ 38 सिटमा झऱ्यौँ. त्यसपछि समानुपातिकतिरको भोट चाहिँ 27 लाखबाट 16 लाखमा 11 लाख घट्यौँ. अब हामीसँग न प्रदेशमा सरकार छ, न केन्द्रमा सरकार छ, न संसदमा हामी चाहिँ बोल्न सक्ने अवस्थामा छौँ. हाम्रो साथीहरू चाहिँ को परिस्थिति कस्तो छ भने बोलेको पनि सुनिन्न त्यहाँ. यस्तो अवस्थामा परिस्थिति के छ भने हामीले गम्भीर हुनुपर्छ, जिम्मेवार हुनुपर्छ र आउने प्रदेश चुनाव र स्थानीय चुनावमा नेपाली कङ्ग्रेस एक ठाउँमा भएर मजबुत रूपमा उभिएन भने, एक ठाउँमा भएन भन्ने पनि हामी जोखिममा छौँ. राष्ट्रपति द्वितीय लिएर बसिरहेका छ, कम्युनिस्टहरूको बिचमा चाहिँ ध्रुवीकरण हुँदैछ, दुइटै कम्युनिस्ट पार्टीले प्रदेशमा सरकार बनाएका छन् र उनीहरूका बिचमा चाहिँ कमसे कम गठबन्धनै गरेर भए पनि स्थानीय चुनाव र प्रदेश चुनावमा अगाडि बढ्नुपर्छ भन्ने छ. यो बेला यदि काङ्ग्रेस विभाजित भयो भनेपछि चौथो पाँचौँ तेस्रो पनि हुन्न.
2: तर समानान्तर गतिविधि नै चलाइदिने, असोज 21 र 23सम्ममा महाधिवेशन गर्नुभयो भने त्यसलाई कसले वैधानिकता दिन्छ भोलि यदि महाधिवेशन नै भयो भने?
3: होइन, मैले तपाईँलाई भनिसके तिमी एउटै कुराको म दोबारा त्योबारा चाहिँ जवाब दिइराख्न चाहिँ आवश्यक छ जस्तो लाग्दैन.
2: अदालतले पनि महाधिवेशन रोकेका छैन,
3: स्पष्ट रूपमा मैले तपाईँलाई भनिसके विशेष अधिवेशनले पार्टी टुट्छ फुट्छ, यो गर्नुहुन्न. हामीले नियमित प्रक्रियाबाट नेतृत्व हस्तान्तरण हुँदा युवा आए पनि हुन्छ, वृद्ध आए पनि हुन्छ, अमेरिकामा वृद्ध छ, इन्डियामा वृद्ध छ, चिनमा वृद्ध छ, अस्ट्रेलियामा युवा छ, चाहे इटलीमा युवा छ, कुनै ठाउँ युवा आएका छन्, कुनै ठाउँ वृद्ध आछन्, तर प्रक्रियाबाट आयो भने सबैले स्वीकार्छ.
2: अनि नेपाली कङ्ग्रेसको 40% महाधिवेशन प्रतिनिधिहरूले चाहिँ बोलाउन सक्दैन र भने क्या विशेष महाधिवेशन?
3: मैले त्यो 40% कुरा तपाईँ गरिराख्नु भएको छ. 40% को व्यवस्था जुन विधानमा गरेका छ त्यहाँ विशेष अधिवेशन बोलाउने व्यवस्था छ. त्यहाँ त हाम्रा साथीहरूले त विशेष अधिवेशन या नियमित अधिवेशन भनेर भन्नुभयो. विशेष र नियमित अधिवेशन सँगै बोलाउने हाम्रो विधानको कुनै धारामा प्रबन्ध छैन. त्यसकारण उहाँहरूले पार्टीमा गर्नुभएको माग मात्रै थियो, वैधानिक प्रावधानको प्रयोग थिएन. वैधानिक प्रावधानको प्रयोग गर्नका लागि उहाँले एकल माग राखेको भए प्रावधान हुन्थ्यो। अब एउटा दफामा एउटा व्यवस्था छ, त्यसमा सबै कुरा तपाईँले राखिदिनु भयो भने वा भन्नुभयो भने त विकल्पमा जानुहुन्छ नि त। विकल्पमा हामी गयौँ, उहाँहरूकै सहमतिले विकल्पमा गयौँ, नियमित अधिवेशनको विकल्पमा गयौँ, उहाँहरूले समय नपुग्दै त्यो अधिवेशनलाई स्थगित गर्नुभयो, हुन सक्दैन भनेर दुईटा महामन्त्रीले ठहर गर्नुभयो। त्यति मात्रै होइन, दुईटा महामन्त्रीले ठहर गरेपछि आफै महाधिवेशन बोलाउनु भयो, आफै त्यसमा चाहिँ साथीहरूले स्वघोषणा गर्नुभयो, आफू निर्वाचित भएको निर्विरोध निर्वाचित भएको स्वघोषणा गर्नुभयो। यसले प्रजातान्त्रिक संस्कृति, हाम्रो प्रजातान्त्रिक लडाईँ, प्रजातान्त्रिक मुद्दा र विगतको हाम्रो जुन प्रजातान्त्रिक चरित्र छ, आन्दोलनबाट आएको पृष्ठभूमि छ, त्यसलाई कुनै पनि किसिमको सहयोग पुग्दैन। विगतको कुराको खण्डन मण्डन झगडा गरेर मात्रै हाम्रो पार्टी अगाडि बढ्न सक्दैन। यो झगडालाई को बिउलाई निरन्तर राखिराख्ने कुराले चाहिँ हामी अगाडि बढ्न सक्दैनौँ। तब यदि पार्टीको एकजुटताका बारेमा, पार्टीका बारेमा चिन्ता छ भनेपछि अहिले पनि सम्लिने अवसर छ,
2: होइन? अब त के समस्या आयो भने नि एनपी साहुजी, तपाईँलाई पनि थाहा छ, चुन्देबी बैठकमा जान छोडेका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कादेखि नेता डाक्टर शेखर कोइरालासम्म संस्थापन पक्षसम्म नजिकिन थालिसक्नुभयो, वार्ता छलफल हुन थालिसक्यो, तितर बितर पो भयो त यो देउबासम्म।
3: विगतमा पनि वार्ता भइरहेका थिए, हरेक मान्छेका भेटघाट हुन्छन्, हरेक मान्छेका वार्ता हुन्छन्। विगतमा पनि आधारभूत समस्यालाई समाधान नगरिकन कुनै पनि राजनैतिक मुद्दा टुङ्गिन सक्दैन, कुनै पनि वैधानिक मुद्दा टुङ्गिन सक्दैन। अदालतमा पुगेको कुनै पनि कुरा, कुनै पनि कानुनी प्रक्रिया पुरा नगरिकन टुङ्गिन सक्दैन। त्यसकारण युद्ध चाहिँ एकातिर अदालत जानु, दोस्रोतिर वार्ता को नाउँमा चाहिँ वार्ता छलफल गर्ने कुरालाई चाहिँ अन्यथा लिन सकिँदैन। तर अदालतको मुद्दाबाट कसै कुनै पनि साथीले, विशेष गरेर हामी सबै साथीहरू चाहिँ अदालत गएका छौँ, अदालत
2: अदालतले भनेकै छैन महाधिवेशन रोक्नुहोस् भनेर, महाधिवेशन रोक्नु अन्तरिम आदेश उसले दिन अस्वीकार गरिसक्यो।
3: होइन, अन्तरिम आदेशका लागि गएका होइन,
2: मूल मुद्दा त छँदैछ, मूल मुद्दा त अर्को पाटो होला।
3: हामीले त अदालतमा न्यायका लागि गएका हौ नि, हाम्रो मूल मुद्दा त छँदैछ। उहाँले अधिवेशनको बेला तपाईँहरूको राजनैतिक काम कारवाही, अब अधिवेशन गर्ने कि नगर्ने भन्दाखेरि नियमित काम गर्ने कि नगर्ने भन्ने कुरा पनि प्रश्न उठ्ला। त्यो प्रक्रियामा जाने कि नजाने अदालतका लागि कैयौँ न्यायिक प्रश्नहरू होलान्, तर मूल न्यायिक प्रश्न गएको विशेष अधिवेशन वैधानिक थियो या थिएन, नियमित अधिवेशन को पक्ष जुन हामीले चाहिँ निर्वाचन आयोगमा राखेका थियौँ र निर्वाचन आयोगले त्यो पक्षलाई न्यायिक रूपमा नजरअन्दाज गरेर जुन निर्णय गरेको थियो त्यो उसका आफ्नै निर्णय अनुकूल थियो थिएन, अदालतका नजिरहरूको अनुकूल थियो कि थिएन, प्राकृतिक न्यायका सिद्धान्त अनुकूल थियो कि थिएन भनेर पुनरावलोकनको स्वीकृति गए जाने बित्तिकै कुनै पनि साथीले चाहिँ न्यायिक निरूपण नभइकन, विशेष गरेर पीडित पक्षले अर्को पक्षलाई सहयोग पुर्याउने गतिविधि गर्छ भनेपछि त्यो त चाहिँ वास्तवमा अदालतको आफ्नै आफै अदालत गएको कुराको अवमानना हो।
2: म अब यहाँलाई चाहिँ अर्को खबर सुनाउँछु, हेर्नुहोस्। विशेष महाधिवेशनको विपक्षमा रहे पनि खड्का र कोइराला देउबा पक्षले मङ्सिरमा गर्ने गरी ल्याएको महाधिवेशनको कार्यतालिकाप्रति चरम असन्तुष्टि व्यक्त गर्नुभएको छ उहाँ दुईजनाले। त्यसरी हुन्छ त अब आइतर पक्ष बलियो,
3: कहिले गर्ने अधिवेशनमा उहाँले
2: मङ्सिरमा तपाईँहरूले गर्ने अधिवेशनमा तपाईँहरूले तोकेको असोज 21-23 को अधिवेशनमा जस्तो लाग्छ हो, त्यो अधिवेशनमा चाहिँ उहाँहरूको
3: धेरै खुसी भएर धेरै सन्तुष्ट भएर साउनमा अधिवेशन हामीले तोक्या होइनौ, यो परिस्थितिको बाध्यता हो। हामी त अदालतसम्म पुग्यौँ, पार्टी टुट्छ, अब पार्टी विभाजनमा जान्छ, दुईटा महाधिवेशन हुने भयो, उहाँहरूले महाधिवेशन गर्नुभयो भने हामीले पनि गर्नै पर्ने भयो, अदालतले भोलिको दिनमा दुईटा पार्टी मध्ये एउटा पार्टीलाई मान्यता देला, अर्कोको महाधिवेशन क्यान्सल होला, तैपनि चाहिँ गर्नलाई एउटा राजनैतिक प्रक्रियामा वैधानिक प्रक्रियामा जानुपर्ने हाम्रो पनि चाहिँ बाध्यता छ भनेर हामी पनि अनिच्छापूर्वकै हामीले तोकेको अवस्था हो, उहाँहरूका कारणले यो तोकिएको अवस्था हो। त्यसमा उहाँहरूको कुनै असन्तुष्टि छ भने त्यसलाई म अन्यथा लिन्न, तर उहाँहरू कसैले पनि यो पाँच दिन बाँकी दस दिन बाँकी भएको अधिवेशनमा चाहिँ उहाँहरूले चाहिँ विशेष गरेर ट्र्याकमा परेर अधिवेशनमा जानुहुन्छ भन्ने मलाई विश्वास छैन। यो अहिले समायोजनको कुरा पनि चलिरहेको छ, समायोजन गर्छौँ नियमित अधिवेशनको समायोजनबाट मुद्दा मिलाउँछौँ भन्ने कुरा चलिरहेको छ। यो 15 दिनसम्मका लागि केन्द्रीय सदस्य बन्ने कुराले चाहिँ कुनै पनि मान्छेको चाहिँ गरिमा कुनै पनि मान्छेको सम्मान आदर केही पनि बाँकी रहन्न। त्याग गरेर जाँदाखेरि बल्कि त्याग गरेर जाँदाखेरि अर्को इस्युमा म त चाहिँ त्याग गरेर भावनात्मक रूपमा त्याग गर्ने मान्छे हुँ भन्न मलाई कुनै लोभ छैन भन्न मिल्यो। तर कुनै ठाउँमा एडजस्ट गरेर आफ्नो मूल मुद्दाबाट विचलित हुँदाखेरि त्यसले राजनैतिक रूपमा पनि चाहिँ जटिलता उत्पन्न गर्छ, व्यक्तिगत सम्मान स्वाभिमानलाई पनि त्यसले राम्रो गर्दैन। त्यसकारण मूल कुरो के हो भने अहिलेको अवस्थामा न्यायिक निरूपण पर्खिनु, अधिवेशन स्थगित गर्नु र वार्ताका वार्ता र सम्वादको प्रक्रियाबाट सबै साथीहरू एक ठाउँमा आउने परिस्थितिको सिर्जना गर्नु अहिलेको चाहिँ कार्यभार हो। यो कार्यभार हामीले पुरा गर्न सकेनौँ भने पार्टी विभाजनको प्रक्रियामा जान्छ र पार्टीलाई विभाजन नगर्नका लागि अहिले अहिले विशेष अधिवेशनबाट आएका साथीहरूलाई तपाईँको अन्तर्वार्ता मार्फत पनि म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु।
2: अब जाँदा जाँदै यता पूर्णबहादुर खड्काजी र शेखर कोइरालाजी अलिकति असन्तुष्ट नै बन्नु भएको हो, त्यसो भए यता पूर्व सहमहामन्त्री द्वय जीवन परियार मन्त्री पाण्डे होइन डाक्टर गोविन्द पोखरेल लगायतका नेताहरूले चाहिँ उहाँलाई त सान्निभामा पुर्याइसक्नु भयो।
3: अहिले हेर्नुहोस् हाम्रो पार्टीभित्र सन्तुष्ट कोही छैन, एकदम सन्तुष्ट भएको भए विशेष अधिवेशन पक्षधर मान्छेहरू पनि चाहिँ एकचोटि अध्यावधिकका लागि टाइम स्लट निकाल्थे, त्यसैभित्र गरिसकेपछि खेल्दथे, अधिवेशनको तालिका एउटा उहाँहरू राख्नुहुन्थ्यो त्यसलाई स्थगित गरेर अर्को गर्दै जानुहुन्थ्यो। अब हामी पनि असन्तुष्ट नभए 21 गते साउनमा महाधिवेशन तोक्दैनथ्यौँ, अरू साथीहरू पनि असन्तुष्ट नभए म चाहिँ महाधिवेशनमा चाहिँ जान्न घर जान्छु भन्ने परिस्थिति आउनथ्यो। त्यसकारण सबै मान्छे अहिलेको विद्यमान परिस्थितिसँग असन्तुष्ट छन्। सबैको सन्तुष्टिलाई एड्रेस हुने गरेर पार्टी अगाडि बढ्नुपर्छ, पार्टी अगाडि बढ्दा पार्टीमा अनेकता समाप्त गर्नुपर्छ, पार्टीलाई एकताको बाटो लैजानुपर्छ। पार्टीलाई एकताको बाटो लैजाने भनेको अदालतले पुनरावलोकनको निर्णय गरेपछि महाधिवेशन गर्ने कुरा हो, र त्योभन्दा अगाडि महाधिवेशन गर्ने हो भने पनि पूर्णत राजनैतिक जुन सहमति छ त्यो सहमतिबाट हो, र पार्टीका 14 महाधिवेशनबाट निर्वाचित पार्टीका सभापति शेरबहादुर देउपाको सभापतित्वमै उहाँ त चाहिँ अब हुने पनि होइन, उहाँ चाहिँ निष्पक्ष त्योभन्दा ज्यादा चाहिँ निष्पक्ष महाधिवेशनको प्रत्याभूति उहाँको सभापतित्वमा हुने 14 महाधिवेशनले गराएको महाधिवेशन बाहेक अरू कुराले दिन सक्दैन। त्यसकारण हामी त्यही प्रक्रियामा स्ट्यान्ड गरेर अगाडि बढ्नुपर्छ।
2: हस् एनपी साउजी, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: स्वदेश FM 93.2 MHz।
4: म विभु श्रेष्ठ। आजको संवादमा हामी भाद्र 10 गते भोटेकोसी नदीमा आएको बाढी र त्यो बाढीले मचाएको वितण्डा सँगसँगै पछिल्लो समय संसदमा उभिएर प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका टनेलहरूमा देखिएको समस्या समाधान गर्ने खालको प्रविधि विश्वमै नभएको र त्यही पनि हामी तत्पर छौँ र जुझारु छौँ, हामी उद्धारको लागि काम गरिरहेका छौँ भनेर भनेको भोलिपल्टै त्रिशुली 3A को सुरुङबाट 2 मजदुरलाई जीवितै उद्धार गरेपछि अब नेपालका सुरुङमा यदि कोही जीवितै छन् भने उक्त जीवित व्यक्तिहरूलाई निकाल्न सकिन्छ भन्ने आश पलाएको छ। त्यो आश पलाउनुको मुख्य कारणहरू मध्येको एक पात्र हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका लागि तनहुँबाट प्रत्यक्ष रूपमा निर्वाचित सांसद एवं इन्जिनियर, उहाँ आफ्ना टनेलको विज्ञ पनि हुनुहुन्छ, उहाँले यही विषयमा इन्जिनियरिङ पनि गर्नुभएको छ, उहाँ हुनुहुन्छ रासोपाका सांसद श्रीराम नेउपाने। सर स्वागत छ।
5: हजुर, धन्यवाद, नमस्कार।
4: अब तपाईँ त्रिशुली 3A बसेर प्रत्यक्ष रूपमा फेसबुक मार्फत लगातार जानकारी दिँदै आइरहनु भएको थियो, हामी त्रिशुली 3A पुग्यौँ भन्ने जानकारी दिँदै हुनुहुन्थ्यो, कहिले सुरुङ यतिसम्म खन्यौँ है भन्ने जानकारी दिँदै हुनुहुन्थ्यो, त्यसपछि हुँदै हुँदै तपाईँले हामीले भित्रबाट मान्छे बोलेको आवाज सुन्यौँ, नेपाली सेनाले त्यो जानकारी गराएको छ भन्ने आवाज सुन्यौँ, त्यसको केही समयमै दुईजना, एकजना सञ्जय शाह र एकजना महर्जन कवीर महर्जनलाई जीवितै उद्धार गरियो। यो कसरी सम्भव भयो? प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उभिएर नेपालमा सुरुङमा देखिएको समस्याहरू समाधान गर्ने प्रविधि छैन है, विश्वमै देखिएन भनेर भनेको भोलिपल्टै उद्धार गर्न तपाईँहरू सफल हुनुभयो।
5: अब यो वास्तवमा सामान्य प्रधानमन्त्रीज्यूले जुन व्यक्ति अभिव्यक्त गर्नुभएको थियो त्यसमा स्पष्ट के झल्किन्थ्यो भने जनताले जुन प्रतिक्रिया जनाइराखेको अवस्था थियो कि सुरुङमा थुनिएका जुन फसेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको उद्धारको लागि जुन तीव्र गतिमा भनौँ न हिजो बाढीले त्यो अवस्था सिर्जना गर्यो, अकल्पनीय र एउटा अप्रत्याशित जुन बाढी आयो त्यो बाढीले थुनिएको सुरुङभित्रबाट बाहिर निकाल्न तत्काल निकाल्न सक्नु पर्थ्यो र संसारभरि त्यस्तो प्रविधिहरू उपलब्ध छन् भन्ने आम जनमानसमा जुन धारणा थियो त्यसको प्रतिक्रिया स्वरूप उहाँले दिनुभएको हो। र यस्तो सुरुङ निर्माण भनेको यति जटिल विषय हो र सुरुङमा एकपटक त सबै भरिसकेपछि त्यसलाई बाहिर निकाल्ने काम चाहिँ त्यसको लम्बाइमा भर पर्छ, त्यसको आकारमा भर पर्छ, सुरुङको साइजमा भर पर्छ र कुन डाइरेक्सनमा छ, नदी बगेर आएकै डाइरेक्सनमा मुख छ कि त्यसको अपोजिट डाइरेक्सनबाट मुख छ कि उकालो गइरहेछ कि सुरुङ ओह्रालो गइरहेछ कि त्यहाँ बिचमा बेन्ड छ कि छैन, घुम्ती छ कि छैन, धेरै कुराहरूमा भर पर्छ र त्यो एकपटक भित्र थुनिसकेपछि त्यसलाई खोल्दै जाँदाखेरि र त्यो त्यसको दूरी अनुसार पनि भर पर्छ। अब सुरुङ निर्माण गर्दा एक महिनामा 80 मिटरदेखि 120 मिटरसम्म औसतमा सुरुङ खन्ने काम हुनसक्छ, त्यसमा मुख्यतया केमा भर पर्छ भने भौगोलिक अवस्था कस्तो छ, त्यहाँको भूगर्भ कस्तो छ त्यसमा भर पर्छ। र अब त्यो एउटा नयाँ फ्रेस सुरुङ खोल्दै जाँदा त महिनाभरिमा 80 मिटर मात्रै खनिन्छ भने अब 200, 300, 400 मिटर 1 किलोमिटर 2 किलोमिटर जुन थुनिएर बसेको छ त्यसलाई निकाल्न समय लाग्छ। प्रधानमन्त्रीको आशय पनि मैले बुझेको त्यही नै हो, यो ओभरनाइट आजको भोलि भोलिको पर्सि यो चाहिँ क्लियर गरेर भित्र पुगेर लिएर आउने जुन संसारभरि प्रविधि छैन भनेको त्यो चाहिँ सही हो, खालि समयको कुरो हो, समय कति लाग्छ भन्ने कुरो
4: त्यहाँको सुरुङ जुन अवस्थामा छ हाम्रो नेपालको अहिले सुरुङहरू बाढीले त्यो उत्खनन गर्ने प्रविधि संसारमै छैन भन्ने कुरा सही हो।
5: उत्खनन होइन, जुन महत्वाकांक्षा जुन आकाङ्क्षा छ मान्छे जीवित हुन सक्ने सम्भावना सुरुङभित्र कति दिन छ त संसारको अहिले हिस्ट्रीमा हेऱ्यो भनेको कतिपय खानीहरूमा काम गरेको 100 दिनभन्दा बढी बाँचेको अवस्था पनि देखिया छ, कतिपय ठाउँमा 39 दिन बाँचेको देखिया छ, कतिपय ठाउँमा 14-15 दिन बाँचेको,
4: यो त बुझियो, तर खन्ने प्रविधि नै छैन भनेर उहाँले स्पष्ट रूपमा भन्नुभएको कुरालाई चाहिँ तपाईँ इन्जिनियरको रूपमा
5: प्रविधि नै छैन भन्ने कुरो त गलत हो। किन गलत हो भने सुरुङै खनिसकियो भनेपछि सुरुङभित्रको बाहिर निकाल्न सक्ने प्रविधि नहुने कुरै भएन, तर भनिएको के हो भने जीवित निकाल्नका लागि जुन समय लाग्छ नि त्यो समयभन्दा अगाडि नै निकाल्ने विषयमा
4: त मेरो प्रश्न अर्कै छ। उहाँले भनेको कुरा त जगजाएर छ, उहाँले के भन्नुभएको संसदमा उभिएर भनेर प्रविधि नै छैन उत्खनन गर्ने भनेर उहाँले प्रष्ट भन्नुभएको, त्यही पनि हामी प्रयास गर्छौँ भन्नुभयो। अर्को कुरो जीवितै उद्धारको कुरामा तपाईँलाई, तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध हुनुहुन्छ, यद्यपि तपाईँ यो घटना घटिसकेपछि यो दुर्घटनापछि पार्टीले पठाएर होइन तपाईँ स्वत स्फूर्त नै ती ठाउँहरूमा गएर आफ्नो विज्ञताले भ्याएसम्म म सहयोग गर्छु भनेर त्यहाँ पुग्नुभएको, त्यसमा त कुनै उत्यो नै भएन, त्यो तारिफ योग्य नै छ। तर हामीले तपाईँले त एकल प्रयास पनि गर्ने प्रयास गर्नुभयो, तपाईँले नेपाली सेना त्यहाँका सशस्त्र प्रहरी नेपाल प्रहरीको टिमसँग मिलेर काम गर्नुभयो, तर एज अ होल नेपाल सरकारले चाहिँ यी सुरुङहरूमा जीवन बाँकी नै रहन्छ रहेको हुनसक्छ भन्ने आकलन गरेर यो उत्खनन गर्ने बचाउने उद्धार गर्ने कार्य अलिक ढिलो चाहिँ गरेको हो।
5: अब त्यसमा के छ भने आयोजनाहरू नेपाल सरकारले जुन छ नि अब यो आयोजनाको स्वामित्वको कुरो पनि आउँछ कस कसको स्वामित्वमा आयोजनाहरू थिए अब यो अहिले यसपटक आएको बाढी भनेको त्रिशुली नदीमा सायद 1 in 1000 भन्छौँ हामी 1 in 100 भन्छौँ हामी 100 वर्षमा आउन सक्ने फ्लड कस्तो हो भनेर एउटा अनुमानित फ्लडको हामीले आकलन गरेका हुन्छ
6: मैले बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलसँग कुरा गरेको थिएँ उहाँले 700 वर्षपछि फर्किएको हाम्रो अनुमान हो भनेर भन्नुभयो
5: मैले मेरो अनुमान चाहिँ 1000 वर्षमा एकपटक आउँदाखेरिको अनुमानित फ्लड हो यो र अब यो यो अनुमानित फ्लड भनेको असाध्यै अकल्पनीय अप्रत्याशित थियो र त्यति माथि 5200 मिटर हाइटबाट पहिरो गएर 3800 हुँदै बजारिँदै त्यो तल 3000 मिटरसम्म आइपुग्दाखेरि त्यसको स्पिड होइन त्यसको गति जुन थियो त्यो सबै हेर्दा र त्यसको भोल्युम पानीको जुन परिमाण थियो त्यो सबै हेर्दाखेरि यसले क्षत विच्छेद बनाउने खालको थियो अब यो यति अकल्पनीय बाढी जुन आइराखेको थियो अप्रत्याशित रूपमा त्यसले पक्कै पनि क्षति त पुर्याउने स्वाभाविकै कुरो हो किन भन्दाखेरि मैले पहिला पनि भन्ने गरेको छु पानीमा दुईवटा रूप हुन्छ मानिसमा जस्तै दुईवटा स्वरूप हुन्छ एउटा विनाशकारी स्वरूप हुन्छ अर्को जीवन दिने स्वरूप हुन्छ भनेको त्यहीँभित्र ऊर्जा छ बिजुली छ त्यहीँभित्र हामीले खाना खानको लागि पानी पिउनको लागि होइन खेती यो अन्न खाद्यान्न उत्पादनको लागि त्यहीभित्र तागत त्यो एकातिर त्यो तागत पनि छ अर्कोतिर त्यसले विनाश निम्त्याउन तागत पनि छ त्यो विनाशलाई हामीले व्यवस्थापन कसरी गर्छौँ भन्ने सबैभन्दा ठुलो कुरो हो हामीले बनाउने विकास निर्माण रोक्ने कुरो होइन विकास निर्माण गर्नुपर्छ विकास निर्माण गर्दाखेरि त्यो बिना आउन सक्ने विनाशलाई हामीले कसरी व्यवस्थापन गर्ने कसरी यो सुरुङहरू निर्माण गर्दाखेरि कसरी डिजाइन गर्ने कुन डाइरेक्सनमा त्यसको मुखहरू राख्ने र त्यसमा गेट अहिलेसम्म गेट राख्ने चलन थिएन भनेपछि अबदेखि सुरुङको मुखमा बलियो फलामको ढोका पनि राख्नुपर्ने देखियो होइन अब त्यहाँ सबै ढोका भएको भए
6: सेन्सर सहितको
5: ढोका भएको भए त स्वाट्ट बन्द हुन्थ्यो कम क्षति हुन्थ्यो भित्र सुरक्षित हुन्थ्यो होइन अब यी कुराहरू सबै अहिलेको पाठ मैले चाहिँ त्यहाँ जुन रेस्क्युको समयमा त्रिशुली 3A बसेँ त्यहाँबाट मैले धेरै कुराहरू सिकेँ होइन पावर हाउसको लोकेसन कति हाइटमा राख्ने
6: यसमा म आउँछु यसमा बाँकी नै छ मेरो प्रश्न के थियो भन्दाखेरि अहिले जुन उद्धारको कार्य भयो 10 दिन 2 जना जीवित उद्धार भयो त्यसपछि अहिले आशा पलाएको छ आम नेपालीहरूमा
5: एकदम
6: सरकारको तर्फबाट उद्धारमा निकै ढिलाइ भयो 3-3 दिनसम्म विदेशी सहायता लिन अन्कनाइरहेको राष्ट्रवादको नाममा विदेशी सहायता हामीलाई चाहिँदैन भन्ने खालको जुन देखाइरहेको थियो सरकारले आफ्नो काम त्योप्रति चाहिँ आम नेपाली जनताको अहिले आएर प्रश्न निकै ठुलो तड्काको रूपमा उठिरहेको छ तपाईँ यसलाई मान्नुहुन्छ कि मान्नुहुन्न
5: त्रिशुली 3A को हकमा म मान्दिनँ
6: किनभने
5: आम रूपमा अरूको अरू आयोजनाहरूको वस्तुस्थिति एकचोटि हेर्नुपर्छ सिचुएसन हेर्नुपर्छ जस्तै उदाहरणको लागि कतिपय डिभाइसेसहरू हामीसँग नहुन सक्छ अत्याधुनिक जुन यो उपकरणहरू हो त्यो नहुन सक्छ हामीले एक्सरे गरेर बाहिरबाट हेर्न त्यसको चाहिँ भित्रको अवस्था बुझ्न सक्ने सेन्स गर्न सक्ने सेन्स गर्न सक्ने विभिन्न उपकरणहरू अत्याधुनिक उपकरणहरू हामीसँग नहुन सक्छ त्यो उपकरणको लागि सहयोग माग्नुपर्ने हुन सक्छ तर त्यो पनि के हो भने कुन सुरुङमा कस्तो प्रकृतिको क्षति भएको छ र कस्तो प्रकृतिको त्यहाँ समस्या सिर्जना भएको छ र त्यसको प्राविधिक समस्याको त्यो समस्याको प्राविधिक समाधान के हो भन्ने कुरो नबुझिकन अहिले हामीले यहाँ यो टेबलमा बसेर त्यो यो सबै प्रविधि हामीसँग छ अथवा संसारमा उपलब्ध छ त्यो गर्न सकिन्छ भन्न सकिँदैन अब त्रिशुली 3A को कुरो गर्ने हो भने विदेशी विशेषज्ञ चाहिने अवस्थै छैन त्यहाँ किनभने त्यो एक्सकाभेटरले नखनी हुँदै हुँदैन एक्सकाभेटरका लागि एक्सेस रोड छँदै छैन सबै क्षतविच्छेद छ त्यहाँ पुर्याउन सकिँदैन र हेलिकप्टरले उठाएर त्यो 20 टनभन्दा माथिका एक्सकाभेटर लान सक्ने अवस्थै छैन नेपालमा अहिलेको एक्जिस्टिङ अवस्थामा भनेपछि हामीले त्यहाँ स्थानीय तहमा कहाँनिर एक्सकाभेटर थियो र त्यसलाई त्यहाँसम्म बाटो खनेर त्यहाँ पहिला पुर्याउनु पर्यो, बाटो खनेर त्यो ठाउँसम्म पुर्याउनु
6: त्यही भनेको। त्यसैको लागि विदेशी सहायता लिन हामीले ढिलो भयो कि भनेर भने,
5: विदेशी सहायताले त्यहाँ केही गर्ने होइन, गर्ने नै होइन, एक्सकाभेटर उचालेर विदेशी आएर उचालेर लाने होइन, बाटो खनेरै लिएर जाने हो र त्यहाँ पुर्याइसकेपछि त्यो एक्सकाभेसनै गर्ने हो विदेशी आए पनि। त्यस कारणले त्यो विदेशी आउँदैमा त्यो चमत्कार हुने होइन। मैले यो विषयमा म एउटा चाहिँ सुझाव तपाईँ मार्फत पनि दिन्छु, यदि विदेशीले हुन्थ्यो हुन्छ भने त्यसैलाई केस स्टडी बनाऊ न त, त्रिशुली थ्रीलाई विदेशीलाई बोलाउँ, विशेषज्ञहरूलाई उनीहरूलाई बोलाउँ र हामीले
6: प्रश्नको आशय सम्भवतः बुझ्नु भएन,
5: म विदेशी चाहिन्छ चाहिन्न भन्नेमा म भन्दैछु।
6: ढिलो भयो कि हामीले उद्धारको कार्य
5: ढिलो भयो, ढिलो भयो, समय पनि लाग्ने चिज हो यो,
6: ढिलो
5: ढिलो पनि भयो, समय लाग्ने चिज पनि हो, किनभने 10 गते बाढी आयो, 11 गते राति मैले थाहा पाएँ, 12 गते बिहान आफै गाडी ड्राइभ गरेर म विदुर गएँ, अनि विदुरमा गएर हेलिकप्टर कुरेर बसियो, त्यहाँबाट त अरू उपाय छैन, जानै सकिँदैन, हेलिकप्टर कुरेर बसियो, रिक्वेस्ट गरियो, गृहमन्त्री लगायत सबैजनासँग छलफलमा बसियो, गृहमन्त्रीले ल एकचोटि पुगेर आउनुहोस् भन्नुभयो, त्यसपछि 3 बजे हामी साइट पुग्यौँ, मान्य सागर ढकाल र म 2 जना सँगै गयौँ र साइटमा गइसकेपछि मैले त्यहाँको वस्तुस्थिति बुझेँ, 2 घन्टा मैले त्यहाँ बुझिसकेपछि मैले 3 अप्सन तत्काल फेसबुकमा मैले राखेँ विकल्पहरू, यो विकल्प पावर हाउसभित्र ट्र्याप भएको भन्ने त्यसमा हाम्रो स्पष्ट बुझाइ भयो र पावर हाउसभित्र ट्र्याप भइसकेपछि त्यो पावर हाउससम्म पुग्ने प्रवेशद्वारहरू 3 देखिए, एउटा जुन एक्सेस टनल भन्छ त्यहाँ जाने पावर हाउस जाने आउने बाटो हुन्छ गाडी सहित जान सकिने, अर्को तेल रेस टनल भन्छ जुन चाहिँ टर्बाइन घुमिसकेपछि त्रिशुलीको पानी आएर त्रिशुलीमा निस्किने
6: बाहिर निस्किने
5: त्यो तेल रेस टनलको प्रवेशद्वार अर्को भयो,
6: डक पनि भन्छ,
5: अर्को केबुल डक टनल भन्छ, भनेको भित्र बिजुली बलेको केबुल बाहिर लिएर आउने त्यो टनल, 3 द्वारहरू थिए, 3 द्वारहरू सबै थुनिएका थिए र सबैभन्दा छोटो सबैभन्दा प्राविधिक हिसाबले उपयुक्त त्यो चाहिँ केबुल डक टनल देखिएको थियो, त्यो चाहिँ 160 मिटर थियो र एकैचोटि पावर हाउसको टपमा पुग्थ्यो, अरू 2 तल पुग्थ्यो, त्यो त्यहाँ हामी माथि सुरक्षित हुने ठाउँमा पुग्नै सक्दैनथ्यौँ, अब एउटै मात्रै त्यो थियो जुन चाहिँ हामी सिधै माथि पुग्न सक्थ्यौँ र सुरक्षित यदि कोही छ भने त्यो माथि मात्रै हुनसक्छ, तल हुन सक्दैन, फेदमा हुन सक्दैन भन्ने पहिल्यै अनुमान गरेर हामीले त्यही सुरुङ नै खन्नुपर्छ भनेर त्यसको पोइन्ट पत्ता लाउने क्रममा सर्वेयरले त्यो पोर्टल जुन भन्छ प्रवेशद्वारको प्रवेशद्वार सबै पुरिएर 20-30 मिटर माथि त्यो लेदोले भरिएको गेग्रान ढुङ्गा गिटी बालुवा कडा चट्टान घर जत्रा चट्टानहरू समेत आएर बसेको थियो र त्यो 20 मिटर माथि कहाँनिर पर्छ भन्ने लोकेट गरिसकेका थियो र त्यो कुन डाइरेक्सनमा गएको छ टनल त्यो पनि थाहा पाउनु पर्यो, त्यसका लागि पनि ड्रिलिङ मेसिन मैले यो महादेव बेसीमा छ भन्ने थाहा पाएपछि त्यहाँ आफै गएर साइटबाटै मेसिन लिएर बैरेनी ब्यारेकमा पुर्याएर बैरेनी ब्यारेकबाट हेलिकप्टरमा हामीले त्यहाँ लगेर 13 गते फेरि भनेको 12 गते बुझेर आइयो, अब 13 गतेदेखि काम सुरु गर्ने, यो सामानहरू चाहिन्छ भनेर मैले सूची बुझाइदिएँ नेपाल विद्युत प्राधिकरणको इन्जिनियरलाई र त्यो सूची अनुसारको सामान भयो भने भोलिबाट काम सुरु गर्न सक्छौँ र 2-3 दिनभित्र हामी सम्पन्न गर्न सक्छौँ, पावर हाउससम्म पुग्न सक्छौँ भनेर मैले त्यहाँ अनुमानित सबै सामग्रीको लिस्ट सहित बुझाएर म फर्किएँ राति काठमाडौँ,
6: यो 13 गते
5: 12 गते 12 गते फर्किएँ, 12 गते काठमाडौँ आइसकेपछि मैले एउटा फेसबुकमा पोस्ट हालिदिएको थिएँ त्रिशुली 3A यो विकल्प छन् भनेर, मैले 3 विकल्पको पोस्ट मैले गरेको थिएँ मेरो फोटोसहित, त्यो पोस्टको आधारमा मलाई धेरै सहयोग भयो, के भयो भने धेरैजनाले मसँग यो छ
6: तपाईँलाई हातहरू
5: त्यहाँ मलाई फोनहरू आउन थाले, सरलाई आवश्यक छ भने मसँग यो साधन स्रोत छ त मसँगबाट लान सक्नुहुन्छ अथवा म पनि यो हेल्प गर्न सक्छु सहयोग गर्न सक्छु भनेर आफ्नो आफ्नो जस जसको के क्यापासिटी थियो त्यो आफ्नो क्षमता जे थियो आफूसँग जे साधन स्रोत थियो त्यसको बारम्बार फोन आउन थाल्यो, म विदुरदेखि काठमाडौँ आउने अन द वेमै अनि म 11 बजे काठमाडौँ आइसकेपछि मलाई प्ले इन्जिनियरिङको उदय नेउपानेले मसँग डिटिएच मेसिन छ यदि सरलाई आवश्यक पर्छ भने भनेर भन्नुभयो, 20 मिटरसम्म ड्रिल गर्न सक्छ 5 इन्चिङ होलको भनेर उहाँले जानकारी गराउनुभयो। त्यसपछि मैले तत्काल रिप्लाई दिएँ, बिहानै लिएर जान सकिन्छ भने सकिन्छ भन्नुभयो, कहाँ छ भने महादेव बेसीमा काम भइरहेछ साइटमा भनेर भन्नुभयो, स्लोप स्टेबिलाइजेसनको काम भइरहेछ भनेर भन्नुभयो। त्यसपछि म 3 बजे उठेर उहाँलाई फोन गरेँ, फोन गरेर ल आज बिहानै त्यसलाई मुभ गराउन सकिन्छ भने उहाँले सकिन्छ भन्नुभयो। त्यसो भए हामी 2 जना 6 बजे महादेव बेसी जाउँ र त्यहाँबाट चाहिँ त्यो लिएर जाने प्रयास गरौँ भने, त्यसपछि 5 बजे मैले सागर ढकाललाई फोन गरेर हेलिकप्टर हामीलाई सकेसम्म चाँडो 8 बजेभित्र सकेसम्म चाँडो बैरेनी को ब्यारेकमा हेलिकप्टर पठाउन सकिन्छ भने उहाँले सकिन्छ म कुरो गर्छु भन्नुभयो। सकिन्छ भन्ने भएपछि उदय नेउपाने र म काठमाडौँबाट हामी साइटमा गयौँ, त्यो मेसिन लिएर बैरेनी ब्यारेकमा गयौँ, त्यसपछि हेलिकप्टरमा लोड गरेर लग्यौँ। लाने क्रममा हेलिकप्टरमा हामी 3 बजे मात्रै त्यहाँ पुग्न सक्यौँ र 3 बजे पहिलो लट गयो, 6 बजे दोस्रो लट गयो, 2 लट सामान पुगिसकेपछि हामीले 8 बजेसम्ममा ड्रिल होल गरेर सुरुङको त्यो पोइन्ट चाहिँ हामीले आइडेन्टिफाई गऱ्यौँ, भेरिफाई गऱ्यौँ र त्यो यकिन भइसकेपछि हामी भोलिपल्ट, अब त्यो दिन पानी परेको थियो, पानी परिरहेको थियो र झमझम पानी परेको थियो र फेरि सूचना के आयो भने चाइनाबाट फेरि फुटेर त्रिशुली बढ्दैछ भन्ने सूचना पनि आयो। अब त्यो दुइटै कुराले यता पानी परिरहेछ उता त्यो भयो, तैपनि हामीले एउटा होल ड्रिल नसकिकन नजाउँ भनेर हामीले ड्रिल गऱ्यौँ र त्यो पानीबाट भिजेको भिज्नबाट बस्नका लागि हामीसँग अरू उपाय थिएन, त्यो लास बोक्ने त्यो
7: स्ट्रेचर
5: थियो त्यो थियो, त्यही भित्र बसेर हामीले त्यो काम गऱ्यौँ। भनेपछि त्यो ड्रिलिङको काम सकेर यकिन भइसकेपछि हामी 11 बजेतिर गएर खाना खायौँ र सुत्यौँ, 11 बजे सुत्यौँ, 3 बजे फेरि नोटिस आयो नेपाली सेनालाई त्रिशुली बढेर आउँदैछ सुरक्षित ठाउँमा जानु पर्यो भनेर, हामी त्यहाँबाट उठेर फेरि माथि गएर डाँडामा गएर बस्यौँ र त्यसपछि बिहान उजेलो भयो, उजेलो भएपछि हामी साइटमा आएर त्यो ड्रिल सकेर सबै काम सकेर हामीलाई एउटा के चाहिँ कन्फ्युजन भयो भने माथिबाट 5 इन्चीको होल ड्रिल गर्दा टनेल भनेर हामीले जुन 7 मिटर ड्रिल गरेपछि टनेल भनेर जुन एक्सपेक्ट गरेका थियौँ त्यो टनेल नभएर टनेल माथिको भोइड रहेछ, टनेलको छानाभन्दा माथिको भोइड रहेछ। हामीले त्यहीँबाट हामीले अक्सिजन पनि पठायौँ, त्यहीँबाट हामीले लाइट पनि पठायौँ, त्यहीँबाट हामीले त्यहीँबाट हामीले ध्वनि पनि पठायौँ अनि त्यहीँबाट हामीले अब हावा पनि पठायौँ कम्प्रेसरबाट, यो सबै गऱ्यौँ तर त्यो चाहिँ सुरुङ होइन रहेछ वास्तवमा, र सुरुङ चाहिँ अझ तल रहेछ। अनि त्यसपछि पछि खन्दै गएपछि हामीलाई थाहा भयो र बाहिर नोट बाहिर काहीँ कतै चाहिँ यो रङ इन्फर्मेसन भन्ने पनि आयो, तर पछि थाहा भइसकेपछि

0: रड पनि गडेन भनेपछि लेदो र ग्याग्रानले भरिएको रहेछ सुरु भनेको थोरै लेयर पानी त्यसपछि पुरै ग्याग्रान त्यो पानी पनि लेदो पानी भनेको सङ्लो पानी होइन रमिलो पानी होइन लेदो
1: लेदो पानी
0: लेदो पानी त्यो रड गर्नेसम्मको लेदो पानी थोरै त्यसपछि पुरै
1: चट्टानै स्वरूप
0: गिटी बालुवा रहेछ अनि त्यो गएपछि हामीले के आशा गरेका थियौँ भने भोलिपल्टै हामी सुरुङभित्र छिर्न सक्छौँ भन्ने हाम्रो अपेक्षा थियो
1: यो कति गते हो
0: यो तेह्र गते हामीले ड्रिल गरेपछि यो चौध गते बिहान तेह्र गते हामीले ड्रिल सक्यौँ तेह्र गतेको दिन अब बाह्र गते हामीले ट्रान्सपोर्ट गऱ्यौँ तेह्रै गते हो यो ड्रिल यो चाहिँ अहिले कुरो गरेको हामीले तेह्र गते
1: बेलुका सबै बुझियो
0: अब के भयो भने हामी क्राउनबाट भित्र पस्न नसक्ने यकिन भएपछि अब के गर्नु पर्यो खन्दै फेरि फेसमा जानु पर्यो प्रवेशद्वारमा पुग्नु पर्यो प्रवेशद्वारमा पुगेर त्यो भित्रको सबै निकाल्नु पर्यो भन्नेतिर हामी लाग्यौँ र त्यो काम गर्नका लागि 20,000 घनमिटर हाराहारी हामीले लेदो गिटी बालुवा ठुल्ठुला ढुङ्गा बाउल्डरहरू ब्लास्टिङ गरेर फाल्नु पर्यो त्यसलाई निकाल्नु पर्यो त्यो सबै निकाल्ने काममा हाम्रो पुरा 4 दिन 24 घन्टा काम गर्नुपर्ने अवस्था देखियो 4 दिन गरेपछि बल्ल हामी त्यो फेस सुरुङको प्रवेशद्वारको माथिल्लो 1.5 मिटर भागमा पुग्यौँ
1: यो सबै बुझियो त्यसपछि दुईजना सकुशल उद्धार गर्न तपाईँहरू सफल हुनुभयो
0: एकदम
1: यति राम्रो काम गर्नुभएको थियो यति तारिफ तपाईँले बटुलिरहनु भएको थियो तपाईँको अनुभवले गर्दाखेरि अन्य सुरक्षा निकायको पनि मुख्य हात छ त्यसमध्येको तपाईँको पनि एउटा जुन अनुभव थियो त्यो अनुभव पनि तपाईँले त्यहाँ साझा गरेर यो घटना घट्यो त्यसपछि दुईजना जीवितै उद्धार गर्यो यसको यत्रो तारिफ भइरहेको थियो तर तपाईँकै पार्टीले चाहिँ तपाईँहरूलाई फिर्ता आउनुहोस् भनेर सोही दिन फेरि उर्दी जारी गरे जस्तो गर्यो के हो यो खास
0: अब यो पार्टीले कि रेगुलर कम्युनिकेसन हुनु पर्थ्यो होइन नियमित सम्पर्क हुनु पर्थ्यो अब केही सभापति लगायत केही व्यक्तिहरूसँग त हाम्रो सम्पर्क भइरहेको थियो अब कसरी त्यो बाहिर एकैचोटि सूचना प्रवाह भयो त्यो चाहिँ थाहा भएन र पछि आएर मैले सभापतिज्यूलाई नि भेटेँ र यो प्रधानमन्त्री कार्यालयमा सचिवालयमा पनि मैले कुरा गरेँ त्यो कुरा गर्दै गर्दा यो कुनै किसिमको फिर्ता बोलाउने निर्णय भएको होइन पार्टीबाट भएको छैन भन्ने जानकारी भयो र त्यो आज एउटा खण्डन पनि आएको मैले पाएँ त्यसले गर्दाखेरि त्यो पार्टीको आधिकारिक निर्णय नभइकन कसैले अब व्यक्तिगत रूपमा त्यो बोलेको भन्ने कुरो आयो पार्टीले पार्टीको प्रेस विज्ञप्ति नै छ त्यसमा निर्णय गरेको अवस्था छैन भन्ने कुरो आयो
1: तर जतिसुकै जे भने पनि पार्टीले आफ्नो सांसदहरूलाई त्यहाँ नबस्नुहोस् आउनुहोस् यो अति भयो भने टाइपको खालको चरित्र चाहिँ देखाएको यो चाहिँ मान्नुहोस्
0: एकदम संसदीय दलको उपनेताले बोल्नु भएकै हो
1: त्यही त
0: बोल्नु
1: त्यसप्रति तपाईँको आपत्ति पनि हो नि
0: त्यसमा मेरो सिधा आपत्ति थियो पार्टीले
1: राजीनामा दिन्छु
0: करेक्सन गरेन भने म सांसद पदबाट पनि राजीनामा दिन्छु भनेर भनेकै हो मैले र करेक्सन नगरेको खण्ड आएर पनि मैले जानकारी गराएँ आएर पनि
1: म राजीनामा दिएर भए पनि त्यहाँ पुग्छु भन्ने
0: म सांसद पदभन्दा मानवीयता मेरो आफ्नो विज्ञता मेरो योग्यता मेरो क्षमता मेरो अनुभव मैले उपयोग गर्नका लागि म त्यहाँ गएको हुँ मैले आफ्नै म्यान पावर समेत लिएर गएको थिएँ आफ्नै जनशक्ति
1: तपाईँको अनुभवले पार्टीको निर्णय सच्याउन बाध्य भयो यो त मान्नुहुन्छ
0: एकदम त्यो म मान्छु
1: तपाईँले त्यति नबोले भए यो हुनेवाला थिएन तपाईँ काठमाडौँमा आएर थन्किनु पर्थ्यो
0: अब त्यो चाहिँ के हुन्थ्यो त्यो त्यसपछिको कुरो हो तर मलाई यति के विश्वास थियो भने यो जुन सुरुङको माथिल्लो भागमा जो जो गएर बस्नुभएको छ उहाँहरूलाई जीवित उद्धार गर्न सकिन्छ भन्ने मलाई आत्मविश्वास थियो
1: अब तपाईँ फेरि चिलिमेमा पनि जाँदै हुनुहुन्छ प्रधानमन्त्रीको कार्यालयले तपाईँलाई फेरि पठाउँदै
0: अब चिलिमेमा आज जाने कुरो भएको छ एकपटक म सिचुएसन नहेरिकन चिलिमेको पनि म केही भन्न सक्दिनँ भनेर मैले प्रतिक्रिया दिएको थिएँ
1: तपाईँको अनुभवले त्रिशुली 3A को अनुभवले मानिसहरू अझै जीवित छन् भन्ने चाहिँ आशा पलाएको छ तपाईँ त्यसलाई मान्नुहुन्छ होइन
0: अब यो कुरा चाहिँ केमा भर पर्छ भने त्यहाँको वस्तुस्थिति कस्तो छ त्यो सुरक्षित बस्ने ठाउँ छ कि छैन त्यहाँ हावा छिरेर जाने ठाउँ छ कि छैन त्यहाँ पानी पुग्ने ठाउँ छ कि छैन अब यहाँ त धेरै कुरा आउँछ अक्सिजन पनि लिन पर्यो पानी खान पाउनु पर्यो यदि अक्सिजन लिन सक्ने पानी पिउन सक्ने र सुरक्षित तरिकाले बस्न सक्ने ठाउँ छ भने जीवित हुन्छन् अझै पनि त्यसमा कुनै शङ्कै छैन अझै 3-4 दिनपछि पनि जीवित रूपमै उद्धार गर्न सकिन्छ मैले शर्त भनेको छु हावा पुगेको हुनु पर्यो पानी हुनु पर्यो पिउने पानी र सुरक्षित बस्ने ठाउँ हुनु पर्यो त्यो तिनवटा चिज छ भने जति भित्र भए पनि सुरुङ

0: त्यो सुरक्षित साथ अझै पनि निकाल्न सकिन्छ। 14, 15, 18, 20 दिनसम्म त्यो सम्भावना रहन्छ।
1: एकदम चिलीमे त ठुलै हाइड्रो पावर हो,
0: चिलीमे ठुलै हो। मैले पाएको जानकारी अनुसार माथिल्लो भाग सबै खुल्ला छ भन्ने बुझिया छ। यदि खुल्ला छ भने त्यो हावा सजिलै जान्छ र पानी पनि त्यहाँ उपलब्ध भइहाल्छ, किनभने पानी गएकै हुन्छ। अलिअलि धमिलो हुन सक्छ पिउने पानीको लागि, काहीँ चाहिँ पानी चुहिएको पनि हुन्छ, काहीँ ड्रेन भएको ठाउँ पनि हुन्छ, त्यो भित्र बस्नेलाई थाहा हुन्छ। सङ्लो राम्रो पानी पनि पाउन सक्छ। यदि त्यस्तो अवस्था रहेछ भने अझै जीवित रूपमा उद्धार गर्न सकिने सम्भावना रहन्छ।
1: ल, तपाईँलाई धेरै धेरै शुभकामना। चिलिमेमा पनि तपाईँ हेर्न जाँदै हुनुहुन्छ, त्यहाँबाट पनि जीवितै उद्धार होस्, सकेसम्म मानिसको जीवन बचोस् भन्ने नै कामना हो आम नेपालीहरूको। त्यसमा तपाईँले होस्टेलमा यसै गर्नुभएको छ, आफ्नो अनुभव प्रदान गर्नुभएको छ, त्यसको लागि धेरै धन्यवाद र शुभकामना पनि आगामी।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।
1: नमस्कार, म रेखा श्रेष्ठ। भदौ 10 गते तिब्बत तर्फबाट आएको विनाशकारी बाढीले नेपालको ठूलो मानवीय र भौतिक क्षति भएको छ र पछिल्लो समय उद्धार कार्यमा उद्धार लगायत खाद्य सुरक्षा, जीविकोपार्जन र पूर्वाधारको विषयमा धेरै चुनौतीहरू थपिएको छ। यसमा सामाजिक चुनौती पनि उत्तिकै थपिएको छ, सुरक्षाको चुनौती पनि उत्तिकै थपिएको छ। अनि अर्कोतर्फ यो विपदले निम्त्याएको अकल्पनीय बाढीले निम्त्याएको प्रभावित व्यक्तिहरूको मानसिक स्वास्थ्यमा पनि असरहरू देखिन थालेको छ र देखिन सक्ने सम्भावना पनि प्रबल छ। आज हामी यो विपदको विषयमा, सामाजिक सुरक्षाको विषय र प्रभावित व्यक्तिहरूको मानसिक स्वास्थ्यमा योग ध्यानले कस्तो खालको प्रभाव पार्न सक्छ भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। र कुराकानी गर्नको लागि आज हामीसँग स्टुडियोमा हुनुहुन्छ डाक्टर नम्रता पाण्डे। उहाँ विश्व ब्याङ्क, एसियाली विकास ब्याङ्क, एसियाली पूर्वाधार लगानी ब्याङ्क, खाद्य तथा कृषि संगठन र सार्क जस्ता प्रमुख वैश्विक संस्थाहरूको सामाजिक सुरक्षाको लागि र जेसी मूल प्रवाहीकरणको पहलको अवस्थामा पनि सफल नेतृत्व गरिसक्नु भएको छ। ओभरअल भन्नुपर्दाखेरि उहाँ अन्तर्राष्ट्रिय अनुभवी व्यक्तित्व पनि हुनुहुन्छ र योग तथा तनाव व्यवस्थापनको प्रशिक्षक पनि हुनुहुन्छ र सामाजिक विकासको विशेषज्ञ पनि हुनुहुन्छ। उहाँसँग धेरै अनुभव पनि छ। आउनुहोस्, कार्यक्रममा उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई।
2: नमस्कार, धन्यवाद।
1: सन्चै हुनुहुन्छ?
2: हजुर, ठिक छ।
1: अहिले भदौ 10 गते नेपालमा तिब्बत तर्फबाट आएको बाढीले एउटा विपत्ति निम्त्याएको छ। यो विपत्तिलाई यहाँले कसरी नियालिराख्नु भएको छ?
2: यो चाहिँ हाम्रो हातमा नरहेको भइपरि आउने विपत्ति भन्छ नि, डिजास्टर भयो। तर यसले नेपालको लागि, नेपाल आफू एउटा चपेटामा परेको जस्तो होइन, एउटा जलवायु कोही हिसाबबाट हेर्दाखेरि होइन, क्लाइमेट चेन्ज हामी जसरी हेरौँ र हामीसँग चाहिँ हामीभन्दा विकसित ठुलो राष्ट्र चिन होइन, चिनको चाहिँ लेक फुटेर आएको एउटा सुनामी भनौँ न को कारणले पनि ठुलो जनधनको क्षति भयो, एकदम अकल्पनीय भयो, दुःखद क्षणमा हामी छौँ। तर अब यसलाई जे हुनु भइसक्यो, यो विपदबाट चाहिँ कसरी बाहिर आउने भन्ने चाहिँ अबको चुनौती र अबको महत्त्वपूर्ण विषय छ।
1: अहिले चाहिँ यो विपद पछाडि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट नै सहयोग त भइराखेको छ होइन। अब यसमा पनि विश्व एसियाली ब्याङ्क होइन, विश्व ब्याङ्क अनि एसियाली विकास ब्याङ्कहरूसँगको सम्बन्ध चाहिँ कस्तो छ, समन्वय चाहिँ कसरी अगाडि बढिराखेको छ, यहाँले काम गर्नु भएको आधारमा चाहिँ यहाँले समन्वय कस्तो देखिराख्नु भएको छ?
2: अहिले धेरै सङ्घ संस्थाहरूले अन्तर्राष्ट्रिय रूपमा सहयोग गरिराख्नु भएको छ, विभिन्न सङ्घ संस्थाले। म एज अ फ्रिल्यान्सर पनि सबैको उहाँहरू फिल्डमै गएर कसिराख्नु भएको छ र डोनेसन आउने कुराहरू, नगद जिन्सीदेखि लिएर मेडिकलका कुराहरूमा भइराखेको छ। र अहिले चाहिँ यो हाम्रो यो दुःखद घडीमा सबै किसिमका सङ्घ संस्थाहरूले अन्तर्राष्ट्रिय रूपमा सहयोग गरेर राख्नु भएको छ र उहाँहरूले सहयोग गरेर जति हामीसँग नगद जिन्सी जस्तो जम्मा भएको छ त्यो चाहिँ बरु छिटोभन्दा छिटो पीडितहरू कहाँ चाहिँ पुगे हुन्थ्यो, पीडितहरूको चाहिँ गुनासो, अब उहाँहरूलाई जुन एउटा महसुस गर्नुभएको छ नि, एउटा जीवन जसको जीवन गयो त्यो दुःखलाई सहन अरू गाह्रो छ र जो जीवित हुनुहुन्छ उहाँहरूलाई अबको जीवनलाई त्यो ट्रमाबाट बाहिर निस्किनको लागि चाहिँ खाद्यान्नदेखि लिएर सुरक्षा होइन, मेडिकलका सबै कुराहरू चाहिँ अलिक छिटो छरि त्यो भइदियो हुन्थ्यो भन्ने चाहिँ अपेक्षा छ।
1: यहाँले भन्नुभयो जस्तै अहिले धेरै ठाउँमा विपदले प्रभावित भएको ठाउँमा चाहिँ खाद्यान्नहरू पुग्न नसकेको अवस्था छ, सामान भएर पनि प्रभावित व्यक्तिहरूले पाउन नसकेको अवस्था छ। यस्तो अवस्थामा चाहिँ यहाँले कमजोरी के देख्नुहुन्छ?
2: हामीसँग कमजोरी नै त नभनिहालौँ, एउटा चाहिँ हामी विगतदेखि जस्तै हाम्रो चाहिँ 2072 सालमा भूकम्प आउँदाखेरि हामीले एउटा माइन्ड सेटअप गरेका थियौँ क्या, वैकल्पिक उपायहरू हुनुपर्ने रहेछ होइन, एउटा चाहिँ स्ट्राटेजीहरू, रणनीतिहरू, एकीकृत रणनीतिहरू बनाउनु पर्ने रहेछ, कुनै पनि घटना घटिहाल्यो भने कसरी जोगिने होइन, कसरी चाहिँ उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरू थियो। तर हामीले बिर्स्यौँ, बिस्तारै त्यो कुराहरू बिर्स्यौँ, डिजास्टरहरू आउँदै जान्छन् अनि अहिले दिनपछि हामी बिर्सिन्छौँ र व्यवस्थापन हुँदैन. अहिले भनेको चाहिँ व्यवस्थापनमा चाहिँ हामीलाई धेरै म्यान पावर सायद चाहिएको छ क्या. त्यसैले जति पनि खाद्यान्नहरू अथवा सामानहरू पुगेको छ पीडितहरू सबैलाई सबै ठाउँमा र जति पनि हाम्रो सुरुङ मार्गमै पुर्याउनेहरूको सङ्ख्या छ होइन, त्यो उद्धारहरू गर्न पनि अलिक ढिलो भइरहेको हो कि भन्ने महसुस चाहिँ हुन्छ. किनभने अहिले आज यति दिनसम्म भइसक्दाखेरि हामीले चाहिँ मृतकको सङ्ख्या कति जनसङ्ख्या चाहिँ बसोबास थियो त्यो बस्तीमा कति क्षति भयो होइन, त्यहाँ मानिस मात्रै नभएर पशु पन्छीका कुराहरू पनि छन् होइन. यो कुराहरूमा चाहिँ हाम्रो अध्ययन अथवा हामीसँग भएको डेटा हुन्छ नि स्टाटिक रूपमा डेटामा चाहिँ हामी अलि चुकिरहेछौँ कि भन्ने पनि लाग्छ. सायद हामीलाई म्यान पावर त्यहाँ काम गर्ने चाहिँ जनशक्ति कम भएको हो कि भन्ने लाग्छ मलाई चाहिँ.
3: जस्तै यहाँले भन्नुभयो जस्तै उद्धारको लागि पनि जति हुनु पर्यो जति समयमा अगाडि बढ्नुपर्ने हो त्यति समयमा उद्धार हुन सकेको छैन होइन, जसले गर्दाखेरि चाहिँ प्रभावित व्यक्तिहरू अझै बढी प्रभावित भएका छन्. जस्तै उद्धार गरेर बाँच्ने आशा भएका मान्छेहरूमा पनि अब त आशा कम हुँदै गइसकेको अवस्था छ कि. तर नेपाल सरकारले चाहिँ यो उद्धार कार्यमा अन्तर्राष्ट्रिय सहयोग गर्छु भन्दाखेरि पनि नेपाल सरकारले चाहिँ अनुमति नदिएको भन्ने कुराहरू पनि छ. यो कुरामा सरकारको निर्णय कस्तो लाग्छ यहाँलाई?
2: एउटा त जस्तै सरकारको एकद्वार प्रणाली भन्ने छ नि, जुन डोनेसन राहत सङ्कलनदेखि लिएर सघाउ गर्ने कुरामा पनि यो सधैँ सबै नियमहरू एकै किसिमका हुँदैनन् होइन. जसले जहाँ जसरी सकिन्छ चाहिँ त्यो गर्न पनि दिनुपर्छ होला. बरु मोनिटरिङ गर्ने अनि त्यसपछि एउटा डेटा सिस्टम क्या. जस्तै मैले चाहिँ पर्सनल्ली कसैलाई गएर सहयोग गरेँ भने पनि त्यहाँ बरु हाम्रो भोलिन्टियर होस् ल उहाँले आएर यो ठाउँमा यति सहयोग गर्नुभएको थियो भन्ने कुरा डेटा चाहिँ र मोनिटरिङ चाहिँ होस्. तर जहाँ पनि हामी चाहिँ सरकारी माध्यमबाट मात्रै यो कुरा गर्छौँ भन्दा ढिलो भइरहेछ र हामीलाई त्यो जनशक्ति पुगेको छैन, भोलिन्टियर पुगेको छैन. कसरी मोटिभेट गरेर हामीले भोलिन्टियर जम्मा गर्ने र हामीसँग भएका सामग्रीहरूको जुन बस्नुभएको व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूलाई कहाँ दिने सुरक्षा, खानपान, उहाँहरूको लत्ता कपडा, मेडिकलकै कुराहरू छ होला. अब त झन् उहाँहरूको मनोभावना परेको कुरालाई चाहिँ योग ध्यानद्वारा कसरी एउटा मोटिभेट गर्ने, उहाँहरूको मेन्टल वेलबिङलाई, मानसिक स्वास्थ्यलाई कसरी अरू ढाडस दिने भन्ने कुराहरू छँदैछ. त्यसमाथि पनि हामीले जति पनि यो बेलामा विपद परेको बेलामा सबैसँग सहयोग लिनुपर्छ. त्यो मेकानिजम र व्यवस्थापन बनाउनु पर्यो, ढिला गर्नु चाहिँ हुँदैन.
3: योगदानको कुरामा अझ जोड्न बाँकी नै छ.
2: हजुर,
3: अहिले चाहिँ यो विपदले धेरै मानिसहरूको सपना बगाएको छ. परिवार आफन्तसँग छुटाएको छ, श्रीमती छुटेको छ, छोराछोरी छुटेको छ, आमा बाबु छुटेको छ, वन्य जन्तुहरू अथवा घरपालुवा जनावरहरू उत्तिकै छुटेका छन् होइन. अब गोरी खाने घर खेतै छैन कि. अब यस्तो बेलामा प्रभावित त सबैजना नै हुन्छन् होइन. अझ विशेष गरी प्रभावित भनेको चाहिँ बालबालिका, ज्येष्ठ नागरिक, महिलाहरू अझ बढी प्रभावित भएको देखिन्छ होइन. यहाँ त अब विश्व ब्याङ्कहरूसँग, विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्य गरेर एउटा आफ्नो सेवा प्रभाव गरिराख्नु भएको अवस्थामा यो सामाजिक सुरक्षालाई चाहिँ विपद केन्द्रित कसरी बनाउन सकिन्छ?
2: एकदम म्यापिङ गर्नुपर्छ सबैभन्दा पहिला होइन. हाम्रो चाहिँ क्षति भएको ठाउँ, अब क्षतिपछि उद्धार गर्नुपर्ने ठाउँ र व्यक्तिहरू, डेटा सिस्टममा हामी अलिकति पछाडि परिरहेछौँ कि जस्तो लाग्छ. र अहिले पनि भन्नुहुन्छ हामीले त हाम्रो मेरो परिवारहरू चाहिँ त्यहाँ फँसिरहनु भएको छ, उद्धारको लागि पहल गरिरहेका छौँ. त्यो एकै ठाउँमा मात्रै केन्द्रित भएर पनि भएन. नुवाकोटमा रसुवामा भएको क्षतिले नुवाकोटमा त्यत्तिकै असर गर्दा गर्दै धादिङसम्म र हामी चितवनसम्म पनि पुगिसक्यौँ नि त अहिले त. त्यस कारणले हामीले ठाउँ ठाउँमा त्यसलाई म्यापिङ गर्नुपर्नेछ र अरू सशक्त बनाउनु पर्नेछ. र यो चाहिँ ढिलो चाहिँ भइरहेकै हो होइन. अलि मेकानिजमलाई सबैसँग सहयोग लिनलाई एउटा इन्टिग्रिटी रूपमा चाहिँ अगाडि बढ्नुपर्छ. सरकारको मात्रै भन्दा पनि अहिले हामीले सरकारलाई पनि हामीले पनि सहयोग गर्नुपर्नेछ. हरेक क्षेत्रबाट हामीले के गर्न सक्छौँ भनेर, र सरकारले चाहिँ गर्ने भन्दा गराउने ठुलो भन्छ नि हाम्रो चाहिँ हाम्रो पुर्खाहरूले भन्नुहुन्थ्यो नि. गराउन त्यो सिस्टममा लैजान चाहिँ सरकारले एकदमै पहल गर्नुपर्नेछ, सहयोग लिनुपर्नेछ सरकारले.
3: जस्तै यो विपद एक ठाउँमा मात्र आउँदैन, अहिले त नेपालमा देखिएको छ होइन, विदेशहरूमा पनि त यस्ता खालका विपत्तिहरू त धेरै नै आउँछन् होला. यहाँले काम गर्नु भएको आधारमा चाहिँ यो विपत्ति हुन त भौगोलिक क्षेत्रले पनि धेरै प्रभाव पार्छ होला, यो उद्धार गर्नको लागि अथवा समस्या समाधान गर्नको लागि. अब यहाँले विदेशमा काम गर्नु भएको हिसाबले चाहिँ नेपालले सिक्नै पर्ने कुरा चाहिँ के छ विपदको समयमा?
2: म हजुरलाई एउटा इन्सिडेन्ट बनाइहाल्छु। सन् 2011 मार्च 11 जापानमा ठुलो सुनामी आयो, साक्षी छौँ त्यसको हामी। र हामी चाहिँ एउटा नेपालीहरूको तर्फबाट क्षतिग्रस्त ठाउँमा गएर उहाँहरूलाई खाना खुवाउने अरू विभिन्न सहयोगहरू के गर्न सकिन्छ भनेर हामी नेपाली समुदायहरू गएका थियौँ। मानौँ त्यो गइरहेको दिनमा धेरै टाढा हामी 200-300 किलोमिटर टाढा पनि गयौँ टोकियोबाट। जाँदाखेरि भत्किरहेको पिच चाहिँ हामी एक रात पछि फर्केर आउँदा बनिसकेको थियो क्या। रातारात काम गरेर होइन एकदम भाँसिएको बाटोहरू चाहिँ बनिरहेको थियो भने हामीसँग एउटा त हामीसँग प्रविधिको कम हुनु त स्वाभाविक नै हो होइन, प्रविधि र विज्ञताको पनि हामीसँग कमी छ होला, तर भएका स्रोत साधनहरूलाई पनि छिटो छरितो प्रयोग गर्ने तरिका चाहिँ हामीले सिक्नुपर्छ। र अहिलेको समयमा त अहिलेको झन् सरकारमा त एकदम यङहरू हुनुहुन्छ होइन, विज्ञहरू पनि धेरै हुनुहुन्छ, त्यो विज्ञतालाई हाम्रो इन्फ्रास्ट्रक्चरमा अरू बढी अबको पुरुषार्थ हुन्छ नि, यसलाई चाहिँ अध्यात्मको भाषामा पुरुषार्थ भन्छ क्या, जे हुनु भइसक्यो भइसकेपछि यसलाई कसरी अरू बढी छिटो सुधार गर्ने र उद्धारमा लाग्ने भन्ने कुरालाई चाहिँ अरू धेरै सचेत हुनुपर्ने चाहिँ देखिन्छ।
3: अहिले चाहिँ यो विपत्तिहरू पछिल्लो क्रम बढ्ने क्रम पनि जारी छ, नेपालमा मात्र नभएर विदेशमा पनि यस्तो त विपत्तिहरू त बढिराखेको अवस्था छ होइन। यो बढिराख्दाखेरि चाहिँ पटक पटक नेपालको सन्दर्भमा भन्नुपर्दा यो विपदको घटनाहरू चाहिँ पटक पटक दोहोरिन्छ क्या, यसले गर्दाखेरि चाहिँ सरकारको आर्थिक भार पनि बढ्छ, तर यसलाई चाहिँ वित्तीय दीर्घकालीन समाधान चाहिँ कसरी गर्न सकिन्छ, यसको तयारी चाहिँ कसरी अगाडि बढाउन सकिन्छ?
2: एकदमै अहिले हामी त हाम्रो गत भदौमै हामीले जेएनजी आन्दोलनपछि राज्यले भोग्नु परेका आर्थिक कठिनाइहरू, हामीसँग भइरहेका संरचनाहरू ध्वस्त भएर फेरि त्यसलाई बनाउनु पर्ने, एक किसिमबाट भन्दाखेरि अलिकति शब्द चयन उपयुक्त नलाग्ला तर एउटा खरानीबाट बिस्तारै उठिरहेको नेपाललाई चाहिँ अहिले बाढीले बगायो भनौँ न, बाढीले नै बगायो रहेको एउटा बाढी प्रभावित क्षेत्र मात्र होइन, आज घर घर हरेक व्यक्तिलाई चाहिँ त्यो एउटा दुःखद स्थिति भइराखेको छ होइन। त्यो हिसाबमा पनि हामीले हिजो भूकम्प जाँदाखेरि होइन, त्यसपछि जाजरकोट भूकम्पपछि स्ट्राटेजीहरू बनाएका थियौँ नि त, अब के गर्नुपर्ने रहेछ, वैकल्पिक उपायहरू के रहेछ भन्ने कुरालाई, अनि आर्थिक मार त हामीलाई परेकै छ, त्यसको लागि पनि कस्तो सजिलो उपाय छ हेर्नु, हाम्रो त कृषि प्रधान देश, यति धेरै जग्गा जमिनहरू त बचेका छन् नि हामीसँग, जहाँ छन् नि सानो प्राय रूपमा चाहिँ प्राइमरी इन्डस्ट्रीहरू क्या, जीविकोपार्जनमा मद्दत पुग्ने, हरेक व्यक्तिलाई रोजगार, युवाहरूलाई रोजगार पुग्ने र उहाँहरूलाई सानोतिनो आय आर्जन हुने, कृषि उत्पादनमूलक रोजगारी सृजना गर्न त हाम्रो देशलाई त गाह्रो छैन नि त, हाम्रो हिमाल पहाड तराई
3: भनिराख्दाखेरि सरकारले कृषिमा क्रान्ति ल्याउने त भनेको छ होइन, भनिरहेको पनि छ, यो नारा चाहिँ अहिलेको सन्दर्भमा त्यति धेरै अलिकति मेल खान नगएको हो कि जस्तो पनि देखिन्छ नि। जस्तै अब कृषि क्रान्ति त गर्ने भन्यो तर हाम्रो कृषिमा खेती गर्ने प्रणाली चाहिँ पुरानै परम्परागत छ, यहाँ कृषि आधुनिकीकरण मसिनरी सामानहरू पनि भित्र्याउन नसकेको अवस्था छ, भित्र्याए पनि हाम्रा किसानहरूले चाहिँ प्रयोग गर्न नसक्ने अवस्थामा छ, यस्तो अवस्थामा कसरी गर्न सकिन्छ?
2: एउटा भएको चाहिँ के हो भने हामी गाउँ छोडेर सहरमा हामी माइग्रेट भएर आयौँ नि त, एउटा बसाइसराइ गऱ्यौँ, त्यो एउटा प्रब्लम हो। हाम्रो घर जग्गा जुन हाम्रो खेतहरू बाँझो छन् गाउँमा, अर्को कुरा हामीसँग खेती गर्ने जो युवा शक्ति चाहिने हो नि त, युवा शक्ति हाम्रो विदेश पलायन भइराख्नु भएको छ, अनि युवा शक्तिहरू विदेश पलायन हुनुको कारण पनि त के हुन्छ, त्यो आर्थिक कमाइको लागि नै जानुभएको हो नि त उहाँहरू होइन। तर हामीले वास्तवमा भन्यो भने हामीले हाम्रै युवाहरूलाई हाम्रो खेत बाँझो रहेका खेतबारीलाई होइन, हाम्रो त कस्तो राम्रो भूगोल छ भने हिमाल पहाड तराई यो तीन थरी हाम्रो भूमिमा चाहिँ यो जलवायुमा हामी कति धेरै कुराहरू खेती गर्न सक्छौँ क्या, कति धेरै उत्पादन क्या, एउटा मात्रै हाम्रो त हिउँ मात्रै परिरहेको छ, गर्मी मात्रै भइरहेको छ, जाडो मात्रै भइरहेको छ भन्ने खालको छैन नि त, हाम्रो त क्लाइमेट यस्तो राम्रो छ, हाम्रो भूगोल होइन, यति धेरै हामी जडीबुटी हिमालका जडीबुटीहरूदेखि लिएर पहाडका धान खेती होइन, आलु खेती, गहुँ खेतीदेखि लिएर तराईमा हुने अरू आँपदेखि लिएर अरू कुराहरू खे फलफुलदेखि लिएर होइन पशुपालनसम्मको लागि हाम्रो एकदमै उपयुक्त भूमि छ हामीसँग छ, यही भूमिलाई प्रयोग गरेर हाम्रा युवाहरूलाई चाहिँ अरू सशक्त बनाएर उहाँहरूलाई इन्करेज गरेर कृषि लोनहरू गर्ने हो कि कसरी चाहिँ यो उद्यमशीलता विकास गर्न सकिन्छ, त्यो गर्यो भने हामीलाई त्यस्तो धेरै ठुलो चाहिएको पनि होइन क्या, नेपालीहरू त सानो कुरामा पनि खुसी हुन सक्ने त्यो भावना भएको नेपालीहरूको हाम्रो स्वभाव हो नि त, त्यसैले हामी त्यो सानो तिनो कुराहरूमा पनि हामी चुकिरहेका छौँ जस्तो लाग्छ।
3: अहिले चाहिँ अब यो विपत्ति पछाडि प्रभावित क्षेत्रहरूमा चाहिँ व्यवसायहरू पनि डुबे, किसानहरू पनि डुबे. अब किसानले म गरेर केही खान्छु, पहिलेको अवस्थामा आउँछु भन्नलाई पनि घरखेत केही पनि छैन, उहाँहरूको एउटा कागज पत्रहरू केही पनि बाँकी नरहेको अवस्था पनि छ, होइन. व्यवसायहरू पनि अब आफ्नो व्यवसाय चौपट भइसकेको अवस्था छ. यो पछिल्लो अवस्थामा चाहिँ नेपाल सरकारले यो व्यवसायी र किसानहरूलाई माथि उकास्न अथवा पहिलेको जस्तै सामान्य जीवनमा फर्कनको लागि चाहिँ तत्काल गर्नुपर्ने कारण के कुराहरू चाहिँ के छ?
2: जस्तै अहिले भर्खर जुन बगेर नष्ट भएर गएका घर खेत, अब खेतै छैन, फाँटहरू नै छैन, बजार बस्ती नै छैन, त्यसको लागि चाहिँ बस्ती व्यवस्थापन होइन, अलिकति हामीले अब नदी तटीय क्षेत्रभन्दा माथि चाहिँ बस्ती व्यवस्थापन गर्नुपर्ने रहेछ भन्ने सिकाइ हामीलाई भयो. त्यसपछि जसको चाहिँ घरबार अब केही पनि छैन, म्यापिङ गर्नु पर्यो र उहाँहरूलाई कुनै पनि उद्यमशीलता, रोजगारी र उहाँहरूलाई मनोभावना विकास गर्नु पर्यो. किनभने हाम्रो त परिवारमा कति सदस्य बस्नु भएको छ, कतिको परिवारै खत्तम भइरहेको छ. यो अवस्थामा बाँच्नेहरूलाई पनि अब म बाँचेर के काम रह भन्ने खालको एउटा मनोभावना, एउटा हीनता बोध भइरहेको छ नि त. उहाँहरूलाई जो बस्नु भएको छ उहाँहरूको लागि एउटा मनोसामाजिक परामर्शको त्यति नै खाँचो छ. उहाँहरूलाई चाहिँ एकदम बाँच्ने आधारहरू तयार गरिदिनु पर्ने छ. त्यसै पनि हामीलाई त जनशक्ति चाहिएको छ, उद्यमशीलता विकास गर्नु छ. उहाँहरूलाई कसरी रोजगारी कृषिमै लगाएर होइन बस्ती व्यवस्थापन गरिसकेपछि त नष्ट भएको ठाउँ होइन, बचेको ठाउँ हेरौँ न. अब चाहिँ अब नष्ट भएको ठाउँतिर नजाऊ, बचेको ठाउँतिर हेरौँ र अरू धेरै सम्भावनाहरू खोतलौँ छ हामीसँग गर्न सक्छौँ. र यो सुरुवात त सबैभन्दा पहिला त हामीसँग ठुलो ठुलो औद्योगिक कल कारखानाहरू नै भर्खरै भइहाल्नुपर्छ भन्ने छैन, कृषि उत्पादनमै जोड दिएर कृषि मार्फत नै यो गर्न सकिन्छ.
3: हुनुहुन्थ्यो डाक्टर नम्रता पाण्डे. आज हामीले योगसँग र सामाजिक सुरक्षाको विषयमा केन्द्रित रहेर यो बाढीबारे जानकारी लियौ. नमस्कार.

0: बिजुली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
1: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजेभित्रमा कार्यालय समयभित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: नेत्रनाथ आले अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माडी 3 बसन्तपुर। खुरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटा वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98042211343 र 98184293।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656 18853 5189353।

0: तोइन खोलामा पहिरो रोकथामको काम चल्दै पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलाउने प्रयास। रुस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रतिनिधिहरू किएवमा, पुटिनपछि जेलेन्स्कीसँग शान्तिवार्ता। र एनभीएलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतकप्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आज झुकाइनेछ। तर सार्वजनिक विदा हुने नरहेको सरकारले जनाएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउने तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्कविहीन छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। यसैबीच बाढी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी प्रक्रिया पनि सुरु भएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन हिजो धुन्चेदेखि हाँको बेसी क्षेत्रमा खाद्यान्न पुर्याइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चीन सरकारबाट प्राप्त ड्रोनको पारवहन क्षमता 80 किलो भनिए पनि परीक्षणका क्रममा प्रति उडान 53 किलोका दरले ढुवानी गरिएको छ। चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अरू राहत सामग्रीका ढुवानीका लागि 4 ड्रोन उपलब्ध गराएको थियो। यसैबीच भोटेकोसी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ। दूषित पानी, फोहोर र लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्। बाढीको पानी वा बाढीले छोएको पानी पिउनाले झाडा फगाला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ्न सक्ने भए विज्ञको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सररोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर बिमल शर्मा चालिसेका अनुसार विपदमा एकदमै सचेत हुनुपर्ने अवस्था भनेकै व्यक्तिगत सरसफाइमा ध्यान दिनु रहेको छ। यस्तै अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखाला र हैजा तीव्र रूपमा फैलन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किटजन्य भन्दा पनि सुरुवाती दिनमा पानीजन्य रोगको बढी सम्भावना रहेको बताउनुहुन्छ। डाक्टर पुन यसबाट विशेषतः बालबालिका, वृद्ध वृद्धा, गर्भवती तथा दीर्घरोगी भएका बिरामीलाई जोगाउनु पर्ने आवश्यकता छ। उहाँका अनुसार सबलाई लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा त्यसबाट विभिन्न प्रकारका महामारी निम्तन सक्ने जोखिम रहन्छ। यस्तै बाढी प्रभावित जिल्ला मध्यको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खानेपानीको नमुना लिने क्रममा 15 पिउने पानीका नमुना मध्ये 5 इकोलीको संक्रमण भेटिएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल तथा पहाडका साथै सुदूरपश्चिम प्रदेशको पहाडी र तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमालका केही ठाउँ तथा पहाडका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अहिले पूर्वी तराईका केही ठाउँमा पानी परिरहेको छ। पछिल्लो 3 घण्टामा झापामा 50 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ। गैराति देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भयो। लगातारको वर्षाका कारण नदी तथा खोला आसपासमा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने तथा यात्रा गर्दा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नारायणगढ मुगलिन सडक खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाडी आवागमनमा आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। प्रशासनका अनुसार कृष्णभेरमा सडक मर्मतको काम भइरहेको समयको सदुपयोग गरी नारायणगढ मुगलिन सडकको तुइन खोला परियोजनाको माटो कटान गर्न लागि छ। कार्यालयका अनुसार नारायणगढ मुगलिन सडक खण्ड बिहान 8 बजेदेखि बेलुकी 8 बजे, 10:30 बजेदेखि 11 12:30 बजे, दिउँसो 1 बजेदेखि 1:30 बजे र 3:30 बजेदेखि 4 बजे र बेलुका 6 बजे पछिको समयमा सञ्चालन गरिनेछ। यस बाहेकको समयमा गाडी रोकेर काम हुने सूचनामा उल्लेख छ। तुनी खोलामा समय समयमा पहिरो झर्ने गर्छ। सम्भावित पहिरो झर्न सक्ने भागलाई झारेर व्यवस्थापनको काम गर्न लागि हो। यस्तै पहिरोले क्षति पुर्याएपछि सुर्खेत जुम्ला सडक खण्ड अन्तर्गत कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार अस्तिदेखि गगन्य क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। सडक खुलाउन मेसिन र प्राविधिक टोली परिचालन गरी अस्ति शनिबार बिहानैदेखि निरन्तर काम भइरहेको छ। ठूलो वर्षाका कारण कालीकोटका विभिन्न ठाउँमा सडकमा थप क्षति पुगेको छ। यसमोड क्षेत्रमा ठूला ढुङ्गा र चट्टान खसेर सडक अवरुद्ध भएको छ भने पिली क्षेत्रमा गेग्रान र माटो बगाउँदा सडकको आधार संरचना समेत क्षतिग्रस्त भएको कार्यालयले जनाएको छ। यसैबीच कालीकोटको नरहरिनाथ गाउँपालिका 4 र 5 को सीमामा रहेको जाताडा खोलाको काठे पुलबाट खस्दा एकजना पुरुष बेपत्ता हुनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिएका सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत हिजो सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता नगर्ने बताउनु भएको हो। प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको त्याग, निष्ठा र साहसका कारण सङ्कटका बेला लाखौं नागरिकले सुरक्षित महसुस गर्न पाएको उल्लेख गर्दै उनीहरूको योगदानको उच्च सम्मान हुने बताउनुभयो। सङ्कटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति पनि उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री शाहका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म 13,391 जनाको उद्धार गरिएको छ। नेपाल चीन उत्तरी कोरला नाकाको लमानथाङ गाउँपालिका 4 नेचुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएका छन्। मुस्ताङ भन्सार भनका लागि 6 जना कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले 3 जना कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी केरुङ नाका पूर्णरूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरला नाकाको भन्सार कार्यालयका लागि 6 जना कर्मचारी काजमा पठाउने तयारी गरेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा कार्यरत 3 कम्पनीले राहत प्याकेज ल्याउने भएका छन्। बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारका लागि आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी यसै हप्ता राहत प्याकेज ल्याउने तयारी भइरहेको कम्पनीले जनाएका छन्। विपदपछि खोज तथा उद्धार कामलाई प्राथमिकतामा राख्नु परेकाले राहत प्याकेज ल्याउन ढिलाइ भएको छ। नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी तथा आयोजनामा संलग्न ठेकेदार कम्पनीहरूले सुरक्षा निकायसँग समन्वय गर्दै खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग समेत गर्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी प्रतिनिधि जारेड कुस्नर र स्टिभ विटकफले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग रुस युक्रेनी युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्नुभएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अस्ति शनिबार मस्कोमा भेटवार्ता गरेपछि अमेरिकी प्रतिनिधिहरू हिजो युक्रेनको राजधानी किएव पुग्नु भएको एएफपीले जनाएको छ। वार्तामा युक्रेनका उच्च सुरक्षा अधिकारीका साथै वार्ताकारका अन्य केही युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको समेत सहभागिता रहेको खबरमा उल्लेख छ। कुस्नर र विटकफले अस्ति शनिबार रुसी राष्ट्रपति पुटिनसँग भेट गरी रुस युक्रेन युद्धमा शान्तिका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेन्डा अघि बढाउने विषयमा छलफल गर्नुभएको व्हाइट हाउसले जनाएको छ। भेटमा आगामी कदमका लागि ठोस योजनाबारे छलफल भएको र त्यस सम्बन्धी घोषणा आगामी हप्ताहरूमा गरिने खबरमा उल्लेख छ। अमेरिकी प्रतिनिधिहरूको भ्रमणलाई लक्षित गर्दै रुस र युक्रेनले 3 दिनसम्म एकअर्काको राजधानीमाथि आक्रमण नगर्ने प्रतिबद्धता समेत जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलमा आज पनि 2 खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे सुरु हुनेछ भने आज दोस्रो खेल सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे सुरु हुनेछ। यसअघि हिजो कर्णालीले लगातार दोस्रो जित निकालेको छ। खप्तर फाल्कन्सलाई 3-0 सोझो सेटमा हराउँदै कर्णालीले महत्त्वपूर्ण 3 अङ्क जोडेको हो। हिजो भएको खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको छ। लिगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले 20,00,000 पुरस्कार पाउनेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेको सिबाडीको पीडामा आज राष्ट्रिय शोक खोज र उद्धारसँगै पुनस्थापनाको काम चल्दै प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम। आज कोशी बागमती गण्डकी र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह। नारायणगढ मुगलिन सडक खण्ड आजदेखि आंशिक बन्द। तुइन खोलामा पहिरो रोकथामको काम चल्दै पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलाउने प्रयास। रुस युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी प्रतिनिधिहरू कियेभमा, पुटिनपछि जेलेन्स्कीसँग शान्तिवार्ता। र एनफिल्डमा आज मधेस र अन्नपूर्ण र सगरमाथा र कर्णालीले खेल्दै।
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
4: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समयसँगै अघि बढ्दै नेपाल

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: साली नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 81। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्रका खबरमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोसी बाढीमा घाइते भएका मध्ये वीर अस्पतालमा उपचाररत 20 जना मध्ये 17 जना डिस्चार्ज भएका छन्। वीर अस्पतालका अनुसार बाढीमा घाइते मध्ये 20 जनालाई उपचारका लागि ल्याइएको थियो। तीमध्ये 17 जना स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज भएका हुन् भने 3 जनाको उपचार भइरहेको छ। अस्पतालमा उपचाररत 3 जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। रसुवा भोटेकोसी बाढीको विपदमा परेका व्यक्तिको पीडामा साथ दिन काठमाडौँ उपत्यका एकै ठाउँमा छ भन्ने सन्देश दिन नागरिक ऐक्यबद्धता र्याली आयोजना गरिएको छ। बाढीमा परेर ज्यान गुमाएका मानिसहरूलाई सामूहिक सम्झना, श्रद्धाञ्जली र संवेदना प्रकट गर्दै दुःखमा परेकाहरूको सान्त्वनाका लागि हिजो काठमाडौँमा र्याली आयोजना गरिएको हो। काठमाडौँमा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तरनगर यातायात सञ्जाल विकास गरिने भएको छ। महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलले उपत्यकाका पालिकाहरूको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना गर्ने तयारी भइरहेको बताउनु भएको छ। यही वैशाख 1 गतेबाट काठमाडौँ महानगरपालिकाले साझा यातायात सङ्घको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिस कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा उहाँले यस्तो बताउनु भएको हो। र काठमाडौँ महानगरपालिकाले गएको आर्थिक वर्षमा 2,60,000 भन्दा बढी सेवाग्राहीलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरेको छ। महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। महानगरपालिकाका स्वास्थ्य केन्द्रबाट मात्रै गएको आर्थिक वर्षमा 156,696 जनाले बहिरङ सेवा अर्थात् ओपिडी सेवा लिएका छन्। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोसी बाढीको पीडामा आज राष्ट्रिय शोक। प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम। बाढीमा घाइते 17 जना वीर अस्पतालबाट उपचारपछि डिस्चार्ज। विपत्तिमा ऐक्यबद्धता जनाउँदै काठमाडौँमा नागरिक र्याली। र रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न काठमाडौँ महानगरद्वारा अन्तरनगर यातायात सञ्जाल विकास गर्ने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: the roads to the racetrack. Michelin, Michelin, Michelin.
1: Safety!
0: Michelin, Michelin, Michelin.
2: World's number one tire brand.
3: सडक सुरक्षा जीवन रक्षा.
4: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु.
3: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056501060।
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बज्न लागेछ यार।
9: हैन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
11: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 9745231963।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। दूषित पानी, फोहोर, लामखुट्टेका वृद्धिका कारण विभिन्न रोगको जोखिम उच्च हुने भएकाले सतर्क रहन विज्ञले सुझाव दिएका छन्। बाढ़ीको पानी वा बाढ़ीले छोएको पानी, पिउनाले झाडा पखला, हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ़न सक्ने भएकाले विज्ञले सतर्क रहन आग्रह गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर विमल शर्मा चालिसेका अनुसार विपद एकदमै सचेत हुनुपर्ने अवस्था भनेकी व्यक्तिगत सरसफाइमा ध्यान दिनु रहेको बताएका छन्। यस्तो अवस्थामा दूषित पानी र फोहोर खानाका कारण झाडा पखला र हैजा तीव्र रूपमा फैलिन सक्छ। टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोगको संक्रमण पनि हुन सक्छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन विपदको समयमा किटजन्य पनि र शुरूआती दिनमा पानीजन्य रोगको बढी सम्भावना रहने बताउँछन्। यस्तै बाढी प्रभावित जिल्ला मध्येको नुवाकोटको विदुर नगरपालिकाका विभिन्न होल्डिङ सेन्टरको खाने पानीको नमूना लिने क्रममा 15 पिउने पानीका नमूना मध्ये 5 इकोलीको संक्रमण समेत भेटिएको छ। नेपाल चीन उत्तरी कोरला नाकाको लोमान्थाङ गाउँपालिका 4 लेहेनदोङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएको छ। मुस्ताङ भन्सार का लागि 6 कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले 3 कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ। रसुवाको भोटेकोशीमा एक विनाशकारी बाढीका कारण रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै भन्सार विभागले मुस्ताङको कोरोला नाकाको भन्सार कार्यालयका लागि 6 कर्मचारी काजमा पठाउने तयारी गरिएको मुस्ताङ भन्सार कार्यालय प्रमुख विदुर चुडालले जानकारी दिएका छन्। अहिले मुस्ताङ भन्सारमा 12 मात्रै कर्मचारी छन्। रसुवागढी केरुङ नाका पूर्ण रूपमा बन्द भइसके भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति गर्न लागेको हो। रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङको कोरोला नाका वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। भन्सार प्रमुख तुडालले क्वारेन्टाइनका लागि आउने कर्मचारीको आवश्यक समन्वय गर्नु भन्ने विभागबाट जानकारी प्राप्त भइसकेको पनि बताएका छन्। उनका अनुसार रसुवागढी नाका बन्द भएपछि कोरोला नाकातर्फ माल वस्तु पैठारीका लागि दैनिक 50 बढी कन्टेनर तर्फ आइरहेका छन्। यति बेला छिमेकी मुलुक बंगलादेशमा 40 र भारतमा 1200 मेगावाट बिजुली निर्यात हुन्थ्यो। त्यस बापत बंगलादेशबाट मात्रै दैनिक 76 लाख रुपियाँ नेपालले पाउँथ्यो। तर भोटेकोशी बाढ़ीले रसुवा र नुवाकोटका 1 जल विद्युत आयोजनामा क्षति पुर्याएपछि बंगलादेश निर्यात बन्द भएको छ। उता भारतमा पनि 200 मेगावाट विद्युत कम निर्यात भइरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ, जसबाट दैनिक 3,53,00,000 रुपियाँ घाटा बेहोर्नु परिरहेको छ। भोटेकोशी बाढ़ीपछि संचालनमा रहेका र निर्माणाधीन जल विद्युत आयोजनामा 67 रुपियाँ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ। हामीसँग खबर रसिभाकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर यही भदौ 10 गते रसुवाको भोटेको सीमाएको विश्वबाडीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागि हो। मृतक प्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। तर सार्वजनिक विदा पनि नरहेको सरकारले स्पष्ट पारेको छ। राष्ट्रिय शोकमा आजको दिन मृतक प्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेको कारको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनर्स्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्कविहीन रहेका छन्। खोजी र उद्धारको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ। बाढीपछि घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भइरहेको छ। उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। अहिले 3,000 भन्दा धेरै नागरिक होल्डिङ सेन्टरमा रहेका छन्। उद्धार र राहतसँगै पुनर्स्थापना र पुननिर्माणको काम पनि सुरु भएको सरकारले जनाएको छ। तेह्र दिनदेखि बुटवलका दुई युवा अंशगिरी र मनोज पुनको अवस्था अज्ञात रहेको छ। बुटवल 12 तामनगरका 19 वर्षीय अंशगिरी र 25 वर्षीय अनुज पुनको घर परिवारमा चुलो नबनेको 12 दिन भइसक्यो। गिरीको आमा सरस्वती र बुवा सुमिराम एकै कुरा पटक भनिरहने, बेला बेला आफन्तहरूसँग भकानी र टोलाएर बस्ने गरेर दिन कटाइरहेका छन्। उनकै छिमेकी अनुजकी आमा मन्जुको पनि अवस्था उस्तै छ। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढीले त्रिशुली जल विद्युत कम्पनी निर्माणाधीन त्रिशुली 3B सब स्टेसन साइटमा इन्टर्नशिप अर्थात प्रशिक्षण विद्यार्थीका रूपमा कार्यरत बुटवल 12 तामनगरका 19 वर्षीय अंशगिरी र 25 वर्षीय अनुज पुन हालसम्म सम्पर्कविहीन अवस्थामा छन्। उनीहरूको अवस्थाबारे अहिलेसम्म परिवारजनले कुनै सूचना पाउन सकेको छैन भने 10 गते यता दुवैको परिवारमा राम्रोसँग चुलोसम्म बलेको छैन। दुवै परिवारका आफन्त 8-3 त्रिशुली किनार र कास्की चितुवन नवलपुर पश्चिम नवलपरासी रूपन्देहीका विभिन्न अस्पताल र प्रहरी चौकीमा पुगेर हार गुहार गरे। तर न त कम्पनीको तर्फबाट कुनै सूचना पाए, न त सरकारको तर्फबाट नै कुनै सूचना पाए। सम्पर्कविहीन 19 वर्षीय अंशु बुवा सुमिराम र आमा सरस्वतीका कान्छा छोरा हुन्। अंशुका दाई आयुष पढ्दैछन्। त्यसै गरी अनुज पुन बुवा टेकबहादुर र आमा मन्जुका कान्छा छोरा हुन्। अहिले गिरी र पुनका परिवारको एउटै कामना छ, छोराहरू सकुशल फिर्ता हुन् र समयमा उद्धार होस्। विभिन्न आयोजनामा थुनिएकाहरूको जीवितै उद्धार गरिएको समाचार आउँदा उनीहरूलाई पनि खुसी बनाउँछ। तर त्यो आयोजनाबाट कुन कामदार कहाँ काम गरेका थिए, बाढी आउँदा के जिम्मेवारीमा थिए भन्ने कुनै जानकारी नपाएकाले उनीहरूलाई थप बढी चिन्ता पारेको बताएका छन्। त्यसमाथि सरकारी तहबाट र कम्पनीको तर्फबाट परिवारका सदस्यहरूलाई खोजी उद्धारको काम यसरी भएको छ भन्ने सूचना समेत नपाएकाले कतै पहुँच नपुगेका कारण अलपत्र परेको त होइन भन्ने चिन्ता समेत थपिएको छ। नेपाल उनीहरूको घर पुग्दा दुवै घरमा कोही बोल्न सक्ने अवस्था नरहेको समेत बताइएको छ। त्यस्तै अविवाहित अनुजका दाजु मनोज छिमेकी र आफन्तको साथमा त्रिशुली र विभिन्न अस्पताल तथा प्रहरीको खोजेर अहिले बुटवल स्थित घरमा फर्केको समेत बताइएको छ। 13 दिनदेखि बुटवलका दुई युवा अंशगिरी र मनोज पुनको अवस्था अज्ञात रहँदा उनीहरूको अभिभावकमा थप पीडा थपिएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: दुबईमा रोजगारीको सुबर्ण अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98550 58369, 98426 43211 र 98142076704। खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटा वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550 59084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91284।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184 29230।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको छ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5569-53 98-5570-7061 र 98-5570-53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-5570-26-440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। भुटेकोशी नदीमा एक विनाशकारी बाढीमा परिज्यान गुमाएका नागरिकहरूको सम्मानमा देशभर राष्ट्रिय शोक मनाइँदैछ। बाढीको 13 दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालयहरू विदेश स्थित नेपाली दूतावासहरू र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढीको 13 दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक मनाएको हो। भदौ 18 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालयहरू विदेश स्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। पृथ्वी राजमार्गको कृष्णवीर लगायत स्थानमा सड़क भाँसेर अवरुद्ध भएपछि भरतपुर काठमाडौँ हवाई यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दोब्बर भन्दा बढी गरिएको छ। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन्। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्त बहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक 5 उडान हुँदै आएकोमा सड़क असहज बनेसँगै उडान संख्या बढाएर दैनिक 9 11 पुर्याइएको छ। भरतपुर काठमाडौँमा एटीआर 72 जहाज सञ्चालन हुन्छ। यसले काठमाडौँबाट आउँदा 65-70 र भरतपुरबाट काठमाडौँ जाँदा 50 यात्रु बोक्ने गरेको छ। जहाजको क्षमता 72 भए पनि धावन मार्ग छोटो भएकाले क्षमता अनुसार यात्रु बोक्न नसक्ने जनाइएको छ। कृष्णवीरमा सड़क अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक सड़क प्रयोग गर्न सकिन्छ। तर वर्षायाममा सड़कको अवस्था असहज रहेकाले यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन्। भरतपुरमा चितवन सहित नवलपरासी गोर्खा तनहु लमसुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन्। यात्रुको चापलाई मध्यनजर गर्दै उडान संख्या बढाएर सहजीकरण गरिएको एयरलाइन्सले जनाएको छ। नेपाल चीन उत्तरी कोरोला नाकाको लुमान्थाङ गाउँपालिका 4 नेहेन ढुङमा रहेको मुस्ताङ भन्सार र प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थपिएको छ। मुस्ताङ भन्सारका लागि 6 कर्मचारी थप गरी भन्सार विभागले खटाउने अन्तिम तयारी गरेको छ भने वनस्पति क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले 3 कर्मचारीलाई मुस्ताङ पठाइसकेको छ। अहिले मुस्ताङ भन्सारमा 12 मात्रै कर्मचारी छन् र स्वागढी केरुङ नाका पूर्ण रूपमा बन्द भइसके भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति गर्न लागेको हो। रसवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङको कोरोला नाका वैकल्पिक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। हामीसँग खबर रचेमा किसन नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। अविरल वर्षासँगै कडाली राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गको आवागमन समेत प्रभावित भएको छ। पहिरोका कारण सड़कका विभिन्न खण्डमा क्षति पुगेपछि आइतबार बेलुकीदेखि यातायात सञ्चालनमा समस्या भएको हो। राजमार्गमा खसेको पहिरो पन्छाउने तथा क्षतिग्रस्त सड़क मरम्मत गर्ने काम भइरहेको भए पनि सड़क पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। सड़कको अवस्था र पहिरोको प्रकृति हेर्दा तत्कालै सबै स्थानमा यातायात सहज बनाउन कठिनाइ रहेको प्रशासनको भनाइ छ। जिल्लाका प्रमुख जिल्लाधिकारी तेज प्रकाश प्रसाईका अनुसार कोडाली राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण सड़क अवरुद्ध भएको छ। सड़क खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको र आवश्यक मेसिन तथा जनशक्ति परिचालन गरेर पहिरो पन्छाउने कामलाई समेत तीव्रता दिएको जनाइएको छ। रसवाला नुवाकोट भदौ 10 को बाढ़ीले आक्रान्त बनेको आज 13 दिन पुगिसकेको छ। हजारौं मानिस अझै आफ्ना बाढ़ीमा परेका परिवारका सदस्यको जीवित उद्धारको पर्खाइमा छन्। बाढ़ीबाट सयौं विस्थापित छन्। कतिपयले भने आफ्ना मान्छेहरू जीवित फर्कने आशा मारेर काजक्रिया गरिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत लिएर जाने सवारी साधनको लर्को देखिन्छ। अहिले रसवा जान स्थल मार्गबाट एउटै विकल्प छ। लच्याङ सरमथली र पाटीखर्क पारच्याङ हुँदै कालिका स्थान असाध्यै अप्ठ्यारा भीर माथि बनेको यो बाटोमा राहतका लागि भनेर चामल दाल नुन तेल कालो म्याट्रेस लगायतका सामान लोड गरिएका सवारी साधन दौड़िरहेका छन्। तर रसवासीलाई पनि राहतभन्दा पहिले आफ्ना आफन्तको वास्तविक अवस्था बारेको जानकारी चाहिएको छ। बाढ़ीले विध्वंसम्म चाहेको 13 दिनसम्म विभिन्न परियोजनामा फँसेका भनिएकाहरूको प्रभावकारी उद्धार हुन नसकिरहेको बेला धेरै जसोले आशा मारेर काजक्रिया गरिरहेका छन्। बाढ़ीले विस्थापित भएकाहरू बाहेकलाई अहिले वितरण गरिएको चामल दाल नुन तेल जस्ता राहतका सामग्री भन्दा विस्तारै उनीहरूलाई जीविकोपार्जन र पुनर्स्थापनाको आर्थिक प्याकेज चाहिएको छ। रसुवाको कालिका गाउँपालिका नम्बर 1 के राधिका तामाङलाई फुटेको सुको बाढ़ीले विस्थापित गरिदिएको छ। मैलुङमा रहेको उनको पक्की घर जग्गा सबै बाढ़ीले बगाएको छ। उनी तत्कालका लागि आफन्तकोमा आश्रय लिएर बसेकी छन्। उनलाई दाल चामल भन्दा पनि बढी भविष्यको चिन्ताले सताएको छ। उनी भन्छन् घर जग्गा केही बाँकी छैन, केही दिन त आफन्तकोमा बसेर पनि डर छ, तर अब जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता रहेको छ। उनले भनेकी छन् संयोगले उनीहरूको जीवन त जोग्य, तर भविष्यमा जीविकोपार्जनको आधार नदेखेको भन्दै उनले गुनासो गरेकी छन्। हवस्त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसबुक जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्था
3: र 98550-67359।
1: नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
2: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजे भित्रमा कार्यालय समयभित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: नेत्रनाथ आले, अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माडी 3, बसन्तपुर।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508240 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइयो। आज 40 जिल्लामा बाढीको जोखिममुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह। नारायणगढ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। भरतपुर काठमाडौँ उडानमा यात्रुको चाप। आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी। अभिभावकलाई खर्च धान्न मुस्किल। र एनभीएलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ। विनाशकारी घटनाको 13 दिनमा आज राष्ट्रिय शोक मनाउन लागेको हो। मृतक प्रति सम्मान र शोक सन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्ने सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतक प्रति सम्मान व्यक्त गर्दै सम्पर्कमा नरहेकाहरूको खोजीलाई तीव्र बनाउने, विस्थापितहरूलाई सुरक्षित घर फर्काउन तथा पुनस्थापना र पुननिर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 4,996 जना अझै सम्पर्क विहीन छन्। अहिलेसम्म 1,355 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच आज टेलिफोन कुराकानी भएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति संवेदना व्यक्त गर्दै नेपाली नागरिक तथा सरकारप्रति ऐक्यबद्धता जनाउनु भएको रासोपाले जनाएको छ। सभापति लामिछानेले त्यस अवसरमा नेपाल सरकारको जारी खोजी उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनुभयो। साथै उहाँले विदेश मन्त्री रुबियोलाई हालै यहाँ आएको बाढीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा र संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो। यसैबीच विदेश मन्त्री रुबियोले नेपाल सरकारलाई थप आर्थिक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनु भएको रासोपाले जनाएको छ। आज देशका 40 जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, लमजुङ र कास्कीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला भएर बहने ससाना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने अनुमान छ। विशेष गरी सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने सक्ने अनुमान छ। महाशाखाले ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। छोटो समयमा ठूलो वर्षा हुँदा साना खोला, खहरे तथा नदीमा पानीको सतह एक्कासी बढ्न सक्ने भएकाले नदी तथा खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। भोटेकोसी बाढीबाट प्रभावित भएर घर बस्न योग्य नभएका परिवारलाई नुवाकोटको विदुर नगरपालिकाले कोठा भाडा बाबत प्रति परिवार 10,000 रुपियाँ उपलब्ध गराउने भएको छ। हिजो बसेको नगर कार्यपालिकाको 134 बैठकले बाढी प्रभावितलाई होल्डिङ सेन्टरको बसाई छोट्याउँदै सुरक्षित ठाउँमा कोठा भाडामा लिएर बस्न प्रोत्साहित गर्ने निर्णय समेत गरेको छ। यस्तै विदुर नगरपालिकाभित्र बाढीपछि प्रभावित विद्यालयको पठन पाठन भदौ 24 गते पर्सिदेखि नियमित सञ्चालन गर्ने समेत निर्णय भएको छ। अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ प्राध्यापक आर्नोल्ड टिक्सले जलविद्युत आयोजनाका सुरुङहरूमा भइरहेका उद्धार अभियान आफ्नो जीवनकै सबैभन्दा कठिन परीक्षा भएको बताउनु भएको छ। उद्धार अभियानको नेतृत्व र प्राविधिक परामर्शमा व्यस्त अस्ट्रेलियाली भूगर्भविद तथा इन्जिनियर टिक्सले सामाजिक सञ्जाल मार्फत आफ्नो अनुभव र सन्देश सार्वजनिक गर्दै यस्तो बताउनु भएको हो। उद्धार कार्यमा आशा, अनुशासन, करुणा र कर्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। नारायणगढ़ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द हुन थालेको छ। मुगलिन बजार नजिकैको तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले गाड़ी आवागमन आंशिक रूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय चितावनले जनाएको छ। प्रशासनका अनुसार कृष्णभिरमा सड़क मरमतको काम भइरहेका समयको सदुपयोग गर्दै नारायणगढ़ मुगलिन सड़कको तुइन खोला परियोजनाको माटो कटान गर्न लागिएको छ। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क खण्ड बिहान 8 बजेदेखि 8:30 बजेसम्म 10:30 बजेदेखि 11 बजेसम्म दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म 3:30 बजेदेखि 4 बजेसम्म र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। पृथ्वी राजमार्गको कृष्णभिर लगायत ठाउँमा सड़क भाँसिएर अवरूद्ध बनेपछि भरतपुर काठमाडौँ हवाई यात्रामा चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बर भन्दा बढ़ी गरिएका छन्। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएको थियो। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक 5 उडान हुँदै आएकामा सड़क असहज बनेसँगै संख्या बढ़ाएर 11 वटासम्म उडान भइरहेका छन्। दैनिक उडान आवश्यकता अनुसार 9 देखि 11 पुर्याइएको उहाँको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज घट्यो, चेपाङ समुदायले आज नुवागी अर्थात छोनाम पर्व मनाउँदै लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
1: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422-4।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइँदै 40 जिल्लामा बाढीको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव 2400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भइरहेको छ। हिजो पनि सुनको भाव तोलामा 3,100 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 75 रुपियाँले घटेको छ। आज चाँदी तोलाको 4,690 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चेपाङ समुदायले आज न्वागी अर्थात छोनाम पर्व मनाउँदैछन्। चेपाङ समुदायको बसोबास रहेका जिल्ला मकवानपुर, धादिङ र चितवनमा बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। चेपाङ समुदायले हरेक वर्ष भदौ 22 गते छोनाम पर्व मनाउने गर्छन्। अब विदेशको खबर। सिरियामा सन् 2026-27 को नयाँ शैक्षिक सत्र शुरू हुन लागेसँगै राजधानी दमास्कसका बजारमा शैक्षिक सामग्री खरिद गर्ने अभिभावकहरूको भीड़ लागेको छ। लामो समयदेखि आर्थिक संकट र महँगीको सामना गरिरहेको सिरियामा आफ्ना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री जुटाउन अभिभावकहरूलाई भने निकै कठिन भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। दमास्कसको स्टेशनरी सामग्रीको प्रमुख बजारमा भेटिएका स्थानीय बासिन्दाले शैक्षिक सामग्रीको मूल्य अत्यधिक बढेको पनि गुनासो गरेका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनबीएलमा आज पनि 2 खेल हुँदैछन्। पहिलो खेल मधेस वारियर्स र अन्नपूर्ण सुपर स्पाइकर्स बीच दिउँसो 4 बजे शुरू हुनेछ। यस्तै दोस्रो खेल सगरमाथा म्यासर्स र कर्णाली शिवराज बीच बेलुकी 7 बजे शुरू हुनेछ। हिजो कर्णाली लगातार दोस्रो जित निकालेको छ। खप्तड फाल्कन्सलाई 3-2 को सोझो सेटमा हराउँदै कर्णालीले महत्वपूर्ण 3 अङ्क जोडेको छ। हिजै भएका खेलमा अन्नपूर्ण सुपर स्पाइकर्सले काठमाडौँ रेड्सलाई 3-0 को सोझो सेटमा हराउँदै पहिलो जित हात पार्यो। लीगमा कुल 6 टोली सहभागी छन्। नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20 लाख प्राप्त गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक मनाइँदै राष्ट्रिय झण्डा आधा झुकाइयो। आज 40 जिल्लामा बाढीको जोखिम, जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह। नारायणगढ मुगलिन सड़क खण्ड आजदेखि आंशिक बन्द। भरतपुर काठमाडौँ उडानमा यात्रुको चाप। आर्थिक संकट र महँगीका बीच सिरियामा नयाँ शैक्षिक सत्रको तयारी, अभिभावकलाई खर्च धान्न मुस्किल। रयन भेलमा आज मधेस र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई

0: FM 92.2 MHz.
1: आइपुग्यो तिमी? आजकल त खुब बफन्द छालेछौ त।
2: एउटा कामले गर्दा ढिलो भयो के? अरे लौ न म बुक्छु।
1: पर्दैन,

0: FM 93.2 MHz
1: दुबईमा रोजगारीको सुवर्ण अवसर।
2: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
1: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
2: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
1: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704। नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
2: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजे भित्रमा

0: अगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज सापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912484।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

भुटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परि ज्यान गुमाएका नागरिकहरूको सम्मानमा देशभर राष्ट्रिय शोक मनाइँदैछ। बाढीको 13 दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालयहरू, विदेश स्थित नेपाली दूतावासहरू र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढीको 13 दिन सरकारले मृतकहरूप्रति उच्च सम्मान प्रकट गर्दै शोक मनाइएको हो। भदौ 18 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिंहदरबारमा बसेको बैठकले अन्तर्राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सही निर्णय अनुसार आज देशभरका सरकारी निकायहरू, विदेश स्थित नेपाली दूतावासहरू र कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। त्रिशुली 3B जलविद्युत आयोजनामा कार्यरत रहँदा बाढीमा परि बेपत्ता भएका कर्मचारीका परिवारले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। बाढी आएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था अज्ञात रहेको भन्दै पीडित परिवारले सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनमा उत्रिएका परिवारजनले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य सुस्त भएको भन्दै सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका छन्। गृह मन्त्रालयले नयाँ विभाग स्थापना गरेको छ। बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि गरेको मन्त्रालयको यो O&M नयाँ विभाग थपिएको मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए। मन्त्रालयले भदौ 18 गते ऋषि राम तिवारीलाई विभागको महानिर्देशकको रूपमा सुरुवात गरेको छ। विभागमा 1 सहसचिव, 2 उपसचिव, 3 शाखा अधिकृत, 5 नायब सुब्बा र 2 कम्प्युटर अपरेटरको दरबन्दी पनि स्वीकृत गरिएको छ। यसअघि मन्त्रालयमा लागु औषध नियन्त्रण शाखा थियो, अब त्यो शाखा बढाएर विभाग बनाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री माक्रो रुबियो बीच टेलिफोन वार्ता भएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले सभापति लामिछानेसँग टेलिफोन सम्पर्क गरेका हुन्। वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भुटेकोशीमा आएको भीषण बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संवेदना प्रकट गरेका छन्। साथै उनले यस विपदको घडीमा नेपाली जनता र नेपाली सरकारप्रति एकीबद्धता समेत जनाएका छन्। भुटेकोशी बाढीका क्रममा रसुवा र नुवाकोट जिल्लाबाट संकलित 161 शव काठमाडौँ आइपुगेको छ। तर शव दावी गर्न आएका मध्ये 23 शव मात्र पहिचान भई आफन्तले लगेका छन्। पहिचान हुन नसकेका शवहरूको व्यवस्थापन संरक्षण गर्ने तयारी भइरहेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए। त्यसका लागि पोस्टमार्टम र डिएनए स्याम्पल तयार पार्ने काम आइतबारदेखि नै थालिएको थियो। आज बिहान 10 बजेसम्म 50 शव व्यवस्थापनका लागि तयार भएको छ। बाँकी शवहरू पनि दिनभरिमा पोस्टमार्टम गरी डिएनए स्याम्पल राखेपछि व्यवस्थापन गरिने एसपी थापाले बताए। काठमाडौँमा ल्याइएका शवहरू त्रिवी शिक्षण अस्पताल मारागन्जमा राखिएका छन्। त्यहाँ शव दावी गर्न आउनेको घुइँचो छ।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब नेपाली कांग्रेसका संस्थापक पक्ष इतर पक्षको माग पूरा गर्न लचिलो देखिएको छ। आइतबारदेखि सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गत पुस 10 टुङ्गाइएको क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय गरेको छ। साथै महाधिवेशन सार्न सकिने प्रस्ताव समेत बैठकमा आएको छ। संस्थापन इतर पक्षले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिए महाधिवेशन सार्न संस्थापन पक्ष सकारात्मक छ। बाढी पीडितका लागि पठाउन लागिएका खाद्यान्न म्याद गुज्रेको फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा रातका लागि पठाउन लागिएका खाद्यान्न म्याद गुज्रेको फेला परेको हो। अनुगमनका क्रममा बाढी पीडितलाई वितरण गर्न ठिक पारिएका चामल, आटा, भुजा र चिप्स लगायतका खाद्य सामग्रीमा म्याद गुज्रेको अवस्थामा फेला परेका छन्। बाढी पीडितका लागि पठाउन लागिएका खाद्यान्न म्याद गुज्रेको फेला परेको छ। पृथ्वी राजमार्गको कृष्णभीर लगायत स्थानमा सडक भाँसिएर अवरुद्ध भएपछि भरतपुर काठमाडौँ हवाई यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दोब्बरभन्दा बढी गरिएको छ। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन्। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्त बहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक 5 उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान संख्या बढाएर दैनिक 9-11 वटासम्म पुर्याइएको छ। भोटिकोशी बाढीबाट प्रभावित भएका परिवारलाई विदुर नगरपालिकाले कोठा भाडा बापत रकम उपलब्ध गराउने भएको छ। आइतबार बसेको नगर कार्यपालिकाको 134 बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडा बापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावितलाई बस्न प्रति परिवार 10,000 रुपियाँ कोठा भाडा बापत नगद उपलब्ध गराउने निर्णय गरेको हो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
0: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
2: जग्गा धनी सिधा सम्पर्क 9871788254 र 9845690042।
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842211343 र 9814829230।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: रोजगारीको सुबड़ा अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खाना बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट

0: नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084। नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
0: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजेभित्रमा कार्यालय समयभित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: नेत्रनाथ आले अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माडी।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुग्नु भएको छ। नुवाकोट पुगेर राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो। प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनस्थापना लगायतका विषयमा जानकारी लिएको पौडेलको सचिवालयले जनाएको छ। पौडेलले बाढी प्रभावितलाई राखेको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन्। त्रिशुली 3B जलविद्युत आयोजनामा कार्यरत रहँदा बाढीमा परि बेपत्ता भएका कर्मचारीका परिवारले आज काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। बाढी आएको लामो समय बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था अज्ञात रहेको भन्दै पीडित परिवारले सरकार

ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनमा उत्रेका परिवारजनले बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य सुस्त भएको भन्दै सरकारसँग प्रभावकारी कदम चाल्न माग गरेका छन्। नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट 35 अर्ब नेपाल रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। अधिक तरलताको चपेटामा रहेका बैंक तथा वित्तीय संस्थाहरू सहजता प्रदान गर्न केन्द्रीय बैंकले 2 महिनाका लागि निक्षेप संकलन उपकरण मार्फत 35 अर्ब नगद तान्ने भएको हो। 15 भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले 83 खर्ब 14 अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै गर्दा यसै अवधिमा 59 खर्ब 88 अर्ब रुपियाँ कर्जा लगानी गरेका छन्। समीक्षा अवधिमा जम्मा 71.41% सिडी रेसियो कर्जा निक्षेप अनुपात कायम गरेका बैंक तथा वित्तीय संस्थाहरूसँग 13 खर्ब रुपियाँभन्दा बढी लगानी योग्य रकम रहेको छ। तर कर्जाको माग नै नहुँदा तरलता व्यवस्थापनको सङ्कट निम्तिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री मार्को रुबियो बीच टेलिफोन वार्ता भएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले सभापति लामिछानेसँग टेलिफोन सम्पर्क गरेका हुन्। वार्ताका क्रममा विदेश मन्त्री रुबियोले पोटिकोसीमा आएको भीषण बाढीका कारण भएको मानवीय क्षतिपूर्ति गहिरो दुःख व्यक्त गर्दै संवेदना प्रकट गरेका छन्। साथै उनले यस विपदको घडीमा नेपाली जनता र नेपाल सरकारप्रति ऐक्यबद्धता समेत जनाएका छन्। भोटेकोसी बाढीका क्रममा रोसुवा र नुवाकोट जिल्लाबाट सङ्कलित 161 शव काठमाडौँ आइपुगेको छ। तर शव दावी गर्न आएका मध्ये 23 शव मात्र पहिचान भई आफन्तले लगेका छन्। पहिचान हुन नसकेको शवहरूको व्यवस्थापन संरक्षण गर्ने तयारी भइरहेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए। यसका साथै पोस्टमार्टम र डिएनए स्याम्पल तयार पार्ने काम आइतबारदेखि नै थालिएको थियो। आज बिहान 10 बजेसम्म 50 शव व्यवस्थापनका लागि तयार भएको छ। बाँकी शवहरू पनि दिनभरिमा पोस्टमार्टम गरी डिएनए स्याम्पल राखेपछि व्यवस्थापन गरिने एसपी थापाले बताए। काठमाडौँ ल्याइएका शवहरू त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा राखिएका छन्। त्यहाँ शव दावी गर्न आउनेको घुइँचो छ। अब बाँकी खबर।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। नेपाली कांग्रेसको संस्थापन पक्ष इतर पक्षको माग पूरा गर्न लचिलो देखिएको छ। आइतबारदेखि सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समिति बैठकले गत पुस 10 टुङ्गाइएको क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय गरेको छ। साथै महाधिवेशन सार्न सकिने प्रस्ताव समेत बैठकमा आएको छ। संस्थापन इतर पक्षले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिए महाधिवेशन सार्न संस्थापन पक्ष सकारात्मक छ। बाढी पीड़ितलाई अपमानित गराउने किसिमका भिडियोहरू सामाजिक सञ्जालमा राखेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको सर्नाया गाउँपालिका साथ घर भएका काठमाडौँ चन्द्रगिरी नगरपालिका 12 बस्दै आएका 24 वर्षीय वीरेन्द्र मडै छन्। उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटे हिटीले पक्राउ गरेको हो। उनले भोटेकोसी बाढी पीडित तथा विपन्न जात जाति लक्षित होच्याउने अपमानित गर्ने र विपत्तिमा खुसी मनाएको भिडियो सामाजिक सञ्जालमा राखेको प्रहरीले बताएको छ। उनी विरुद्ध साइबर कसुरमा अनुसन्धान अघि बढाइएको छ। पृथ्वी राजमार्गको कृष्णभीर लगायत स्थानमा सडक भाँसिएर अवरुद्ध भएपछि भरतपुर काठमाडौँ हवाई यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट हुने उडान दुब्बरभन्दा बढी गरिएको छ। भरतपुरबाट काठमाडौँका लागि बुद्ध एयरका जहाज सञ्चालन हुँदै आएका छन्। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक 5 उडान हुँदै आएकोमा सडक असहज बनेसँगै उडान सङ्ख्या बढाएर दैनिक 9-11 पुर्याइएको छ। भोटेकोसी बाढीबाट प्रभावित भएका परिवारलाई विदुर नगरपालिकाले कोठा भाडा बापत रकम उपलब्ध गराउने भएको छ। आइतबार बसेको नगर कार्यपालिकाको 134 बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडा बापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावितलाई बस्न प्रति परिवार 10,000 कोठा भाडा बापत नगद उपलब्ध गराउने निर्णय गरेको हो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 4 91 95 225।

0: घिउ कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556493580, मोबाइल 98550026440।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603959 र 98550607359।
4: नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
5: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजे भित्रमा कार्यालय समय भित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: नेत्रनाथ आले, अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माडी।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशीमा बाढी आएको 13 दिन आज राष्ट्रिय शोक मनाएर राष्ट्रिय झण्डा आधा झुकाइयो। 1355 जनाको मृत्यु पुष्टि, अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मधेस प्रदेशको नयाँ परीक्षण, सबै मन्त्रालयले बजेटको अख्तियारी पाए, निर्माण व्यवसायीले ढिलाइ गर्ने, कामको गुणस्तर लगायतका जोखिम भने कायमै। अस्ट्रियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपडा लगाउन प्रतिबन्ध उल्लङ्घन भएमा अभिभावकलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने। र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाइरहेको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यही भदौ 10 गतेको बाढीका कारण अहिलेसम्म 1355 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै झण्डै 5000 मानिसहरू सम्पर्कविहीन छन्। यस्तै 6600 भन्दा बढी घाइते भएकामा धेरैको उपचार भइरहेको छ। अहिले विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 3200 भन्दा बढी मानिसले आश्रय लिइरहेका छन्। आज बाढी प्रभावित क्षेत्र नुवाकोट पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले खोज तथा उद्धार राहतको स्थितिबारे जानकारी लिनुभएको छ। उहाँले अहिले 3:30 बजे राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ। बाढीपछिको खोजी अभियानमा सुरुङ तथा भग्नावशेषबाट जीवितै मानिस फेला पार्न थालेपछि उद्धार कर्मीहरूले थप उत्साहका साथ काम अघि बढाएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी 21,400 भन्दा बढी स्वेच्छाकर्मी परिचालन भएका छन्। नेपाली सेनाको नेतृत्वमा रुसवा गढी, त्रिशुली र चिलिमे जस्ता जलविद्युत आयोजनाका सुरुङ तथा भूमिगत पावर हाउसहरूमा थर्मल क्यामेरा र अत्याधुनिक उपकरण सहित खोजी तीव्र पारिएको छ। रसुवाको टिमुरेदेखि नलप्रासीको पश्चिमको

0: नारायणी नदीसम्मै स्थलगत खोजी चलिरहेको छ। उद्धार कार्य अन्तर्गत सेनाको हेलिकप्टरबाट 1159 पटक उडान गरी अहिलेसम्म 13,300 भन्दा बढीको उद्धार भएको छ। यस्तै फेला परेका शवहरूको डीएनए परीक्षण मार्फत पहिचान गर्ने कामलाई पनि प्रहरले अघि बढाएको छ। सरकारले राहत स्वरूप रसुवा र नुवाकोटलाई 1-1 करोड र धादिङलाई 50 लाख रुपियाँ उपलब्ध गराइसकेको छ। प्रभावित 15 पालिकाका लागि कुल 13 करोड 50 लाख रुपियाँ रकम विनियोजन भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढी प्रभावित धेरै सो क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अरू ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै एउटै सुरक्षा निकाय र उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेको बताउँदै डाक्टर उप्रेतीले सामाजिक सञ्जालमा भ्रम नफैलाउन र फेक भिडियो सेयर नगर्न आग्रह गर्नुभयो। गलत भिडियोले जनमानसमा नकारात्मक प्रभाव पार्ने भएकोले सचेत रहन उहाँको अपील छ। छिमेकी देशहरूसँग समन्वय गरेर आवश्यक सहयोग लिइरहेको र बेपत्ता व्यक्तिको सूचना आउन साथ खोजीको कामलाई तीव्रता दिएको प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। साउनको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोसीको बाढी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि झनै पीडित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिन्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णभीरमा सड़क अवरुद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौँडा, वीरगंज, नवलपरासी र धनुषा लगायतका ठाउँमा ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिन्डर 2060 रुपियाँमा थप 105.38 रुपियाँ जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले तोकेको यो बढेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल ऑयल निगमका अनुसार काठमाडौँ उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000-40,000 सिलिन्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिन्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजी औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यकाका विभिन्न डिपोहरूमा बिहानदेखि ग्यास सिलिन्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। मध्य प्रदेश सरकारले असारे विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढाउन बाटो खुलेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार सुरुमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्नेछन्। वर्षदेखि प्रदेश सरकारले 1 करोड रुपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढेको भन्दै चालू आर्थिक वर्षको 41.13 करोड बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरिएको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायीले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: लानुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन् मेचीनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीय बासिन्दाले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै विस्थापित हुने भन्दै कड़ा विरोध जनाएका हुन् हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान शुरू गरेका छन् हात्तीबाट अति प्रभावित मेचीनगरका बासिन्दाको भेलाले नीलकण्ठ तिवारीको समय जकतमा 105 सदस्यीय संघर्ष समिति समेत गठन गरेको छ अब विदेशको खबर अस्ट्रेलियामा नयाँ शैक्षिक सत्र शुरू भएसँगै 14 वर्ष मुनिका छात्राका लागि विद्यालयमा हेड स्कार्फ अर्थात टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध लगाउने कानून लागू भएको छ कानूनले देशभरका सार्वजनिक तथा निजी विद्यालयहरूमा हिजाब वा बुर्का जस्ता टाउको छोप्ने परम्परागत मुस्लिम कपड़ामाथि रोक लगाएको बीबीसीले जनाएको छ कानूनमा व्यवस्था भए अनुसार यदि बारम्बार प्रतिबन्ध उल्लंघन भएमा बाल कल्याण सेवालाई जानकारी गराउनु पर्नेछ र अन्तिम उपायका रूपमा अभिभावकलाई 800 युरो अर्थात झण्डै 140,000 रुपियाँसम्म जरिमाना तिराउन सकिनेछ तर आलोचकहरूले नयाँ कानूनले देशमा मुस्लिम विरोधी भावनालाई बढ़ावा दिइरहेको र यो असंवैधानिक पनि हुन सक्ने बताएका खबरमा उल्लेख छ यो कानून तीनवटा मध्यमार्गी दलहरूको रूढ़िवादी नेतृत्वको गठबन्धनले ल्याएको हो उनीहरूका अनुसार यो कानून लैंगिक समानताप्रतिको स्पष्ट प्रतिबद्धता हो यसको उद्देश्य किशोरीहरूको अधिकारको रक्षा गर्नु रहेको छ अस्ट्रेलियाको धार्मिक तटस्थताको सिद्धान्त विपरीत रहेको भन्दै अदालतले सन् 2020 प्राथमिक विद्यालयमा हेड स्कार्फमाथि लगाएको पूर्ण प्रतिबन्ध भने खारेज गरेको थियो अब खेल खबर फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेद्वार बन्ने भएका छन् विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस बारेमा जानकारी दिएको हो सन् 2016 फिफा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका इन्फान्टिनो फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ता र कम्पनीहरूलाई हिस्सेदारी बिक्री गर्ने आफ्नो योजना रद्द गरेपछि दबावमा परेका छन् इन्फान्टिनोको आकर्षक योजनाले विश्वव्यापी विरोध निम्त्याएको थियो युरोपेली फुटबलको नियामक निकाय युईएफएले विश्वकप सहित फिफाका सबै प्रतियोगिताहरू बहिष्कार गर्ने चेतावनी दिइरहेको छ गएको जुलाईमा सम्पन्न विश्वकपपछि नयाँ कार्यकालका लागि उम्मेद्वारी दिने योजना सार्वजनिक भए त इन्फान्टिनोले फेरि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने कुरा फिफाले पहिलो पटक बताएको हो गएको जुलाईको मध्यसम्म पनि इन्फान्टिनो पुननिर्वाचित हुने कुरा निश्चित मानिएको थियो तर आफ्नो विवादास्पद योजना रद्द भएपछि उनीमाथि दबाव बढेको छ चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक कोटेकोशीमा बाढ़ी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइँदै 1355 जनाको ज्यान गएको पुष्टि अझै जीवित भेटिने आशामा खोजी कार्य चल्दै काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आर्थिक वर्षको अन्त्यमा हुने बजेट खर्च रोक्न मध्य प्रदेशको नयाँ परीक्षण सबै मन्त्रालयले बजेटको अख्तियारी पाए निर्माण व्यवसायले ढिलाइ गर्ने कामको गुणस्तर लगायतका जोखिम भने कायमै अस्ट्रेलियामा 14 वर्ष मुनिका छात्राका लागि टाउको छोप्ने कपड़ा लगाउन प्रतिबन्ध उल्लंघन भएमा अभिभावकहरूलाई 800 युरोसम्म जरिवाना तिराउन सक्ने र जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेद्वार बन्ने
3: साली नदीको शिर
1: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
3: भेटभाडबाट टाढा
1: सहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481 वेबसाइट झुले.com.np
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुने छ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242।
10: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई फेरि स्वागत छ। काठमाडौँ उपत्यकामा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तर्नगर यातायात सञ्जाल विकास गरिने भएको छ। काठमाडौँ महानगरपालिका कार्यवाहक मेयर सुनिता डङ्गोलले काठमाडौँ उपत्यकाका पालिकाहरूसँग सहकार्य गरेर दिगो रात्रिकालीन यातायात प्रणाली स्थापनाको तयारी भइरहेको जानकारी दिनुभएको हो। गएको वैशाख गतेदेखि साझा यातायातसँगको सहकार्यमा सञ्चालित परीक्षणकालीन सेवाको अध्ययन कार्यदलले बुझाएको प्रतिवेदन अनुसार 3 महिनाको अवधिमा झण्डै 67,000 यात्रुले सेवा लिएका छन्। अहिले 7 वटा बस मार्फत 2 रूटमा सञ्चालित सेवामा एउटा बसले दैनिक औसत 142 जना यात्रु बोक्ने गरेको र 1,690 रूपियाँ घाटा भइरहेको प्रतिवेदनले देखाएको छ। सेवालाई थप प्रभावकारी बनाउन कार्यदलले बसको संख्या बढाएर 28 पुर्याउन र 6 नयाँ रूट थप्न सिफारिश गरेको छ। प्रस्तावित नयाँ रूटहरूमा गोदावरी बुढानीलकण्ठ चक्रपथ दोहोरो सेवा जगाती ठमेल र कृतिपुर नेपाल वायु सेवा निगम रहेका छन्। काठमाडौँ ललितपुर बुढानीलकण्ठ चन्द्रागिरी सूर्य विनायक मध्यपुर थिमी गोदावरी र कृतिपुर नगरपालिकाको सहभागितामा सेवा विस्तार गरेमा काठमाडौँ उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान हुने र निजी गाडीमाथिको निर्भरता घट्ने अपेक्षा छ। गैरातीको वर्षाले भक्तपुरका किसानले लगाएको धान बालीमा ठूलो क्षति पुगेको छ। धान काट्ने समय नजिकै गर्दा भएको वर्षा र हावाहुरीले खेतमा धान ढलेपछि वर्षभरिको मेहनत खेर जाने चिन्तामा किसानहरू परेका छन्। विशेष गरी चाङ्गु नारायण र सूर्य विनायक नगरपालिकाका विभिन्न क्षेत्रमा खोला तथा खोल्साको पानी खेतमा पस्दा धान बाली डुबानमा परेको छ। खोलामा जम्मा भएको फोहोर समेत खेतमा पस्दा बाली नष्ट भएको स्थानीय किसान सौगात गिरीले बताउनु भयो। ढलेको धान फेरि उठाउँदा पनि भुस मात्र हुने र धान नफल्ने किसान राम प्यारी सुवालको भनाइ छ। अनियन्त्रित भौतिक विकासका कारण प्राकृतिक पानीको निकास रोकिएकाले खोला व्यवस्थापन र करिडोर निर्माण गर्न किसानहरूले माग गरेका छन्। किसानहरूले क्षतिको तत्काल स्थलगत अनुगमन गरी प्रभावित किसानलाई राहत र सहयोग पुर्याउन पालिकासँग आग्रह गरेका छन्। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यलाई प्राथमिकता दिन माग गर्दै पीड़ित परिवारले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। आयोजनामा फँसेका व्यक्तिका आफन्तले उद्धार तथा खोजी कामलाई सरकारले चासो नदिएको आरोप लगाएका छन्। सरकार आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो छ। रसुवा बाढीपछि त्रिशुली 3B जलविद्युत आयोजनामा कार्यरत 178 जना कर्मचारी तथा श्रमिक सम्पर्क विहीन छन्। बाढीले आयोजनालाई पूर्ण रूपमा क्षति गरेको छ। सरकारले उद्धार तथा खोजी कार्यको लागि आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन। आयोजनामा उद्धार कार्य कठिनाई देखिएको सरकारको भनाइ छ। तर पीड़ितहरू भने उद्धारमा कठिनाई छ भन्दैमा सरकार पञ्चिन नमिल्ने बताउँछन्। सरकारले हराएकाहरू जीवित भए जीवित र नभएमा सब भए पनि आफन्तलाई उपलब्ध गराउनु पर्ने पीड़ितहरूको भनाइ छ। र ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर 52 धाराचोकमा चोक सडकमा बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा नुवाकोट घर भई महालक्ष्मी नगरपालिका 4 बस्ने 24 वर्षका आशिष सुनारको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सुनारको किष्ट अस्पतालमा उपचार क्रममा ज्यान गएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। उपत्यकामा ग्यासको चरम अभाव, धेरै मूल्य तिरेर पनि ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो। काठमाडौँ उपत्यकामा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तर्नगर यातायात सञ्जाल विकास गर्ने 6 रूट थपेर बसको संख्या 28 ल्याउने प्रस्ताव र गैरातीको वर्षाले भक्तपुरका किसानले लगाएको धान बालीमा ठूलो क्षति। अहिलेलाई 4 बन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

नेपाली रेडियो नेटवर्कको अपरान्ह 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको बताउनु भएको हो। विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई गम्भीर पुनः सचेत गराएको छ राष्ट्रपतिको सम्बोधनमा भनिएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु, उहाँको भनाइ छ। उहाँले नेपालले विगतमा पनि भूकम्प, बाढ़ी, पहिरो, महामारी र अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको बताउँदै प्रत्येक पटक नेपाली जनताले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ यस्ता कठिन परिस्थितिको सामना गर्दै आएको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज 6 गते न्यूयोर्क जानुहुने भएको छ। उहाँ असोज 9 गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ। त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र प्रधानमन्त्री जान लाग्नु भएको हो। उहाँले भोटेको शिबाड़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरको बारेमा राष्ट्रसंघको ध्यान आकर्षण गराउनुहुने भएको छ। यससँगै परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो, तर बाढ़ीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लाग्नु भएको छ। प्रधानमन्त्रीको भ्रमण प्रतिनिधिमण्डल पनि 10 जनासम्मको हुने बताइएको छ। रसुवा बाढ़ीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज तथा उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउन प्रेस ब्रिफिङ आयोजना गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङ र संरचनामा फँसेका, सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा उद्धारमा भइरहेका प्रयासबारे संचारकर्मीलाई जानकारी दिन ब्रिफिङ आयोजना गरिएको हो। सिंहदरबार स्थित राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजना ब्रिफिङमा प्रभावित जलविद्युत आयोजनामा भइरहेको खोज, उद्धार, सुरक्षा अवस्था तथा हाल

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। विगत एक महिनादेखि झापाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर बसेका 22 हात्तीको समूह आज बिहान भारततर्फ फर्किएको हात्ती अभियन्ता शंकर लोइटेलले जानकारी दिनुभएको छ। बच्चा सहितको उक्त हात्तीको हुल्ले बाहुन डाँडी शान्तिनगर लगायत आसपासका क्षेत्रमा दैनिक जसो उपद्रव गर्दै आएको थियो। हात्तीले स्थानीय बासिन्दाका घर भत्काउने, खेतमा लहल भएको धान खाइदिने, कुल्चिएर नष्ट गर्ने, सुपारीका बोट भाँचिदिन गरेपछि झापाका उत्तर पूर्वी क्षेत्रका बासिन्दा लामो समयदेखि त्रास र तनावमा जीवन बिताउन बाध्य छन्। अविरल वर्षाका कारण दैलेखको नारायण नगरपालिका एक नमूना बस्ती पहिरोको उच्च जोखिममा छ। आइतबार परेको झरीका कारण गैराती बस्तीमा पहिरो जान थालेपछि 8 घर परिवारका 37 सर्वसाधारण विस्थापित भएका छन्। पहिरोको जोखिम बढे लगत्तै जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको कमाण्डमा खटिएको टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी पीड़ितलाई उद्धार गरेको छ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: बेरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
2: It's 5 o'clock. अहिले 5 बजेको साम।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावलीको नमस्कार। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाई थपिएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ। परराष्ट्र मन्त्रालयले आज जारी गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपिल गरिएको हो। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार गर्न र बाक्लो लेदोका कारण मानिसको पहुँच पुग्न नसकेका स्थानमा खोजी गर्न नेपालको आफ्नै प्राविधिक क्षमता अपर्याप्त भएपछि सरकारले विदेशी नियोग र मित्र राष्ट्रहरूसँग सहयोग मागेको छ। सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अप्ठ्यारो भूबनोट पहिरोग्रस्त क्षेत्र र सुरुङभित्रको अवस्था स्क्यानिङ गरी बेपत्ताको खोजी गर्न उच्च क्षमताका ड्रोन र लाइडरहरूको माग गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमापनका कारण जोखिम र उत्पन्न भइरहेको बताउनु भएको हो। राष्ट्रपति पौडेलले रसुवा बाढीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई ऐक्यबद्धता भएर उभिन पनि आह्वान गर्नुभएको छ। उहाँले नेपालको विगतमा पनि भूकम्प बाढी पहिरो महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको बताउँदै प्रत्येक पटक नेपाली जनताले असाधारण साहस धैर्य समय र अदम्य दृढताका साथ यस्ता कठिन परिस्थितिको सामना गर्दै आएको बताउनु भएको छ। नेपालको राष्ट्रिय शोक दिवसका अवसरमा नेपालस्थित चिनिया राजदूतावासले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ। बाढी पहिरोमा परि ज्यान गुमाएका पीडितहरूको शोकमा चिनिया राष्ट्रिय झण्डा आधा झुकाइएको छ। चिनिया दूतावासले चीन र नेपाल सधैँ आशा र दृढताका साथ एकअर्काको साथमा उभिनेर कठिनाइहरूलाई पार गर्दै मिलेर आफ्ना घर तथा समुदायहरूको पुननिर्माण गर्ने बताएको छ। भदौ 10 आएको भोटेकोशी बाढीका कारण नेपाल र चीनतर्फ ठूलो मानवीय र भौतिक क्षति भएको छ। नेपाल र चीन जोड्ने केरुङ नाका पनि पूर्ण रूपमा क्षति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन असोज 6 गते न्युयोर्क जानुहुने भएको छ। उहाँ असोज 6 गते स्वदेश फर्किने तय भएको छ। प्रधानमन्त्री शाह त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लाग्नु भएको हो। उहाँले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरको बारेमा राष्ट्रसङ्घको ध्यानाकर्षण गराउन हुनेछ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो, तर बाढीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लाग्ने भएको हो। प्रधानमन्त्री भ्रमण प्रतिनिधिमण्डल पनि 10 जनासम्मको सहभागिता हुने बताइएको छ। कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्ताधारी दलहरू नेकपा एमाले र नेकपाले न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्। सरकार गठनका समयमा भएको सहमति अनुसार दुवै दलले

साझा कार्यक्रम बनाएका हुन्। साझा कार्यक्रम बनाउन गठित कार्यदलले आपसी समझदारी कायम गर्दै नयाँ नीति, प्राथमिकता र प्रतिबद्धता समेटेको प्रतिवेदन मुख्यमन्त्री हेमत कुमार कार्कीलाई बुझाएको छ। कार्यदलमा नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङबो, एमाले संसदीय दलका उपनेता तिल कुमार मेनाङबो, मन्त्री तिलचन्द पाठक, सांसदहरू बाबुराम गौतम, गणेश सुप्रेदी, रेवती रमण भण्डारी, एमाले प्रदेश कमिटी सचिव राजकुमार भण्डारी हुनुहुन्थ्यो। हामीसँग खबर अझै नै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: सुनसरीको कोशी गाउँपालिका छ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ। कोशी गाउँपालिका छका 26 वर्षीय पम्पू यादव आज बिहान भैँसी चराउन गएको बेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर 4 गण हेडक्वार्टर सुनसरीका प्रमुख सशस्त्र प्रहरी परीक्षक लव कुमार सापकोटाले जानकारी दिनुभयो। मृतक यादवको शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल इनरुवा पठाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान को सापकोटाले बताउनुभयो। महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन्। दोधारा चाँदनी नगरपालिका 10 खडखडे नजिकै 15 वर्षीय सृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय नदी किनारमा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ। प्रहरीले इलाका प्रहरी कार्यालय दुधारा चाँदनी र प्रहरी चौकी बाबा थानबाट खटिएको प्रहरी टोलीले बेपत्ता किशोरीको खोजी गरिरहेको पनि जनाएको छ। साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार 18.07 अङ्कले बढेको छ। आजको कारोबारपछि नेप्से 25.60 अङ्कमा कायम नभएको छ। यो सहित लगातार चौथो दिन शेयर बजार हरियो अङ्कमा बन्द रह्यो। अघिल्लो कारोबारका दिन 4.66 अङ्क बढेको थियो। बजारको उताप चढाव आज न्यून रह्यो। दिनभर न्यूनतम अङ्क 25.42 अधिकतम 25.65 अङ्कको बिचमा नेप्से रह्यो। कारोबार रकम सामान्य बढेको छ। अघिल्लो दिन 3.46 अर्ब कारोबार भएकोमा आज 3.83 अर्ब भयो। हस्त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: दुबईमा रोजगारीको सुबर्ण अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98558359 98426443211 र 98142076704। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

0: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119328 र 98653773687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98555-63172 र 98452-12200।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459-64977 र 98020-35212।

0: 98550761 र 98550753।
1: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 स्थित वन। फोन 0556-93-440, 93-580 र 98550-26-440।
2: It's 6 o'clock, अहिले 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवाली सँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेको सीमा बाढी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै। जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील।
0: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, 3 दिन लाइन बस्दा पनि नपाएको गुनासो, कालो बजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
1: नेवार समुदायका परम्परागत मुखुण्ड नाच पुस्तकमा हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई, मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुसी व्यक्त।
2: उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुसी लाग्यो, धेरै खुसी लाग्यो।
0: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण, सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
1: र एनपिएलको ओटिटी प्रसारण अधिकार नेट टिभीले पायो। नेपालका बाढी पीडित प्रति युएएफएको ऐक्यबद्धता, यो हप्ता हुने च्याम्पियन्स लिगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-265-96-617,
1: मोबाइल 98-550-60-76-8, 98-550-60-76-9, 98-511-62-594, 98-510-54-22-4।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी र त्रिशुली नदीमा

0: आएको विनाशकारी बाढीको 13 दिन आज सरकारले देशभर राष्ट्रिय शोक मनाएको छ। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढी आएको 13 दिनसम्ममा 1355 जनाको शव फेला परेको छ भने झण्डै 5000 मानिसहरू सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चीनसँगको सीमासँग जोडिएको रसुवादेखि भारतसँगको सीमा जोडिएको नवलप्रासी पश्चिमसम्ममा मानिसहरूको खोजी चलिरहेको छ। रसुवामा भोटे कोशी भनिने नदी नुवाकोट पुगेपछि त्रिशुली र चितवन देवघाट भन्दा तल्लो भूभागमा नारायणी नदी भनेर चिनिन्छ। अहिले नेपाली सेना विभिन्न जलविद्युत आयोजनाका स्रोत तथा भूमिगत विद्युत गृह र हवाई मार्गबाट खोजी तथा उद्धारमा केन्द्रित छ। सशस्त्र प्रहरीले रसुवाको टिमुरेदेखि नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको गण्डक नहरसम्म नदी किनारसम्म स्थलगत खोजी गरिरहेको छ। आज सिलिमे जलविद्युत आयोजनाको पावर हाउससम्म पुग्ने प्रयास भएको नेपाली सेनाले जनाएको छ। यो आयोजनाको भूमिगत पावर हाउसभित्र जाने सुरुङमा अहिलेसम्म 100 मिटर भन्दा अगाडि जान सकिएको छैन। रसुवागढ जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहसम्म उद्धार टोली पुगे पनि मानिसहरू नभेटेको नेपाली सेनाले जनाएको छ। लाङटाङमा पेनिस्टक पाइप काटेर भित्रसम्म पुग्दा दुईजनाको शव भेटिएको छ। माथिल्लो त्रिशुली 1 धेरै सुरुङहरू रहेको कारण त्यसमा अहिलेसम्म नपुगेका ठाउँमा पुग्ने प्रयास भइरहेको सेनाले जनाएको छ। यसअघि नेपाली सेना र कोरियाली विज्ञहरूको विशेषज्ञ टोलीले यो आयोजनाबाट बाढीको 11 दिनमा एक चिनिया नागरिकको जीवित उद्धार गरेको थियो भने दुईवटा शव निकालेको सेनाले जनाएको छ। त्यसभन्दा तल माथिल्लो त्रिशुली ए र माथिल्लो त्रिशुली बी को आयोजनामा सेना र शस्त्र प्रहरी दुवैको संयुक्त टोली खोजी र उद्धारमा खटिएको छ। त्रिशुली 3A को भूमिगत पावर हाउस क्षेत्रबाट बाढीको 10 दिनमा दुईजना कर्मचारीको जीवित उद्धार भएको थियो। नेपाली सेनाले मानिसहरू जान नसकिने ठाउँमा ड्रोन प्रयोग गरेर पनि खोजी गरिरहेको जानकारी दिएको छ। सुरुङ संरचनामा मानिसहरू जीवितै रहने रहेको हुन सक्ने आशा अझै कायम रहेको सेनाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 84%, नुवाकोटमा 96 र धादिङमा 99% भन्दा धेरै घरधुरीमा विद्युत आपूर्ति भइसकेको जनाएको छ। अहिले बाढीबाट विस्थापित भएका मानिसहरूलाई 39 होल्डिङ सेन्टरमा राखिएको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्नुभएको छ। आज राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी विपत्तिले हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र नदेखाएर निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र त्यसबाट उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएको बताउनुभयो। नेपालले विगतमा पनि भूकम्प, बाढी, पहिरो, महामारी तथा अन्य विभिन्न विपत्तिहरूको सामना गर्दै आएको स्मरण गर्दै राष्ट्रपति पौडेलले हरेक पटक नेपाली नागरिकले असाधारण साहस, धैर्य, संयम र अदम्य दृढताका साथ कठिन परिस्थितिको सामना गर्दै आएको बताउनुभयो। उहाँले बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा नेपालले अपनाउँदै आएको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने बताउनुभयो। उहाँले परिवारका सदस्य तथा साथीभाइहरूको खबरको प्रतीक्षामा रहेका सबैलाई खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित हुनुपर्नेमा सचेत र संवेदनशील रहन सरकारको ध्यानाकर्षण समेत गराउनु भएको छ।
0: यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढी प्रभावित धेरै क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। आज आयोजित कार्यक्रममा उहाँले हेलिकप्टर प्रयोग गर्नुपर्ने क्षेत्र बाहेक अन्य ठाउँमा राहत पुगिसकेको जानकारी दिनुभएको हो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिएकाले कतिपय ठाउँमा राहत पठाउन कठिन भएको र त्यस्ता ठाउँमा त्रिशुली वा रसुवा जस्ता नजिकका बिन्दुबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। विपदको पहिलो दिनदेखि नै 3 सुरक्षा निकाय उद्धार र राहतमा 24 घण्टा सक्रिय रहेका डाक्टर उप्रेतीको भनाइ छ।
1: नेपाली काँग्रेसले रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई 1 करोड रुपियाँ आर्थिक सहयोग गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेल सहितको टोलीले सिंहदरबारमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो। भेटका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेलाई बाढी प्रभावित नागरिकको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गरेको पार्टी महामन्त्री पौडेलले बताउनुभयो। भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बाढीबाट क्षतिग्रस्त भएका जलविद्युत आयोजना भएका सुरुङ तथा टनेलमा फँसेका नागरिकको अवस्थाबारे जानकारी गराउन ध्यानाकर्षण गराएको बताउनुभयो।
0: यसैबीच भोटेकुसीमा आएको भीषण बाढीबाट विस्थापित नागरिकको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने भएको छ। आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराउने जानकारी दिनुभयो। उहाँका अनुसार तिनै तहका सरकारबीच कामको स्पष्ट बाँडफाँट गरी विस्थापितलाई सेल्टरमा राख्ने, खाद्यान्न उपलब्ध गराउने र पालिकाले गरेको खर्च प्रदेश सरकारले बिहोर्ने व्यवस्था मिलाएको बताउनुभयो। साथै प्रदेश सरकारले डीएनए परीक्षण र शव व्यवस्थापनमा सहजीकरण गर्नुका साथै बाढीमा परि अभिभावक गुमाएका बाल बालिकालाई कक्षा 12 आवासीय विद्यालयमा निशुल्क पढाउने निर्णय गरेको छ। धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौँ उपत्यकामा ग्यास तथा खाद्यान्नको अभाव हुन थालेकाले भोलिदेखि कुलेखानी भीमफेदी र कान्ति लोकपथलाई वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि मुख्यमन्त्री थापाले बताउनुभयो।
1: सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि कर छुटदेखि सहुलियतपूर्ण कर्जासम्मको पहिलो चरणको राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषदको निर्णय अनुसार बाढीबाट पूर्ण रूपमा क्षति भएका वा बगाएका व्यवसायिक गाडी, प्लान्ट, मेसिनरी र उपकरण नयाँ आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल छुट दिइनेछ। साथै बाटैमा नष्ट भएका आयातित वस्तुको भन्सार महसुल आउँदो 6 महिनाभित्र समायोजन गर्न सकिने व्यवस्था गरिएको छ। प्रभावित व्यवसायीका लागि कर विवरण र कर दाखिला गर्ने म्याद 2083 साल कार्तिक 25 गतेसम्म थप गरिएको छ। प्रभावित व्यक्तिहरूलाई आर्थिक वर्ष 2082-83 आयकरमा पूर्ण छुट दिइनेछ भने क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी तथा समायोजन प्रक्रियालाई सरल बनाइनेछ। वित्तीय क्षेत्रतर्फ प्रभावित व्यवसायीको बैंक कर्जाको सावा तथा ब्याज एकपटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न सकिनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। 2082 सालको मदन पुरस्कार विजेता पुस्तक नेवार समुदायका परम्परागत मुकुन्डु नाचका लेखकसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
7: पैसामा छ शक्ति, पैसामा छ सहारा।
6: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठधन सम्म,
7: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
6: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
6: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
7: इतिहास, गाथा र कथा, गाँठका कुरा,
6: गाँठका कुरा।
7: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेको सीमा बाढी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील। विस्थापितको खाद्यान्न तथा बसोबास व्यवस्थापनको जिम्मेवारी बागमती प्रदेश सरकारले लिने। प्रभावित उद्योग तथा व्यवसायको पुनरुत्थानका लागि पहिलो चरणको राहत प्याकेज घोषणा लगायत खबर प्रस्तुत गरियो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। साउनको पहिलो हप्तादेखि नै सहज रूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढी र पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीडमा गएको पहिरोपछि झनै पीड़ित बनेका छन्। काठमाडौँ उपत्यकामा ग्यास सिलिण्डर भर्ने 19 प्लान्ट भए पनि कृष्णभीडमा सड़क अवरुद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन्। व्यवसायीहरूले हेटौडा, बीरगंज, नवलपरासी र धनुषा लगायतका ठाउँबाट ग्यास भरेर उपत्यका ल्याइरहेका छन्। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रति सिलिण्डर 2060 रुपियाँमा थप 105 रुपियाँ 38 पैसा जोडेर बिक्री गर्न भनेको छ। तर उपभोक्ताहरूले बढेको मूल्य तिर्न तयार हुँदा समेत सहजै ग्यास पाउन सकेका छैनन्। नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक 35,000-40,000 सिलिण्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत 30,000 सिलिण्डर मात्र भित्रिरहेको छ। ग्यास नपाएपछि अहिले बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वार लगायत उपत्यका विभिन्न डिपोहरूमा बिहानैदेखि ग्यास सिलिण्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ। यता उपभोक्ता अधिकारवादी संघ संस्थाले भने बजारमा ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भइरहँदा र मनपरी मूल्य बढाउँदा समेत सरकारले प्रभावकारी अनुगमन र नियमन नगरेको आरोप लगाएका छन्।
0: मध्य प्रदेश सरकारले अस्थायी विकासको प्रवृत्ति अन्त्य गर्ने प्रयास स्वरूप आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नयाँ अभ्यास थालेको छ। प्रदेश अर्थ मन्त्रालयले सबै मन्त्रालयले बजेटको अख्तियारी दिएसँगै भदौ महिनादेखि नै विकास आयोजनाका काम अघि बढाउन बाटो खोलेको छ। प्रदेश अर्थमन्त्री युवराज भट्टराईले अब विगतमा जस्तो आर्थिक वर्षको अन्त्यमा हतार हतार विकास निर्माण गर्नुपर्ने अवस्था नआउने बताउनुभयो। उहाँका अनुसार सुरुमै बजेट उपलब्ध गराएकाले अब मन्त्रालयहरूले योजना तयारी र बोलपत्र आह्वानको काम तत्काल थाल्न सक्नेछन्। वर्षदेखि प्रदेश सरकारले 1 करोड रुपियाँ भन्दा कम लागतका योजना बजेटमा समावेश गरेको छैन। टुक्रे योजना र उपभोक्ता समिति मार्फत हुने काममा अनियमितता बढेको भन्दै चालु आर्थिक वर्षको 41.13 अर्ब बराबरको बजेटलाई बोलपत्र प्रणाली मार्फत ठूला र परिणाममुखी आयोजनामा मात्र केन्द्रित गरेको छ। यद्यपि समयमै ठेक्का लागे पनि निर्माण व्यवसायहरूले काम ओगट्ने, स्रोतको अनिश्चितता हुने र काम गुणस्तरीय नहुने जोखिम भने कायमै छ। असारे विकासको संस्कार तोड्ने यो नीतिगत परीक्षण सफल भएमा मध्य प्रदेशको विकास प्रशासन र निर्माणको गुणस्तरमा ठूलो सुधार आउने अपेक्षा छ।
1: 2082 सालको मदन पुरस्कार विजेता वीणा जोशीले यो पुरस्कार एउटा कृति प्रति मात्र नभई नेवार संस्कृति प्रति सम्मान रहेको बताउनु भएको छ। मदन पुरस्कार गुठीको हिजोको बैठकले 2082 सालको मदन पुरस्कार नेवार समुदायका परम्परागत मुकुण्डो नाच पुस्तकलाई दिने निर्णय गरेपछि उहाँले यस्तो बताउनु भएको हो। पुरस्कार पाउँदा कस्तो अनुभव भयो भनेर साथी सम्झना महर्जनले लेखक वीणा जोशी राज भण्डारीलाई सोध्नु भएको छ।
8: पुरस्कार पाउनु भन्ने कुरा नराम्रो त हुँदै हुँदैन। मैले पाउँला भने एक्सपेक्ट पनि गरेको थिइनँ। नेवार समुदायको परम्परागत मकुण्डो नाचको बारेमा भन्दैमा मानिसले कहिले कहिले सिम्पली लिन्छ, तर मदन पुरस्कार गुठीले यसको गहराईलाई बुझेर मलाई दिन गर्नुभयो है उहाँहरूको लागि। मलाई भन्दा पनि उहाँहरूले नेवारी समाजको संस्कृतिलाई कलालाई बुझेर यो मलाई दिनुभयो पुरस्कार होइन, नेवार समुदायको संस्कृति कलालाई बुझेर दिएको पुरस्कार ठान्छु र उहाँलाई धेरै धेरै धन्यवाद छ।
9: 298 जनाले आवेदन दिनुभएको रहेछ, कसरी छानिनु भयो जस्तो लाग्छ?
8: नेवार संस्कृतिलाई बुझ्ने मान्छे नेपालमा धेरै कम छ कि धेरै थोरै छ, तर उहाँले त्यो मेरो किताब पढेर लेखेको कुरालाई उहाँले बुझिदिनु भएकोले मलाई चाहिँ एकदम उहाँप्रति श्रद्धा छ। अब मैले व्यक्तिगत रूपमा पाएको कुरा त मलाई खुस नलाग्ने कुरै छैन नि, तर उहाँहरूको हाम्रो कलाप्रतिको रेस्पेक्ट देखेर अझ गर्व लाग्यो कि खुसी लाग्यो, धेरै खुसी लाग्यो।
9: नेवार समुदायको परम्परागत मुकुण्डो नाचको बारेमा थियो यो पुस्तक होइन, वास्तवमा पुस्तकमा चाहिँ मुख्य कुरा चाहिँ के छ?
8: मुख्य कुरा त यसमा भनौँ, मैले 18 खण्डमा लेखेको छु अनि सकेसम्म चाहिँ मैले मैले मकुन नाच कहाँ नेवारहरूले नाच्ने मकुन नाचहरू सङ्कलन गरेको त्यसमा सायद 40 वटाभन्दा बढी छ होइन। अब एक एक किसिमको नाच पनि 3-4 ठाउँमा गर्दाखेरि एउटा खण्डमा राखेर अध्याय छुट्याएर लेखेको छु। सबभन्दा पहिले त हाम्रो यो मकुन्ड नाचको परम्परा कसरी हुन्छ के हुन्छ भन्ने बुझाउने कोसिस गरेको। मेरो यो 50-55 वर्षको उसमा कतिवटा नाच बन्द पनि भइसकेको छ होइन। यस्तो नहोस् तर के गरे भयो भने अझ इतिहास भए पनि नेवारले नेपालीले चिनोस् जानोस् हामी कति प्राचीन थियौँ, हाम्रो संस्कृति कतिको सिभिलाइज थियो, हामी हाम्रो अमूर्त कलाहरू के थियो भन्ने कुरा, अमूर्त कलासँग मूर्त कला के जोडी छ, कसरी यो एक दुसरालाई बचाइरहेछ भन्ने कुराहरूलाई पनि मैले बुझाउनु खोजेँ।
9: जुन यो संकलन र अभिलेखीकरण गर्न के चुनौती थियो यहाँलाई?
8: मेरो ग्रेजुएसन डान्समा मैले गरेको हो, क्लासिकल डान्स इन्डियाबाट, डिप्लोमा पाकिस्तानबाट गरेको हो। 26 सालदेखि मैले सुरु गरे हो, 26 साल 27-28 सालसम्म खुब लाग्यो। त्यसपछि बिहा भएपछि अब यो बिहाको जिम्मेदारी आयो होइन, अब 2-3 वर्ष मैले बाहिर पनि बसिनु पर्यो, ग्याप पनि धेरै भयो, कहीँ नाच भयो भने जानुपर्ने, घरमा कहिले कहिले दुध खाने छोरीलाई छोरेर पनि मैले रातभरि नाचेर जानुपर्ने हुन्थ्यो। त्यो ठिकै छ, त्यो मेरो इच्छा हो नि त।
0: हुनुहुन्थ्यो लेखक बिना जोशी भण्डारी। उहाँको कृति नेवार समुदायको परम्परागत मुकुन्डो नाचले 2082 सालको मदन पुरस्कार पाउने भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: अथवा डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 18.07 अंकले बढेर 2560.84 बिन्दुमा पुगेको छ। नेप्सी लगातार चौथो कारोबार दिन बढेको हो। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। गएको बिहिबार 3.46 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीका 92,98,000 कित्ता सेयर 3.83 अर्ब रुपियाँमा किनबेच भएको छ।
4: वर्षायाम सकिसँगै प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार भदौ महिनामा मात्र 614 जना पर्यटक र यस मार्गमा प्रवेश गरेका छन्। पछिल्लो दुई हप्ता यता विशेष गरी मनासलु हिमाल आरोहण र पदमार्गका लागि पुग्ने पर्यटकको संख्या बढेको छ। पर्यटकको आगमन बढेसँगै लमजुङ र मनाङका होटल तथा पर्यटन व्यवसाय उत्साहित बनेका छन्। यद्यपि मुख्य याम सुरु हुनु अघि नै पदमार्ग को बाटो घाटो मर्मत तथा सुधार गर्नुपर्नेमा स्थानीय व्यवसायीको जोड छ।
5: काठमाडौँको भद्रकालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कको परिसरमा जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह शुरू भएको छ। जुम्लाको अर्ग्यानिक स्याउको प्रचार प्रसार तथा बजार प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीको पहिलो दिन कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रदर्शनी स्थलको निरीक्षण तथा अवलोकन गर्नुभयो। उहाँले जुम्ली स्याउको गुणस्तर र यसको विशिष्ट पहिचानलाई मध्य नजर गर्दै यसको ब्रान्डिङ र व्यवस्थित बजार व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। एक हप्ता चल्ने प्रदर्शनीमा जुम्लाका विभिन्न बगैंचाबाट ल्याएका अर्ग्यानिक स्याउहरू उपभोक्ताका लागि प्रत्यक्ष बिक्री वितरणमा राखिएका छन्।
4: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि एक हप्ताको समय सीमा दिनुभएको छ। मन्त्रालयमा उद्योगीहरूसँगको छलफलका क्रममा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लङ्घन गर्ने उद्योगहरूलाई कारवाहीको चेतावनी दिनुभएको हो। सिमरा र बिरगञ्ज क्षेत्रका दर्जनौ उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला गम्भीर रूपमा प्रदूषित भएको छ। यसबाट बाह्रको सिमरा, माहुली तथा वर्षाको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र विन्ध्यवासिन लगायत दर्जनौ गाउँका लाखौं बासिन्दा प्रभावित भएका छन्। मन्त्रीले उद्योगीहरूलाई यो विषयमा केवल औपचारिक बैठकको रूपमा मात्र निर्णय लिन र तत्काल सुधारका कार्यहरू थाल्न निर्देशन दिनुभयो।
5: जंगली हात्तीको त्रास र क्षतिका कारण पीड़ित झापाका बासिन्दाले सरकारले प्रस्ताव गरेको हात्ती करिडोर नीति तत्काल फिर्ता लिन माग गरेका छन्। मेचीनगर नगरपालिका र बुद्ध शान्ति गाउँपालिकाका स्थानीयवासीले यो अवधारणाले परापूर्व कालदेखिको मानव बस्ती नै स्थापित हुने भन्दै कडा विरोध जनाएका हुन्। हात्ती करिडोरले झापादेखि उदयपुरसम्मका लाखौं नागरिक प्रभावित हुने भन्दै स्थानीयले कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाओ अभियान शुरू गरेका छन्। हात्तीबाट अति प्रभावित मेचीनगरका बासिन्दाको भेलाले नीलकण्ठ तिवारीको संयोजकत्वमा 105 सदस्यीय संघर्ष समिति गठन गरेको छ। अभियानका संयोजक तिवारीले पर्यटन प्रवर्धन र हात्ती संरक्षणको नाममा मानव बसोबास र कृषि भूमि मास्न नहुने बताउनु भएको छ। हरेक वर्ष भारतबाट हुलमा आउने जंगली हात्तीले झापादेखि कोशी टप्पुसम्म ठूलो जनधनको क्षति गर्दै आएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा कुकुरको तीव्र सुँग्ने क्षमता र कृत्रिम बुद्धिमत्ता अर्थात एआईको संयोजनबाट क्यान्सरको प्रारम्भिक संकेत पहिचान गर्ने नयाँ विधि विकास भइरहेको छ। बेंगलुरूमा रहेको स्टार्टअप डोग्नोसिसले 15 विशेष तालिम प्राप्त कुकुरको गन्ध प्रतिको प्रतिक्रियालाई एआई मार्फत विश्लेषण गर्ने प्रविधि अघि बढाएको हो। यो प्रक्रियामा बिरामीले झण्डै 10 मिनट कपासको मास्कमा सास फेर्नुपर्छ। पछि प्रयोगशालामा सेन्सरयुक्त उपकरण लगाएका कुकुरले यो नमूना सुक्दा उनीहरूको मस्तिष्क गतिविधि, श्वास प्रश्वास र शरीरको भाषालाई एआईले विश्लेषण गर्छ। यस क्रममा बिरामी र कुकुर बीच प्रत्यक्ष सम्पर्क भने हुँदैन। कर्नाटकका 6 अस्पतालमा 1500 भन्दा बढी सहभागीमा गरेको अध्ययन अनुसार 7 प्रमुख प्रकारका क्यान्सर पहिचानमा यो विधिले 90% भन्दा बढी शुद्धता दिएको छ। यो अनुसन्धान जर्नल अफ क्लिनिक अन्कोलोजीमा समेत प्रकाशित भइसकेको छ। मानिसको तुलनामा कुकुरको सुँग्ने क्षमता अधिक हुने भएकाले रोगका कारण शरीरबाट निस्कने सूक्ष्म रसायन र गन्ध उनीहरूले सजिलै पहिचान गर्न सक्छन्। कम्पनीका अनुसार कुकुरहरूलाई सकारात्मक प्रोत्साहन मार्फत तालिम दिइन्छ र उनीहरूबाट दैनिक 30-45 मिनट मात्र काम लिइन्छ। प्रारम्भिक नतिजा आशाजनक रहे पनि थप ठूलो स्तरको अध्ययन र चिकित्सकीय पुष्टि आवश्यक रहेको स्वतन्त्र क्यान्सर विशेषज्ञहरूले बताएका छन्। डायग्नोसिसले भने आउँदो वर्षसम्ममा यो सहज र कम खर्चिलो परीक्षण विधिलाई व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य राखेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको ओटीटी प्रसारण अधिकार नेट टिभीले प्राप्त गरेको छ। नेपाल क्रिकेट संघ क्यानले आह्वान गरेको बोलपत्रमा 18,04,00,000 रुपियाँमा नेट टिभीले ओटीटी अधिकार पाएको हो। यस्तै नेपालभरका लागि टेलिभिजन प्रसारण अधिकार 14,64,00,000 रुपियाँमा हिमालय टेलिभिजन नेटवर्क प्रारीले पाएको छ। यस्तै टिकेटिङ अधिकार 85,00,000 रुपियाँमा ई सेवाले पाएको छ। टिकेटिङबाट प्राप्त हुने आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित तथा प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने क्यानले प्रतिबद्धता व्यक्त गरेको छ।
4: नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा केही बेर अघि सकिएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा हरायो। यसअघि अन्नपूर्ण पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौँ रेड्सलाई हराएको थियो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्म्याट्स र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुका 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गति आइतबार हुनेछ।
5: र युरोपेली फुटबलको नियामक निकाय युईएफएले नेपालमा भदौ 10 गते गएको बाढीका पीड़ित प्रति ऐक्यबद्धता जनाएको छ। युईएफएले यो हप्ता हुने च्याम्पियन्स लीगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। त्यस क्रममा नेपाल तिमी एक्लै छैनौ भन्ने सन्देश लेखिएको ब्यानर पनि प्रदर्शन हुनेछ। युईएफएका अध्यक्ष अलेक्जेन्डर चेफेरिनले विपदमा परेका नेपाली प्रति आफ्नो संस्थाको ऐक्यबद्धता रहेको बताउनु भएको छ। यसअघि स्पेनी क्लब बार्सिलोना, रियल मेड्रिड लगायतले पनि खेल अघि नेपालका बाढी पीड़ितको सम्झनामा मौन धारण गरेका थिए।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोसीमा बाढी आएको 13 दिन आज राष्ट्रिय शोक मनाइयो। अझै पनि जीवित भेटिने आशामा खोजी कार्य चल्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपील।
4: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव, 3 दिन लाइन बस्दा पनि नपाएको गुनासो, कालोबजारी हुँदा पनि सरकार मौन बसेको उपभोक्ताको आरोप।
5: नेवार समुदायका परम्परागत मुकुण्ड नाच पुस्तक हराउँदै गएका नाचहरू चिनाउने प्रयास गरेको लेखक जोशीको भनाई, मदन पुरस्कारले कलाप्रति सम्मान गरेको भन्दै खुसी व्यक्त।
4: भारतमा क्यान्सर पत्ता लगाउन कुकुर र एआईको सहकार्यको परीक्षण, सहज र कम खर्चिलो परीक्षण विधिलाई अर्को वर्ष व्यावसायिक रूपमा बजारमा ल्याउने लक्ष्य।
5: र एनपीएलको ओटीटी प्रसारण अधिकार नेट टिभीले पायो। नेपालका बाढी पीड़ित प्रति युईएफएको ऐक्यबद्धता, यो हप्ता हुने च्याम्पियन्स लिगका सबै खेल अघि 1 मिनट मौन धारण गर्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाई
2: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
4: दुबईमा रोजगारीको सुवर्ण अवसर
5: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला
4: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ
5: निशुल्क परामर्श वा थप जानकारीका लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन
4: सम्पर्क 98550 58369 98426 43211 र 98142076704
1: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
6: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश

बाढीमा परि मृत्यु भएका माडीका इन्जिनियर विमल काफ्लेको सम्झनामा छेकोस स्थापना जारी 3100 स्टारको फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल सम्पन्न वर्षा बाढीका कारण चितवनको पर्यटकीय क्षेत्र सुनसान शहीद लखन रेश कामनालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्ला कोटीको माग बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 मन्त्रीले दिए सामूहिक राजीनामा पूर्व मुख्यमन्त्रीले अवरोध गर्ने डरले कर्णाली प्रदेश सभा बन्द र 77 जिल्लामा तदर्थ समिति गठन गर्न खट्य जय नेपाल पार्टीका नेता महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न काङ्ग्रेस निर्वाचन समितिको बैठक आह्वान नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म श्रीजा थापा तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा रसुवास्थित भुटेकोसी नदीमा आएको बाढीमा परि मृत्यु भएका इन्जिनियर विमल काफ्लेको सम्झनामा छेकोस स्थापना गरिएको छ सोमबार परेको 13 दिनको पुण्यतिथिको अवसरमा काफ्ले परिवारले उहाँ पढेको विद्यालयलाई अछेकोष बापत रु 2,55,429 हस्तान्तरण गर्नुभएको हो स्वर्गीय काफ्लेका बुबा महदत्त काफ्ले र उहाँको परिवारले जनजीवन माध्यमिक विद्यालय माडीका प्रधानाध्यापक अमृता केसी र शिक्षक रामप्रसाद भण्डारीलाई 16 रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो कक्षा 10 विद्यालयमा प्रथम हुँदै आउनुभएका काफ्लेको सम्झनामा स्थापना गरिएको अछेकोषबाट विद्यालय प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको बुबा महदत्तले बताउनुभयो र सुवाको भुटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माणिसात किर्तनपुर माथिल्लो टोलस्थित माछाबुसे टोल विकास संस्थाले 25,500 रुपियाँ सहयोग गरेको छ संस्थाले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार राहत कोषमा हस्तान्तरण गरेको हो यसैबीच बाढीबाट प्रभावित पीड़ित परिवारको राहतका लागि माणिसात किर्तनपुर स्थित मिलिजुली हित कोषले 10,000 रुपियाँ सहयोग गरेको छ हित कोषको भदौ 20 बसेको बैठकले बाढी पीड़ितको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले 10,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो माडीको बरुवा खेल मैदानमा जारी 3100 स्टार कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भीषण वर्षाका कारण स्थगित भएको खेल सम्पन्न भएको छ माडीको चैनपुर युवा क्लब र बाह्र जिल्लाको सिमरा भेटान क्लबबीच भएको खेल निर्धारित समयमा एक गोलको बराबरीमा सकिएको थियो त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएकोमा चैनपुर युवा क्लब विजय भएको हो यसअघि आइतबार भारी वर्षाका कारण खेल मैदान प्रभावित भएपछि चैनपुर युवा क्लब र सिमरा भेटान क्लबबीचको खेल स्थगित गरिएको थियो पेनाल्टी सुटआउटमा जित निकाल्दै चैनपुरले प्रतियोगिताको आगामी चरणमा आफ्नो स्थान गरेको छ चितवनको पर्यटकीय क्षेत्र सौराहामा यति बेला पर्यटकको आवागमन बढ्दै जाने बेला हो विगतमा आन्तरिक तथा बाह्य पर्यटकहरू यो समयमा बढ्दै गएको तथ्याङ्क छ तर यसपटक भने नगन्य मात्रामा पर्यटक सौराहामा भेटिन्छन् अहिले होटलको अकुपेन्सी नै 5% भन्दा कम छ अहिले हामी कहाँ पर्यटक नै छैनन् भन्दा फरक पर्दैन सबैजसो होटलको अकुपेन्सी 5% भन्दा कम छ क्षेत्रीय होटल संघका सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले भन्नुभयो घिमिरेले सञ्चालन गरिरहनु भएको जंगल सफारी लज होटलमा 34 कोटा छन् अहिले केही कोटा सबै खाली र बुकिङ पनि रद्द भइसकेको उहाँले जनाउनुभयो राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोर्खाको शहीद लखन र चितवनको इच्छाकामना गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ गोर्खा दुईका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका उहाँले यी दुई गाउँपालिका बाढीका कारण संकटमा रहेको जानकारी दिनुभयो सरकारले रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका नदीतटीय केही पालिकाहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ सांसद बुर्लाकोटीले सञ्चारकर्मीसँग कुराकानी गर्दै भुटेकोसी बाढीबाट चितवनको इच्छाकामना र गोर्खाको शहीद लखन गाउँपालिकाका केही क्षेत्र पनि प्रभावित भएको जनाउँदै सरकारले यसलाई पनि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने आग्रह गर्नुभयो चितवन वर्ल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही भदौ 27 असोज 3 गतेसम्म सञ्चालन हुने भएको छ भरतपुर फुटबल क्लब बीएफसीको आयोजनामा हुने प्रतियोगिता भरतपुर स्थित नेपाल प्रहरी शिक्षालयको खेल मैदानमा सञ्चालन हुनेछ प्रतियोगितामा नेपालका विभिन्न क्लब तथा विदेशी दुई टोली सहित 8 टोलीले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो प्रतियोगितामा हनामी बीएफसी पाक्साम भुटान देवधर पन्धी रेड हर्स इलाम एप्पल गुरु सूर्यपुर एफसी सादो बाटो युथ क्लब मलेसियाको एनपेड एफसी र एफपीएफ काठमाडौँ सहभागी हुनेछन्
बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राजीनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई भेटेर बुझाउन खोजे पनि उहाँले भेट दिन नचाहेपछि मुख्यमन्त्री कार्यालयमै राजीनामा पत्र बुझाएर हिँडेका हुन्। बानिया भने बुधबार कार्यक्रममा चितौनतिर गएको उहाँ निकट स्रोतले बताएको छ। राजीनामा दिने एमालेका मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्। यसै गरी बिना विभागीय मन्त्रीहरू किरण थापा मगर, भरत बहादुर केसी र जयराम थापा रहेका छन्। परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपील गरिएको छ। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार गर्न र बाक्लो लेदुका कारण बारिसको पहुँच पुग्न नसकेको स्थानमा खोजी गर्न नेपालको आफ्नै प्राविधिक क्षमता अपर्याप्त भएपछि सरकारले विदेशी नियोग र मित्र राष्ट्रहरूसँग सहयोग मागेको हो। बाढीबाट प्रभावित रसुवा, नकुट र धादिङका नागरिकलाई स्वास्थ्य बिमा सेवा लिन सहज हुने भएको छ। स्वास्थ्य बिमा बोर्डले 3 जिल्लामा 3 महिनाका लागि स्वास्थ्य बिमामा लाग्दै आएको सहभुक्तानी र क्यापिङ हटाउने निर्णय गरेको छ। बोर्डको भदौ 22 गते बसेको निर्णय अनुसार गत भदौ 10 गते रसुवा जिल्लाको लेन्दे खोलामा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नकुट र धादिङलाई सरकारले 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा यस्तो निर्णय गरेको हो। सुरुङकै 3A जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेपछि 42 जना फँसेको अनुमान थियो। सुरुङको प्रवेशद्वार नै करिब 15 मिटर लेदो, ढुङ्गा, गेटी र बालुवाले पुरिएको थियो। उद्धार टोलीका अगाडि सुरुङभित्र पुग्ने बाटो नै थिएन। इन्जिनियर श्रीराम नेउपाने र सागर ढकाल 11 भदौको रातिदेखि उद्धारको तयारीमा जुटे। 12 गते स्थलगत निरीक्षण गरेपछि उनीहरूले पावर हाउसको माथिल्लो भागमा केही व्यक्ति जीवित रहेको हुन सक्ने अनुमान गरेका थिए। त्यसपछि पुग्ने सबैभन्दा सम्भावित बाटो 160 मिटर लामो केबल डक्ट सुरुङ रहेको थियो। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको आगामी 15 महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभयो। विज्ञप्ति अनुसार निर्वाचन समितिको बैठक भदौ 23 गते मंगलबार दिउँसो 1 बजे ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। जय नेपाल पार्टीले असोज महिनामा 77 जिल्लामा तदर्थ जिल्ला कार्य समिति गठन गर्ने भएको छ। त्यसका लागि पार्टीका केन्द्रीय सदस्य सहितका नेताहरूलाई खटाएको सचिवालय सदस्य सगुन सुन्दर लाउतीले जानकारी दिनुभयो। भदौ 4 गते सम्पन्न पार्टीको केन्द्रीय कार्य समिति बैठकको निर्णय अनुसार विभिन्न नेताहरूलाई जिल्ला तदर्थ समिति गठन गर्न जिम्मेवारी सहित खटाइएको लाउतीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। दोस्रो गते पूर्व मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश सभा अवरुद्ध गर्नुभयो। आफूले दर्ता गराएको गैर सरकारी विधेयक सदनमा टेबल नगरिएपछि उहाँ सदनमा पलिटी कसेर बसिदिनु भएको थियो। सभामुख नन्द गुरुङले सभा सञ्चालनमा सहयोग माग्दा शर्माले नमानेपछि 15 मिनटका लागि बैठक स्थगित भयो। यद्यपि त्यसपछि अहिलेसम्म सभा बस्न सकेको छैन। सभा बस्दा शर्माले अवरोध गर्ने हुन् कि भन्ने सत्ता पक्षको डरले सभा बन्दक जस्तै बनेको छ। भदौ 10 गते रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार तातोपानी नाकाबाट 536 जना नेपाली फर्किएका छन्। यसै गरी 106 जना नेपाल फर्कने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको हो। नेपाली काङ्ग्रेसले गत भदौ 10 गते रसुवा, नौकोट लगायतका क्षेत्रमा गएको बाढी पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। सोमबार नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको पार्टीको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री डाक्टर सोरेन बाग्लेलाई भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको प्रवक्ता देवराज आलिसले जानकारी दिनुभयो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ।
देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। बाढीमा परि मृत्यु भएका माडीका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षकोष स्थापना जारी। विश्व स्टार कफुल प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल सम्पन्न। रस बाढीका कारण चितवनको पर्यटकीय क्षेत्र सुनसान। शहीद लखन र इच्छा कामनालाई विपद संकटग्रस्त क्षेत्र। प्रमुख सचेतक बुर्लाकोटीको माग। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 मन्त्रीले दिए सामूहिक राजीनामा। मन्त्रीले अवरोध गर्ने डरले कडाली प्रदेश सभा बन्धक। 77 जिल्लामा तदर्थ समिति गठन गर्न खटिए जय नेपाल पार्टीका नेता। महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न काङ्ग्रेस निर्वाचन समितिको बैठक। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: बिहान 37 देखि साँझ 36 बजे सम्म बहिरङ्ग अर्थात ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप, जाँचको
2: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीडामा रहेका नागरिकहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी भोटेकोसी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि आज राष्ट्रको नाममा सम्बोधन गर्दै यो कठिन घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो।
5: यस कठिन घडीमा म सम्पूर्ण राजनीतिक दलहरू, निर्वाचित जनप्रतिनिधिहरू, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न सङ्घ संस्थाहरू, निजी क्षेत्र, व्यवसायी समुदाय तथा सम्पूर्ण नागरिकहरूलाई यस कठिन घडीमा एकताबद्ध भएर उभिन हार्दिक आह्वान गर्दछु। यो विभाजनको समय होइन। एक अर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
4: राष्ट्रपति पौडेलले बाढी पीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेकोमा आफू विश्वस्त रहेको बताउनुभयो। बाढी पीडित तथा प्रभावितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको सङ्केतका रूपमा बुझ्न आग्रह गर्दै राष्ट्रपति पौडेलले पीडाबाट गुज्रिरहेको यस कठिन समयमा आफू सबै प्रभावित नागरिकको साथमा रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ्दै गएको तापक्रम र उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएकोले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अपिल गर्नुभयो।
5: यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
4: नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनर्स्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढाइएको बताउनुभयो। सहायक रथी थापाले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा ठूलो ढुङ्गा, लेदोका साथै प्रवेश स्थलमा हेलिकप्टरबाट मात्र पुग्न सकिने स्थानमा समेत खोज कार्य जारी रहेको र टनेलमा ब्रेक थ्रु नभएसम्म खोज जारी रहने बताउनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा बाढीको समय धेरैजसो कर्मचारीहरू सुरुङभित्र नै नभएको जानकारी दिनुभयो। उहाँले सरकारको निर्देशन बमोजिम विपदसँग सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरी खोज तथा उद्धार भइरहेको उल्लेख गर्नुभयो। प्राधिकरणका कार्यकारी

0: प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढी आउँदा चीनतर्फ भागेर ज्यान बचाएका 100 भन्दा बढी नेपाली नागरिकलाई चिनिया र नेपाली पक्षको समन्वयमा सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1356 जनाको शव फेला परेको छ। फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1114 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1280 र आफन्तका 1290 गरी कुल 2570 डिएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1311 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। यसैबीच भोटेकोसी बाढी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। रसुवाको भोटेकोसीमा आएको बाढीमा परेर 34 देशका 587 विदेशी पर्यटक बेपत्ता भएका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, लाटभियाका 33, चीनका 26 जना बेपत्ता भएको पर्यटन विभागले जनाएको छ। यस्तै रसियाका 8, सिङ्गापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरेर 161 पुरुष र 27 महिला बेपत्ता भएको विभागले जनाएको छ। हालसम्म 307 विदेशी पर्यटकको उद्धार गरिएको विभागले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनर्स्थापनाका काम अघि बढाउन तिनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। धादिङको गल्छीस्थित भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूत गराउनु सरकारको पहिलो दायित्व भएको बताउनुभयो। सभामुख अर्यालले प्रभावित नागरिकलाई अनावश्यक प्रशासनिक झन्झट नदी स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकाय आफै प्रभावित क्षेत्रमा पुगेर मानवीय तथा भौतिक क्षतिसँगै कृषि, व्यापार, व्यवसाय र जीविकोपार्जनमा पुगेको क्षतिको यथार्थ विवरण सङ्कलन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सभापति लामिछानेले नेपाल सरकारले जारी राखेको खोज, उद्धार, राहत कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गरिरहेको बताउनुभयो। सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारले पुर्याएको सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो भने जवाफमा विदेश मन्त्री रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभयो। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीसहित मुलुकभर बाढी, पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा आज दीप प्रज्वलन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्न आज साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। बाढीमा परि घाइते भएकाको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री इरुथिसाम एडमबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोसी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिव सरकार र जनताका तर्फबाट दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। परराष्ट्र मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति ऐक्यबद्धता र समर्थन व्यक्त गर्नुभएकामा मालदिव सरकार तथा जनताप्रति आभार व्यक्त गर्नुभयो। नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज 1,38,79,000 रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूका तर्फबाट संकलित रकम कोषमा जम्मा गरिएको हो। सुशासनको माग राखी युवाहरूको नेतृत्वमा आन्दोलन भएको एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहपछि मुलुकमा गत फागुन 21 गते निर्वाचन भई युवाकै नेतृत्वमा सरकार गठन भएको छ। जेएनजी विद्रोहपछिको एक वर्ष कस्तो रह्यो त? सहकर्मी यशोदा अधिकारीको एक रिपोर्ट।
1: भ्रष्टाचारको अन्त्य र नेतृत्वमा युवा पुस्ताको उपस्थिति लगायतका माग सहित नवयुवाहरूको नेतृत्वमा आन्दोलन भएको एक वर्ष पूरा भएको छ। जेएनजी विद्रोहको एक वर्षको अवधिमा केही सकारात्मक परिवर्तन भएको प्रत्यक्ष अनुभूत आम नागरिकले गरिरहेका छन्। वर्षौंदेखि सत्ताको बागडोर सम्हाल्दै आएका पुराना दलहरूलाई विस्थापित गरी मुलुकको नेतृत्व युवाहरूको काँधमा पुग्नु आन्दोलनको मुख्य उपलब्धि मानिएको छ। जेएनजी विद्रोहपछि बनेको अन्तरिम सरकारले तोकिएकै समयमा आम निर्वाचन गराउनु र विद्रोहको समर्थनमा रहेको राजनीतिक दललाई जनताले अत्याधिक बहुमत दिलाउनु अर्को महत्वपूर्ण पक्ष हो। निर्वाचनमा झण्डै दुई तिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा स्थायी सरकार गठन हुनु आन्दोलनको अर्को उपलब्धि मान्न सकिन्छ। सरकार गठन भए लगत्तै सदाचार नीति सार्वजनिक गर्नेदेखि नयाँ कानून निर्माण प्रक्रिया र संशोधन गर्नुपर्ने कानूनहरूको सूची नै तयार गरेर काम गर्ने प्रयास सराहनीय रहेको विश्लेषकहरू बताउँछन्। यो एक वर्षको अवधि विगतमा जस्तो सत्ताको आडमा हुने आर्थिक हिनामिनाका खबरहरू आउन छाडेका छन् भने स्थायी सरकारमा युवाहरूको समावेशी नेतृत्व स्थापित छ। सरकार गठनको छोटो अवधिमा देखिएका यी सकारात्मक परिवर्तनलाई आशाको संकेत मान्नुहुन्छ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उप प्राध्यापक दिपेश घिमिरे।
2: युवालाई राजनीतिको नेतृत्वमा स्थापित गर्ने कुरामा महत्वपूर्ण योगदान गर्यो। छोटो समयमा हाम्रो संक्रमणलाई टुङ्ग्याएर नयाँ नेतृत्वमा जाने र स्थिर प्रकृतिको सरकार गठन गर्ने कुरामा पनि नेपालको जेएनजी विद्रोहको सफलता हो भन्ने लाग्छ मलाई। भ्रष्टाचार जन्य क्रियाकलापबाट सृजित हुने आर्थिक असमानतालाई न्यूनीकरण गर्नको लागि एउटा तहको निष्ठावान नेतृत्व तयार भइरहेको छ।
1: राज्य कोषको दुरुपयोग विरुद्ध उठेको आन्दोलनले राज्यका निकायहरूलाई सचेत गराएको छ। त्यस्तै परम्परावादी राजनीतिक कोर्स नै बदल्ने गरी भएको आन्दोलनबाट उदाएको दलको नेतृत्वमा बनेको सरकारले भ्रष्टाचार रोकेको तर्क गर्नुहुन्छ समाजशास्त्र विषयका अर्का उप प्राध्यापक विष्णु दाहाल।
3: सुशासनै प्रत्यापति भयो भने ठोकुवा सकिन्न, तर कम्तीमा भ्रष्टाचार नियन्त्रणको उपायहरूमा चाहिँ एउटा माइल स्टोनको काम चाहिँ भएको देखिन्छ। काम नलाग्नेहरूलाई को शासन सत्ता चाहिँ फेर्नु पर्छ भनेको किन पुराना त सिन्डिकेट गर्थे। नेपालमा चाहिँ विश्व स्तरका टुरिज्मको इन्भेस्टमेन्टहरू आउन सुरु गरेका छन्।
1: पुरानो सत्ता विरुद्ध देशैभरबाट एकैचोटि आन्दोलनमा आएका युवाहरूले रोजगारी नपाएर खाडी मुलुक धाउनु पर्ने अवस्थाको अन्त्य चाहेका थिए। त्यस्तै महँगी नियन्त्रण, नीति निर्माण तहमा सबैको समान पहुँच लगायतका विषयमा केन्द्रित आन्दोलनबाट 77 जनाको ज्यान गएको थियो भने कैयन घाइतेहरू अझै पनि अस्पतालका शैयाहरूमा छटपटाइरहेका छन्। समाजशास्त्र विषयका उप प्राध्यापक दिपेश घिमिरे।
2: सामाजिक सञ्जाललाई व्यवस्थापन गर्नुपर्ने कुरा झन् चर्चारो रूपमा अगाडि आएको छ, जुन बाटोमा सरकार अहिले पनि हिँड्न सकेको छैन र स्वयं सरकार नै त्यसको पनि शिकार बन्दै गइरहेको छ। सरकारले गर्न चाहेको तर विगतका कतिपय अनुभवहरूलाई लिएर पनि अगाडि बढ्नुपर्छ। अनुभव भएका व्यक्तिहरूको पनि हामीले चाहिँ ज्ञान लिनुपर्छ, सिप लिनुपर्छ, अनुभव लिनुपर्छ, विगतको इन्स्टिट्युसनल मेमोरी लिनुपर्छ भन्ने एउटा बुझाइ चाहिँ सरकारले राखेर अगाडि बढ्दियो भनेदेखि यस्ता खालका टिप्पणीहरू आउनलाई कम हुन सक्छ।
1: जेएनजी विद्रोह दशकौंदेखि गुम्सिएर बसेको असन्तुष्टि, निराशा र आक्रोशको परिणाम हो। परम्परावादी शासकीय संरचनामा सुधारका लागि मन्त्रालयहरूको कटौतीदेखि कार्यशैलीमा परिवर्तन, संविधान संशोधन प्रक्रिया, भ्रष्टाचारको छानबिन, नयाँ कानूनहरूको निर्माणमा सरकार लाग्नु सकारात्मक पछि भए तापनि युवाहरूलाई सम्बोधन गर्न सरकारले गर्ने कामहरूका सूची भने लामै छन्। यद्यपि सरकार गठनको छोटो अवधिमा देखिएका सकारात्मक पक्षले आगामी 5 वर्षमा सरकारले जेएनजी विद्रोहताका उठेका अधिकांश मागहरू पूरा गर्ने विश्वास गर्न सकिन्छ। जेएनजी विद्रोह युवाहरूको ज्यान जाने गरी गरिएको एउटा आन्दोलन मात्रै नभई नेपाली राजनीतिमा नयाँ युगको सुरुवात थियो। यसोदा अधिकारी रेडियो नेपाल काठमाडौँ।
0: ताप्लेजुङको मेरिङदेन गाउँपालिका 3 दोभान बजार स्थित मौवाखोलामा ट्र्याक्टर दुर्घटना हुँदा 2 जना बेपत्ता भएका छन्। अठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरोड भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज बिहान मौवाखोलाको पुलको छेउबाट करिब 15 मिटर तल खसेर खोलाले बगाएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्व मौसम संगठनले डढेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ। जलवायु परिवर्तनका कारण अत्याधिक गर्मी तथा डढेलोको आवृत्ति र तीव्रता बढ्दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको जनाइएको छ। डढेलोबाट निस्कने धुवामा 2.5 माइक्रोमिटर भन्दा साना सूक्ष्म कण हुन्छन्। यस्ता कण फोक्सोको गहिराईसम्म पुग्नका साथै रक्त सञ्चार प्रणालीमा समेत प्रवेश गर्न सक्ने भएकाले स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छन्। डढेलोको धुवा हावासँगै टाढासम्म फैलिने भएकाले आगलागी भएको स्थानभन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्छन्। अध्ययन अनुसार सन् 1990 दशक यता अत्याधिक डढेलोबाट उत्पन्न धुवाका घटना तीव्र गुणासम्म 3 गुणासम्म बढेका छन्। त्यस्तै अत्याधिक गर्मीका समयमा सतह नजिकको ओजन प्रदूषण पनि बढ्न सक्छ। यसले विशेष गरी श्वास प्रश्वास सम्बन्धी रोगको जोखिम बढाउँछ। कालो कार्बन र सूक्ष्म प्लास्टिक पनि वातावरणका बढ्दो चुनौती बनेका छन्। विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणलाई अलग अलग नभई समन्वित रूपमा सम्बोधन गर्न दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड दिएको छ। दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली आक्रमणमा 2 शिशुसहित 18 जनाको मृत्यु भएको छ। इजरायलले बिहिबार हिजबुल्लाहको नियन्त्रणमा रहेको रणनीतिक महत्त्वको अली अल ताहिर पहाडी क्षेत्र कब्जामा लिएको दावी गरेपछि दक्षिणी नवातिह क्षेत्रमा आक्रमण तीव्र पारेको हो। इरान समर्थित हिजबुल्लाहले भने सो दावीबारे कुनै प्रतिक्रिया दिएको छैन। गत जुनमा वासिङटन र तेहरान बीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनान बीच भएको रूपरेखा सम्झौतापछि लडाईँ केही मत्थर भएको थियो। तर इजरायलको विदेश मन्त्रालयले आज हिजबुल्लाहले बारम्बार ड्रोन आक्रमण गरेको र दक्षिण लेबनानमा आफ्नो सैन्य क्षमता पुननिर्माण गर्ने प्रयास गरेको आरोप लगाएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सरकारले भोटिकोसी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढी पीडित व्यवसायीका लागि राहत, कर छुट, भन्सार महसुल छुट, ऋण तथा ब्याजमा सहुलियत र बिमा दावी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा उद्योग, व्यापार, व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले व्यवसाय पुनरुत्थानको लागि त्यो प्याकेज घोषणा गरेको हो। व्यवसाय पुनरुत्थानको पहिलो चरण अन्तर्गतको प्याकेजमा क्षतिग्रस्त व्यावसायिक सवारी पुनः आयातमा महसुल छुट दिने, प्लान्ट, मेसिनरी र उपकरण आयातमा महसुल छुट दिने, बाटैमा नष्ट भएका आयातित वस्तुको महसुल समायोजन गर्ने, कर विवरण र कर दाखिलाको म्याद 2083 कार्तिक 25 गतेसम्म थप गर्ने लगायत रहेका छन्। त्यस्तै क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी सहज बनाउने, प्रभावित व्यक्तिलाई आयकरमा पूर्ण छुट दिने, स्थानीय कर र शुल्कमा सहुलियत दिने, बैंक कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने, सवारी र उपकरण पुनः खरिदका लागि सहुलियत कर्जा दिने लगायतका विषयहरू छन्। नेपाली स्याउको राजधानी मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। गत भदौ 8 गतेको जिल्ला स्तरीय निर्णय अनुसार भदौ 22 ढिलो पाक्ने स्याउ टिप्ने निर्णय गरिएको थियो। सोही निर्णय अनुसार सोमबारदेखि स्याउ टिप्न खुला गरिएको हो। यसैगी मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ 15 गतेदेखि टिपाई गर्न पाइने निर्णय भएको निर्णय गरिएको थियो। सोही निर्णय अनुसार सोमबारदेखि स्याउ टिप्न खुला गरिएको हो। यसैगी मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ 15 गतेदेखि टिपाई गर्न पाइने निर्णय भएको थियो। सोमबारदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाई गर्न पाइने गरी खुला गरिएको हो। मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिपाई खुला भएसँगै स्याउ बगैँचामा धमाधम स्याउ टिप्न शुरू भएको छ। मुस्ताङमा गत वर्ष 1,10,23,00,000 रुपियाँ बराबरको स्याउ उत्पादन भएको थियो। कर्णालीको स्याउ लगायत अर्ग्यानिक उत्पादनको प्रदर्शनी सोमबारदेखि काठमाडौँमा शुरू भएको छ। कर्णाली प्रदेशको जुम्लाको स्याउ काठमाडौँमा बिक्रीका लागि संघीय र कर्णाली प्रदेशका कृषि मन्त्रालयको सहजीकरणमा भद्रकाली प्लाजा स्थित नेपाल कृषि अनुसन्धान परिषद नार्क परिषदमा प्रदर्शनी एवं बिक्री सप्ताह शुरू भएको हो। जुम्लाको स्याउ सुर्खेत र काठमाडौँमा प्रदर्शनका लागि क्रियाशील चन्दननाथ बहुद्देश्य सहकारी संस्थाका कार्यका निर्देशक ऋषिराम पाण्डेले रासायनिक पदार्थ नराखी 1 महिनासम्म शुद्ध र ताजा राखेर जुम्लाको अर्ग्यानिक स्याउ बिक्री वितरण गर्न थालिएको जानकारी दिनुभयो। नार्क परिसरमा प्रदर्शनीमा राखिएको स्याउ गुणस्तर अनुसार प्रति किलो 200, 250 र 300 रुपियाँमा बिक्री भइरहेको छ। यो साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ। गत साताको पछिल्लो 3 कारोबार दिनदेखि बढिरहेको नेप्सेले सोमबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक 18.07 अङ्कले बढेर 2560.84 बिन्दुमा पुगेको छ। नेप्से सँगै सोमबार बजारको कारोबार रकम पनि बढेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
6: काठमाडौँमा जारी नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गर्दा मधेस वारिसले फेरि पराजय बेहोरेको छ। सोमबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेप कवरहलमा सम्पन्न खेलमा अन्नपूर्णले मधेसलाई 3-1 सेटमा हरायो। मधेसले पहिलो खेलमा सगरमाथासँग 3-1 हार बेहोरेको थियो। शनिबार दोस्रो खेलमा मधेस काठमाडौँ रेड्ससँग 3-2 हार्यो। अन्नपूर्णले आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग 3-1 पराजय बेहोरेको थियो। त्यसपछि आइतबार अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 हरायो। नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपिएलको मिडिया तथा टिकटिङ राइट्स 33 करोड भन्दा बढीमा बिक्री गरेको छ। एनपिएल 3 लागि ओटिटी टेलिभिजन प्रसारण तथा टिकटिङ राइट्स अलग अलग कम्पनीले पाएका छन्। वर्ल्ड वाइड ओटिटी अधिकार नेट टिभी प्रालीले पाएको छ। उसले 18,40,00,000 रुपियाँमा यो अधिकार प्राप्त गरेको क्यानले जनाएको छ। त्यस्तै नेपाल क्षेत्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क प्रालीले 14,46,00,000 रुपियाँमा खरिद गरेको छ। टिकटिङ अधिकार भने ई सेवा लिमिटेडले 85,00,000 रुपियाँमा प्राप्त गरेको क्यानले जनाएको छ। सम्झौता अनुसार टिकट बिक्रीबाट प्राप्त आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। राइट्सबाट क्यानले 33,53,00,000 रुपियाँ आमदानी गर्नेछ। 8 टोलीको सहभागितामा एनपिएल अक्टोबर 26 सुरु हुनेछ। आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण यही भदौ 31 असोज 2 गतिसम्म हुने भएको छ। थमेल स्थित आरम्भ संस्कार विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत अखिल नेपाल टेबल टेनिस संघको सहकार्यमा हुन लागेको प्रतियोगिता लैनचोर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। सोमबार आयोजक आरम्भ संस्कार विद्यालयले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो। आयोजकका अनुसार प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूबाट महिला र पुरुष दुवै खेलाडी तथा टिमहरूको सहभागिता रहनेछ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशको हिमाली पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको हिमाली पहाडी र तराई, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी, कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागको 1-2 स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 3.8 मिलिमिटर। काठमाडौँको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 56.3 मिलिमिटर। पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 5.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 4.7 मिलिमिटर। र दिपायलको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 19.8 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढीबाट विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान। जलविद्युत आयोजनाहरूको टनेल वार पार नछिचुलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने नेपाली सेनाद्वारा जानकारी। नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनर्स्थापनाको काम अघि बढाउन तिनै तहका सरकारसँग सभामुख डोल प्रसाद अरियालको आग्रह। र डढेलो र अत्याधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको विश्व मौसम संगठनको विश्लेषण। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर। केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने। होटल ट्रेनिङ चितवन बेलचोकमा सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
9: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
10: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जॉब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
11: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
12: माडी फ्लेक्स एन्ड कम्प्युटर।
11: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
12: माडी फ्लेक्स एन्ड कम्प्युटर।
11: वेबसाइट डिजाइनिंग र होस्टिंग सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
12: माडी फ्लेक्स एन्ड कम्प्युटर।
11: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
13: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजेर लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
14: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त उजाउन त होला नि।
15: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
10: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
9: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
16: दुबईमा रोजगारीको सुवर्ण अवसर।
17: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खान बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
16: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
17: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
16: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704।
18: मुदायक सूचना नेटवर्क सिआइएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढीपछि चीनमा फसेका नेपाली धमाधम स्वदेश फर्किँदै, हराएकाहरूको भने खोजी तीव्र। सुरुङभित्र 121 जना फसेको सेनाको भनाई। बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगेको प्राधिकरणको दावी।
1: तिनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
0: सप्तकोशीमा पानीको वहाव बढेपछि कोशी ब्यारेजमा रातो बत्ती। कृष्णभीर पहिरोले ग्यासदेखि खाद्यान्नसम्मको आपूर्तिमा संकट। नागढुङ्गा मुङलिङ सडक खण्ड खुलाउन 9 ठुला मेसिनबाट काम तीव्र।
2: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनल भित्र फसेका व्यक्ति होइन, परिजनसँग आपतको व्यक्तिहरू चाहिँ हुन्।
0: आजदेखि सबै प्रजातिको मुस्ताङ्गे स्याउ टिप्न खुला। डल्ले खोर्सानीमा मापदण्ड भन्दा बढी विषादी भेटियो। बाढी र पहिरोको विपत्तिमा राष्ट्रिय एकताका लागि राष्ट्रपति पौडेलको आह्वान।
3: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो।
0: र जापानमा भारी वर्षापछि पहिरोको जोखिम उच्च, आपतकालीन चेतावनी जारी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एकद्वार प्रणालीका नाममा राहतको गति रोक्ने होइन, सहयोगका हातहरूलाई अझ छिटो पीडितसम्म पुग्ने वातावरण बनाउनुपर्छ। कतै सहायता सामग्री थुप्रिएर खेर जाने र कतै समयमै नपुग्दा जीवन गुम्ने विडम्बना अब दोहोरिनु हुँदैन। सरकारले आवश्यकता अनुसार राहतको समुचित समन्वय र वितरण सुनिश्चित गर्दै सहयोग गर्न चाहने सबैलाई सहज बाटो खोल्नुपर्छ। निजी क्षेत्र, संस्था र व्यक्तिगत दाताले पनि भावनासँगै विवेक पुर्याई आवश्यक सामग्री मात्र संकलन र वितरण गर्ने संस्कार बसाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गरेको छ। प्राधिकरणमा आज आयोजित कार्यक्रममा कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताउनु भएको हो। हाल हेलिकप्टर उद्धार र खोजी कार्यमा प्राथमिकता दिइरहेकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँबाट भने पठाउन नसकिएको उहाँको भनाइ छ। स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अगाडि बढाइएको छ। विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर बढिरहेको र 3 सुरक्षा निकायले पहिलो दिनदेखि नै सक्रियतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ। उद्धार र राहतमा कुनै पनि कसुर बाँकी नराख्न राज्य संवेदनशील रहेको उल्लेख गर्दै उहाँले पहिलो दिनदेखि निरन्तर काम गरिरहेको बताउनुभयो।
1: खोजमा, उद्धारमा, राहतमा कुनै पनि कसर बाँकी नरहोस्, राज्यको तर्फबाट राज्यले गर्ने कुरामा हामी एकदमै सेन्सिटिभ छौँ र हामीले डे वान मर्निङ इभिनिङ नाइट कतै केही पनि भनेका छैनौँ। हामी त्यसरी काम गरिराखेको अवस्था छ। यसलाई पनि हजुरहरूले चाहिँ अलिकता हाम्रो कामको हामीले चाहिँ गरेको जुन प्रयास छ यसलाई पनि हेरिदिनु होला भन्ने अनुरोध गर्दै, केही चाहिँ त्यहाँ गुनासाहरू छन् त्यो गुनासोलाई हामी सम्बोधन गर्दैछौँ। केही बेपत्ता भएका नामहरू आइरहेका छन् त्यसलाई पनि हामी चाहिँ हेर्दैछौँ। आउने बित्तिकै हामीले चाहिँ तिनटै सुरक्षा निकायलाई त्यसलाई पठाएर त्यसलाई चेक गरेर अझ चाहिँ हाम्रो फिल्डमा खटिएको टिमलाई चाहिँ हामीले पठाइराखेको अवस्था पनि छ।
5: उहाँले केही गुनासाहरू सम्बोधन भइरहेको र बेपत्ता व्यक्तिहरूको नाम आउने बित्तिकै 3 सुरक्षा निकाय मार्फत जाँच गराई टोली परिचालन गरिएको बताउनुभयो। यसैबीच भदौ 10 गते रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हिजोसम्म तातोपानी नाकाबाट 536 नेपाली नेपाल फर्किएका छन्। आज 106 नेपाली फर्किने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ। यसैबीच रसुवा बाढीपछि उद्धारमा खटिएको नेपाली सेनाले विद्युत गृहका सुरुङभित्र करिब 121 जना मात्रै फँसेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज गरिएको पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुवास जङ थापाले त्रिशुली 3B90 जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिनुभयो। बाढीले ल्याएको लेदोको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाई भइरहेको उहाँको भनाइ छ।
2: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइन, परिजनसँग आपतको व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लामटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य त्यो देखिन्छ।
5: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानले बाढीमा परे 983 जना सम्पर्कविहीन भएको जनाउँदै आएको छ। काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ। कृष्ण भीरमा पहिरो जाँदा आयात नहुँदा उपत्यकामा चरम अभाव देखिन थालेको हो। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका अनुसार माग र आपूर्ति बीचको सन्तुलन नमिल्दा बजारमा हाहाकार भएको छ। उपत्यकामा दैनिक करिब 40,000 सिलिन्डर ग्यासको माग रहे पनि आपूर्ति भने करिब 25,000 मात्रै रहेको व्यवसायीले बताउँदै आएका छन्। रसुवाको भोटिकोसी र त्रिशुली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको धादिङ स्थित कृष्ण भीरमा सडकको ठूलो हिस्सा कटान गरेपछि काठमाडौँ भित्रिने प्रमुख मार्ग नागढुङ्गा मुगलिङ सडक 8 दिनदेखि अवरुद्ध छ। सडक अवरुद्ध भएसँगै ग्यास मात्र होइन पेट्रोलियम पदार्थ र खाद्यान्नको आपूर्ति समेत नराम्ररी प्रभावित भएको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार काठमाडौँमा दैनिक माग 40,000 सिलिन्डर भए पनि हाल करिब दैनिक 15,000 सिलिन्डर अभाव रहेको सिआइएनसँग बताउनुभयो। यस्तै ग्यास विक्रेता र होटेल व्यवसायीहरूले आफै तराईका डिपोबाट ग्यास ढुवानी गरिरहेका छन्। ग्यासको सहज आपूर्तिका लागि काठमाडौँ उपत्यका बाहिरबाट पनि आयात भइरहेको ग्यास विक्रेता संघका उपाध्यक्ष विष्णु दुलालले सिआइएनलाई बताउनुभयो।
6: कृष्णभीरको बाटो अहिले पहिरो गएको भएर यताबाट गाडी ट्याङ्करहरू आएको छैन। काठमाडौँमा कुनै पनि ट्याङ्करहरू आएकै छैन। काठमाडौँको छेउछाउ र काठमाडौँमा भएका आसपासका कम्पनीलाई यसै पनि अप्ठ्यारो परेको होइन। अब अलिअलि ल्याएका छन्, अलिअलि ल्याएको भने उतोबाटै बेचिरहेका छन्। विक्रेतामा ग्यास जान सकेन अनि विक्रेतामा ग्यासै नगएपछि तपाईँको चाहिँ विक्रेताले त उपभोक्तालाई कसरी दिने, त्यो खालको समस्या छ। अब उद्योगले डिलरलाई ग्यासै दिएको अवस्था छैन अहिले।
5: ग्यासका लागि अहिले उपभोक्ताहरू राति पनि लाइन बस्न बाध्य भएका छन्। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा खसिएको पहिरो पछ्याउने र सडक मर्मत गर्ने कार्यलाई तीव्रता दिएको छ। नागढुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रका अनुसार अहिले सो क्षेत्रमा 9 ठूला मेसिनहरू प्रयोग गरेर काम गरिरहेको छ। सडक मर्मतका लागि 6 एक्सकाभेटर, 1 बुलडोजर, 1 डोजर र 1 जेसीबी परिचालन गरिएको छ। राजमार्ग पूर्ण रूपमा सञ्चालनमा कहिले आउँछ भने हामीले धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेलाई सोधेका छौँ।
7: यो भोटेकोसी बाढीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णभीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठुलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो हटाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ र विशेष गरेर अब यो काम चाहिँ प्राविधिक काम अब काम गर्दै जाँदाखेरि केही टेक्निकल इरहरू पनि आइराख्ने त्यसलाई पनि समाधान गर्दै जानुपर्ने भएको हुँदाखेरि अब समय चाहिँ यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन।
5: राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ 10 विनाशकारी बाढी र पहिरो पछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनैतिक दल र नागरिकहरूलाई एकबद्धता हुन आह्वान गर्नुभएको छ। आज राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनैतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र एकबद्धता प्रदर्शन गर्ने समय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टान सहितको हिम पहिरोका कारण आएको बाढीलाई कहले लाग्दो प्राकृतिक प्रकोपको संख्या दिनुभयो। यस विपत्तिले असंख्य मानव जीवन, घर परिवार, सड़क पुल र जलविद्युत आयोजना लगायत राष्ट्रका महत्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याइएकोमा उहाँले गहिरो शोक व्यक्त गर्नुभयो। मृतक प्रति श्रद्धांजली अर्पण गर्दै उहाँले शोक स्तब्ध परिवारमा समवेदना प्रकट गर्नुभयो।
3: यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो। यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
5: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा लगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरकारले गरेको काम, चुनौती तथा आगामी योजनाबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका 15 स्थानीय तह बाढी तथा पहिरोबाट प्रभावित भएको बताउनुभयो।
8: जति पनि सेल्टरमा आएर खाना खुवाउने काम प्रदेश सरकारले गरेको छ, हामीले स्थानीय तहले गर्दाखेरि पनि त्यसको चाहिँ नि स्रोत भर्ना प्रदेश सरकारबाट गर्ने भनेर हामीले त्यो निर्देशन दिएका छौँ। पालिकाहरू प्रमुखजीहरूलाई त्यो गर्नुहोस्, तपाईँको खर्च हामी चाहिँ प्रदेश सरकारबाट बियर गर्छौँ भनेर हामीले उहाँहरूलाई भनिसकेपछि तत् अनुसारै त्यहाँ भएको छ। सब व्यवस्थापन गर्नेदेखि लिएर त्यसको चाहिँ डिएनए टेस्ट गर्नेदेखि लिएर सबै कामहरू हामीले सुरु गर्यौँ।
5: साझा खबरमा अब खेल खबर। जापानको राजधानी टोकियोको दक्षिणमा रहेको द्वीपमा लगातारको भारी वर्षापछि पहिरोको उच्चतम तहको आपतकालीन चेतावनी जारी गरेको छ। भारी वर्षाका कारण पहिरो तथा अन्य प्राकृतिक विपत्तिको जोखिम बढेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। अब खेल खबर। नेपाल भलिबल लिग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले मधेस वारियर्सलाई 3-1 सेटमा हरायो। मधेसको यो लगातार तेस्रो हार हो। मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्स र दोस्रो खेलमा काठमाडौँसँग पराजित भएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे सगरमाथा र कर्णाली खेल्दैछन्। 6 टोली सहभागी। पहिलो संस्करणको एनपीएलको विजेताले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
9: सन्तोषी रावल। हुम्लाका किसानहरू सस्तैमा स्याउ बेच्न बाध्य।
10: व्यापारी आया छन्, व्यापारी हामी मिलेका छैन। त्यो घाटाको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ। कृपया त्यत्तिकै छन्। गोल्डिनको 30 रुपियाँ भन्दा हामी 35 रुपियाँ भनेका छौँ।
9: सरकारले तोक्यो प्रति किलो 60 रुपियाँ, तर किसानलाई 40 रुपियाँ पाउन पनि मुस्किल। रिपोर्ट सँगै बाढी प्रभावित क्षेत्रमा सर्पको जोखिम, राहत आवश्यकताको आधारमा प्राथमिकता दिइने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोसिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फुड भन्दा पोसिलो खानेकुरा बाँडौं।
9: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। पूर्वी पहाड़ी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव 2,00,000 क्युसेक प्रति सेकेन्ड नाघेको छ। पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ। सुनसरी प्रहरीले आज मध्याह बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर 2,07,435 क्युसेक प्रति सेकेन्ड पानी बगिरहेको जनाएको छ। काठमाडौँको कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको डल्ले खुर्सानीमा मापदण्ड भन्दा बढी विषादी भेटिएको छ। कृषि केन्द्रीय प्रयोगशालाले गरेको परीक्षणमा मकवानपुरको इन्द्र सरोवरबाट ल्याइएको डल्ले खुर्सानीमा कार्बोमेट 2.34 र अर्गानोफस्फेट समूहको विषादी 40.58% भेटिएको हो। 35-45% विषादी भेटिएमा तत्काल खान नमिल्ने र केही दिन मात्र राखेर उपभोग गर्न मिल्ने मापदण्ड रहेको छ। मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। जिल्ला स्तरीय निर्णय अनुसार ढिलो पाक्ने स्याउको समेत आजदेखि टिपाई शुरू भएको हो। यसअघि छिटो पाक्ने गाला, फुजी र साउने प्रजातिका स्याउ भदौ 15 गते टिप्न खुला गरिएको थियो। स्याउको गुणस्तर, स्वाद र मुस्ताङी स्याउको ब्रान्ड कायम राख्न जिल्ला स्तरमै टिपाईको कार्यतालिका बनाइएको हो। गत वर्ष मुस्ताङमा एक वर्षमा 1,10,00,000,000 रुपियाँ भन्दा बढीको स्याउ उत्पादन भएको थियो। उत्पादित स्याउमध्ये करिब 90% जिल्ला बाहिर बिक्री भएको थियो। मुस्ताङका 5 स्थानीय तहमा करिब 879 हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ। गएको असार 29 गते बसेको जिल्ला दर निर्धारण समितिको बैठकले जिल्लाका उत्पादित वस्तुहरूको मूल्य निर्धारण गरे पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति किलो 60 रुपियाँ, बी ग्रेडको प्रति किलो 50 रुपियाँ र सी ग्रेडको प्रति किलो 40 रुपियाँ निर्धारण गरे पनि हुम्लाको तल्लो क्षेत्र दाञ्चुली र ताजा कोटका किसानहरूले सस्तैमा स्याउ बेच्न बाध्य छन्।
15: विगतका वर्षहरूमा स्याउ बिक्री नभई बाँदर र किराहरूले खाई सकाउने भएपछि यस वर्ष नपाकेकै स्याउ किसानले बिक्री गर्न थालेका छन्। दैनिक गोठालो लागे पनि बाँदरले सकाउने गरेको र मौरी, अरिङ्गाल जस्ता किराहरूले खाएर सकाउन थालेपछि भाव नपाए पनि बिक्री गर्न बाध्य भएको पदाञ्चुली गाउँपालिका वडा नम्बर 5 बिरबल सिंहले बताउनु भयो।
10: व्यापारी हामी मिलिया छैन। त्यो घाटाको 35 रुपियाँ व्यापारीले भनेका छन्, 40 रुपियाँ हामीले भनेका छौँ, तिथिआन त्यत्तिकै छन्। होल्डिङको 30 रुपियाँ भन्दा हामी 35 रुपियाँ भनिरहन्छौँ।
15: अर्का किसान दीप सिंहले पनि गत वर्षमा बिक्री वितरण नभई स्याउ कुहिएर जाने भएकाले यसपालि नपाक्दै बेच्न लागेको बताउँदै गत वर्ष भन्दा यस वर्ष स्याउ फलेको बताउनु भयो।
16: 15 केजी जति छन् धेरै फलेन नि। जुद्धा साइजिङका 6 कार्टुन भयो, ट्रेन साइजका 7 कार्टुन, भन्दा साइजका 7 कार्टुन, अन्त नर्मल साइजका बस्ता छन्। अर्को डाँडा फेरि मेरै नामगर दुब्बा सहिता बस्ता छन्। अहिलेसम्म सहयोग गरेर पाँच कार्टुन हाम्रो गाउँमा मिल्दैन।
15: यहाँको स्याउ खरिदका लागि मुगु जिल्लाबाट समेत व्यापारी आउने गरेका छन्। स्याउको व्यापारमा लाग्नु भएका धनमल साई जिल्लाको दर रेट अनुसार किसानलाई मूल्य दिन नसकिने बताउनुहुन्छ।
17: जिल्लाको अनुसार दर रेट यता हालौँ भने यताबाट डाइरेक्ट जिल्लामा गाडी पुगिदियो, ठाउँमा गाडी
15: किसानको बारीबाटै उठाउनु पर्ने र काठमाडौँ सुर्खेतसम्म लैजान समस्या हुने भएकाले जिल्लामा निर्धारण गरिएको मूल्यको पालना नभएको व्यवसायीको भनाइ छ। छिमेकी गाउँपालिका ताजाकोटबाट स्थानीय किसान समेत रहेका व्यापारी देवी बैजीले करिब 50 क्विन्टल स्याउ सुर्खेत लगेर बिक्री गर्नुभयो।
18: किसानलाई पनि अलिअलि पाउने, व्यापारीले पनि अलिअलि।
15: निर्धारण गरिएको दरको कार्यान्वयनका लागि जिल्ला कृषि विकास कार्यालयको योजनाका बारेमा बताउँदै जिल्ला कृषि विकास अधिकृत चुडामणि पन्त,
19: हाम्रो मिटिङ बस्दाखेरि सी ग्रेडको चाहिँ 40 रुपिस होइन, बी ग्रेडको 50 र ए ग्रेडको चाहिँ 60 रुपियाँ भनेर चाहिँ हामीले त्यसरी निर्धारण गरेको हो। कृषकहरू नै हतारिएपछि यसमा हामीले रेट त हामीले कायम गऱ्यौँ। त्यो रेट भनेको एकदमै न्यूनै रेट कायम गरेको, त्यही रेटमा पनि बिक्री गर्न नसकेको र उनीहरूले खरिद गर्ने बेला अझै मूल्य घटाउन सक्ने र त्यसलाई चाहिँ त्यो भावनाले राम्रो मूल्य चाहिँ पाएको छैन अहिले कृषकले। तर होल टोटलमा गर्दाखेरि अब त्यो रेटहरू त्यो उत्पादन जसले गर्नुहुन्छ कृषकहरू र जसले खरिद गर्न आउँछ तिनीहरूले चाहिँ एकापसमा सल्लाह गरी त्यो बिक्री कतिमा गर्ने, उसले खरिद कतिमा गर्ने भने त्यो आपसी सल्लाह अनुसार उनीहरूले खरिद बिक्री गरिरह हो, पाएकोस् कि नपाएकोस् तर हतार हतार गरेर चाहिँ बिक्री गर्ने जुन सिस्टम छ त्यसले गर्दाखेरि चाहिँ रेट एकदमै लो मूल्यमा चाहिँ उहाँहरूले चाहिँ बिक्री गर्न बाध्य हुनुभएको छ। अब यस्तै कुरा गर्नुहुन्छ भने अस्ति एक दुईजना कृषकसँग मैले फोन सम्पर्क गरेँ, अहिले चाहिँ हतार नगर्नुहोस् र राम्रो रेट पाउनुहुन्छ तपाईँले, मैले बरु एक दुईजनासँग चाहिँ सम्पर्क गरेर उहाँहरूले त्यहीँबाट खरिद गरेर लिएर जानुहुन्छ भन्दाखेरि तिनीहरूको चाहिँ के यतैतिर गएको आफन्तीहरूसँग चिनजान गरायो, त्यो अनुसार बिक्री भएर
15: जिल्ला प्रशासन कार्यालय तथा जिल्ला दर समितिले प्रति किलो 60 रुपियाँसम्म निर्धारण गरे पनि किसानहरूको समस्या, बजारको अभाव तथा भण्डारणको समस्याकै कारण कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। काली बहादुर थापा, सीआईएन रेडियो श्रीनगर हुम्ला।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढीको लेदो पछ्याउँदा ख्याल गर्नुपर्ने,
20: साधारण जनताहरू जाँदाखेरि चाहिँ चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ। उहाँहरू जाने त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ। त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छ। अब त्यस्तो लागि बस्नलाई चाहिँ बुट लाएर जानु पर्यो।
9: बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता, राहतमा आवश्यक सामग्रीको माग, विशेष जानकारी सहितको मिलिजुली नेपाली बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
12: मिलिजुली नेपालीमा महत्वपूर्ण जानकारी र खबरहरू। यदि तपाईँ आफ्नो घर र छरछिमेकको लेदो पछ्याउने, घरभित्रका सरसामानहरू निकाल्ने काम गर्दै हुनुहुन्छ भने आफू र आफ्नो परिवारको सुरक्षामा विशेष ध्यान दिनुहोला। यसरी काम गर्दा शरीरमा चोटपटक लाग्ने मात्र होइन, सर्प तथा विषालु किराले टोक्ने सम्भावना हुने चिकित्सकहरूले बताएका छन्। अहिले बाढी प्रभावित क्षेत्र नुवाकोटमा स्वास्थ्य उपचारमा खटिनुभएका सशस्त्र प्रहरी अस्पताल काठमाडौँका डाक्टर अरुणा ठकुरीको कुरा एकैछिन सुनाऊ।
20: विशेष गरी चाहिँ रातको समयमा लाइट बोकेर हिँड्नु पर्यो, अनि चप्पल नलाएर जुत्ता लाएर हिँड्नु पर्यो। अब दराजमा अथवा कुनै पनि त्यो खाल्डाखुल्डीमा हात हाल्दा अथवा हिँड्दाखेरि चाहिँ टच बालेर हेरेर मात्र लिनु पर्यो। लुगाहरू पनि निकाल्दाखेरि राम्रोसँग फिजाएर अनि मात्र प्रयोग गर्नु पर्यो। अब यदि कसैलाई टोकिहाल्यो भने चाहिँ तुरुन्तै नजिकैको स्वास्थ्य चौकी अथवा अस्पताल चाहिँ पुग्नु पर्यो। अब विषालु नै हुनसक्छ, नर्मल टाइपको सर्प नि हुनसक्छ, नन पोइजनस। अब विषालु भयो भने चाहिँ विदिन अब एक घन्टाभित्र नै एन्टिस्नेक भेनम लगाइहाल्नुपर्छ, नत्र भने त अब डेथै हुन्छ। फेरि पोइजनस हो भने त एपिएफ टिम अथवा आर्मी पुलिस जाँदाखेरि त हाम्रो पिपिई नै लगाएर गइरहेको छौँ। त्यो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, त्यसमा चाहिँ बुटदेखि लिएर हेड कभर सबै हुन्छ, फेस सिल्डहरू, तर अब यहाँ साधारण जनताहरू जाँदाखेरि चाहिँ चप्पल गाडी नै भएर खाली खुट्टै गएको देखिन्छ। उहाँहरू चाहिँ त्यहाँ जाने सिसा ढुङ्गा माटो किला जेले पनि खुट्टाहरू काटेर चाहिँ धेरै आइरहनु भएको छ। त्यस्तो केस पनि हामीले एकदम धेरै हेरिरहेको छौँ। अब त्यसको लागि बसाउनलाई चाहिँ बुट लाएर जानु पर्यो, अनि अब ग्लोभ्स पनि त्यो पातलो ग्लोभ्स होइन कि रबर ग्लोभ्स लायो भने चाहिँ अब डरो किला सिला समाउँदाखेरि पनि नकाटिने, त्यस्तोहरू चाहिँ अलिक विशेष ध्यान दिनु पर्यो। अर्को भनेको चाहिँ अब त लासहरू पनि गल्न सर्न थालिसक्यो, त्यसबाट चाहिँ दुर्गन्ध फैलिएर अरू अरू हावा इयरबर्न डिजिज भन्छौँ त्यो फैलिन सक्छ। त्यसको लागि चाहिँ मास्क लाएर हिँड्नु पर्यो।
12: घरभित्रका सामान निकाल्दा बाक्लो पन्जा बुट हेड कभर र मास्क लगाएर मात्र जानुहोस्। सर्प वा विषालु किराले टोकिहालेमा नजिकै रहेका स्वास्थ्य संस्थामा गइहाल्नुहोस्। नुवाकोटमा बाढी प्रभावितका लागि चप्पल जुत्ता लत्ता कपडा जस्ता सामानहरू खाँचो परेको छ। अहिले खाद्यान्नको भने धेरै समस्या नरहेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो।
1: अहिले नुवाकोटमा राहत चाहिँ पर्याप्त मात्रामा आएको छ र त्यसमा अधिकांश चाहिँ खाद्य आइटमहरू छ। दाल चामल अब नुन भयो, दालमोट भयो, चिउरा भयो, त्यस्तै गरेर अब बिस्कुटहरू धेरै छ। त्यस्तै नन फुड आइटममा पनि अब कपडाहरू पनि आएको छ। त्यस्तै गरेर अब महिलाहरूको लागि चाहिने जुन सेनिटिक प्याडदेखि लिएर त्यो अन्य कुराहरू पनि आएको छ, भित्र लगाउने वस्त्रहरू। त्यस्तै गरेर औषधिहरू पनि आएको छ। बेसिक निडका कुराहरू लगभग सबै आएको छ, तर अलिकति बढी खाद्य आइटम बढी छ। जुत्ता चप्पल अलि कम आएको अवस्था छ। त्यसपछि बच्चाहरूको लागि चाहिने जुन अब खेल टोय हुन्छ नि, टोय प्ले त्यस्तो भइदियो भने अलि राम्रो हुने अवस्था छ। अनि त्यो त्यस्तै गरेर त्यो प्याडका कुराहरू भए होइन त्यो आउँदा राम्रो। अर्को चाहिँ कस्तो छ भने यो कतिपय अलि बत्तीको सुविधा नभएको ठाउँमा सोलारहरू त्यो भइदियो भने मान्छेहरूले एउटा उज्यालो पनि हुने र मोबाइलहरू चार्ज गर्नको लागि आवश्यक पर्ने ती सोलार आइटम र अब रसुवा जिल्लाको समेत त्यहाँबाट रात बितन गर्नुपर्ने भएको हुनाले त्यहाँको हकमा चाहिँ तपाईँको जेनेरेटर भयो, सोलार भयो अलि बढी आवश्यक पर्ने र सम्भव छ भने कतिपय ठाउँमा चाहिँ यो ड्रोनको प्रयोग गरेर ड्रोन मार्फत चाहिँ हामीले चाहिँ खाद्यान्नहरू ओसार्नु पर्ने हुन्छ। त्यसको लागि ड्रोन आइटमहरू पनि आवश्यक पर्ने एउटा त्यो देखियो छ। सबैलाई दालमुट चिउरा त्यो मात्रै दिँदा उनीहरूलाई त फेरि बच्चाहरूलाई न्युट्रिसन नपुग्ने हुन्छ, बुढाबुढीलाई अब सबैको दाँतहरू नहुने त्यो हुन्छ। त्यस हुँदाखेरिमा कतिपय चाहिँ त्यो सातुको आइटमहरू त्यस्तो हो, कतिपय अब खाना नपाउने पनि हुन्छ कतिपय मान्छेहरू होइन। त्यसलाई चाहिँ यो नट्स आइटम के काजु साजु त्यो के किसमिसहरू त्यस्तोहरू भइदियो भने न्युट्रिसन पुग्छ बच्चाहरूलाई। यो उमेरमा न्युट्रिसन पुगेन भने पछिसम्म त्यसको दुर्गामी असर पर्छ भन्नुहुन्छ डाक्टर साहबहरू।
12: तपाईँ रसुवा जिल्लामा हुनुहुन्छ र राहत चाहिएको छ भने जिल्ला प्रशासन कार्यालयमा खबर गर्न सक्नुहुन्छ। सडक बिग्रिएको, टेलिफोन सम्पर्क राम्रो हुन नसकेका कारण कतिपय ठाउँमा राहत नपुगेको हुन सक्छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी,
4: हामीले समस्या चाहिँ यहाँबाट डिस्प्याच गरेर जहाँ हाम्रो कनेक्टिभिटी छैन त्यहाँ पुऱ्याउन चाहिँ अलिकति समस्या भइरहेको छ। थोरै छ हाम्रो हेली, एउटा हेलीले थोरै क्वान्टिटीमा मात्रै बोक्ने भएको कारणले चाहिँ कोल्डी सोटलहरू गर्नुपर्ने अवस्था छ। रुन्जेबाट धुवानीको चाहिँ अलिकति असहजता छ किनभने हाम्रो रोड कनेक्टिभिटी छैन। रोड कनेक्टिभिटी भएको भए ठुलो मार्गमा एकैचोटि जहाँ पुर्याउन सक्ने अवस्था हुन्थ्यो। त्यो नभएपछि अलिकति त्यो सडक सञ्जाल नभएको ठाउँमा चाहिँ कोल्डी सटल गर्नुपर्ने, थोरै क्वान्टिटीमा मात्रै पटक पटक जानुपर्ने भएर चाहिँ अलिक ठुलो परिणाममा हामीले रात डिस्ट्रिब्युसन गर्न सकेका छैनौँ। तर बाई रोड घुम्ने जति पनि एरियाहरू छ त्यतातिर चाहिँ लगभग हामीले चाहिँ रात पुरिसकेको अवस्था छ। स्टक छ सफिसियन्ट होइन तर अपर्याप्तता पनि होइन। त्यसैले पालिकासँग पनि कोर्डिनेसन गरेर अब उत्तर गएर कालिका गाउँपालिकाले लेट अस नो भन्ने तरिकाले अलिकति हामीलाई जानकारी मात्रै गराउने, बाँकी चाहिँ सबै त्यहाँ म्यानेज गर्ने गरिराख्नु भएको छ। राम्रो कोर्डिनेसन छ। अब गोसाकुण्डा गाउँपालिकाको आफै पालिका एकदमै धेरै क्षतिमा छ। दुई नम्बर वडा कार्यालय सहयोग भएको छ, पाँच नम्बर वडा कार्यालय सहयोग भएको छ, कार्यालय सहयोग भएको छ होइन। वडा सिओहरू हुनुहुन्न, मिसिङ हुन्छ, मिसिङ हुनुहुन्छ, धेरै अलिक ठुलो क्षति भएर यहाँ चाहिँ अलिकति समस्या भएको छ। नभए स्थानीय तहले राम्रो कोर्डिनेट गर्नुभएको छ। अब सधैँभरि हेली मार्फत पठाउन सक्दै भन्दा पनि सस्टेनेबल हुने गरी तुइन झुलुङ पिल अथवा सडक सञ्जाल जोड्न सकिन्छ कि भन्ने कुरामा अलिक धेरै फोकस भएको पछिल्लो समय।
12: तपाईँलाई कुनै समस्या परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्क नम्बर 010-540-131 र 010-5400-19 अथवा पैसा नलाग्ने नम्बर 1234 खबर गर्न सकिनेछ। आज राति र भोलि बाढी प्रभावित जिल्लामा पानी पर्ने मौसमविदले बताएका छन्। रसुवा र नुवाकोट जिल्लाको मौसम बारेमा बुझेर मात्र यात्रा गर्न वरिष्ठ मौसमविद विभूति पोखरेलको सुझाव छ।
2: रसुवाको धेरै ठाउँमा मध्यम सम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ दिउँसोलाई। त्यस्तै गरी रातिको कुरा गर्नु पर्दा पनि मध्यम सम्मको वर्षा हुन सक्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। धादिङको कुरा गर्ने हो भने पनि धादिङको पनि धेरै ठाउँमा मध्यम सम्मको वर्षा दिउँसो र बेलुकालाई र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहन्छ। नुवाकोटमा पनि नुवाकोटका केही ठाउँहरूमा चाहिँ मध्यम सम्मको वर्षा र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना छ दिउँसो र राति। त्यस्तै गोर्खाको कुरा गर्ने हो भने पनि धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा भारी वर्षाको चाहिँ सम्भावना

सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: राष्ट्रपति बाढी प्रभावित जिल्ला नुवाकोटमा फर्केर सम्बोधन।
1: र स्वात जिल्लालाई सडक सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, सडकमै लामो लाइन।
0: स्टार्टअप होरुमुज नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी। निषेधित क्षेत्रमा प्रवेश गर्ने पानी जहाजलाई प्रतिबन्ध सूचीमा राखिने।
1: र एनपिएलको टेलिभिजन र ओटिटी प्रसारण अधिकार 32 करोडमा बिक्री।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
1: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। भटेकोशी बाढीमा ज्यान गुमाएका 1356 जनाको शव भेटिएको छ। सबैभन्दा बढी चितवनमा 363 शव भेटिएका छन्। त्यस्तै रसुवामा 169, नुवाकोटमा 197, धादिङमा 70, गोरखामा 75, तनहुँमा 38, नवलपरासी पूर्वमा 223 र नवलपरासी पश्चिममा 221 शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूमध्ये हालसम्म 98 जनाको मात्र शव परिवारलाई हस्तान्तरण गरिएको छ। प्राधिकरणले आज साँझ 6 बजेसम्म 98 जनाको शव परिवारलाई हस्तान्तरण गरिएको जनाएको हो। अन्य शवको भने शनाखत हुन सकेको छैन। बाढीमा परेर हालसम्म 4,994 जना सम्पर्कविहीन छन्। सबैभन्दा बढी नुवाकोटमा 2,340 जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्राधिकरणलाई जानकारी गराएको छ। सम्पर्कविहीन हुने मध्ये 587 जना विदेशी नागरिक रहेका छन्। यस्तै 100 सुरक्षाकर्मी पनि सम्पर्कविहीन छन्। जलविद्युत आयोजनाहरूमा हराइरहेका कर्मचारी तथा मजदुरको खोजी पनि भइरहेको छ। भटेकोशी नदीमा रहेका विभिन्न जलविद्युत आयोजनामा नेपाली र विदेशी उद्धारकर्ता खोजीमा जुटिरहेका छन्। बाढी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। विपद प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। बाढीबाट हालसम्म 1,355 जनाको शव फेला परेको छ भने 4,996 जना अझै सम्पर्कविहीन छन्। तीमध्ये 98 वटा शवको शनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म 6,672 जनाले उपचार सेवा लिएको प्राधिकरण की प्रवक्ता शान्ति महतले बताउनु भयो। उहाँका अनुसार विभिन्न अस्पतालमा उपचाररत 323 मध्ये 228 जना डिस्चार्ज भएका छन्। यस्तै नेपाली सेनाबाट 3,379 जना र सशस्त्र प्रहरीबाट 2,970 जनाले स्वास्थ्य उपचार सेवा लिएको उहाँले जानकारी दिनुभयो।
0: नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक रथी सुभाष जङ थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र गतिमा भइरहेको बताउनु भयो। तीन जलविद्युत आयोजनामा काम गर्नेहरू 900 भन्दा बढी सम्पर्कविहीन भएको भनिए पनि ती सबै टनेलभित्र नरहेको उहाँको दावी छ। सेनाले हालसम्म गरेको अध्ययन र जानकारी अनुसार जलविद्युत आयोजनाका सुरुङमा 121 जना मात्रै फँसेको उहाँले दावी गर्नुभयो।
3: त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फँसेका व्यक्ति होइनन्, परियोजनासँग आपतको व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने

0: अगाडी 5, लामताङ 7, चिलिमे 7, अपर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै तलभित्र पसेको चाहिँ तथ्य देखिन्छ।
1: उहाँका अनुसार रसुवागढीमा 5, लाङटाङमा 7, चिलिमेमा 7, अप्पर त्रिशुली 1 करिब 50 जना, त्रिशुली 3A करिब 42 जना मात्रै फँसेको बताउनुभयो। खोजी तथा उद्धारसँगै सेनाले पुनर्निर्माण र पुनर्स्थापनाका काम समेत अघि बढाएको जनाएको छ। त्यस अन्तर्गत तुइन र झुलुङ्गे पुल निर्माण, रेकी तथा अवरुद्ध सडक खोल्ने काम पनि भइरहेको सेनाको दावी छ।
2: प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज प्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दावी गर्नुभएको छ। हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकाले हेलिकप्टर मार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकिएको उहाँले बताउनुभयो।
3: केही ठाउँमा एकदमै हेली अपरेसन एकदम अप्ठ्यारो भएको ठाउँमा जहाँ हामीले अहिले चाहिँ सर्च र रेस्क्यूको लागि मात्रै महत्त्वपूर्ण सामग्री पठाउनु पर्ने हुनाले चाहिँ त्यो ठाउँमा राहत सामग्री लिन र त्यो पठाउन गाह्रो हुने, त्यसलाई पनि हामी कसरी सम्बोधन गर्ने भनेर जुन बेला चाहिँ त्यो हाम्रो अपरेसनको हेली त्यहाँ गएको छैन त्यति बेला चाहिँ हामी त्यहीँबाट तलबाटै काठमाडौँबाट होइन कि चाहे त्यो त्रिशुलीबाट होस् या चाहिँ त्यहीबाट रसुवाबाटै जहाँ हेली जान्छ त्यहाँबाट चाहिँ हामीले खाद्य सामग्री पठाउने कोसिस पनि गरिराखेका छौँ। विद्युतदेखि लिएर भनौँ न टेलिकम्युनिकेसन पानीको सबै फेसिलिटीलाई पनि हामीले पुगोस् भन्ने किसिमले त्यो प्रयास पनि हाम्रो निरन्तर छ, गरे पनि छौँ, पुग्या पनि अवस्था छ। केही एक दुई ठाउँमा गुनासाहरू होलान् त्यसलाई पनि हामी सम्बोधन गर्ने प्रयास गरिरहेछौँ भनेर भन्न चाहे।
2: बेपत्ता व्यक्तिका नाम प्राप्त हुने बित्तिकै 3 सुरक्षा निकाय मार्फत विवरणको जाँच गर्ने र फिल्डमा खटिएका टोलीलाई परिचालन गरेर खोजी गर्ने गरिएको पनि उहाँले बताउनुभयो। त्यति मात्र होइन, बाढीबारे गलत सूचना र जानकारी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दा राहत वितरण र उद्धारमा समेत समस्या भएको प्रयत्तिले बताउनु भएको छ। सही सूचनाका कारण केही बच्न सफल भएको तर केही गलत सूचनाले झन् समस्या भएको उहाँले उल्लेख गर्नुभयो।
3: त्यो ठाउँमै नभएका केही फेक भिडियोहरू पनि एकदम सामाजिक सञ्जालमा स्प्रेड भइराखेको अवस्था र त्यसले चाहिँ जनमानसमा एक खालको नकारात्मक प्रभाव पनि पारेको अवस्था पनि हामीले पायौँ। हामीले 3-4 भिडियो हिजोदेखि आज बिहानसम्म मात्रै हेर्दाखेरि चाहिँ त्यो भिडियोहरूलाई हाम्रो यो सामाजिक सञ्जाल हेर्ने टिमलाई चाहिँ टेस्ट गर्नलाई हामीले दियौँ र जुन भिडियो एकदमै जेन्युन मान्छेबाट यसलाई हेरिदिनुहोस् भनेर आएको थियो त्यो भिडियो पनि फेक भएको हामीले पायौँ। भनेपछि धेरै स्प्रेड भएको भिडियोहरूमा पनि कहिलेकाहीँ त्यसले एकदम मिसइन्फर्मेसन होइन त्यसले चाहिँ पार्ने प्रभावको बारेमा पनि हामीले हेर्नुपर्ने हुन्छ। तर यसका बिचमा केही खुसीका खबरहरू पनि केही मान्छेहरू बाढी आएको देख्दाखेरि उत्तरीतिर डाँडा चढेर जब चिनको भागमा उहाँहरू प्रवेश गर्नुभयो त्यहाँबाट हिजो मात्रै 105 सकुशल फर्किनु भएको छ। 105 भनेको ठुलो नम्बर हो। त्योभन्दा एक दिन अगाडि 155 सकुशल फिर्ता हुनुभयो, त्यो पनि हाम्रो लागि चाहिँ खुसीको खबर हो। त्योभन्दा अघिल्लो दिन 113 जसमा एकजना चाइनिज नागरिक पनि हुनुहुन्थ्यो, भनेपछि जम्मा 114 फर्किनुभयो, त्यो पनि खुसीको खबर हो।
2: बाढी प्रभावितहरूको अपमानजनक भिडियो बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने एक युवा पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले बाढी पीडितको अपमान गरेर भिडियो बनाउने बैतडी सुनरिया गाउँपालिका 7 घर भई हाल काठमाडौँको बलम्बु बस्ने 24 वीरेन्द्र मडैलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। उनी विरुद्ध जिल्ला अदालत काठमाडौँबाट विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा म्याथप गरी अनुसन्धान थालिएको छ।
1: समाज कल्याण परिषदले बाढी प्रभावितको उद्धार राहत र मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान र मर्यादा र गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ। पोटेकोसी बाढी पीडितलाई राहत र मानवीय सहायता सामग्री वितरण गर्दा सम्बन्धित आचार संहिता पूर्ण रूपमा पालना गर्न र पीडितको पीडा थपिने गरी उनीहरूको अनुमति बिना फोटो तथा भिडियो नखिच्न परिषदले अनुरोध गरेको हो। यस्तै पीडितको अनुमति बिना व्यक्तिगत फोटो भिडियो र धार्मिक अथवा व्यावसायिक प्रकृतिका फोटो लोगो संकेत र प्रचारात्मक सामग्री राखी प्रकाशन तथा प्रसारण नगर्न परिषदले सामाजिक संस्थालाई समेत आग्रह गरेको छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था र बढ्दो विश्वव्यापी तापक्रमबाट उत्पन्न जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर हुन अपिल गर्नुभएको छ। राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायका मित्र राष्ट्रलाई नेपाल लगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न र जलवायु न्याय सुनिश्चित गर्न ठोस तथा प्रभावकारी कदम चाल्न आह्वान गर्नुभएको हो।
4: यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको छ। म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
2: सम्बोधन अघि राष्ट्रपति पौडेलले नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर प्रभावितको अवस्थाबारे जानकारी लिनुभएको थियो।
1: नेपाल परिवेशमा भोलि बिदाका दिन पनि ब्याङ्क खुल्ने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको परपर्दा मार्बल
6: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको
6: साथ जीवन भर

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: भट्टेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइएको छ। यही भदौ 18 गते बसेको मन्त्री परिषदको बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा झुकाइएको हो। आज 13 दिनमा देशभर विभिन्न प्रकारले बाढी पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ। पशुपतिनाथ मन्दिरमा भने दीप प्रज्वलन नै गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्न आज साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभएको छ। बाढीमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाको अवस्था छिटो पत्ता लागोस् भन्ने कामना पनि दीप प्रज्वलनमा गरिएको उहाँले बताउनुभयो।
3: सरकारले शोक मनाएकै दिन पीडित परिवार भने काठमाडौँमा भेला भएर बेपत्ता भएकाहरूको कि सास चाहियो कि लास चाहियो भन्दै धर्ना बसेका छन्। सरकारले विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता नदिएको भन्दै उनीहरूले आज बिहान माइतीघर मण्डालामा पुगेर विरोध प्रदर्शन गरे। बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशुली तिनमा जानुभएका श्रीमान वरिष्ठ भूगर्भविद सुमेश अमात्य सम्पर्कविहीन रहेको भन्दै खोजीका लागि गृह मन्त्रालयमा गएर पटक पटक ध्यान आकर्षण गराउँदा पनि चासो नदिएको भन्दै आपत्ति जनाउनु भयो। सरकारले हेलिकप्टर लगायतका उपकरण लगेर उद्धार गर्नुपर्नेमा कुटो कोदालो पठाएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो।
5: गभर्मेन्ट भन्नाले अब हामी जाने भनेको एउटा गृह मन्त्रालय गएको हो होइन, 3-4 दिनभित्रमै हामी गएको हो, तर त्यहाँ चाहिँ अब भनौँ न भित्र मान्छेलाई भेट्न पनि दिएन, एक त भेट्न पनि दिएन होइन, अनि अर्को चाहिँ के कुरा भन्दा नि भइरहेको छ नि रेस्क्यु भइरहेको छ त किन आत्तिनु भएको भन्ने जस्तो कुरा गरेँ कि त्यहाँबाट चाहिँ। अनि अब त्यसो भने अब साइन गऱ्यो निवेदन लेख्यो आयो होइन, अब उहाँले चाहिँ वाट्सएपमा मेसेजहरू पनि के देखाउनु भयो होइन, अब मेसेज गइरहेको छ भने चाहिँ अब थाहा छैन हामीलाई त्यो कहाँ गयो त्यो मेसेज होइन, त्यो मेसेज त्यो भित्र हरायो कि कहाँ गयो, वाट्सएपबाट त हामीले देखायो मेसेज गइरहेको छ हाम्रो, तपाईँहरू किन आत्तिनु भएको भन्ने जस्तो कुरा गरेँ कि। सरकारले गर्नै जानेको छ नि रेस्क्यु गर्ने कुरा, अब हँस्या केदालहरू बोकेर मान्छे पठाउने सरकार कतिको लाग्छ भन्ने कुरा यही थाहा भयो नि त।
3: सरकारले हराएकाहरू जीवित भए जीवित र नभएमा सब भए पनि आफन्तलाई उपलब्ध गराउनु पर्ने पीडितहरूको भनाइ छ। सरकारले अन्तर्राष्ट्रिय सहयोग लिएर बेलैमा उद्धार तथा खोजी गर्न पनि कन्जुसाइ गरेको अर्की पीडितको आरोप छ।
5: सहयोग चाहियो भने किन मागेन, किन यस्तो घमण्ड, किन जनताभन्दा ठुलो को छ र त्यो कुर्सीमा आज उहाँहरू हुनुहुन्छ नि भोलि अरू बस्नुहुन्छ।
3: 10-11 दिनमा दुईजनाको जीवितै उद्धार भएको भन्दै उहाँले सरकारले समयमा नै त्रिशुली तिन बीमा पनि खोजी गरिएको भए त्यहाँबाट पनि सकुशल मानिसहरू उद्धार गर्न सकिने बताउनु भयो। सरकारलाई कुनै एक ठाउँमा मात्रै उद्धारमा केन्द्रित नहुन उनीहरूले आग्रह गरेका छन्। सरकारका मन्त्रीहरू स्टन्टमा लागेको र आफन्तहरूलाई खोजी गर्न समेत जान नदिएको गुनासो समेत गरे।
5: छैन भने यहाँ आइरहेको छ कि देवर मैले किन लिएन उनीहरूले, किन यसो सरकारले भन्छ कि गर्न सक्छु भनेर गरेको वेट गरेको गरेको भए खोइ त रिजल्ट उद्धार गरिरहेछ भन्छ होइन। श्री बिमा एकदम आइसोलेट भइरहेछ कि श्री तपाईँहरू सबैले न्युज सुन्नुभयो उद्धार भइरहेछ भन्दा बाहेक अरू केही पनि आएको छैन कि फलाना ठाउँमा आयो मान्छे बचिरहेछ भन्यो होइन यो भयो भन्यो खोइ त श्री बिमा उद्धार भइरहेछ भन्दा बाहेक अरू केही शब्द पनि हामीले सुन्न पाएको छैन। सरकारले हामी यो अपिल गर्न आएको कि छिटोभन्दा छिटो
4: राष्ट्रिय मानवाधिकार आयोगले बाढीबाट अति प्रभावित रसुवा र नुवाकोटका नागरिकको आधारभूत मानवाधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ। आयोगका सदस्य डाक्टर लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले रसुवा र नुवाकोटमा बाढी प्रभावितहरूको मानवाधिकार अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा बाढीबाट भौतिक संरचनामा ठूलो क्षति पुगेको तथा प्रभावित क्षेत्रमा खानेपानी विद्युत र स्वास्थ्य सेवाको अभाव रहेको पाइएको आयोगले जनाएको छ। अनुगमन गरे लगत्तै आयोगका प्रवक्ता तथा सहसचिव डाक्टर टीकाराम पोखरेलले आज विज्ञप्ति मार्फत प्रभावित नागरिकहरूको आधारभूत मानवाधिकार संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको हो। त्यस्तै उद्धार कार्यमा विज्ञ जनशक्तिको अभाव, सुरक्षाकर्मीको संख्या न्यून हुनु, उद्धार सामग्रीको कमी तथा सर्वसाधारणको आवतजावतमा समस्या रहेको पनि अनुगमनका क्रममा पाइएको आयोगले जनाएको छ। आयोगले बाढीबाट रसुवा र नुवाकोटमा आधारभूत आवश्यकता, भौतिक संरचनामा क्षति पुगेकाले खानेपानी, विद्युत र स्वास्थ्य सेवा जस्ता आधारभूत सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको छ। साथै आयोगले प्राविधिक विज्ञ सहितको टोलीको व्यवस्था गरी तत्काल परिचालन गर्न पनि सरकारलाई भनेको छ।
3: बागमती प्रदेश सरकारले भने बाढीबाट विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोबासको व्यवस्था गर्न बजेट छुट्याएको बताएको छ। आज ललितपुरमा पत्रकार सम्मेलन नै गरेर मुख्यमन्त्री किरण थापा मगरले बाढीबाट विस्थापित नागरिकको खाद्यान्न र बसोबासका लागि प्रादेशिक विपद व्यवस्थापन कोषबाट बजेट र सामग्री उपलब्ध गराएको जानकारी गराउनु भएको छ। उहाँले संघीय सरकारसँग र स्थानीय तहसँग मिलेर आफूहरूले काम गरिरहेको बताउनुभयो। उहाँले बाढीबाट प्रभावित र अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले सञ्चालन गरेको आवासीय विद्यालयमा कक्षा 12 सम्मको पढाइको सम्पूर्ण खर्च बेहोरी दिने पनि बताउनुभयो। उहाँले विभिन्न सडकहरूको मर्मत लगायतका काममा पनि प्रदेश सरकारले तदारुकताका साथ काम गरिरहेको बताउनुभयो।
6: कृष्णवीरमा पहिरो गयो, फेरि राजधानी आउने बाटो नै अब त्यो त ब्लक भयो, अब के गर्ने भन्ने फेरि समस्या हो। त्यसपछि हामीले यो चाहिँ नि सिस्नेरीबाट हेटौँडा जाने बाटो छ, त्यो बाटोको वैकल्पिक बाटो जहाँ चाहिँ नि यो कुलेखानीबाट देउराली हुँदै भीमफेतीसम्म जाने बाटो त वान वे छ। अब यहाँ त ग्यासकै समस्या छ, खाद्यान्नकै समस्या छ, यहाँ चाहिँ नि अब निर्माण सामग्रीहरूकै समस्या छ, सबै आउने बाटो चाहिँ बाटो नै ब्लक भइसकेपछि त अब सामान आउँदैन भनेपछि त्यहाँ झन्डै 1.5-2 घन्टा बाटो जाम हुने र त्यसको वैकल्पिक बाटो हामीले खोल्ने काम भोलिबाट हामी जोड्दैछौँ। जहाँ यो सिस्नेरीबाट कोगटे हुँदै हामीले चाहिँ यता माथिबाट घुमेर भीमफेदी निस्किने, त्यो भीमफेदीबाट जाने बाटो पनि 30 किलोमिटर, अहिले भइराखेको बाटो पनि 30 किलोमिटर, यो दुइटै बाटो एकतिरबाट जाने एकतिरबाट आउने बाटो त्यो बनाउने काम हामीले थालनी गरिसकेका छौँ। त्यसै गरी यता कान्ति लोकपथको पनि जहाँ जहाँ पहिरो गएको छ त्यो पहिरो सोर्ने काम सङ्घीय सरकारले नै गरेको छ, प्रदेश सरकारले नै गरेको छ। 18 गते मैले क्याबिनेटको म आफै यो कोगटेको बाटो निरीक्षण गरेँ, भौतिक सचिव जिल्ला बोलाएर त्यो बाटो निरीक्षण गरेपछि बाटो ठिकै रहेछ, अलिकति 2-3 दिन मिसिन चलायो भने यो बाटो चल्छ, यो वैकल्पिक बाटो हुन्छ भनेर हामीले तत्कालै त्यो बाटो खोल्ने काम आज सम्पन्न हुँदैछ र भोलिबाट त्यो बाटो चल्दैछ।
4: तिर्सुलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएसँगै रसुवा जिल्लालाई सडक सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि सरोकारवाला निकायले वैकल्पिक सडकको मरमत सम्भार गरी यातायात सुचारू गरेका हुन्। मध्य पहाडी राजमार्ग अन्तर्गत ढिकुरेदेखि फेरी बेसी चोक, हिरामुनी टार चोगते, बोरे भन्ज्याङ, सानो खोला रसुवा, धनस्वारा र पाटीखर्क खण्डमा व्यापक मर्मत कार्य गरिएको छ। एक्सकभेटर, ब्याकहोल लोडर र टिपर जस्ता हेभी मेसिनरी उपकरणको प्रयोग गरी पहिरो पछ्याउने, सडकको सतह मिलाउने, कच्ची नाली निर्माण गर्ने तथा साँघुरा स्थानमा सडक चौडा गर्ने कार्य सम्पन्न भएको छ। साथै आवश्यक स्थानमा ग्राभेल राख्ने र कलभर्ट निर्माण गरिएसँगै अब उक्त सडकमा ठूला सवारी साधन समेत दुईतर्फी रूपमा सञ्चालन हुन सक्ने भएका छन्।
3: जिल्ला प्रशासन कार्यालय गोर्खाले मनास्टु तथा लार्के पास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। चुमनब्री गाउँपालिका र नामरुङ स्थित थेराङ खोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि मनास्नु र लार्के पास पदमार्गमा पदयात्रा नगर्न प्रशासनले आग्रह गरेको हो। आज सूचना निकालेर अर्को सूचना नभएसम्म त्यहाँ नजान भनिएको छ। आज थेराङ खोलामा आएको बाढीले चुमनब्री गाउँपालिका 4 वडा नम्बर 2 जोड्ने फलामे पुल नै बगाएको छ। यस्तै गाउँपालिकाबाट नामरुङ जङ्गल जाने बुढी गण्डकी नदीमाथिको झुलुङ्गे पुल समेत बाढीले बगाएको छ। पुल बगाएपछि त्यहाँ आवतजावत गर्न समस्या भएको छ।
4: काठमाडौँ उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। भोटेकोसी बाढी र त्यसपछिको सड़क अवरोधका कारण आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोक्ताहरू घण्टौंसम्म लामबद्ध हुनुपर्ने बाध्यता सिर्जना भएको हो। भोटेकोसी बाढी अघि पनि काठमाडौँमा ग्यासको अभाव थियो। सरकारले ग्यासको अभाव नरहेको दावी गर्दै केही समयमै सहज हुने बताए पनि आम नागरिकहरू लामबद्ध भएर ग्यासका लागि बसिरहेका छन्। ग्यास वितरणलाई व्यवस्थित गर्न खुद्रा विक्रेताहरूले कुपन प्रणालीको सहारा लिएका छन्। कोटेश्वर क्षेत्रमा एलपी ग्यासको खुद्रा बिक्री गरिरहनु भएका व्यवसायी शंकर कुमार श्रेष्ठका अनुसार माग अत्याधिक भए पनि दैनिक करिब 150 सिलिन्डर मात्र वितरण गर्न सकिएको छ। उहाँले भेट व्यवस्थापनका लागि सिलिन्डरमा नम्बरिङ गर्ने र नामसहितको कुपन बाँडेर भोलिपल्ट ग्यास दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। ग्यासका लागि लाइनमा बसेका उपभोक्ताहरूले भने ठूलो शास्ति भोग्नु परेको गुनासो गरेका छन्। जडीबुटीका राकेश विष्टले 2-3 दिनदेखि नै कुपन लिए पनि ग्यास नपाएको गुनासो गर्नुभएको छ। आज बिहान 8 बजेदेखि नै ग्यास पाउने आशमा लाइनमा बसेको उहाँले बताउनुभयो।
3: ग्यासको व्यवस्था गर्नुपर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भने बारा पर्सा औद्योगिक करिडोरका उद्योगीहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि 1 साताको समय सीमा दिनुभएको छ। आज मन्त्रालयमा उद्योगीहरूसँगको छलफलमा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लङ्घन गर्ने उद्योगहरूलाई कारवाही गर्ने चेतावनी दिनुभएको हो।
7: त्यो मिटिङको हिसाबले मिटिङ नलिनु होला, यसलाई एकदमै गम्भीरतापूर्वक लिकन र आजैदेखि आफ्नो काम थाल्नु होला, किनभने अब यो हप्तामा हाम्रो टिम त्यहाँ निरीक्षणको लागि जानुहुनेछ र यस पछाडि अब अगाडिको काम उहाँहरूले नै गर्नुहुनेछ भनेर हामी त्यस्तै निर्देशन दिएको छु। त्यही भएर 1 हप्ताको टाइम छ, तपाईँहरू कति के गर्नुहुन्छ भने गरेर अगाडि बढ्नु होला।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: जिस हो जिस हो खुशी को कनेक्शन
1: यू हो था संचार नेटवर्क रतपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी था संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश सन्नालमा था संचार .com र thakhabar.com बाट पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार मुलुकमा सुशासन कायम र भ्रष्टाचार विरुद्ध नवपुस्ताको आह्वानमा गत वर्ष भदौ 23 गते भएको जेन्जी आन्दोलनको भोलि एक वर्ष पूरा हुँदैछ त्यस आन्दोलनका क्रममा देशका होनहार युवा सहित 76 जनाको निधन भएको थियो भ्रष्टाचार र व्यथिति विरुद्ध गत वर्ष भदौ 23 गते जेन्जी युवा समूहले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले निर्मम दमन गर्दा 23 जनाको मृत्यु भएको थियो युवाहरूको हत्यापछि आक्रोशित बनेका आन्दोलनकारीहरूले केन्द्रीय प्रशासन भवन सिंहदरबार संसद भवन सर्वोच्च अदालत लगायत सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गरी ध्वस्त पारेका थिए सोही आन्दोलनका कारण कंग्रेस एमाले गठबन्धन सरकार ढलेको थियो त्यसपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले निर्वाचित संसद विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको थियो चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा दुई तिहाई नजिकको सरकार बनाउन सफल भएको छ झण्डै दुई तिहाई बहुमतको सरकार बनेको 5 महिना पूरा भएको छ तर आम जनतामा एक प्रकारको निराशा र आक्रोश झनझन बढ्दै गएको छ जनअपेक्षा अनुसार काम गर्न नसक्दा सत्ताधारी दलभित्रै सरकारको विरोध सुरु भइसकेको छ एकातिर सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेको छैन खेती बालीका लागि स्वदेशमा मल नपाइने अवस्था छ सीमा पारी गएका किसानले जेल बस्नुपर्ने अवस्था आएको छ खाना पकाउने ग्यास जस्तो आधारभूत वस्तु किन्न नपाइने भएको छ प्रत्येक घरलाई पिरोलेका यस्तै सानातिना घटनाले मानिसलाई आक्रोशित बनाइरहेको छ जनताले जुन आशा अपेक्षा र भरोसाले रासोपालाई भोट दिएका थिए त्यसमा तुसारापात हुँदा जनआक्रोश विस्फोटको स्थितिमा पुग्ने अवस्था छ
2: नेपाल राष्ट्र ब्याङ्क अन्तर्गत ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले भोलि क ख ग र घ वर्गका इजाजत प्राप्त ब्याङ्क तथा वित्तीय संस्थालाई अत्यावश्यक ब्याङ्किङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ विभागले आज सूचना निकालेर रसुवा नुवाकोट लगायतका जिल्लामा बाढी प्रभावितलाई सघाउ पुग्ने हिसाबले ब्याङ्क सञ्चालन गर्न निर्देशन दिएको हो
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरानले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्न खोज्ने पानी जहाजलाई लक्षित गर्दै होर्मुज बाहिर नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको छ इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख मोहसिन रेजाईले सरकारी सञ्चार माध्यम मार्फत यस्तो जानकारी गराउनु भएको हो उहाँका अनुसार आगामी केही दिन वा एक साताभित्र उक्त घोषणा गरिने भएको छ रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट सुरु भएर स्ट्रेट अफ होर्मुजतर्फ फैलिनेछ त्यस क्षेत्रलाई फारसको खाडीतर्फ पनि विस्तार गरिने भएको छ उहाँले स्ट्रेट अफ होर्मुज पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने कुनै पनि पानी जहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी समेत दिनुभएको छ
2: नेपाल परिवेशमा अब खेल समाचार नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणका लागि नेपाल क्रिकेट सङ्घ क्यानले टेलिभिजन र ओटिटी प्रसारण अधिकार कुल 32,68,00,000 बिक्री गरेको छ क्यानका सचिव पारस खड्काले आज जारी गरेको विज्ञप्ति अनुसार एनपिएलको विश्वव्यापी ओटिटी अधिकार खरिद अधिकार 18,04,00,000 रुपियाँको बोलपत्र पेश गरेको नेट टिभी प्रहरीले पाएको छ यसैगरी नेपालभित्रको टेलिभिजन अधिकार हिमालयन टेलिभिजनले प्राप्त गरेको छ क्यानका अनुसार हिमालय टेलिभिजनले 14,64,00,000 रुपियाँको बोलपत्र पेश गरेको थियो यस्तै एनपिएलको प्रत्येक खेलको टिकटिङ अधिकार भने यी सेवाले पाएको छ हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
3: सुरुङमा 121 जना मात्र फसेको सेनाको दाबी। विपद प्राधिकरण भन्छ बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसक्यो।
2: सरकारले राष्ट्रिय शोक मनाएकै दिन बेपत्ताका आफन्त माइतीघर मण्डलामा 13 दिनमा राष्ट्रपति बाढी प्रभावित जिल्ला नुवाकोटमा फर्केर सम्बोधन।
3: र सुवात जिल्लालाई सडक सञ्जालमा जोड्न वैकल्पिक मार्ग सञ्चालनमा काठमाडौँ उपत्यकामा ग्यासको चरम अभाव, सडकमै लामो लाइन।
2: स्टेट अफ होर्मुज नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी। निषेधित क्षेत्रमा प्रवेश गर्ने पानी जाँचलाई प्रतिबन्ध सूचीमा राखिने।
3: र एनपिएलको टेलिभिजन र ओटिटी प्रसारण अधिकार 32 करोडमा बिक्री।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
4: नेपालीपनको आभास, नेपाली मनको आवाज।
5: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
4: स्वदेश एफएम 93.2 मेगाहर्ज।
6: डेंगू ज्वरो बारे सार्वजनिक जानकारी।
7: डेंगू ज्वरो एडी चातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ।
8: डेंगू ज्वरोका लक्षणहरू।
7: डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथ साथै निम्न लक्षणहरू पनि देखा पर्दछन्: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आई यस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
8: डेंगू ज्वरोबाट बस्ने उपायहरू।
7: लामखुट्टेको टोकाईबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, शुद्धा झुलको गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
6: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश।
9: खोरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
6: माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटा वडाहरूमा गाई भैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
9: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555 9084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 9184। नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
6: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजेभित्रमा कार्यालय समयभित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
9: नेत्रनाथ आले अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माडी 3 बसन्तपुर।
10: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
11: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
12: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर दशितवन
11: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
12: 24 घण्टा इमर्जेन्सी सेवा
11: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
12: एडभान्स पेडियाट्रिक जनरल वार्ड
11: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
12: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
11: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
12: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
11: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
12: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
11: भेन्टिलेटर सेवा
12: होल बडी चेकअप जाँचको सुविधा
11: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
12: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
13: 93.2 Swadesh FM

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार प्रयासबारे नेपाली सेना भन्छ,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक हुँदैन त्यतिन्जेलसम्म जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: राष्ट्रपतिद्वारा संकटमा सम्पूर्ण पक्ष बीचको सहकार्यमा जोड,
2: सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने विश्वास व्यक्त गर्दछु।
0: र विपदको पीडामा महँगीको मारबारे चर्चा गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जितपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सिडियुको जरा हलाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जितप्रति खुसी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी संघीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै उनले भने,
2: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौं मानिस अझै सम्पर्कविहीन छन्। रुस र उत्तर कोरियाले दुई देशको सीमा वार पार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ्न दिन मिलेर काम गर्न जरुरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरदयाम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङकोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुमा सयौंको संख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ज्यान गुमाएका 1350 भन्दा धेरै जनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटो मुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो। तर नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
1: दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाए, त्यो टनेल भित्र फसेका व्यक्ति होइन, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने हाराहारी 121 जना मात्रै टनेल भित्र फसेको चाहिँ तथ्य देखिन्छ।
0: सरकारले उद्धारमा ढिलाई गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए, तर सहायक रथी थापा भन्छन्,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रू हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ। र अर्को कन्डिसन होइन, सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नबनिएसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीडामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
2: परिवारका सदस्य तथा साथी भाइहरूको खबरको प्रतीक्षामा रहनु भएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा स्वस्थ पार्न चाहन्छु।
0: उद्धार खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
2: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
0: पीडामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरुद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसंग दोहोर्याउँदै भनेका छन्,
2: पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
0: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
4: आज नुवाकोटको बट्टार कभर हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुसीको तरङ्ग छाएको त्यहाँ बस्दै आएका पीडितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरुषले पीडितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
5: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ के आसन पाउँछ भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पिरोमा बसेको मान्छेलाई केही शान्त दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीले घेर उहाँ आउनुभयो, जानुभयो।
4: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्,
6: राष्ट्रपतिजीले चाहिँ तपाईँहरूलाई कसलाई के भए भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौँ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही छैन, क्षति भइसक्यो भनेर भन्यौँ हामीले चाहिँ। अहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोइ गराइ थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
4: अवलोकन पश्चात बाढी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीडितहरू बताउँछन्। घर परिवार गुमाउँदाको पीडामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने,
7: बाढी पीडितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने चाहिँ भन्छु होला भन्ने शब्द राख्छु होला भन्ने चाहिँ लागेको थियो, तर उहाँ आउनुभयो। अब बिस्तारी हुँदैछ, अब बिस्तारी हुन्छ भनेर चाहिँ जानुभयो।
4: सरकारले समयमा नीति तयार गरेर राहत वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारुकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब अन्तिम विषय, बाढीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्न बाध्य भएको नागरिक गुनासो बढ्दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छन्,
8: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपद पछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ नि घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा, अब विपद त छँदैछ होइन, त्यत्रो अब बारी गयो, घरबार बिन भए, अब कृष्णगिरीमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपरिराखेको अवस्था छ।
3: जस्तो अब काठमाडौँमै पनि कृष्णगिरीको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट ग्यास बाहेक त अरू आइरहेकै छ होइन, ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त? यो
8: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ। ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ। किन भन्दाखेरि सरकारले ल्याउन सक्छ नि त, हरेक अब ढुवानीहरू त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ कि ग्यास खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा आधारभूत आवश्यकताको वस्तु हो। यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छन् त सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, त्यसमा राखेर रासन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त। वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो। कृष्णभीरमा गयो त के भयो त, अरू बाटाहरू छैनन्, त्यो प्रयोग गर्नु पर्यो। एकातिर घरबार विहीन भएको छ, मान्छे परिवार विहीन भएको छ, यति दुःखद घटना छ। यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो सङ्कट ल्याउँछ भनेर हामी सोचेको थिएनौँ। युवा जोस जाँगरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गति कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो। तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ।
3: तपाईँले भन्नुभयो नि जुन अत्यावश्यक छ
8: अस्त व्यस्त भयो, अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन्, सारा चाहिँ मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ, त्यसमाथि मूल्य वृद्धि यति थोपरिएको छ, फेरि कृत्रिम अभाव, यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छारो हालेको कि के हो कि, जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्। हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउ नै धौधौ भइसकेको छ। अब राज्य नभएको सरकार नभएको चाहिँ नि महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
3: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नि यो अत्यावश्यक सामग्री, यो ग्यास, अब यो चामल, रासन, अब यो कुरा, अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति सङ्कट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो के त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
8: छँदै छैन, किनभने हामीले धेरै पटक भनेको छौँ सरकारका व्यक्तिहरूसँग, संसदीय समितिमा गएर, ल यो चाहिँ नि तपाईँहरू चाहिँ अब बर्खा आउँदैछ, चाडबाड आउँदैछ, अब यो सङ्कट हुनसक्छ, कालोबजारी हुनसक्छ, कतिसम्मलाई स्टक छ, के हो रणनीति, उपभोक्तालाई चाहिँ माग र आपूर्तिलाई सन्तुलनमा कायम गर्नको लागि के छ त भन्ने कुरा प्रश्नहरू हामीले राखेको छौँ। उहाँहरू सक्छौँ, गर्न सक्छौँ भनेर आश्वासन दिनुभएको थियो, आज खोइ त त्यो आश्वासन पुरा भएको।
0: उनी थिइन् उपभोक्ता अधिकार कर्मी विमला खनाल, प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। बोटेकोशी बाढीबाट विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान। जलविद्युत आयोजनाहरूको टनेल वारपार नछिचोलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने नेपाली सेनाद्वारा जानकारी। नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाको काम अघि बढाउन तीनै तहका सरकारसँग सभामुख डोल प्रसाद दरियालको आग्रह। र डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको विश्व मौसम संगठनको विश्लेषण। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको बोटेकोशी नदीमा आएको बाढीबाट घरबार विहीन भएका, आफन्त गुमाएका, विस्थापित भई पीडामा रहेका नागरिकहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विनाशकारी बोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको निरीक्षणपछि आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै यो कठिन घडीमा राष्ट्रिय एकता र ऐक्यबद्धता आवश्यक रहेको

0: समय पनि हो। हामी पुनर्निर्माण पुनर्स्थापना र आर्थिक पुनर्स्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
1: राष्ट्रपति पौडेलले बाढी पीड़ितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई अझ प्रभावकारी ढंगले अघि बढ़ाउन राज्यका सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेकोमा आफू विश्वस्त रहेको पनि बताउनुभयो। बाढी पीड़ित तथा प्रभावितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको संकेतका रूपमा बुझ्न आग्रह गर्दै राष्ट्रपति पौडेलले पीड़ाबाट गुज्रिरहेको यस कठिन समयमा आफू सबै प्रभावित नागरिकको साथमा रहेको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले निरन्तर बढ्दै गएको तापक्रम र उच्च उत्पन्न जोखिमप्रति गम्भीर रूपमा सचेत गराएकाले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अपील गर्नुभयो।
0: यस विपत्तिले न केवल हाम्रो हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था मात्र दर्शाउँदैन, अपितु यसले निरन्तर बढ्दै गएको विश्वव्यापी तापक्रम र यसबाट उत्पन्न हुन गएको जोखिमप्रति हामीलाई पुनः गम्भीर रूपमा सचेत पनि गराएको म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
1: राष्ट्रपति पौडेलले बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला अहिले जोखिममा रहेकोले अस्थायी आश्रयस्थलहरू सुरक्षित तथा मर्यादित बनाउन राज्य सचेत रहनुपर्ने बताउनुभयो। नेपाली सेनाले जलविद्युत आयोजनाका टनेलमा खोज तथा उद्धार जारी रहेको जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाष जङ थापाले प्रभावित क्षेत्रहरूमा उद्धारसँगै राहत तथा पुनर्स्थापना र पुल तथा अस्थायी संरचनाको निर्माण कार्यको प्रारम्भिक काम अघि बढाएको बताउनुभयो। सहायक रथी थापाले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा ठूलो ढुङ्गा लेदोका साथै प्रवेश स्थलमा हेलिकप्टरबाट मात्र पुग्न सकिने स्थानमा समेत खोजी कार्य जारी रहेको र टनेलमा ब्रेक थ्रू नभएसम्म खोजी जारी रहने बताउनुभयो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा बाढीको समय धेरै जसो कर्मचारीहरू सुरुङभित्र नै नभएको जानकारी दिनुभयो। उहाँले सरकारको निर्देशन बमोजिम विपदसँग सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरी खोज तथा उद्धार भइरहेको उल्लेख गर्नुभयो। रसुवाको बोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1356 जनाको शव फेला परेको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1114 शव व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1280 र आफन्तका 1290 गरी कुल 2570 डीएनए नमुना संकलन गरिएको छ। साथै पहिचान नभएको 1311 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। यसैबीच बोटेकोशी बाढी पश्चात प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म 13,396 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएका मध्ये 3,533 जना रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन्। रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर 34 देशका 587 विदेशी पर्यटक बेपत्ता भएका छन्। भारतका 184, अमेरिकाका 67, मलेसियाका 55, युक्रेनका 54, अस्ट्रेलियाका 33, बेलायतका 32, क्यानाडाका 30, लाटभियाका 33, चीनका 26 जना बेपत्ता भएको पर्यटन विभागले जनाएको छ। यस्तै रसियाका 8, सिङ्गापुरका 9, दक्षिण अफ्रिकाका 6, जापानका 5 लगायत अन्य देशका समेत गरेर 161 पुरुष र 27 महिला बेपत्ता भएको विभागले जनाएको छ। हालसम्म 307 विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया चलान करना तथा मरम्मत करना घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्र को संचार।
2: विज्ञापन पछि अब बाँकी समाचार। सभामुख टोल प्रसाद अर्यालले प्राकृतिक विपदबाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार राहत र पुनस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गर्नु भएको छ। धादिङको गल्छी स्थित भोटेकोसी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उहाँले विपदका बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउन सरकारको पहिलो दायित्व भएको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज टेलिफोन वार्ता गर्नुभएको छ। टेलिफोन वार्ताका क्रममा विदेश मन्त्री रुबियोले भोटेकोसी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्धता जनाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको बाढी सहित मुलुकभर बाढी पहिरो तथा प्राकृतिक विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा दिवंगत आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्न आज साँझ पशुपतिनाथ मन्दिर अगाडि दीप प्रज्वलन गरिएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल र मालदिव्सका विदेश मन्त्री इरु थिसाम एडम बीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेश मन्त्री एडमले परराष्ट्र मन्त्री खनाललाई भोटेकोसी नदीमा गएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति मालदिव सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि आज 1,38,79,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। भारी वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत झ्यारी गमगढी र गमगढी छायल बगर सड़क खण्ड करिब एक महिनादेखि अवरुद्ध हुँदा मुगुको जनजीवन प्रभावित भएको छ। लामो समयदेखि सड़क सञ्चालनमा आउन नसक्दा जिल्लामा दैनिक उपभोग्य वस्तु एलपी ग्यास निर्माण सामग्री लगायत अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको हो। सड़क अवरुद्ध भएपछि नेपालगंज लगायतका बजारबाट मुगुतर्फ जाने खाद्यान्न ग्यास तथा अन्य सामग्री बीच बाटोमै रोकिएका छन्। काप्लेचुङको मेरिङदेन गाउँपालिका 3 दोभान बजार स्थित मौवा खोलामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन्। आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण बेनियर तर्फ जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टर आज बिहान मैवा खोलाको पुलको छेउबाट करिब 15 मिटर तल खसेर खोलाले बगाएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। विश्व मौसम संगठनले डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको जनाएको छ। संगठनले सार्वजनिक गरेको वार्षिक वायु गुणस्तर तथा जलवायु बुलेटिनमा वायु प्रदूषण र जलवायु परिवर्तन बीच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ। जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी तथा डढेलोको आवृत्ति र तीव्रता बढ्दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको पनि जनाएको छ। डढेलोबाट निस्कने धुवामा 2.5 माइक्रोमिटर भन्दा साना सूक्ष्म कण हुन्छन्। यस्तो कण फोक्सोको गहिराईसम्म पुग्नुका साथै रक्त सञ्चार प्रणालीमा समेत प्रवेश गर्न सक्ने भएकाले स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छन्। अब आर्थिक समाचार।
3: सरकारले भोटेकोसी बाढीबाट प्रभावित उद्योग व्यापार व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ। गत बिहिबार बसेको मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढी पीडित व्यवसायीका लागि राहत कर छुट भन्सार महसुल छुट ऋण तथा ब्याजमा सहुलियत र बिमा दावी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ। बाढीबाट रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रमा उद्योग व्यापार व्यवसाय र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेपछि सरकारले व्यवसाय पुनरुत्थानको लागि यस्तो प्याकेज घोषणा गरेको हो। व्यवसाय पुनरुत्थानको पहिलो चरण अन्तर्गतको प्याकेजमा क्षतिग्रस्त व्यावसायिक सवारी पुन आयातमा महसुल छुट दिने, प्लान्ट मेसिनरी र उपकरण आयातमा महसुल छुट दिने, बाटैमा नष्ट भएका आयातित वस्तुको महसुल समायोजन गर्ने, कर विवरण र कर दाखिलाको म्याद 2083 कार्तिक 25 गतेसम्म थप गर्ने लगायत रहेका छन्। त्यस्तै क्षतिग्रस्त सम्पत्तिको मूल्य अभिवृद्धि कर दावी सहज बनाउने, प्रभावित व्यक्तिलाई आयकरमा पूर्ण छुट दिने, स्थानीय कर र शुल्कमा सहुलियत दिने, बैंक कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने, सवारी र उपकरण पुनः खरिदका लागि सहुलियत कर्जा दिने लगायतका विषयहरू छन्। नेपाली स्याउको राजधानी मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिप्न खुला गरिएको छ। गत भदौ 8 गतेको जिल्ला स्तरीय निर्णय अनुसार भदौ 22 ढिलो पाक्ने स्याउ टिप्ने निर्णय गरिएको थियो। सोही निर्णय अनुसार सोमबारदेखि स्याउ टिप्न खुला गरिएको हो। यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ 15 गतेदेखि टिपाई गर्न पाइने निर्णय भएको थियो। सोमबारदेखि ढिलो पाक्ने स्याउको बगैंचामा टिपाई गर्न पाइने गरी खुला गरिएको हो। मुस्ताङमा सोमबारदेखि सबै प्रजातिका स्याउ टिपाई खुला भएसँगै स्याउ बगैंचामा धमाधम स्याउ टिप्न शुरू भएको छ। मुस्ताङमा गत वर्ष 1,10,23,00,000 रुपियाँ बराबरको स्याउ उत्पादन भएको थियो। कर्णालीको स्याउ लगायत अर्ग्यानिक उत्पादनको प्रदर्शनी सोमबारदेखि काठमाडौँमा शुरू भएको छ। कर्णाली प्रदेशको जुम्लाको स्याउ काठमाडौँमा बिक्रीका लागि संघीय र कर्णाली प्रदेशका कृषि मन्त्रालयको सहजीकरणमा भद्रकाली प्लाजा स्थित नेपाल कृषि अनुसन्धान परिषद नार्क परिषदमा प्रदर्शनी एवं बिक्री सप्ताह शुरू भएको हो। जुम्लाको स्याउ सुर्खेत र काठमाडौँमा प्रदर्शनका लागि क्रियाशील चन्दननाथ बहुद्देश्य सहकारी संस्थाका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले रासायनिक पदार्थ नराखी 1 महिनासम्म शुद्ध र ताजा राखेर जुम्लाको अर्ग्यानिक स्याउ बिक्री वितरण गर्न थालिएको जानकारी दिनुभयो। नार्क परिसरमा प्रदर्शनीमा राखिएको स्याउ गुणस्तर अनुसार प्रतिकिलो 200, 250 र 300 रुपियाँमा बिक्री भइरहेको छ। यो साताको पहिलो कारोबार दिन नेपाली सेयर बजारको परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ। गत साताको पछिल्लो 3 कारोबार दिनदेखि बढिरहेको नेप्सेले सोमबार पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक 18.07 अङ्कले बढेर 2560.84 बिन्दुमा पुगेको छ। नेप्से सँगै सोमबार बजारको कारोबार रकम पनि बढेको छ।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
4: काठमाडौँमा जारी नेपाल भलिबल लिग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित हासिल गर्दा मधेस वारिसले फेरि पराजय बेहोरेको छ। सोमबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कवरहरूमा सम्पन्न खेलमा अन्नपूर्णले मधेसलाई 3-1 सेटमा हरायो। मधेसले पहिलो खेलमा सगरमाथासँग 3-1 हार बेहोरेको थियो। शनिबार दोस्रो खेलमा मधेस काठमाडौँ रेडसँग 3-2 हार्यो। अन्नपूर्णले आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग 3-1 पराजय बेहोरेको थियो। त्यसपछि आइतबार अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 हरायो। नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल प्रिमियर लिग एनपिएलको मीडिया तथा टिकटिङ राइट्स 33 करोड भन्दा बढीमा बिक्री गरेको छ। एनपिएल 3 लागि ओटिटी टेलिभिजन प्रसारण तथा टिकटिङ राइट्स अलग अलग कम्पनीले पाएका छन्। वर्ल्डवाइड ओटिटी अधिकार नेट टिभी प्रालीले पाएको छ। उसले 18,40,00,000 रुपियाँमा यो अधिकार प्राप्त गरेको क्यानले जनाएको छ। त्यस्तै नेपाल क्षेत्रको लिनियर टेलिभिजन प्रसारण अधिकार हिमालयन टेलिभिजन नेटवर्क प्रालीले 14,46,00,000 रुपियाँमा खरिद गरेको छ। टिकटिङ अधिकार भने ई सेवा लिमिटेडले 85,00,000 रुपियाँमा प्राप्त गरेको क्यानले जनाएको छ। सम्झौता अनुसार टिकट बिक्रीबाट प्राप्त आमदानीको 95% क्यानलाई र 5% ई सेवालाई प्राप्त हुनेछ। राइट्सबाट क्यानले 33,53,00,000 रुपियाँ आमदानी गर्नेछ। 8 टोलीको सहभागितामा एनपिएल अक्टोबर 26 सुरु हुनेछ। आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिताको पहिलो संस्करण यही भदौ 31 असोज 2 गतिसम्म हुने भएको छ। थमेल स्थित आरम्भ संस्कार विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत अखिल नेपाल टेबल टेनिस संघको सहकार्यमा हुन लागेको प्रतियोगिता लैनचोर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ। सोमबार आयोजक आरम्भ संस्कार विद्यालयले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराएको हो। आयोजकका अनुसार प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूबाट महिला र पुरुष दुवै खेलाडी तथा टिमहरूको सहभागिता रहनेछ।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय एवं अब मौसम. आज राति देशको हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ. कोशी प्रदेशको हिमाली पहाड़ी र तराई, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी, कर्णाली प्रदेशको पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ. साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. भोटेकोशी बाढीबाट विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई. जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान. जलविद्युत आयोजनाहरूको टनेल वारपार नचिचोलेसम्म उद्धार तथा खोजी कार्य जारी रहने नेपाली सेनाद्वारा जानकारी. नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनस्थापनाको काम अघि बढाउन तीनै तहका सरकारसँग सभामुख टोल प्रसाद अरियालको आग्रह. र डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको विश्व मौसम संगठनको विश्लेषण. यसका साथै राति 9 बजेको समाचार सकियो. हवस् त, नमस्कार.

0: नामौली सच्याउने बारे सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको जरुरी सूचना।
1: यस सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको उपभोक्ताहरूको अध्यावधिक भएको नामावलीमा प्राविधिक कारणवश कुनै त्रुटि भएमा वा फरक परेको भएमा उक्त नामावली सच्याउन यही भदौ 24 गते साँझ 4 बजेभित्रमा कार्यालय समयभित्र आई नामथर वतन सच्याउनु हुन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: नेत्रनाथ आले अध्यक्ष सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माडी 3 बसन्तपुर। खुरेत रोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज सापागाई 98550509484 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458192484।
2: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
0: दुबईमा रोजगारीको सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98550 58369 98426 43211 र 98142076004।
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त उजाउन त होला नि।
5: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: Sporcja. Sunday ni Sporcja. Suodis FM, Tirana Pithuklu, 2 MHz. Khabar, tapaiko samudayko, ani tapaiko sarokarko.
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। रसुवा स्थित भुटेकोशी नदीमा आएको बाढीमा पनि मृत्यु भएका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षकोष स्थापना गरिएको छ। सोमबार परेको 13 दिनको पुण्यतिथिको अवसरमा काफ्ले परिवारले उहाँ पढेको विद्यालयलाई अक्षकोष बापत रु 2,55,429 हस्तान्तरण गर्नुभएको हो। स्वर्गीय काफ्लेका बुबा महादत्त काफ्ले र उहाँको परिवारले जनजीवन माध्यमिक विद्यालय माडीका प्रधानाध्यापक अमृता केसी र शिक्षक रामप्रसाद भण्डारीलाई 16 रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। कक्षा 10 सम्म विद्यालयमा प्रथम हुँदै आउनुभएका काफ्लेको सम्झनामा स्थापना गरिएको अक्षकोषबाट विद्यालय प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गर्ने गरी कोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको बुबा महदत्तले बताउनुभयो। र सुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडेसाथ किर्तनपुर माथिल्लो टोलस्थित माछाबुसे टोल विकास संस्थाले 25,500 रुपियाँ सहयोग गरेको छ। संस्थाले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार राहत कोषमा हस्तान्तरण गरेको हो। यसै बीच बाढीबाट प्रभावित पीड़ित परिवारको राहतका लागि माडेसाथ किर्तनपुर स्थित मिलीजुली हित कोषले 10,000 रुपियाँ सहयोग गरेको छ। हित कोषको भदौ 20 गते बसेको बैठकले बाढी पीड़ितको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले 10,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। माडीको बरुवा खेल मैदानमा जारी 3100 स्टार कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भीषण वर्षाका कारण स्थगित भएको खेल सम्पन्न भएको छ। माडीको चैनपुर युवा क्लब र बारा जिल्लाको सिमरा भेटान क्लब बीच भएको खेल निर्धारित समयमा 1-1 गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएकोमा चैनपुर युवा क्लब विजयी भएको हो। यसअघि आइतबार भारी वर्षाका कारण खेल मैदान प्रभावित भएपछि चैनपुर युवा क्लब र सिमरा भेटान क्लब बीचको खेल स्थगित गरिएको थियो। पेनाल्टी सुटआउटमा जित निकाल्दै चैनपुरले प्रतियोगिताको आगामी चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। चितवनको पर्यटकीय क्षेत्र सौराहामा यति बेला पर्यटकको आगमन बढ्दै जाने बेला हो। विगतमा आन्तरिक तथा बाह्य पर्यटकहरू यो समयमा बढ्दै गएको तथ्याङ्क छ, तर यसपटक भने नगन्य मात्रामा पर्यटक सौराहामा भेटिन्छन्। अहिले होटलको अकुपेन्सी नै 5% भन्दा कम छ। अहिले हामी कहाँ पर्यटक नै छैनन् भन्दा फरक पर्दैन, सबैजसो होटलको अकुपेन्सी 5% भन्दा कम छ। क्षेत्रीय होटल संघका सौराहाका पूर्व अध्यक्ष सुमन घिमिरेले भन्नुभयो। घिमिरेले सञ्चालन गरिरहनु भएको जङ्गल सफारी लज होटलमा 34 वटा कोठा छन्। अहिले केही कोठा सबै खाली र बुकिङ पनि रद्द भइसकेको उहाँले जनाउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोर्खाको शहीद लखन र चितवनको इच्छाकामना गाउँपालिकालाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ। गोर्खा दुईका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका उहाँले यी दुई गाउँपालिका बाढीका कारण सङ्कटमा रहेको जानकारी दिनुभयो। सरकारले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुका नदीतटीय केही पालिकाहरूलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। सांसद बुर्लाकोटीले सञ्चारकर्मीसँग कुराकानी गर्दै भुटेकोशी बाढीबाट चितवनको इच्छाकामना र गोर्खाको शहीद लखन गाउँपालिकाका केही क्षेत्र पनि प्रभावित भएको जनाउँदै सरकारले यसलाई पनि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने आग्रह गर्नुभयो। चितवन वर्ल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यही भदौ 27 गतेदेखि असोज 3 गतेसम्म सञ्चालन हुने भएको छ। भरतपुर फुटबल क्लब बीएफसीको आयोजनामा हुने प्रतियोगिता भरतपुर स्थित नेपाल प्रहरी शिक्षालयको खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका विभिन्न क्लब तथा विदेशी दुई टोली सहित 8 टोलीले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। प्रतियोगितामा हनामी बीएफसी, पाक्साम भुटान, देवदह रूपन्देही, रेड हर्स इलाम, एप्पल गुरु, सूर्यपुर एफसी, सादो बाटो युथ क्लब, मलेसियाको एनपेड एफसी र एफपीएफ काठमाडौँ सहभागी हुनेछन्। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले राजीनामा मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई भेटेर बुझाउन खोजे पनि उहाँले भेट दिन नचाहेपछि मुख्यमन्त्री कार्यालयमै राजीनामा पत्र बुझाएर हिँडेका हुन्। बानिया भने बुधबार कार्यक्रममा चितौनतिर गएको उहाँ निकट स्रोतले बताएको छ। राजीनामा दिने एमालेका मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्। यसै गरी बिना विभागीय मन्त्रीहरू किरण थापा मगर, भरत बहादुर केसी र जयराम थापा रहेका छन्।
परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सुसिनी बनाएर सहयोगको अपील गरिएको छ। जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार गर्न र बाक्लो लेदुका कारण मानिसको पहुँच पुग्न नसकेको स्थानमा खोजी गर्न नेपालको आफ्नै प्राविधिक क्षमता अपर्याप्त भएपछि सरकारले विदेशी नियोग्र मित्र राष्ट्रहरूसँग सहयोग मागेको हो। बाढीबाट प्रभावित रसुवा नकोट धादिङका नागरिकलाई स्वास्थ्य बिमा सेवा लिन सहज हुने भएको छ। स्वास्थ्य बिमा बोर्डले तीन जिल्लामा तीन महिनाका लागि स्वास्थ्य बिमामा लाग्दै आएको सहभुक्तानी र क्यापिङ हटाउने निर्णय गरेको छ। बोर्डको भदौ 22 गते बसेको निर्णय अनुसार गत भदौ 10 गते रसुवा जिल्लाको लेन्दे खोलामा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा नकोट र धादिङलाई सरकारले तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा यस्तो निर्णय गरेको हो। सुरुङकै तीन ए जलविद्युत आयोजनाको सुरुङमा बाढी पसेपछि 42 जना फँसेको अनुमान थियो। सुरुङको प्रवेशद्वार नै करिब 15 मिटर लेदो ढुङ्गा गिटी र बालुवाले पुरिएको थियो। उद्धार टोलीका अगाडि सुरुङभित्र पुग्ने बाटो नै थिएन। इन्जिनियर श्रीराम नेउपाने र सागर ढकाल 11 भदौको रातिदेखि उद्धारको तयारीमा जुटे। 12 गते स्थलगत निरीक्षण गरेपछि उनीहरूले पावर हाउसको माथिल्लो भागमा केही व्यक्ति जीवित रहेको हुन सक्ने अनुमान गरेका थिए। त्यसपछि पुग्ने सबैभन्दा सम्भावित बाटो 160 मिटर लामो केबल डक्ट सुरुङ रहेको थियो। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको आगामी 15 महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभयो। विज्ञप्ति अनुसार निर्वाचन समितिको बैठक भदौ 23 गते मंगलबार दिउँसो 1 बजे ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। नेपाल पार्टीले असोज महिनामा 77 जिल्लामा तदर्थ जिल्ला कार्य समिति गठन गर्ने भएको छ। त्यसका लागि पार्टीका केन्द्रीय सदस्य सहितका नेताहरूलाई खटाएको सचिवालय सदस्य सगुन सुन्दर लाउथीले जानकारी दिनुभयो। भदौ 4 गते सम्पन्न पार्टीको केन्द्रीय कार्य समिति बैठकको निर्णय अनुसार विभिन्न नेताहरूलाई जिल्ला तदर्थ समिति गठन गर्न जिम्मेवारी सहित खटाइएको लाउथीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। भदौ 16 गते पूर्व मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश सभा अवरुद्ध गर्नुभयो। आफूले दर्ता गराएको गैर सरकारी विधेयक सदनमा टेबल नगरेपछि उहाँ सदनमा पलेटी कसेर बसिदिनु भएको थियो। सभामुख नन्द गुरुङले सभा सञ्चालनमा सहयोग माग्दा शर्माले नमानेपछि 15 मिनटका लागि बैठक स्थगित भयो। यद्यपि त्यसपछि अहिलेसम्म सभा बस्न सकेको छैन। सभा बस्दा शर्माले अवरोध गर्ने हुन् कि भन्ने सत्तापक्षको डरले सभा बन्दक जस्तै बनेको छ। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण चीनमा फँसेका नेपालीहरू क्रमशः नेपाल फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार तातोपानी नाकाबाट 536 जना नेपाली फर्किएका छन्। यसै गरी 106 जना नेपाल फर्कने क्रममा रहेको मन्त्रालयले जानकारी दिएको हो। गत भदौ 10 गते रसुवा नौकोट लगायतका क्षेत्रमा गएको बाढी पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। सोमबार नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको पार्टीको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री डाक्टर सोरेन बाग्लीलाई भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: भने भोलि घटा कसरी जाने हो?
1: अब को जान्छ चिट टाढा? तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है।

तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ, तिन नाको सिन्दुर पोते दुईको धागो चुराओ। स्वयंवर गर्ने औ

0: FM, Diana Vitor.
1: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
2: प्रस्तुता पण्डित रामभक्त अधिकारी
3: गीतोपदेशको क्रममा स्वदेश एफएमबाट यो प्रातः कालमा गीतोपदेश लिएर उपस्थित भएको छु सम्पूर्ण तुलसी वृन्दहरूलाई स्वागत गर्दछु परमात्मा श्रीकृष्ण अर्जुनलाई उपदेश बक्सिने क्रममा भन्नुहुन्छ नैनम छिन्दन्ति शस्त्राणि नैनम दहति पावक न तैलम क्लेदयान्त्यापो न शोषयति मारुत भन्नुहुन्छ अर्जुन तिमी चिन्ता नगर आत्मालाई तिमीले मार्न सक्छेनौ तिम्रो हतियारले आत्मालाई तिमीले छेदन गर्न सक्छेनौ कहिल्यै पनि हतियारबाट आत्मा काटिने होइन त्यस्तै गरेर अनि पानीले यसलाई भिजाउन सक्थेन आगोले यसलाई यो आत्मालाई डढाउन सक्थेन त्यसो भएको हुँदा यो आत्मा शाश्वत हो अच्छेद्य हो अक्लेद्य हो अस्वस्य हो यसरी तिमी बुझ भन्नुहुन्छ यस्तो नकाटिने न डढ्ने न सुक्ने न भिज्ने तिमीभित्र भएको आत्मा हो त्यो मर्दैन तिमी निडर भएर क्षेत्रीय उचित कर्ममा तत्पर रहु उठ आफ्नो हतियार समाज भनिकन यसरी परमात्मा श्रीकृष्ण अर्जुनलाई अनि शक्ति दिइरहनु भएको छ ऊर्जा दिइरहनु भएको छ सम्झाइरहनु भएको छ तरवार आग्नेयास्त्र पर्जन्यास्त्र वायव्यास्त्र अनि सबै किसिमका हात हतियारहरूको प्रयोगले पनि आत्मालाई मार्न सक्दैन तिमी यी सबै मर्चन भएर किन फिर गरिराखेका छौ लाग्दछ त्यस समयमा आधुनिक आग्नेयास्त्रका अतिरिक्त माटो पानी हावा आकाश आदि पञ्चमहाभूत अनेक किसिमका हतियारहरू बन्द थिए आधुनिक युगको नाभिकीय हतियारहरूलाई पनि आग्नेयास्त्रकै श्रेणीमा राखिएको पाइन्छ शास्त्रहरूमा यसबाहेक प्राचीन कालमा पार्थिव तत्त्वबाट बनेका अरू विभिन्न इतिहासहरू पनि थिए आग्नेयास्त्रलाई पर्जन्यास्त्रले निष्क्रिय पारिदिन्थ्यो यो पर्जन्यास्त्रको स्वरूपको ज्ञान आधुनिक विज्ञानलाई छैन यो पर्जन्यास्त्रको ज्ञान त्यति गम्भीर छ अहिलेको वैज्ञानिकले पत्ता लगाउन सकिरहेको छैन अहिलेका वैज्ञानिकहरूलाई वायव्यास्त्रको पनि ज्ञान छैन जे होस् आत्मालाई काटेर टुक्र्याउन सकिँदैन वैज्ञानिक उपायद्वारा अनि तयार गरिएको जतिसुकै हतियार प्रहार गरेर पनि त्यो आत्मालाई हसन अथवा संहार गर्न सकिँदैन व्यक्तिजीव कसरी आफ्नै अज्ञानका कारणले उत्पन्न भयो र त्यसपछि मायाको शक्तिद्वारा ढाकिन पुग्यो भन्ने कुराको व्याख्या मायावादीहरूले गरिराखेका हुन्छन् यी विभिन्न प्रकारका वादहरू यी अनेक किसिमका आदि परमात्माबाट व्यक्ति जीवात्मालाई छुट्याउन पनि सम्भव छैन यी व्यक्ति आत्माहरू शाश्वत रूपले भिन्न भिन्न रहेका परमात्माकै अंश हुन् पराई होइन तिनीहरू शाश्वत वा सनातन रूपमा रहेका हुन्छन् विभिन्न अणु आत्मा भएका हुनाले मायाद्वारा ढाकिएको उनीहरूको स्वाभाविक प्रवृत्ति हुन्छ यसरी उनीहरू भगवानको सङ्गतिबाट अलग हुन पुग्दछन्। आगो र आगाको झिल्कामा समान गुण भए तापनि आगोबाट अलग हुने बित्तिकै आगोको झिल्को निभिहाल्छ। वराहा पुराणमा पनि जीवात्मालाई परमात्माका विभिन्न अंश हुन् भनिकन यसरी बयान गरेको पाइन्छ। भगवद् गीताका अनुसार पनि उनी

अथवा भए तर कहिल्यै पनि परमात्मा नै एकाकार भनी हुन सकिराखेका छैनन्। त्यसै कारण अगाडि परमात्मा अर्जुनलाई भन्नुहुन्छ, यसेनाहम कृतो भावो बुद्धि लिप्यते अथवापि सैमान लोकान नहन्ति न निबध्यते। बन्धनमा पर्दैनौ तिमीमा अहङ्कार, म गर्नेवाला हुँ भन्ने जुन अहङ्कार छ त्यो अहङ्कार छोडिदेऊ। गर्ने गराउने परमात्मा हो भनिकन मेरो जिम्मा लगाइदेऊ भन्नुहुन्छ। कृष्णले हराएर गरेको हुँ भन, त्यसो भएपछि तिमी हल्का हुन्छौ भन्नुहुन्छ। अगाडि यहाँ पुर्याएपछि फेरि अगाडि भन्नुहुन्छ, अक्षेद्य यमदाह्य य मक्लेद्यो सोस्य एव च नित्य सर्वगत थाणु रचलोयम सनातन। यो अचल छ, सनातन छ, अनि यो कसैले मार्छु भनेर मार्ने होइन, नाश गर्छु भनेर नाश गर्न सकिँदैन। अहो बुध निर्मल दृष्ट योगी चिन्तित नपश्यन्ति जगत समग्र। यो सारा जगतलाई विद्वानहरू केही पनि देख्दैन, सानोभन्दा सानो अणु जस्तो पनि देख्दैनन् ज्ञानीहरू। यही कुरा यहाँ भन्नुहुन्छ परमात्माले, क्षणे पुण्य मर्सेलो कम बिसन्थे, पुण्य भोग गर्नको लागि तिम्रो जन्म भएको छ, अहिले तिमी मर्त्यलोकमा छौ, अब फेरि पुण्य आर्जन गरेर मुक्त हुनुपर्छ। अब सुन कुरा, म तिमीलाई अर्को देश दिन्छु भनिकन परमात्मा उपदेश बक्सिनुहुन्छ। अचेत देऊ यमैदा हेय मकले देऊ हुन्छ, यो आत्मा चाहिँ शरीर चाहिँ परिवर्तन भइरहन्छ, बुढो भयो, आँखा गए, कान नसुन्ने भए, केस काला केस सेता भए, दाँत झरे, परिवर्तन त शरीरमा भइराखेको छ। तर यो परिवर्तनलाई आत्माले प्रकाश गरिराखेको छ। मेरा केस सेता भए, दाँत झरे भनेर यो चित्तले यसलाई हेरिराखेको छ। परमात्माले उसलाई प्रकाश दिइरहन्छ। त्यसकारणले यो कुरा बुझ्नलाई अलिकति गाह्रो छ, आफ्नै कुरा हो तापनि, किनभने व्यक्ति आत्मा कहिल्यै पनि परमात्मासँग एकाकार हुन सक्दैन। त्यसो भएको हुँदा यो अविनाशी परमात्माको याद गर, यसलाई मोक्ष शास्त्र भनिकन यहाँ परमात्माले अर्जुनलाई बताइरहनु भएको छ। म पनि विश्राम लिन्छु।

निष्पक्ष स्वदेश एफएम तिरानब्बे थोप्लो दुई मेगाहर्ज़।

0: संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिने संयोजक रेग्मीले बताए।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो हो नेपाली रेडियो,
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
8: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष, परिवर्तन भयो आशा अनुरूप काम भएन शीर्षकमा खबर छ। एक वर्ष अघि सड़कमा निस्किएको जेएनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य सञ्चालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तत्कालिक ट्रिगर बनेको थियो भने गहिरो बेरोजगारी, नातावाद, कृपावाद र राज्यको अनुत्तरदायी चरित्र यसका मूल संरचनागत कारण थिए। गत वर्ष भदौ 23 र 24 गते निराशाबाट आक्रोशित युवाको त्यो आवाज केही घण्टामै सड़कबाट सत्ताको केन्द्रसम्म पुग्यो। त्यसपछि नेपालमा जे भयो त्यो सामान्य सरकार परिवर्तन मात्र थिएन, त्यसले नयाँ पुस्तालाई सुशासनको भारी बोकाएर सत्तामा पुर्यायो। नयाँ पुस्ताले सुशासनको त्यो

हिंसा तर नियतमा शंका देखिन्न. सरकार बनेको दुई वर्षसम्म आलोचना गर्न नहुने पनि उनको भनाई छ. उनका अनुसार कूटनीतिक विषयमा प्रश्न गर्न सकिन्छ. लगानीको वातावरण बन्न नसकेको विषयमा प्रश्न गर्न सकिन्छ. रोजगारी सृजनाको विषय पनि अघि बढेको देखिँदैन. कमजोरी सच्याउँदै अघि बढ्न सरकारलाई उनी सुझाव दिन्छन्. उनका अनुसार भोटेकोसी बाढीको विपदमा जुन ढंगले रकम उठेको छ त्यो सकारात्मक छ. प्रतिनिधि सभा मात्र युवाको अरू निकाय सबै पुरानैको हुँदा एउटा खुट्टाले मात्रै स्ट्रेन्थ लिन सक्दैन. त्यसकारण नै सरकारले काम गर्न नसकेको देखिन्छ. भ्रष्टाचार नियन्त्रण गर्न हिजोका सबै खराब भनेर एक्सनमा जाँदा झन कठिन हुने नयाँ र पुराना पुस्ताको वैचारिक लडाई समेत देखिएको अहिलेको अवस्थामा सरकार सफल हुन संसदमा मात्र नभई अन्य निकायमा पनि उहाँहरूको बाहुल्य हुनुपर्ने विश्लेषण गरिएको छ. त्यस्तै जेएनजी आन्दोलनका शहीद अभिषेक चौलागाईका पिता दिनेश त्यति बेला नेपाल प्रहरीमा जागिरे थिए. उनी अहिले त्यहाँ छैनन्. राजीनामा दिएर बसेका छन्. नेपालमा गत वर्षको भदौ

0: विनका लागि बनेका तीनवटा आयोग समितिका सिफारिस सरकारले कार्यान्वयन नगर्दा आन्दोलनमा ज्यान गुमाउनेका परिवार र घाइतेमाथि अन्याय भएको छ भने देशको बहुलीय धरोहर र संरचनामा आगो लगाउनेले पनि उन्मुक्ति पाइरहेका छन्। यसबाट जेएनजी आन्दोलन विषयमा तथ्य बाहिर ल्याउन नचाहेको समेत प्रष्ट भएको छ। जेएनजी आन्दोलनको एक वर्ष परिवर्तन भयो, आशा अनुरूप काम भएन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: अन्नपूर्ण पोस्टले जेएनजी विद्रोहको एक वर्ष, सत्ता फेरियो, शासनको शैली फेरिएन शीर्षकमा खबर छापेको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको जेएनजी आन्दोलनले ठिक एक वर्ष अघि काठमाडौँका सड़क तताएको थियो। भदौ 23 र 24 गते हिंसात्मक बनेको सोही आन्दोलनको रापले तत्कालीन सरकार अपदस्थ भयो। वर्षौंदेखि कायम राजनीतिक संरचना हल्लायो, युवा पुस्तालाई राज्य सत्ताको केन्द्रमा पुर्यायो। आन्दोलनको जगमा सत्ता फेरियो, सांसद फेरिए र नयाँ अनुहारहरू सिंहदरबार पुगे। तर जुन सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको नारामा युवा सड़कमा उत्रिएका थिए, त्यसको व्यवहारिक अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। एक वर्ष अघिको भदौ 23 र 24 गतेको समय नेपाली राजनीतिक इतिहासमा एउटा अभूतपूर्व र त्रासदीपूर्ण मोडका रूपमा दर्ज भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र राज्यका हरेक निकायमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्ने माग राखेर युवाहरू सड़कमा उत्रिएका थिए। तर प्रदर्शनले तीव्र रूप लिँदै जाँदा परिस्थिति नियन्त्रण बाहिर गयो। प्रदर्शनका क्रममा राज्य पक्ष र आन्दोलनकारीबीच भएका हिंसात्मक झडपमा परि 76 जनाले ज्यान गुमाए। मारिएका मध्ये 12 जनाको शवको अहिलेसम्म पनि शनाखत हुन सकेको छैन। संविधानविद निलाम्बर आचार्य भन्नुहुन्छ, भत्किसकेको संविधानलाई पुनः

0: अकबर हो यो जेन्जी विद्रोहको एक वर्ष सत्ता फेरियो शासनको शैली फेरिएन शीर्षकमा
1: सत्ता बदलेका जेन्जी घाइते र शहीद परिवार सोच्छन् हाम्रो भविष्य कहिले बदलिन्छ शीर्षकमा खबर छ कालीमाटी स्थित स्पार्क केयर हेल्थ अस्पतालको बेडमा पल्टिरहेका सर्लाइका राकेश महतोको एउटै सपना छ चुरुक्क उठु अनि टुकु टुकु हिँडेर घर जान सकु भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै सड़कमा उत्रेका उनी सुरक्षाकर्मीको गोली लागेर घाइते भएपछि एक वर्षदेखि अस्पतालको सयामै छन् तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि 23 भदौ 2083 भएको जेएनजी आन्दोलन र 24 भदौको प्रदर्शनमा 76 जनाले ज्यान गुमाए भने 2006

सरी पनि पढाएर सरकारी जागिरको लायक बनाउँछु, तर देशमा व्याप्त भ्रष्टाचार, नातावाद र कृपावादका कारण उदेक भइसकेका दाजुभाइ गत वर्षको 23 भदौमा सघै सड़कमा उत्रिएका थिए। शान्तिपूर्ण आन्दोलन भइरहेको समयमा 12:30 बजेपछि अचानक गोलीको आवाज सुनिन थाले। संसद भवन अगाडि अर्का प्रदर्शनकारी दैलेखका दिपेन्द्र बस्नेतको टाउकोमा सुरक्षाकर्मीको गोली लाग्यो। त्यो देखेर उनलाई हामी बचाउन गयौं, त्यही बेला पछाडिबाट सुरक्षाकर्मीले फायर गर्यो। मलाई कोखामा गोली लाग्यो र ढले महतोले सम्झे। गोली उनको कोखाको दाहिनेतिरबाट छेडेर देब्रेतिर पुगेर अड्किएको थियो। त्यस दिन गोली लागेर ढलेका महतोको 3 दिनपछि मात्र होस आयो, जति बेला उनीहरू जस्ता जेन्जीले गरेको आन्दोलनको बलमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ़िसकेको थियो। उच्च स्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनो सामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक

0: समस्या जस्तो रह्यो। जेन्जी मुभमेन्टपछि प्रश्न आलोचना र मुद्दा सहित सड़कमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशा निर्देश, नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो। उनी भन्छन्, बितेको एक वर्षमा आफ्नै निर्देशन, आदर्श र आदेशप्रति कति इमान्दार र जिम्मेवार देखियौ भन्ने कुरा आफैले आफैलाई परीक्षा लिएको जस्तो भयो। आन्दोलन पछिको एक वर्ष नयाँ पुस्ताका लागि आफैले उठाएका आदर्श, मुद्दा र प्रतिबद्धता प्रति कति इमान्दार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको समय बनेको छ। जेन्जी दिवसका सन्दर्भमा जेन्जी अगुवा चामलिङले यस्तो बताएका हुन्। एक वर्ष अघि आजकै दिन अर्थात 23 भदौमा काठमाडौँका सड़कमा जेन्जी युवा जम्मा भएका थिए। त्यसबाट शुरू भएको आन्दोलनले सत्ता बदल्यो अनि नयाँ ढंगको राजनीतिक परिस्थिति सिर्जना गर्यो। यसको स्मरणमा सरकारले सार्वजनिक विदा नै दिएको छ। जेन्जी आन्दोलनको जगमा भएको निर्वाचन र निर्वाचन पछिको सरकारका सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाका नजरमा जेन्जी आन्दोलनको प्रमुख मुद्दा सुशासन थियो। अर्थात जेन्जी आन्दोलनमा युवा भीड़ले प्रश्न, सामाजिक सञ्जाल बन्दको विरोध मात्रै गरेका थिएनन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, सुशासनका साथै राज्य कसका लागि हो भनेर प्रश्न समेत गरेका थिए। जेन्जी आन्दोलनको एक वर्षका उपलब्धिहरू यस्ता छन्, पुराना दलको वर्चस्वमा धक्का, संसद र सरकारमा युवाको वर्चस्व, सड़कको आवाज, मतादेशमा रूपान्तरण, सबै दलमा पुस्तान्तरणको बहस तीव्र, राजनीतिको केन्द्रमा युवाको मुद्दा र यो अवधिमा अपेक्षाहरू यथावत रहेका मुख्य मुद्दाहरू यस्ता छन्। भ्रष्टाचार नियन्त्रण भयो, सरकारी सेवा छिटो खै, युवाका लागि पर्याप्त रोजगारी कहिले, विदेश पलायन किन रोकिएन, राजनीतिक नियुक्तिमा खै मेरिटोक्रेसी, ठेक्का र सार्वजनिक खरिदमा पारदर्शी बढ्यो, राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र कति सुधारियो। यो खबरका मुख्य मुद्दाहरू हुन् यी। उपलब्धि र अपेक्षा यथावत उपशीर्षकमा पछिल्लो समयसम्म यथावत रहेका प्रश्नहरू बुदागत रूपमा छापिएको हो। बदलियो सत्ता, बदलिएन प्रश्न शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको यो खबर हो।
1: भुटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्। बाढीले पुर्याएको क्षतिको गहिरो घाउ अझै निको भएको छैन, तर प्रभावित नागरिकको अर्को पीड़ा बनेको छ समयमै राहत नपाउनु। बाढ़ी आएको लामो समय बितिसक्दा पनि भुटेकोशी र त्रिशुली नदी आसपासका प्रभावित बस्तीमा खाद्यान्न, खानेपानी, औषधि तथा अत्यावश्यक सामग्रीको अभाव कायमै रहेको स्थानीयको गुनासो छ। त्यसका विभिन्न स्थानबाट ठूलो परिमाणमा राहत सामग्री संकलन भइरहेको भए पनि ती सामग्री प्रभावित नागरिकसम्म अपेक्षित गतिमा नपुगेको भन्दै सरकारको कार्यशैलीप्रति आक्रोश बढ्दै गएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको खोज तथा उद्धार अभियान भने प्रभावित क्षेत्रका नागरिकदेखि स्थानीय तहसम्म प्रशंसित भइरहेको छ। बाढीमा फँसेका नागरिकको उद्धार, जोखिमपूर्ण स्थानमा पुगेर खोजी तथा बेपत्ताको सम्भावित क्षेत्रमा सञ्चालन गरिएको अभियानमा सुरक्षा निकायले खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्याङ्कन गरेका छन्। सुरक्षा निकायको प्राथमिकता अहिले पनि उद्धारमै केन्द्रित छ। विशेष गरी भुटेकोशी तथा त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका ठूलो संख्याका जलविद्युत आयोजनामा बाढीपछि फँसेका वा सम्पर्क विहीन भएका कर्मचारी तथा कामदारको खोजी गर्न सुरक्षा फौज परिचालन गर्नुपर्ने अवस्था छ। जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सड़क तथा पुल र नदीको तीव्र बहावका बीच सुरक्षाकर्मीको ठूलो जनशक्ति उद्धार तथा खोजीमै खटिनु पर्दा राहत वितरण लगायतका काममा उनीहरूको प्रत्यक्ष संलग्नता सीमित भएको स्थानीयको भनाइ छ। सुरक्षा निकायलाई राहत वितरणमा दोष दिन मिल्दैन, उनीहरू त ज्यान बचाउन जोखिम मोलेर खटिएका छन् स्थानीयको भनाइ छ। समस्या राहत व्यवस्थापन र वितरण प्रणालीमा देखिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरू संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरी राहत तथा पुनर्स्थापनाका काम अघि बढाउन खोज्दा समस्या थपिएको बताउँछन्। उनीहरूका अनुसार प्रभावित नागरिकको वास्तविक संख्या, घरधुरीको अवस्था, तत्काल आवश्यक सामग्री र जोखिममा रहेका बस्तीबारे सबैभन्दा नजिकको जानकारी स्थानीय तहसँग हुन्छ, तर स्थानीय सरकारलाई पर्याप्त जिम्मेवारी र स्रोत नदी केन्द्रबाटै सबै काम सञ्चालन गर्न खोज्दा राहत वितरण ढिलाइ भएको उनीहरूको आरोप छ। भुटेकोशी बाढीपछि उद्धारमा सुरक्षा निकाय सफल, राहतमा सरकार असफल शीर्षकमा आजको नेपाल समाचार पत्र दैनिकमा यो खबर छ।
0: रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते गएको भीषण बाढीको दुई साता बितिसकेको छ। मुख्य गरी रसुवा र नुवाकोट नराम्ररी प्रभावित भएका छन्। पीड़ितहरूले घरबार गुमाएर विस्थापित हुनु परेको छ। कतिपयका परिवारका सदस्य बेपत्ता भएका छन्। बाढीले विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरूको पढ़ाई प्रभावित भएको छ। बाढी प्रभावित क्षेत्रका नागरिकहरू मनोवैज्ञानिक त्रासमा छन्। सरकारले भने राहत वितरणमा दाल चामललाई मात्र केन्द्रित गरेको छ। विनाशकारी बाढीको दुई साता भन्दा कम समयमै सरकारले उद्धार राहत तथा पुनर्स्थापनामा तीव्रता दिएको दावी गरेको छ, तर प्रभावित क्षेत्रको वास्तविक अवस्था अझै संकटपूर्ण देखिएको छ। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ। हाइड्रोमा फँसेका आफन्तहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले माथिल्लो 3B उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। राहतमा सरकारको दावी र यथार्थ फरक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: प्रधानमन्त्री बालेन्द्र शाह आगामी सेप्टेम्बर 24 संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्न चाहँदै हुनुहुन्छ। तर भोटेको सित्रुसुली विपत्तिपछि हुन लागेको उहाँको पहिलो विदेश